0: वचन सुनिरहेका छैन। गाडीलाई बाइपास नगर्नेहरू सकिएर चाहिँ स्वर्गमा गयो या नर्कमा छन्। त्यो भने के गाडीले किच्यो होइन उनीहरूलाई, किनकि उनीहरूले गाडीलाई बाइपास गर्न सकेन। फेरि पनि यसलाई दोहोऱ्याएर सुन्नुहोस् त, तपाईँ सडकको भिडमा हुनुहुन्छ, मान्छे बाटो काट्न हतार गरिरहेका छन्, कोही मान्छेलाई चाहिँ गाडीले हानेर मरेको तपाईँको आँखाले पनि देख्नु भएको होला। किनभने गाडी आयो, तपाईँ छलेर आउनु भयो, उसले छल्न सकेन, गाडीले किच्या मर्यो। यही होइन घटना हामीले देख्छौँ सिनेमामा, डकुमेन्ट्रीमा, अहिले त सोसियल मिडियामा देख्छौँ नि, गाडीले ड्याममै हान्यो। त्यही सडकमा त म पनि त थिएँ नि, हामी पनि त हुन्छौँ नि, भोलि पनि त हुन्छौँ नि। त्यसकारण तपाईँ त्यति बेलासम्म मात्रै जीवित जुन बेलासम्म तपाईँले बाइपास गर्न सक्नुहुन्छ गाडीलाई, अनि जुन बेला गाडीलाई बाइपास गर्न सकिँदैन त्यो बेला चाहिँ जिन्दगीले बाइपास गरिदिन्छ। यो त बुझ्नुभयो? अनि हामी सुखी पनि त्यो बेलासम्म मात्रै हो। जुन बेलासम्म हामीले विचारलाई बाइपास गर्न सक्छौँ त्यही बेलासम्म मात्रै हामी खुसी हुन्छौँ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
2: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित

0: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिड
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
0: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
2: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
3: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
4: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
0: सम्पर्क फोन नम्बर 0825902222
1: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
6: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती दम निमोनिया खोकी छेरो
5: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
6: मधुमेह सुगर मृगौला रोग पिसाब
5: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
6: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
5: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
6: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
5: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
6: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 0825631196 र मोबाइल नम्बर 9847826001
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
2: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
10: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
9: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
11: इन्डोस्कोपी सेवा
9: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
2: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ
9: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 0825607634 र 0825601638
12: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्
13: डाक्टरद्वारा दिइने सेवाहरू
12: सुगर रोग सम्बन्धी उपचार
13: हर्मोन सम्बन्धी समस्याको उपचार
12: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
13: फोनबाट पनि नाम दर्ता गर्न
14: बिरामी जाँच हुने मिति यही श्रावण 24 गते आइतबार
15: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9847828913 र 9905512871
16: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
16: अन्य सेवाहरू

0: हाट जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
0: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
5: होइन भाइला,
6: लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँग सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।
10: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा।
11: उपचार हुने रोगहरू
10: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
11: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
10: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
11: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
10: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
11: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
10: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कुराही 15 बिटी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
14: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
15: भर्ना सम्बन्धी सूचना।
16: बर्खा ग्रुप द्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
15: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
17: सम्पर्क फोन नम्बर 082-563-133,
11: मोबाइल नम्बर 9847802983 र 9765226286।
17: सीता के भो तिमलाई घुम्सेर बसिछौ
18: के हुनु नि
17: बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलिनु अब त आश्रय मरिसक्यो
18: के कुरा गर्छ निमले हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
17: ए ठिकै छ म जानको धेरै अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
19: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
20: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
19: शिशु क्लिनिक फर्टिलिटी दिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
21: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
22: मध्य पश्चिम चाँड च्याक यति बेला बिहानको 6 बजेको छ
23: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली तपाईँको सुस्वास्थ्य हाम्रो कामना

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 21 गते बिहीबार सन् 2026 अगस्त 6 तारीख साउन कृष्ण पक्षको अष्टमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युशन।
0: काया कैरन शुरू गरौ मुख्य खबर का शीर्षकहरुबाट।
1: सरकार गठन भएको चार महिनामा सुधारको नारादेखि विवादको घेरासम्म यातायातका काम 20 दिनदेखि ठप्प, हजारौं सेवाग्राही प्रभावित।
0: अर्थतन्त्र सम्बद्ध विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको समानान्तर छलफल। आर्थिक सुधारले प्राथमिकता पाउने अपेक्षा गरिए पनि सुधारको संकेतसम्म देखिएन।
1: दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्दै जाँदा उपभोक्ता मर्कामा बजार अनुगमन प्रभावकारी बनाउन तथा कालो बजारी नियन्त्रण गर्न माग।
0: हर्मुज जलमार्ग विवाद बारे सहमतिको संकेत। नयाँ मध्य मार्ग बनाउने इरानको प्रस्तावले अन्यल कायमै।
1: र विश्व एसियन गेम्समा नेपालका 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला सुधारको नाराका कारण अपार जनसमर्थन पाएर प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठन भएको सरकार 4 महिनामै अनेक विवादले घेरिएको छ। सुधारका केही कदम चालिए पनि यसबीचमा भएका करिब 1.5 दर्जन निर्णयका कारण सरकार आलोचित भइरहेको छ। सरकारका कतिपय निर्णयले नागरिकको जीविका समेत प्रभावित भएको छ। सरकारले शासकीय सुधारका 100 कार्यसूची ल्याउँदा देशमा सकारात्मक सन्देश प्रभाव भएको थियो, तर 1 महिनामै बसोबास व्यवस्थापन योजना बिना सुकुम्बासी बस्ती खाली गराएको घटनाबाट सरकारको आलोचना हुन थाल्यो। सरकारको आलोचनात्मक र विवादास्पद कामको सूची आजको कान्तिपुरले छापेको छ। ई पासपोर्ट खरिद प्रक्रियामा संवैधानिक आयोगलाई चरम दबाव, सुनसरीको तनाव समाधानमा बेलैमा तदारुकता नदेखाएको, प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादित अभिव्यक्ति, शुरूमा 100 र पछि 500 रूपियाँ भन्दा बढ़ीको सामान आयातमा कड़ाई, प्रधानमन्त्री र मन्त्रीका सचिवालयको शासन व्यवस्थापनमा प्रत्यक्ष नियन्त्रण, संसद छलेर अध्यादेश मार्फत शासन, नागरिक नवयुवा अभियन्तामाथि धरपकड़, उद्योगी व्यवसायीको गिरफ्तारी र खानतलासी, शिक्षा र स्वास्थ्यमा समताकर, बिजुलीमा ब्याट, संसदप्रति प्रधानमन्त्रीको जवाबदेहितामा प्रश्न, राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ़िरहँदा संसदबाट प्रधानमन्त्रीको बहिर्गमन, कर्मचारीहरूसँग टकराव, शासन शैलीमा सामाजिक सञ्जालको प्रयोग, विद्यार्थी संगठन र सोभिमाथि प्रतिबन्ध पनि विवादास्पद काम भएको भनेर आजको कान्तिपुरले सूची तयार पारेको छ। त्रिभुवन विश्वविद्यालयको उप प्राध्यापक अर्जुन दोज अरियाल भन्नुहुन्छ, सरकारका कतिपय गतिविधि अमर्यादित, असंवैधानिक, गैर कानूनी समेत देखिन्छन्। सबै पक्षलाई विश्वासमा लिएर विवेक पुर्याएर अघि बढ़नुपर्छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलको भनाईमा सेवा प्रवाह सुधार, डिजिटल शासन, सुशासन, आर्थिक अनुशासन, आयोजना व्यवस्थापन, पूर्वाधार विकास तथा सामाजिक क्षेत्रमा प्राथमिकताका साथ काम भइरहेको छ।
2: यातायात व्यवस्था विभागले नयाँ आर्थिक वर्षसँगै कार्यान्वयनमा ल्याएको नयाँ प्रणालीमा नै समस्या देखिएपछि देशभरका 43 वटै कार्यालयहरूमा पहिलेदेखि छापिएका लाइसेन्स लिने बाहेक सबै प्रक्रिया 20 दिनदेखि ठप्प भएको छ। परीक्षण बिना नै कार्यान्वयनमा ल्याएको ईडीएल भीआरएस प्रणालीले अपेक्षाकृत काम नगरेपछि साउन 1 गतेदेखि नै हजारौं सेवाग्राही मारमा परेका छन्। यो प्रणालीमा सेवाग्राहीले लिखित परीक्षा दिने, ट्रायल दिने र लाइसेन्स बुझ्ने बाहेक सबै काम अनलाइनबाट हुन्छ। तर पुरानो प्रणाली विस्थापन गरेर ल्याइएको नयाँ प्रणालीले काम नै नगरेपछि नयाँ लाइसेन्सका लागि दर्ता समेत हुन नसक्दा लिखित परीक्षा र ट्रायल पनि रोकिएको छ। यस्तै पुरानो लाइसेन्सको नवीकरण, वर्ग थप प्रतिलिपि, री ट्रायल, विवरण संशोधन, स्वास्थ्य परीक्षण लगायत सबै सेवा ठप्प छ। पहिले छापिएका लाइसेन्स वितरणको काम मात्रै भइरहेको छ। तर सेवाग्राहीले मार खेपिरहँदा र यातायात कार्यालयका कर्मचारी सेवा दिन नसकेर हैरान हुँदा यातायात व्यवस्था विभाग भने सेवा नियमित रहेको दावी गर्छ। विभागका सूचना अधिकारी केशव खतिवडा नयाँ प्रणाली चुस्त नभए पनि सेवा जारी रहेको बताउनुहुन्छ। परीक्षण बिना नै कार्यान्वयनमा ल्याएको नयाँ प्रणालीमा समस्या नै समस्या निम्तिएपछि देशभरका 43 वटै यातायात कार्यालयमा सेवा अवरूद्ध, हजारौं सेवाग्राही प्रभावित, आजको नयाँ पत्रिकामा खबर छ।
1: गैराती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 6 घण्टामा कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गुल्मी, गोर्खार्का, पाल्पा लगायतका ठाउँमा मध्यमदेखि मुसलधारे पानी परेको हो। काठमाडौँ उपत्यका सहित अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार त्रिशुली, मर्स्याङ्ती, सेती गण्डकी र कालीगण्डकी नदीमा पानीको सतह बढ़दै गएको छ। गण्डकी प्रदेशका पहाड़ी जिल्लामा आज बेलुकी सम्म थप वर्षा हुने सम्भावना रहेकाले नारायणी नदी आसपासमा डुबान हुने क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज पनि बागमती प्रदेशका हिमाली पहाड़ी र तराई क्षेत्र, गण्डकी प्रदेशका हिमाल पहाड़ र तराई, कोशी प्रदेशका हिमाली तथा पहाड़ी भूभाग, मधेश प्रदेशका विभिन्न ठाउँ तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच चितवनको मुगलिन नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। आज बिहान 5 बजे मुगलिन कुरिन्टार सड़क खण्डको मुगलिन नजिकै पहिरो खसेर सड़क अवरूद्ध भएको हो। सड़क खुलाउने प्रयास भइरहेको र अबको 1-1.5 घण्टाभित्र खुलिसक्ने मुगलिन प्रहरीले जनाएको छ।
2: सरकारले भदौ 7-13 काठमाडौँमा हुन लागेको तिब्बती अध्ययन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा रोक लगाएको छ। 4 वर्ष अघि नै घोषणा गरिएको सम्मेलनमा 39 देशका तिब्बत मामिला विज्ञ र प्राध्यापकहरू सहभागी हुने अपेक्षा गरिएको थियो। सुरक्षा निकायबाट कुनै खतरा नरहेको ब्रिफिङ तथा गृहमन्त्री सुदन गुरूङले कार्यक्रम नरोकिने भन्दै दिएको सार्वजनिक अभिव्यक्ति विपरीत सरकारले सम्मेलनमा रोक लगाउने निर्णय गरेको हो। सरकारी अधिकारीहरूको अनुसार परराष्ट्र सचिव अमृत बहादुर राईसँगको परामर्शपछि मुख्य सचिव गोविन्द बहादुर कार्कीले काठमाडौँ विश्वविद्यालयका उच्च अधिकारीहरूलाई व्यक्तिगत रूपमा फोन गरी कार्यक्रम रोक्न निर्देशन दिनुभएको खबर कान्तिपुर दैनिकमा छ।
1: अर्थमन्त्री स्वर्णिम वाग्लेले हिजो नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल गर्नुभयो, तर छलफलमा गवर्नर विश्वनाथ पौडेल र डेपुटी गवर्नर किरण पण्डित सहभागी हुनुहुन्नथ्यो। अस्ति मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको बैठकमा पनि गवर्नर थिएनन्। गवर्नर पौडेल अर्थमन्त्रीसँगको छलफलमा नभए पनि प्रधानमन्त्री बालेन्द्र शाहसँग भने निरन्तर सम्पर्कमा हुनुहुन्छ। गवर्नर पौडेलले शाहसँग प्रधानमन्त्री हुनुअघि एकपटक र प्रधानमन्त्री भइसकेपछि पाँच पटक छलफल गरिसक्नु भएको छ, तर प्रधानमन्त्री र गवर्नरको छलफलमा अर्थमन्त्री वागले सहभागी हुनु भएको छैन। प्रधानमन्त्रीले अहिलेसम्म निजी क्षेत्रका दर्जन भन्दा बढ़ी टोलीलाई भेटिरहँदा अर्थतन्त्रको बागडोर सम्हालेका मन्त्री वागले कुनै बैठकमा उपस्थित हुनुहुन्नथ्यो। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्र बैंकका गवर्नर विश्वनाथ पौडेलसँग छलफल गर्दा होस् या निजी क्षेत्रसँग भेटवार्ता गर्दा अर्थमन्त्री वागले सहभागी हुनुहुन्न। अर्थमन्त्रीले पनि समान्तर रूपमा छुट्टै बैंकिङ क्षेत्रका अधिकारी र निजी क्षेत्रसँग छलफल गरिरहनु भएको छ। अर्थतन्त्र सम्बद्ध विषयमा समानान्तर छलफल अन्यूलमा अर्थतन्त्र शीर्षकको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा करदाता प्रोत्साहन उपहार कार्यक्रमका विषयमा जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकार गठन भएको 4 महिनामा सुधारको नारादेखि विवादको घेरासम्म, यातायातका काम 20 दिनदेखि ठप्प, हजारौं सेवाग्राही प्रभावित, गण्डकी र लुम्बिनी प्रदेशमा गैराती मुसलधारे वर्षा, चिनिया दबावपछि तिब्बती अध्ययन सम्बन्धी सम्मेलन रद्द, अर्थतन्त्र सम्बद्ध विषयमा प्रधानमन्त्री अर्थमन्त्रीको समानान्तर छलफल लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्दै जाँदा यसको प्रत्यक्ष असर न्यून तथा मध्यम आय भएका परिवारमा परेको छ। विशेष गरी दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई दाल चामल पिठो चिनी तेल लगायत अत्यावश्यक वस्तुको मूल्य वृद्धिले दैनिक खर्च धान्नै कठिन हुन थालेको छ। बजारमा अत्यावश्यक वस्तुको स्पष्ट मूल्य निर्धारण र प्रभावकारी अनुगमनको अभावले पनि उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भएका छन्। उदाहरणका रूपमा यता व्यापारीहरू भने इन्धनको मूल्य वृद्धि, ढुवानी खर्च बढ्नु, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्नुलाई लिने गरेको बताउँछन्। अर्थविदहरूका अनुसार समग्र मुद्रास्फीति, अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ र खाद्यान्नको मूल्य वृद्धि, विनिमय दरको प्रभाव तथा कर र भन्सार नीतिमा भएका परिवर्तनले पनि दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ाउन योगदान पुर्याएका छन्। साथै केही ठाउँमा कालो बजारी, कृत्रिम अभाव सृजना गर्ने प्रवृत्ति र कमजोर बजार अनुगमनका कारण उपभोक्ताले आवश्यक वस्तु महँगो मूल्यमा किन्न बाध्य भएको गुनासो बढ़दै गएको छ। उपभोक्तावादीहरूले बजार अनुगमनलाई प्रभावकारी बनाउन, कालो बजारी नियन्त्रण गर्न, अत्यावश्यक वस्तुको मूल्य निर्धारण प्रणाली लागू गर्न र उपभोक्ताको हित संरक्षण गर्ने नीतिलाई कड़ाईका साथ कार्यान्वयन गर्न सरकारसँग माग गरेको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। यसैबीच सामान्य अवस्थामा देशभर दैनिक औसतमा 1,08,000 थान ग्यास सिलिण्डर खपत हुने आयल निगमको तथ्याङ्क छ, तर पछिल्लो 10 दिन यता दैनिक 1,56,400 थान ग्यास सिलिण्डर वितरण गर्न पुग्ने ग्यास आयात भइरहँदा पनि बजारमा अभाव भने कायमै छ। दैनिक आयात भएको ग्यास परिमाणको जानकारी प्रवाह गर्न उद्योगले वितरण गरेको ग्यासको परिमाण उपलब्ध गराउन र उपभोक्ताको गुनासो सुन्न निगमको केन्द्रीय कार्यालयमा क्विक रेस्पोन्स टीम समेत गठन गरिएको खबर नयाँ पत्रिकामा छ।
1: सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको छ। वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ता बिल लिने दिने संस्कृतिको विकास गर्ने उद्देश्यले साउन 9 गतेदेखि शुरू गरिएको यस कार्यक्रम अन्तर्गत दैनिक 1,00,000 रूपियाँ र हरेक 15 दिनमा 10,00,000 रूपियाँसम्म नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ। विभाग अनुसार क्यूआर कोड मार्फत गरिएको भुक्तानी स्वत कार्यक्रममा समावेश हुनेछ। नगद भुक्तानी गर्ने उपभोक्ताले भने विभागको पोर्टलमा गई प्यान नम्बर, बिलको मिति, रकम तथा आफ्नो विवरण प्रविष्ट गरी कुपन प्राप्त गरेपछि कार्यक्रममा सहभागी हुन सक्नेछन्। करदाता प्रोत्साहन उपहार कार्यक्रमबारे साथी कृष्ण शर्माले राजस्व विभागका निर्देशक तथा सूचना अधिकारी महेश रघुवंशीसँग कुराकानी गर्नुभएको छ।
9: यसमा चाहिँ मुख्यतया दुई किसिमले यो उपहार कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ उपभोक्ताहरू। पहिलो चाहिँ हामीले मुख्य फोकस गरेको भनेको इलेक्ट्रोनिक पेमेन्ट हो, जस्तै क्यूआर पेमेन्ट भनौँ एक किसिमको लागि सबभन्दा अहिले चलन चल्तीमा रहेको। यसरी इलेक्ट्रोनिक पेमेन्ट विद्युतीय भुक्तानी भएको हकमा चाहिँ त्यस्ता भुक्तानीकोलाई आधार मानेर त्यो भुक्तानी रकमलाई अलरेडी हामीले चाहिँ उपहार कार्यक्रममा सहभागी गर्छौँ र उहाँहरूलाई एउटा उपहार कुपन प्राप्त हुन्छ, जसले चाहिँ उहाँहरूले कुनै अन्य प्रक्रियाहरू अप्नाइरहनु पर्दैन। वस्तु तथा खरिद गर्दा इलेक्ट्रोनिक पेमेन्ट मार्फत गरेका उपभोक्ताहरूले कुनै प्रक्रिया नअपनाइकन पेमेन्ट गरेकै आधारमा उहाँ त्यस्ता उपभोक्ताहरू उपहार कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। अब अर्को नगद भुक्तानी गरेको खरिद बीजकको सम्बन्धमा चाहिँ ती बीजकलाई चाहिँ एउटा हामीले अहिले भर्खरै विभागले एउटा वेब पोर्टल लन्च गरेको छ। त्यो लन्च गरेको वेब पोर्टल जसलाई हामीले चाहिँ price.irrd.gov.np भनेर भनेका छौँ, तर त्यो वेब पोर्टलमा गइसकेपछि उहाँहरूले त्यस्ता नगद भुक्तानी गरेका बिल बीजकहरू इन्ट्री गर्नुहुन्छ र उहाँहरूले इन्ट्री गर्दाखेरि विशेष गरेर बिक्रीकर्ताको प्यान नम्बर, बिक्री रकम, बिक्री मिति उल्लेख गर्नुपर्छ भने खरिदकर्ता जसले खरिद गर्नुहुन्छ उहाँहरूले आफ्नो नाम र मोबाइल नम्बर यति इन्ट्री गरिसकेपछि उहाँले सब्मिट गर्नुहुन्छ र त्यो सब्मिट गरिसकेपछि त्यसबाट एउटा कुपन प्राप्त हुन्छ, त्यसलाई नै उपहार कार्यक्रममा पछि उहाँले क्लेम गर्न सक्नुहुन्छ।
10: त्यसो भए कस्ता खालका बिलहरू चाहिँ यो कार्यक्रमका लागि मान्य हुँदैनन्, अस्वीकार्य बिलहरू पनि होलान् होइन, र कस्ता खालका बिलहरू चाहिँ यसका लागि मान्य हुन्छ?
9: विशेष गरी हामीले अब यो कार्यक्रमको एउटा थिम भनेको नै हामीले बिल लिने दिने संस्कृतिको विकास गर्ने भन्ने हो। त्यसो हुँदाखेरि अलरेडी बिल बीजक जारी भइरहेका जस्ता कतिपय चिजहरू व्यावसायिक प्रयोजन भएका खरिद बिक्रीहरूले हामीले यसमा एक्सक्लुड गरेका छौँ, र त्यस्तै गरेर चाहिँ सरकारी निकाय, सार्वजनिक निकायहरूबाट जारी हुने बिल बीजकहरू छ भने त्यस्ता बिल बीजकहरू पनि उहाँहरूले क्लेम गर्न पाउनुहुन्न। त्यस्तै टेलिफोन सेवा, इन्टरनेट सेवा, विद्युत, सवारी तथा ढुवानीका साधन, हवाई टिकट जस्ता खरिद गरिएका बिल बीजकहरू र त्यसपछि स्थायी लेखा नम्बर उल्लेख नभएका बिल बीजकहरूबाट पनि उहाँहरूले चाहिँ यो उपहार कार्यक्रममा सहभागी बन्न खोज्नुभयो भने सहभागी हुन पाउनुहुन्न। ती बाहेक अन्य बिल बीजक जस्तो यहाँ एउटा ध्यान दिनुपर्ने विषय चाहिँ के छ भने व्यवसायिक प्रयोजनको लागि नभइकन उपभोक्ताले आफ्नो स्व प्रयोजनको लागि खरिद गरेका बिल बीजकहरू र अघि मैले भनेका क्याटेगोरीमा नपरेका बिल बीजकहरू चाहिँ उहाँहरूले क्लेम गर्न सक्छ। 100 रुपियाँ भन्दा माथि मूल्यका सामानहरू खरिद गर्नुभएको छ भने त्यस्ता बिल बीजकहरू चाहिँ उपहारका लागि योग्य हुन्छ।
10: अब चाहिँ दैनिक 1,00,000 र हरेक 15 दिनमा 10,00,000 रुपियाँ नगद पुरस्कारको विजेता छान्ने भन्ने जुन मापदण्ड छ, यो छनौट कसरी गरिन्छ र यसको प्रक्रिया, पारदर्शिता र विश्वसनीयताका आधारहरू के हुन्?
9: हजुर, उपभोक्ताहरूले खरिद गरेका एक्टिभिटिजदेखि र हामीले पुरस्कार वितरण गर्ने एक्टिभिटिज सबै आइटी टेक्नोलोजीमा आधारित छन्। सिस्टम जेनेरेटेड त्यो कुपनलाई चाहिँ हामीले पुरस्कारको रूपमा वितरण गर्ने हुँदाखेरि यसमा चाहिँ ह्युमन इन्टरभेन्सन हुने सम्भावना जिरो नै हुने भएको भएर यसलाई हामीले एकदम पारदर्शित र सुरक्षित छ भनेर हामीले भन्न सक्छौँ।
1: कर र करदाता प्रोत्साहनका विषयमा राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी महेश रघुवंशीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, झण्डै 4 महिनादेखि बन्द रहेको भिरकुटी मण्डपको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा लगाएको तालाबन्दी हिजो खुलेको छ, तर पुस्तकालयमा बसेर पुस्तक पढ्न भने अझै केही दिन पर्खनुपर्ने भएको छ। आउँदो 25 गते सोमबारदेखि पुस्तकालयमा पठन पाठनको उचित वातावरण तयार गरिने सहमति भएको छ। आम पाठक, पत्रकार, सुरक्षाकर्मी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, समाज कल्याण परिषदका पदाधिकारी, भिरकुटी मण्डल व्यवस्थापन समितिका प्रशासन प्रमुख र सार्वजनिक पुस्तकालयका कर्मचारीको रोहबरमा हिजो पुस्तकालयमा लागेको तालचा खोलिएको हो। हाल पुस्तकालयको साँचो तालचा पुस्तकालय प्रशासनको जिम्मामा रहने, पुस्तकालय सञ्चालनको कार्य सञ्चालन विधि परिषद र पुस्तकालय कार्य समितिले आपसी छलफलमा तय गर्ने सहमति पत्रमा उल्लेख छ।
2: प्रतिनिधि सभाको बैठकमा अब कालो चस्मा लगाएर उपस्थित हुन नपाइने भएको छ। सभामुख डोलप्रसाद अर्यालले संसदको गरिमा र मर्यादा कायम गर्न भन्दै कालो चस्मा लगाएर बैठकमा आए सम्बन्धित सांसदलाई बैठकबाट बाहिर निकाल्ने चेतावनी दिनुभएको छ। उहाँले सबै दललाई आफ्ना सांसदलाई यो निर्णयबारे जानकारी गराउन र संसदमा मर्यादित पोशाक, कोट र लोगो अनिवार्य लगाउन निर्देशन दिनुभएको छ। संसदका बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्सालदेखि सांसदहरू राजेन्द्र राई, सुनिल केसी सहित थुप्रै सांसदहरू कालो चस्मा लगाएर उपस्थित हुने गरेका छन्। कतिपय मन्त्री त लोगो समेत नलगाई बैठकमा आएको गुनासो छ। सभामुख अर्यालले कसैको नाम भने लिनु भएन। कार्यव्यवस्था परामर्श समितिले साउन 14 गतेदेखि 10 भदौसम्मको क्यालेण्डर पनि पारित गरेको छ। क्यालेण्डरमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने समावेश छैन। नयाँ पत्रिकामा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
12: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
11: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
12: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
11: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
13: नारायणी टेलर्स, जैद उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
14: सम्पर्क मोबाइल नम्बर 98229264।
15: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
16: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
18: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
19: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
18: उपलब्ध। शल्यक्रियाहरू,
19: मस्तिष्क र मेरुदण्डको ट्यूमर, अन्य गंभीर रोग वा चोटपटकको शल्यक्रिया,
18: बालबालिकाको न्यूरो सर्जरी,
19: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
18: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
19: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
18: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
2: सक्नु भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले पशु वधशाला तथा मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा देशभर कार्यान्वयनसँगै वधशालाबाट निस्कने सहायक उत्पादनको उपयोग र प्रशोधन गर्न सक्ने उद्योगहरू खोज्न थालिएको जानकारी दिनुभयो। उहाँले यस्ता उद्योग सञ्चालन गर्न इच्छुक वधशाला संचालक, मासु व्यवसायी र प्रशोधन उद्योगलाई सरकारले शुरू गरेको तथ्याङ्क संकलनमा सहभागी हुन आग्रह गर्नुभएको छ। नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष डाक्टर मनोज कुमार स्वाहीका अनुसार मासु बिक्रीपछि बाँकी रहने अधिकांश सामग्री विभिन्न उद्योगका लागि बहुमूल्य कच्चा पदार्थ बन्न सक्छ। छालाबाट जुत्ता, झोला तथा अन्य छालाजन्य सामग्री उत्पादन गर्न सकिन्छ। यस्तै हड्डीबाट बोन मिल, जैविक मल र पशु आहार बनाउन सकिन्छ। मन्त्रालयका अनुसार यस्ता सहायक उत्पादनको वैज्ञानिक उपयोगले वातावरणीय प्रदूषण घटाउनका साथै वधशालाका लागि अतिरिक्त आमदानीको स्रोत समेत सृजना गर्ने गर्छ। यसबाट नयाँ उद्योग स्थापना, रोजगारी सृजना र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। नेपालमा मासुको माग वर्षेनी बढ़दै गए पनि त्यस अनुसार वधशाला आधुनिकीकरण हुन सकेको छैन। अझै पनि धेरै ठाउँमा खुला ठाउँमै पशु वध गर्ने, स्वास्थ्य परीक्षण बिनै मासु बिक्री गर्ने तथा फोहोरको उचित व्यवस्थापन नगर्ने अवस्था रहेको छ। वधशालाको फोहोर अब मोहर, आजको गोर्खापत्रमा खबर छ।
1: अब विदेशको खबर। विश्वकै सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलमार्ग सम्बन्धी अस्थायी सहमतिको प्रयास निर्णायक चरणमा पुगेको संकेत देखिएको छ। तर अमेरिका र इरानबीच मुख्य विषयमा अझै गहिरो मतभेद कायमै रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्ताभित्र सम्झौता हुन सक्ने दावी गर्नुभएको छ। ट्रम्पले सम्झौता हुन नसके इरान विरूद्ध सैन्य कार्यवाही हुन सक्ने चेतावनी दिनुभएको सीएनएनले जनाएको छ। यता इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता नभई ओमानको पहलमा अस्थायी व्यवस्था बारे मात्र छलफल भइरहेको जनाएको छ। इरानी अधिकारीहरूले वार्ता लम्बिनुको मुख्य कारण अमेरिकी हस्तक्षेप र ट्रम्पको चेतावनी रहेको आरोप लगाएका छन्। यसैबीच इरानले हर्मुज जलमार्गमा नयाँ मध्यमार्ग बनाउने प्रस्ताव अघि सारेको छ। यो प्रस्ताव अनुसार समुद्री सुरक्षादेखि जलमार्ग व्यवस्थापन र आवश्यक सेवामा इरानले प्रमुख भूमिका पाउनुपर्ने माग गरेको छ। तर अमेरिकी विदेश मन्त्री मार्को रुबियोले कुनै पनि देशले अन्तर्राष्ट्रिय जलमार्गमाथि नियन्त्रण कायम गर्नु अन्तर्राष्ट्रिय कानून विपरीत हुने भन्दै त्यसले विश्वका अरू क्षेत्रको लागि पनि गलत उदाहरण बन्न सक्ने चेतावनी दिनुभएको छ। यद्यपि कतार सहित केही खाड़ी देशहरूले भने वार्ता सकारात्मक दिशातर्फ अघि बढ़िरहेको बताएका छन्।
2: अब खेल खबर। आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 अर्थात असोज 3 गतेदेखि असोज 18 गतेसम्म जापानको आईसी नागोयामा आयोजना हुने विश्व एसियन गेम्समा नेपालबाट 136 खेलाड़ीले 22 खेलमा प्रतिस्पर्धा गर्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपले प्रतियोगिताका लागि खेलाड़ी र प्रशिक्षकको अन्तिम सूची सार्वजनिक गर्दै 136 खेलाड़ी र 32 प्रशिक्षक गरी कुल 168 सदस्य नेपाली टोली जापान जाने जनाएको छ। समगत खेलतर्फ नेपालले कबड्डी, महिला भलिबल र पुरूष क्रिकेटमा मात्र सहभागिता जनाउने भने बाँकी 19 खेल व्यक्तिगत विधाका रहनेछन्। खेलाड़ी संख्याका आधारमा पुरूष र महिला गरी 24 खेलाड़ी रहेको कबड्डी टोली सबैभन्दा ठूलो रहेको छ। पुरूष क्रिकेटमा 15 र महिला भलिबलमा 12 खेलाड़ी सहभागी हुनेछन्। यसै गरी 23 खेलमा झण्डै 140 खेलाड़ी सहभागी गराउने तयारी भए पनि अन्तिम सूचीमा 22 खेल मात्र समावेश भएका छन्। व्यक्तिगत खेलतर्फ उसमा सबैभन्दा बढ़ी 11 खेलाड़ी सहभागी हुनेछन् भने डान्स स्पोर्टमा एकजना खेलाड़ी मात्र प्रतिस्पर्धा गर्नेछन्। यसअघि सन् 2023 चीनको हाङझाउमा सम्पन्न 19 एसियन गेम्समा नेपालबाट 29 खेलमा 253 खेलाड़ी सहभागी भएका थिए। यो संस्करणमा करान्तेकी एरिका गुरूङले ऐतिहासिक रजत पदक जितिएकी थिइन् भने महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो। नेपालले एसियन गेम्समा अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन।
1: कायाकै रनमा अब केही खबर संक्षेपमा। प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानवाधिकार समितिले क्षेत्राधिकार नागेर 3 अन्तर्राष्ट्रिय मानवाधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। समितिले एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजे र ह्युमन राइट्स वाचसँग स्पष्टीकरण लिन सरकारलाई निर्देशन दिएको हो।
2: सरकारले मल उपलब्ध गराउन नसकेपछि सीमावर्ती भारतीय बजार सोन वर्षाबाट आफैले किनेर ल्याउँदा पक्राउ परेका सर्लाहीका दुई किसान दाजुभाइ सुरेश प्रसाद सिंह र नगेन्द्र प्रसाद सिंह एक महिनाभन्दा बढ़ीको जेल बसाएपछि जमानतमा रिहा हुनुभएको खबर कान्तिपुरमा छ।
1: चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा अर्थमन्त्री डाक्टर सोनी मुवागले कर्मचारीको तलब 21% बढ़ाएको घोषणा गर्नुभयो। यस्तै सरकारी कर्मचारीलाई 15-15 दिनमा तलब दिने व्यवस्था मिलाउने घोषणा पनि उहाँले गर्नुभयो। अर्थमन्त्री वाग्ले भने जस्तै भएको भए अहिले सरकारी कर्मचारीको आधा तलब बुझेको 5 दिन भइसक्ने थियो, तर अहिलेसम्म कुनै पनि सरकारी कार्यालयले 15 दिनको तलब बुझेको सार्वजनिक नभएको खबर आजको कारोबारले लेखेको छ।
2: प्रमुख प्रतिपक्षी कांग्रेसले सरकार सुशासन पारदर्शिता र जवाबदेहिताका आधारभूत मापदण्डमै असफल भएको निष्कर्ष निकालेको छ। नागरिकको विश्वास लगातार गुमाउँदै गएको सरकार र राजनीतिक स्टन्ट र अस्थायी सम्झौताबाट संकट टार्न खोजिरहेको आरोप लगाउँदै कांग्रेसले कार्यशैली नसुधारिय इतिहासले वर्तमान सरकारलाई समस्या लम्ब्याएर राजनीतिक लाभ खोज्ने असफल सरकारका रूपमा मूल्यांकन गर्ने चेतावनी दिएको छ।
1: कुल 1063 मेगावाट क्षमताको अपर अरूण जलविद्युत आयोजनाको विद्युत गृह बाँध क्षेत्र पुग्ने 2.3 किलोमिटर लामो सुरुङ निर्माण शुरू भएको खबर कारोबारले लेखेको छ।
2: राप्रपाले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेपछि बागमतीमा नयाँ सरकार गठन थप पेचिलो बनेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा हिज बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले तत्काल कुनै पनि प्रदेश सरकारमा सहभागी नहुने निर्णय गर्दै भविष्यमा आवश्यक परे उपयुक्त समयमा निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्गदेनलाई दिएको छ। कहिलेको दिन ठूलो कहिलेको रात ठूलो
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: सरकार गठन भएको 4 महिनामा सुधारको नारादेखि विवादको घेरासम्म यातायातका काम 20 दिनदेखि ठप्प, हजारौं सेवाग्राही प्रभावित।
1: अर्थतन्त्र सम्बद्ध विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको समानान्तर छलफल। आर्थिक सुधारले प्राथमिकता पाउने अपेक्षा गरिए पनि सुधारको संकेतसम्म देखिएन।
2: दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ़दै जाँदा उपभोक्ता मर्कामा, बजार अनुगमन प्रभावकारी बनाउन तथा कालोबजारी नियन्त्रण गर्न माग।
1: हर्मुज जलमार्ग विवादबारे सहमतिको संकेत। नयाँ मध्यमार्ग बनाउने इरानको प्रस्तावले अन्यल कायम।
2: र 20 एसियन गेम्समा नेपालका 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने।
1: र अन्त्यमा आजको कार्टुन आज हामीले गजब छ शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। भाइरल हुनको लागि अनेक हरकत गर्ने नेता र सांसदहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ एकजना सांसद खुट्टा ठाडो पारेर टाउकोले भुइँमा टेकेर सकी नसकी हिँडिरहेका छन्। वरपर युट्युबरका क्यामेरा र मोबाइल तिर्सिएका छन्। युट्युबरले मुखमै माइक्रोफोन लगाएर सोधेपछि टाउकोले टेकेर बल्ल तल्ल उमिँदै गरेका सांसद भन्दैछन्, तिमीहरूले कुरै बुझेनौ भने खुट्टाले टेकेर बोल्दा भाइरल हुन्न क्या। आजको कार्यक्रम सकिएको छ।
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
20: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
21: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
22: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराही दान। फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
23: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
24: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
0: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
20: नेपालगंज नर्सिंग होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
0: ठूला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाट टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
3: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
4: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 0825562023 98478817 र 98475643।
5: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार। पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका में प्रविधि का मित्र शालिग्राम चौधरी र सहकर्मी देवा भूषाल संगे अमर क्षितिज को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दांग को स्टूडियो बाट उत्पादन तथा प्रसारण भएको यो कार्यक्रम अहिले बंगलाचुली में रहेको रेडियो बंगलाचुली र गढवा में रहेको रेडियो साझा आवाज बाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश में 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: श्रमिक सञ्जाल लुम्बिनी प्रदेशद्वारा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सम्मानित। वैदेशिक रोजगारीमा पीड़ितलाई न्याय दिलाउन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको प्रशंसनीय भूमिका।
0: युवाहरूका लागि घोराही बनाऊ अभियान र इन्सपायर यू एकेडेमीले ल्याए नयाँ कार्यक्रम। युवाहरूलाई निशुल्क तालिम र रोजगारीमा जोड्न 6 बुँदे सम्झौता।
1: र 5 अर्ब बजेट भए तरिगाउँ एयरपोर्ट विस्तार गर्न सकिने नेकपा एमालेका महासचिव शंकर पोखरेलको भनाई।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, विधिवार अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सब

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5634-14।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका गोरक्षी राष्ट्रिय दैनिक गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक प्राप्त भएका छन्। यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं गणतन्त्र दैनिकबाट।
2: टरीगाउँ एयरपोर्टको बारेमा नेपाली कांग्रेसका नेता दीपक गिरीको जस्तै धारणा नेकपा एमाले महासचिव शंकर पोखरेलले पनि व्यक्त गर्नुभएको छ। एमाले महासचिव पोखरेलले बुधबार तुलसीपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सानोतिनो रकमले टरीगाउँ एयरपोर्ट नबन्ने र कम्तीमा 5 अर्ब रूपियाँ चाहिने धारणा व्यक्त गर्नुभएको हो। 2072 सालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा टरीगाउँ एयरपोर्ट विस्तारका लागि नीति र बजेट दुवैमा परेको भन्दै महासचिव पोखरेलले त्यो बेला कांग्रेसका नेता जीवन बहादुर शाही पर्यटन मन्त्री बनेको स्मरण गर्नुभयो। त्यो बेला कांग्रेस दीपक गिरीले दाङको एउटा महत्वपूर्ण विषय टरीगाउँ एयरपोर्टको बारेमा अध्ययन गरेको र यो अध्ययनले आवश्यक रूपमा टरीगाउँ एयरपोर्ट विस्तार सम्भव भएको क्षेत्रमा एयरपोर्ट उपयुक्त छ भनेर एयरपोर्ट रिपोर्ट दिएको बताउनुभयो। यो सरकार 9 महिना मात्रै चलेको थियो। फेरि 2074 सालमा एमालेको नेतृत्वमा सरकार बनेपछि कांग्रेसका पालामा निर्माण गरिएको सोही एयरपोर्ट अध्ययन गरी नारायणपुरको उत्तरी क्षेत्रमा प्राविधिक आई अध्ययन गर्न खोज्दा सरकारी जग्गा मिचेर बसेकाहरूले विरोध शुरू गरेको र त्यसपछि सोही टोली नै नारायणपुरको दक्षिण क्षेत्रमा अध्ययन गरेपछि हालसम्म नेपालमा बनेका मध्ये सबैभन्दा राम्रो लोकेशन छ भन्ने निष्कर्ष निकालेको पोखरेलले बताउनुभयो। आफूले सोही एयरपोर्ट दाङका नेताहरूलाई राखेर प्रस्तुत गर्न लागेको तथा सबैले रिपोर्ट राम्रो रहेको छ भन्ने कुरा गरे पनि उनीहरूले नै दाङ आउँदा नारायणपुरमा एयरपोर्ट बनाउन पर्छ भन्ने आँट कसैले नगर्दा समस्या भएको एमाले महासचिवले बताउनु भएको छ। दाङका नेताहरूले साथ नदिएपछि आफूले नेताहरूले जहाँ बनाउने भन्छन् त्यसैलाई अर्थात तुलसीपुरकै एयरपोर्ट बनाउने भनेर साथ दिएको पोखरेलले उल्लेख गर्नुभयो। अब तपाईहरूले पहल गर्ने मैले साथ दिने भनेको हुँ पोखरेलले भन्नुभयो। त्यसपछि फेरि तुलसीपुर उपमहानगरपालिकाले पछिल्लो समय प्राविधिक टोली बनाएर अध्ययन गरेको र त्यो अध्ययन प्रतिवेदनले अहिलेको धावन मार्ग परिवर्तन गरी उत्तर दक्षिण करिब 1500 मिटरको धावन मार्ग बनाउन सकिने सम्भावना ल्याइदिएको थियो। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा यो समाचार छ।
1: दाङ प्रहरीले गाउँघरमा लुकाई छिपाई राखेका र विभिन्न समयमा आपराधिक घटनामा प्रयोग हुन सक्ने हतियार अवैध हतियार खोजतलास र बरामद गर्ने अभियानलाई तीव्रता दिएको छ। विगत 3 वर्षको आर्थिक तथ्याङ्क र चालू आर्थिक वर्षको साउन 19 गतेसम्म हेर्दा जिल्ला प्रहरी कार्यालय दाङले 144 नाल भरुवा बन्दुक बरामद गरेको छ। प्रहरीको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2081-82 9 नाल, आर्थिक वर्ष 81-82 14 नाल र आर्थिक वर्ष 82-83 54 नाल गरी अवैध भरुवा बन्दुक बरामद भएका हुन्। समाजमा हुन सक्ने सामान्य झैझगडामा वन्यजन्तुको चोरी सिकारी र अन्य आपराधिक क्रियाकलापमा यस्ता हतियारहरू प्रयोग हुन सक्ने र मानवीय क्षतिको जोखिमलाई मध्यनजर गर्दै विशेष अभियान सञ्चालन गरी अवैध हतियार बरामद गर्ने कामलाई प्राथमिकताका साथ अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो।
3: यो अवैध हतियार घरेलु हतियारहरू छ भन्ने विशेष सूचनाका आधारमा एउटा अभियान अन्तर्गत एउटा योजना बनाएर हामी सम्पूर्ण प्रहरी कर्मचारी परिचालित भएको थियो, जसले गर्दा हामी यो साउन महिनामा मात्रै 95 थान चाहिँ भरुवा बन्दुकहरू लुकाई छिपाई राखेको अवस्थामा हामीले कानुन पनि बरामद गरियो। अहिले थप अनुसन्धान गरी गजाइरहेको छ र यसरी अवैध रूपमा हतियार राख्न नपाउने कुरा कानुनमा पनि व्यवस्था भएको छ र साथसाथै यसरी हतियारहरू हुनुहुँदा जसले मानवीय जोखिम समेत बढ्ने र सानातिना झैझरा घटनामा पनि यसको हतियार प्रयोग हुने समेत हुने हुँदा यसलाई गाउँ घरमा यसरी छ मिटाएर राखेको छ अथवा छ लाइसेन्स नभएको जातिहरू छ भन्ने उद्देश्यले हामीले एउटा योजनासहित सम्पूर्ण प्रहरी कर्मचारी परिचालित भएर यो सबै हतियारहरू नियन्त्रणमा लिएको छ र आगामी दिनमा पनि हामी अझ बढी नियन्त्रण लिने उद्देश्यले हामी लागिरहेको बेहोरा म जानकारी गराउन चाहन्छु।
1: दाङ प्रहरीले यही आर्थिक वर्ष 2083-84 साउन महिनामा मात्रै 90 नाल भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार पछिल्लो 4 दिनको अवधिमा मात्रै 55 नाल अवैध भरुवा बन्दुक बरामद गरिएको छ। जिल्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाईछिपाई राखेको 55 नाल अवैध भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष सूचनाका आधारमा साउन 16 गतेदेखि 19 गतेसम्म सञ्चालन गरिएको विशेष अभियानका क्रममा जिल्लाका विभिन्न वन क्षेत्रहरूमा लुकाइराखेको अवस्थामा भरुवा बन्दुक बरामद गरिएको हो। आजका सबैजसो पत्र पत्रिकाले यो खबर लेखेका छन्।
2: वैदेशिक रोजगारका क्रममा विभिन्न कारणले ठगी तथा अन्य समस्यामा परेका नागरिकलाई न्याय दिलाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै श्रमिक सञ्जाल लुम्बिनी प्रदेशले दाङका प्रमुख जिल्ला अधिकारी निश्चल पाण्डे र जिल्ला प्रहरी प्रमुख दीपक श्रेष्ठलाई सम्मान गरेको छ। बुधबार घोराईमा आयोजित विशेष कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डे र प्रहरी प्रमुख श्रेष्ठलाई खादा तथा सम्मान पत्र प्रदान गरी सम्मान गरिएको हो। कार्यक्रममा घोराई उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीको अध्यक्षता रहेको थियो। सम्मान कार्यक्रममा उपप्रमुख हुमा देशी, सहायक प्रमुख जिल्ला अधिकारी साबित रापुन, श्रमिक संघका लुम्बिनी प्रदेशका अध्यक्ष रोशन गिरी, महासचिव खिमराज पुन मगर, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन चौधरी लगायतले सम्मानित व्यक्तित्वहरूलाई खादा ओढ़ाएर सम्मान पत्र प्रदान गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी निश्चल पाण्डेले वैदेशिक रोजगारीमा जाने नागरिकको सुरक्षा राज्यको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले भन्नुभयो वैदेशिक रोजगारका नाममा हुने ठगी शोषण र अन्याय रोक्न प्रशासन सधैं प्रतिबद्ध छ। पीड़ित नागरिकले न्याय पाउने वातावरण बनाउन सबै निकायबीच समन्वय आवश्यक रहेको छ। सचेतना बढ़ेमा धेरै समस्या शुरूमै रोक्न सकिन्छ। जिल्ला प्रहरी प्रमुख दीपक श्रेष्ठले वैदेशिक रोजगार सम्बन्धी अपराध नियन्त्रणका लागि प्रहरीले अनुसन्धान र कानूनी कार्यवाहीलाई प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले भन्नुभयो वैदेशिक रोजगारका नाममा कसैले पनि नागरिकले ठग्न पाउँदैन। पीड़ितले ढुक्क भएर प्रहरी समक्ष उजुरी दिनुहोस्। कानून अनुसार दोषीमाथि कड़ा कार्यवाही हुन्छ। कार्यक्रमका अध्यक्ष तथा घोराई उपमहानगरपालिका प्रमुख नरलाल चौधरीले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन स्थानीय तह, प्रशासन, प्रहरी तथा सरकारवाला संस्थाबीच सहकार्य आवश्यक रहेको बताउनु भएको थियो। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा एक खबर छ।
1: कानूनले जातीय विभेदलाई दण्डनीय मानेको छ, तर अहिले पनि जातीय विभेदका विभिन्न घटनाहरू हुने गरेका छन्। राज्यले पछाडि परेका र पारिएका नागरिकहरूलाई राज्यको हरेक निकायमा समानुपातिक प्रतिनिधित्वका लागि विभिन्न कार्यक्रमहरू पनि अघि सारेको छ। जातीय विभेदमा पारिएको एउटा वर्ग हो वादी जाति। वादी जातिले अहिले पनि विभिन्न विभेदहरू र लालछनाहरू खेप्नु परेको त्यससँग सरोकार राख्नेहरूको भनाई छ। यसै सन्दर्भमा रहेर हामीले वादी जातिको अहिलेको अवस्था के छ र वादी जातिको उत्थानका लागि राज्यले के गर्नु पर्ला भनेर केही दलित अधिकार कर्मीहरूलाई सोधेका छौं।
4: धन्यवाद। मेरो नाम सितारा नेपाली, मेरो घर चाहिँ दङ्गीशरण छमा पर्छ। म दङ्गीशरणको कार्यपालिका सदस्य, म त्यो दङ्गीशरणको बारी समुदायकै बुहारी भा हुनाले दङ्गीशरण म विभिन्न दाङ जिल्लाकै भनौँ, दाङ जिल्लाकै अब अधिराज्यभरि बादी समुदायले भोग्नुपर्ने, बादी समुदायभित्र पनि महिलाले भोग्नुपर्ने छुट्टै समस्या छ। त्यो कस्तो भने पहिला त बादी समुदायका महिला भन्न साँच्चीकै हेर्ने दृष्टिकोण फरक छ। त्यसपछि अब हामीलाई बादी समुदायलाई लगाएको लालछना दुर्व्यवहार एकदमै जघन्य अपराध। एउटा मनोरञ्जन, एउटा भजन कीर्तन बिहा बरुमा अगाडि गएर सगुनको रूपमा त्यो प्रस्तुत हुँदाखेरि उहाँहरूले त्यो वाद्यवादन गर्ने व्यक्तित्वहरूलाई, कलाकारहरूलाई एकदमै शोषण गरे अवस्थाले अहिले यो भोगिरहेको अवस्था, आरोप लगाइएको अवस्था, यौन शोषण गर्ने बाली महिलाहरू भन्ने कुराहरू, यो ठुलो समस्या एउटा समस्यामा त्यो हो। अर्को कुरा आर्थिक चुनौती, स्वास्थ्य त्यो भएको हुनाले त्यो समस्यालाई निहालेर हेर्दाखेरि हामी गर्न सक्छौँ र विभिन्नता कुराहरूबाट अब समस्याको समाधान शिक्षा स्वास्थ्य रोजगार भयो भने वादी समुदायका समस्याहरूलाई समाधान गर्ने, स्पेसल त स्थानीय स्तरले वादी समुदायका महिलाहरूलाई, बेरोजगार महिलाहरूलाई, कतिपय घरमा बसिरहनु भएको त्यस्ता महिलाहरूलाई अब के गर्ने त, अब उहाँहरूलाई रोजगारी बनाउनको लागि के गर्ने, आर्थिक सशक्तिकरणको बाटोलाई जोड दिएपछि स्थानीय सरकारले गर्नुपर्ने मेन कारण म भन्न चाहन्छु। धन्यवाद।
5: नमस्ते सम्पूर्णमा, म युवा कराना दाङ जिल्ला फेडोको अध्यक्ष र तपाईँले प्रश्न सोधे बमोजिम बाली समुदायका महिलाहरूले विशेष गरेर भोग्नु परेको कुरा भन्दा दलित समुदायभित्र पनि अत्यन्त पीडमा रहेको समुदाय बाली समुदाय होइन, र त्यो समुदायभित्र महिलाहरूको छुट्टै वेदना छ, छुट्टै दर्दनाक कहानी छ, जसले जीविकोपार्जन गर्नका निमित्त केही ऐतिहासिक कुराहरू इतिहासमा भेटाउँदा अहिले पनि के छ भने जो चाहिँ जीविकोपार्जन गर्नका लागि महिलाहरूलाई जबरजस्ती चाहिँ एउटा पेसाको रूपमा चाहिँ जे व्यापारको रूपमा लगाइन्थ्यो जसले गर्दाखेरि एउटा सिङ्गो परिवार पाल्ने होइन अवस्था थियो, र त्यो अवस्थाको हुन त अहिले अन्त्य भएको छ, यसलाई चाहिँ सरकारले चाहिँ अन्त्य घोषणा गरेको छ, तर पनि अहिले उनीहरूलाई उचित व्यवस्थापन गरेको छैन, अहिले पनि महिलाहरूलाई चाहिँ उचित व्यवस्थापन र समाजले अहिले उनीहरूलाई चाहिँ मर्यादित ढंगले अहिले पनि हेरेको छैन, समाजले त्यो हिजोको जुन जे व्यापार गर्ने महिलाहरू थिए ती महिलाहरूलाई अहिलेको अवस्थासम्म पनि राज्यबाट त्यही खालको शिक्षा, त्यही खालको स्वास्थ्य र त्यही खालको रोजगारीको अवस्था चाहिँ व्यवस्था उचित व्यवस्थापन नभएको कारणले अहिले पनि समाजमा विभेदी छ, जो अहिले चाहिँ महिलाहरूले चाहिँ मर्यादित जीवन बिताउन सकेका छैन।
6: नमस्ते, नाम जला हामी त बाली समुदायको अवस्था कस्तो देखिन्छ भने वास्तवमा हामी सबै चाहिँ के अन्यमा मैले यो अध्ययन गर्नु अगाडि के मैले बुझेको थिएँ भने बाली समुदाय भन्ने बित्तिकै तपाईँको चाहिँ यौन पेसासँग जोडेर बुझ्ने चलन थियो,

0: भने बादी समुदायहरू अब हिजोको अवस्थामा छैन, हिजो त्यो हिसाबमा पनि अहिले अब त कोही छैन। बादी समुदायका धेरै अगुवाहरू अहिले दार्जिलिङ जिल्लामा विभिन्न सङ्घ संस्थाहरूदेखि लिएर राजनीतिक क्षेत्रमा अवरोध अगाडि हुनुहुन्छ र समग्र बादी समुदाय अहिले उत्पन्न परेको आर्थिक रूपमा उत्पन्न हुनुहुन्छ, मनोवैज्ञानिक रूपमा उत्पन्न हुनुहुन्छ। अहिले पनि उनी यौनसँगै जोडेर हेर्ने, यौनसँगै जोडेर हेर्ने त्यही ढङ्गले हामीले बुझ्ने जो चलन छ, त्यसले चाहिँ उहाँहरूको एउटा खालको चाहिँ उहाँहरूप्रतिको एउटा उपेक्षा चाहिँ भइराखेको छ। अनि उहाँहरूको वास्तविक संस्कृति भनेको त्यो थिएन, वास्तविक संस्कार भनेको त्यो थिएन, उहाँहरूको वास्तविक पेसा पनि त्यो थिएन। त्यसकारण उहाँहरूले गीत सङ्गीतसँग जोडिएको समुदाय, वाद्यवादनसँग जोडिएको समुदाय, नाच्ने गिदाउने र वाद्यवादनका सामानहरू बनाउने र बिक्री गर्ने मुख्य पेसा थियो त्यो समुदायको। र हामीले के बुझ्छौँ भने ती सम्पूर्ण कुराहरूलाई ओझेलमा पारेर हाम्रो समाजले के बनाइदियो भन्दाखेरि, बादी समुदाय भन्ने बित्तिकै यो चाहिँ यौन पेसामा संलग्न भएर जीविकोपार्जन गर्ने समुदाय हो भनेर बुझाइदियो। हामीले त्यही बुझ्यौँ र हाम्रो दृष्टिकोण त्यही छ, त्यो गलत दृष्टिकोण रहेछ भन्ने कुरा मैले अध्ययन गरिसकेको छु।
1: धन्यवाद। म निर्मल नेपाली वादी, म तुलसीपुरमा बस्ने गर्छु, त्यही सक हिसाबले शिक्षक र अधिकारको क्षेत्रमा क्रियाशील छु। वादी समुदायको जीवन स्तरलाई उठाउनका निमित्त अब गर्नुपर्ने कुरा नम्बर एक, वादी समुदायभित्र रहेको शिल्प र कलालाई आधुनिकरण गर्दै त्यसलाई उद्योग र कल कारखानाको माध्यमबाट आर्थिक पाटोसँग जोड्न सक्नुपर्ने हुन्छ र त्यसपछि वादी समुदायको एउटा चाहिँ जीवन स्तर अगाडि बढ्न सक्छ। एक नम्बर दुई, वादी समुदायका बालबालिकालाई स्थानीय तल्लो एक कक्षादेखि लिएर उच्च कक्षासम्म र प्राविधिक पढ्नसम्मको व्यवस्था राज्यबाट हुन सक्यो भने शिक्षाको क्षेत्रबाट उनले चाहिँ अगाडि बढ्छन् र रोजगारीको वातावरण सृजना गरेर यो शोषणबाट चाहिँ मुक्त हुन सक्छन्। त्यसकारण तेस्रो कुरा के हो त भन्दाखेरि, वादी समुदायलाई पनि राज्यको मूल प्रभावीकरणमा ल्याउनका निमित्त राज्यले गर्नुपर्ने विभिन्न खालका चाहिँ कार्यक्रमहरूमा वादीलाई समेट्नुपर्ने, त्यसको साथसाथै विभिन्न देश राजनीतिक पार्टीहरूले पनि राजनीतिक रूपमा पनि नीति निर्माण गर्ने तलमा वादी समुदायलाई पनि नीति बनाउने तलमा चाहिँ लग्न सक्यो र वादी समुदायकै नाममा नीति बनाउन सकियो भनेपछि मात्रै यो समुदायको उत्थान हुन सक्छ। धन्यवाद।
2: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
3: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
2: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
4: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
2: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
4: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
2: र मुखको स्वास्थ्यको सुधार।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच, फोन नम्बर 082-63-218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे, इको
12: इन्डोस्कोपी सेवा,
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
13: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
14: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-563-509 र मोबाइल 98453-0653।
15: अब बाँकी समाचार, विपन्न तथा बेरोजगारी युवाहरूलाई सिपमूलक तालिम मार्फत रोजगारी र स्वरोजगारीमा जोड्ने उद्देश्यले घोराई बनाओ अभियान र इन्सपायर यू एकाडेमी बीच

0: अवैध सम्झौता भएको छ। नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको विशेष उपस्थितिमा घोराई बनाओ अभियानका संयोजक सबिन प्रियासन र इन्सपायर यू एकाडेमीका निर्देशक बलभद्र ओलीले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। कार्यक्रममा बोल्दै पत्रकार महासंघ दाङका अध्यक्ष सुवेदीले विपन्न युवाहरूलाई स्वरोजगार बनाउनका लागि गरिएको कार्यक्रम प्रशंसनीय भएको बताउनुभयो। सम्झौता अनुसार आर्थिक रूपमा कमजोर विपन्न तथा बेरोजगार युवाहरूलाई पूर्ण रूपमा निशुल्क बजारमुखी सीपमूलक तालिम प्रदान गरिनेछ। तालिम अन्तर्गत कफी ब्यारिस्टा बेकरी बुकिङ कुकिङ वेटर हाउसकिपिङ ग्राहक सेवा कम्प्यूटर लगायत रोजगारीको उच्च सम्भावना भएका विभिन्न विषय समेटिनेछन्। दुवै संस्थाले युवालाई केवल तालिममा सीमित नराखी प्रत्यक्ष रोजगारीसँग जोड़ने लक्ष्य लिएका छन्। तालिम सफलतापूर्वक पूरा गरेका कम्तीमा 70% प्रशिक्षार्थीलाई होटल रेस्टुरेन्ट कफी हाउस बेकरी तथा अन्य सम्बन्धित क्षेत्रमा इन्टर्नशिप वा रोजगारीका लागि सहजीकरण गरिने सम्झौतामा उल्लेख गरिएको छ। यसले सिप सिकेर पनि रोजगारी नपाउने समस्यालाई न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
1: विद्यार्थीमा नैतिक शिक्षा संस्कार आध्यात्मिक चेतना र सनातन संस्कृति प्रतिको आस्था अभिवृद्धि गर्ने उद्देश्यले घोराई स्थित गुरूकुल एकाडेमीमा श्रावण विशेष रुद्राभिषेक तथा शिव पूजा कार्यक्रम सम्पन्न भएको छ। घोराई उपमहानगरपालिका 15 रतनपुर स्थित विद्यालय परिसरमा वैदिक विधि अनुसार सम्पन्न कार्यक्रममा विद्यार्थी शिक्षक अभिभावक तथा विद्यालय परिवारको सहभागिता रहेको थियो। कार्यक्रममा भगवान शिवको विशेष पूजा आराधना वैदिक मन्त्र उच्चारण तथा रुद्री पाठ गरिएको थियो। आजको गोरक्ष दैनिकबाट खबर लिएका छौं।
0: सर्वद्वारी महाप्रभुको 168 जन्म जयन्तीका अवसरमा रोल्पा रुन्टीगढ़ी सेवा समाज घोराही 15 माल्यार्पण तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ। स्वर्गद्वारी महाप्रभुको प्रत्यक्षमा माल्यार्पण गरेर शुरू भएको कार्यक्रममा वक्ताले महाप्रभुले स्थापित गरेको सेवा त्याग सदाचार आध्यात्मिक चेतना र मानवीय मूल्यलाई व्यवहारमा उतार्नु पर्नेमा जोर दिएका थिए। उनीहरूले महाप्रभुको जीवन दर्शन आजको समाजका लागि पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी रहेको उल्लेख गरेका थिए। कार्यक्रममा समाजसेवी घनश्याम गिरी, समाजका सहसचिव केशव गिरी, समाजसेवी दीपक बहादुर खत्री, आजीवन सदस्य बेजन ओली, दीपक ओली तथा वरिष्ठ उपाध्यक्ष पम बहादुर बुढाथोकी लगायतले शुभकामना व्यक्त गर्दै धार्मिक सद्भाव, सामाजिक एकता र सेवाभावको विकासमा महापर्वको शिक्षणले महत्वपूर्ण योगदान पुर्याएको बताएका थिए। आजको गोरक्ष राष्ट्रिय दैनिकमा खबर छ।
1: अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको गोरक्ष दैनिकमा भड्किँदै सद्भाव सरकारको परीक्षाको घड़ी भुवन पोखरेलको विचार छापिएको छ। कुनै समाज एकै दिनमा विभाजित हुँदैन, एउटा घटनाले मात्र समाजको चरित्र निर्धारण गर्दैन, तर केही घटनाले मात्र समाजको चरित्र निर्धारण गर्दैन, तर केही घटनाले हाम्रो सामाजिक सहिष्णुता, संस्थागत क्षमता, सार्वजनिक संस्कृतिमा भएका कमी कमजोरीहरूलाई उजागर गर्दछ विचारमा भनिएको छ। त्यसै गरेर पूर्वीय दर्शनका सकारात्मक मूल्य र वैज्ञानिक समाजवाद निर्माण गणेश ओलीको विचारलाई आजको गोरक्ष दैनिकले छापेको छ भने एयरपोर्टको अराजनीति बन्द गरौं शीर्षकमा गोरक्ष दैनिकले सम्पादकीय लेखेको छ।
0: यसै गरी आजको गणतन्त्र राष्ट्रिय दैनिकमा विश्व स्तनपान सप्ताह 2026 दिगो भविष्यका लागि स्तनपान शीर्षकमा मदन प्रसाद पन्थीको विचारलाई छापिएको छ। यो कस्तो खालको दोष हो शीर्षकमा पद्म प्रसाद शर्माको घामसायालाई छापिएको छ भने टरीगाउँ विमानस्थल बहस होइन अब स्पष्ट निर्णय चाहिन्छ शीर्षकमा सम्पादकीय छापेको छ।
1: त्यसै गरी आजको राप्तीपोस्ट दैनिकले विश्व स्तनपान सप्ताह 2026 दिगो भविष्यका लागि स्तनपान मदन प्रसाद पन्थीको विचारलाई छापेको छ भने आजको राप्तीपोस्ट दैनिकले किन कुनै देश बर्बाद हुन्छ सीके लालको विचारलाई पनि छापेको छ र आजको राप्तीपोस्ट दैनिकले लोपको भाँडो शीर्षकमा सम्पादकीय लेखेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। कार्य प्रविधिका मित्र शालिग्राम चौधरीलाई धन्यवाद दिँदै म अमर क्षितिज
0: अनि म देवा भूषाल पनि बिदा हुन्छौ। नमस्कार, नमस्कार।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478726873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकमा। आएर हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
7: विभिन्न राजमार्ग अवरुद्ध, खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन र कृत्रिम अभाव नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन। युक्रेनको कीवमा भएको रूसी आक्रमणमा कम्तीमा 21 जनाको मृत्यु।
8: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
7: को परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले सुनसरी घटनामा प्रदर्शनका क्रममा मृत्यु हुने र घाइते हुनेहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय भएको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। घटनामा सुनसरीमा 3 र सिराहामा 1 गरी 4 मृत्यु भएको छ। त्यसै गरी मन्त्री परिषदको बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्गी उकियाब, विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्ग बहादुर केसी र सदस्य सचिवमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता मन्त्री पोखरेलले जानकारी दिनुभयो। बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने निर्णय गरेको छ। त्यसै गरी बालबालिका सम्बन्धी विधेयक पहिलो संशोधन 2081 संघीय संसद समक्ष पेश गर्ने, पशु वधशाला तथा मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गरेको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता मन्त्री पोखरेलले जानकारी दिनुभयो। कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। संघीय शासन प्रणाली अनुरूप तयार पारिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आयमा अभिवृद्धि, कृषि उत्पादनमा वृद्धि, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको छ। नीतिका बारेमा धारणा राख्नुहुँदै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्ने उद्देश्यले नयाँ नीति ल्याइएको जानकारी दिनुभयो। नीतिले भूमि खण्डीकरण, बाँझो जमीनको वृद्धि, सिंचाई तथा भण्डारण पूर्वाधारको अभाव, युवा पलायन, जलवायु परिवर्तनको प्रभाव, न्यून उत्पादकत्व तथा बढ़दो आयात निर्भरता जस्ता समस्याको समाधानका लागि नीतिगत व्यवस्था गरेको मन्त्री चौधरीले बताउनुभयो। नीति कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, आवश्यक कानूनी तथा संस्थागत व्यवस्था, पर्याप्त वित्तीय स्रोतको परिचालन, निजी क्षेत्रको सहभागिता तथा नियमित अनुगमन र मूल्याङ्कनको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्ष रूपमा सुन्न हामी सुन्छौं अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको केन्द्रीय समितिको साउन 13 गतेको निर्णय अनुसार साउन 25 गतेदेखि केन्द्रीय कार्यालय घण्टीघरमा अभियान शुरू गरिने पार्टीका सहमहामन्त्री हरि ढकालले जानकारी दिनुभयो। अभियान अन्तर्गत नागरिकका गुनासा समस्या र सुझाव सुन्न तथा सहजीकरण गर्न प्रत्येक दिन दुईजना केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्यको उपस्थिति अनिवार्य गरिएको सहमहामन्त्री ढकालले बताउनुभयो। प्रतिनिधि सभाको क्यालेण्डर र आगामी बैठकहरूलाई थप प्रभावकारी बनाउने विषयमा कार्य व्यवस्था परामर्श समितिको बैठकमा हिजो छलफल भएको छ। प्रतिनिधि सभाको आगामी क्यालेण्डर संसद बैठकलाई थप प्रभावकारी व्यवस्थित र परिणाममुखी बनाउने विषय तथा संसदीय कार्य प्रणालीलाई थप सुदृढ़ बनाउने उपायबारे हिजो छलफल भएको सभामुखको स्वकीय सचिवालयले जनाएको छ। छलफलमा सांसदहरूबाट पालना गर्नुपर्ने आचरण, संसद बैठकमा अपनाउनुपर्ने पोशाक सम्बन्धी व्यवस्था, कार्यसूची व्यवस्थापन, संसदीय गतिविधिलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउने उपाय एवं सदन सञ्चालनसँग सम्बन्धित समसामयिक विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत भएको सभामुखको सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो 1 बजेका लागि बोलाइएको छ। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो 1:15 बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुदन गुरूङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिनुहुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिनुहुनेछ। राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसूनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीका सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सभा समक्ष पेश गर्नुहुनेछ। आजै विभिन्न 5 संसदीय समितिको बैठक पनि बस्नेछ। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने भएको छ। पार्टीको मिशन पार्टी जागरण अभियान अन्तर्गत हिजो राजधानी प्रदेश कमिटिले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको सदस्यता सम्बन्धी कार्यशालामा त्यसबारे जानकारी दिइएको छ। पार्टीको जनतासँगको सम्बन्ध स्थापना गर्ने र संगठनलाई तल्लो स्तरमा गतिशील बनाउने उद्देश्यका साथ कार्ययोजना सार्वजनिक गरिएको पार्टी सचिव डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो। पार्टी सचिव भानुभक्त ढकालले पार्टीको सदस्यता र अन्य दस्तावेजहरूलाई प्राकृतिक र अन्य संकटबाट जोगाउन एवं कामलाई चुस्त बनाउन सदस्यतालाई डिजिटल बनाउन आवश्यक रहेको जानकारी दिनुभयो। लगातारको वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरूद्ध भएका छन्। सिन्धुपाल्चोकको अरणीको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिकाको 4 किलो कोदारी र लिपिङमा पहिरो जाँदा राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। त्यसै गरी अविरल वर्षाका कारण मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। त्रिशुलीको मैलुङ स्याप्रोवेशी सड़क खण्ड बाढ़ीका कारण अवरूद्ध भएको छ। त्यस्तै बागलुङको जैमिनी नगरपालिका 8 बेल बगरमा पहिरो जाँदा कालीगण्डकी करिडोर अवरूद्ध भएको छ। मनाङको नासो गाउँपालिका 3 धारापानीमा पहिरो जाँदा चामे बेसी शहर सड़क खण्ड एकातर्फी रूपमा अवरूद्ध भएको छ। मुस्ताङको थासाङ गाउँपालिका 4 तल्लो घाँसामा पहिरो जाँदा बेनी जोमसोम सड़क खण्ड, त्यसै गरी रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका 6 रिजेगाड़ खोलामा बाढ़ीका कारण भेरी करिडोर को जाजरको डोल्पा सड़क खण्ड र मुगुको छायानाथ रारा नगरपालिका 7 बाढ़ीका कारण नागम गमगढ़ी सड़क अवरूद्ध भएको प्रहरीले जनाएको छ। दोलखाको लामा साँगु रामेछाप राजमार्गमा पनि पहिरोका कारण अवरूद्ध अवस्था छ। त्यहाँ भने वैकल्पिक बाटो खुलाइएको प्रहरीले जनाएको छ। त्यसै गरी मेची राजमार्ग अन्तर्गतको इलामको राजदुवाली सड़क खण्डमा पनि वैकल्पिक बाटोको व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। काठमाडौँको सीतापाइला धारके सड़क खण्ड र भोजपुरको मध्यपहाड़ी लोकमार्ग एकातर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा खाना पकाउने ग्यास तत्काल सुनिश्चित गर्न सरकारलाई निर्देश गरेको छ। समितिको हिजो बसेको बैठकले देशभर गुणस्तरीय वस्तु तथा सेवाको सहज आपूर्तिको व्यवस्था मिलाई कृत्रिम अभाव एवं कालो बजारी नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको समितिका सभापति जयन्ती देवी राईले जानकारी दिनुभयो। उपभोग्य वस्तुको ल्याब परीक्षण गर्ने व्यवस्था गर्न पनि सरकारलाई निर्देश गरिएको छ। साथै उपभोक्ता आधारलाई प्रभावकारी बनाउन निर्देश गरिएको सभापति राईले बताउनुभयो। समितिमा भएको छलफलमा सांसदहरूले देशभर देखिएको खाना पकाउने ग्यासको अभावको समस्या तत्काल समाधान गर्नुपर्ने, ग्यास विक्रेता र डिपोहरूलाई जिम्मेवार बनाउनुपर्ने लगायतका सुझाव दिनुभयो। सांसदहरूले बजार अनुगमन प्रभावकारी हुन नसक्दा बजारमा विभिन्न सामग्रीमा महँगी, कालो बजारी र कृत्रिम अभावहरू सिर्जना हुने क्रम बढ़दै गएको गुनासो गर्नुभयो। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाड़ीले मध्य पूर्वमा सिर्जित अशान्तिका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असर र त्यसले खाना पकाउने ग्यास र सबै पेट्रोलियम पदार्थमा अधिक मूल्य वृद्धि भई आपूर्ति श्रृंखला असन्तुलित हुने अवस्था देखिएको जानकारी दिनुभयो। नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले आधा सिलिण्डर ग्यास वितरण भइरहेको समयमा भरि सिलिण्डर बेच्न शुरू गर्ने बित्तिकै समस्या देखिएको तर त्यो समस्या केही दिनमा समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले एक वर्षभित्रै देशमा 1,00,000 रोजगारी सृजना गर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हिजो बसेको बैठकमा मन्त्री यादवले फ्री भिसा र फ्री टिकट सम्बन्धी कार्यक्रम प्रभावकारी र पारदर्शी नभएकाले सरकारले खारेजीको तयारी गरेको जानकारी दिनुभयो। उहाँले वैदेशिक रोजगार ऐन संशोधन गर्न मन्त्रालयले तयारी अघि बढ़ाएको जानकारी पनि दिनुभयो। बैठकमा सांसदहरूले विभिन्न देशमा श्रमका लागि जान लागेका नेपालीहरूले प्रक्रियामै अनावश्यक र अत्यधिक खर्च बेहोर्नु परेको भन्नुहुँदै सरकारले त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले अन्तर्राष्ट्रिय संस्थाहरूले आन्तरिक संवैधानिक विषयमा टिप्पणी गरी नेपाल सरकारमाथि तथ्यहीन आरोप लगाएको बताउनु भएको छ। कानून न्याय तथा मानवाधिकार समितिको हिजो बसेको बैठकमा मन्त्री गौतमले एमनेस्टी इन्टरनेशनल र ह्युमन राइट्स वाच लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनैतिक दबावले राजीनामा दिन बाध्य पारिएको भन्ने आशयको संयुक्त प्रेस वक्तव्य जारी गरेको भन्दै त्यस्ता भ्रामक सूचना तत्काल हटाउनुपर्ने बताउनुभयो। मन्त्री गौतमले न्यायपालिकासँग सम्बन्धित संवेदनशील र मुलुकको आन्तरिक संवैधानिक विषयमा टिप्पणी गर्ने अधिकार नेपाली नागरिक र सम्बन्धित संवैधानिक निकायलाई मात्र रहेको बताउँदै बाह्य संस्थाहरूले प्रमाण बिना आरोप लगाउने विषय स्वीकार्य हुन नसक्ने बताउनुभयो। बैठकले अन्तर्राष्ट्रिय संस्थाहरूले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनैतिक दबावले राजीनामा दिन बाध्य पारिएको भन्ने विज्ञप्तिको स्पष्टीकरण माग गर्न सरकारलाई निर्देश गरेको छ। बैठकले महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट र ह्युमन राइट्स वाचले जारी गरेको संयुक्त विज्ञप्ति सम्बन्धी आधिकारिक विवरण उपलब्ध गराई सम्बन्धित संस्थासँग स्पष्टीकरण माग्न निर्देश गरिएको समितिकी सभापति समीक्षा बास्कोटाले जानकारी दिनुभयो। सांसदहरूले मुलुकको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदाको संरक्षणमा जोड़ दिन सरकारको ध्यानाकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्याजित विधान समितिको हिजोको बैठकमा सांसदहरूले प्रत्येक प्रदेशबाट कम्तीमा एउटा पुरातात्विक सम्पदा विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्न सरकारलाई अनुरोध गर्नुभयो। सांसदहरूले विश्व सम्पदा सूचीमा सूचीकृत राष्ट्रिय सम्पदाहरूको प्रवर्धनमा पनि सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो। बैठकमा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बजेट र जनशक्तिको अभावमा पुरातात्विक महत्वका सम्पदाहरूको खोजी र अनुसन्धानको कार्य अघि बढ़ाउन नसकिएको बताउनुभयो। नेपाल टेलिभिजनले विगतका वर्षहरूमा खरिद गरेका उपकरण तथा सेवामा अनियमितता र कानूनी त्रुटि भएको औल्याउँदै छानबिन समितिले प्रतिवेदन सरकारलाई बुझाएको छ। नेपाल टेलिभिजनको डिजिटल ट्रान्समिटर, अडियो भिजुअल र ग्राफिक्स प्रणाली, प्लेआउट अटोमेशन र अनलाइन प्लेटफर्महरूको खरिद सम्बन्धी गठित छानबिन समितिले हिजो सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमी सिन्हा समक्ष प्रतिवेदन बुझाएको हो। गत असार 1 गते डाक्टर सुदीप भट्टराईको संयोजकत्वमा मन्त्रालयले 4 सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई नेपाल टेलिभिजनले विभिन्न समयमा खरिद गरेका उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्यपरक अध्ययन गरी सुझावसहित प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको थियो। यसअघि मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्यान्डविड्थ खरिदबारे गठन गरेको समितिले प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सड़क खण्डमा यात्रुहरू वर्षामा मात्र नभई हिउँदमा पनि जोखिम मोलेर यात्रा गर्न बाध्य हुनु परिरहेको छ। वर्षौंदेखि यात्रुहरूले सड़क खण्डको स्तर उन्नति र दिगो समाधान खोजिरहेका छन् तर त्यसले एउटा आकार पाउन नसकेको पाल्पा संवाददाता विष्णु खनाल बताउँछन्।
5: लुम्बिनी र गण्डकी प्रदेशका पहाड़ी जिल्लालाई तराईसम्म जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा बुटोल खण्ड यात्रामा यात्रुले त्रास र शास्ति निकै खेप्नुपर्ने हुन्छ। विशेष गरी पाल्पाको दोभान र रूपन्देहीको चिडिया खोला बीचको क्षेत्रमा सबैभन्दा बढ़ी जोखिम छ। त्यहाँ पुगेपछि हजारौं यात्रु र सवारी चालकहरूको मनमा करिब 5 किलोमिटर कसरी पार गर्ने भन्ने चिन्ता हुने गरेको छ। यो सड़कमा यात्रा गर्दा परिवारलाई घर व्यवहार नै बुझाएर हिँड्नुपर्ने अवस्था रहेको स्याङ्जाबाट बुटोल जाँदै गरेका यात्रु यदु भट्टराईले बताउनुभयो।
9: फुटबल झर्छौँ भनेर फुटबलबाट घर जाँदैछौँ भने घरमा चाहिँ हिसाब किताब दिएर नैनिकन पुगेला जस्तो मलाई लाग्दैन।
5: सिद्धार्थ राजमार्ग नेपालको उत्तर र दक्षिण जोड्ने अति नै महत्वपूर्ण मुख्य सड़क हो। तराईको रूपन्देहीबाट पाल्पा, गुल्मी, अर्घाची, स्याङ्जा, कास्की, बागलुङ पर्वत लगायतका दर्जनौं जिल्लाका लागि यही सड़क एकमात्र विकल्पको रूपमा रहेको छ। राजमार्गका वरपर बस्ने नागरिक समेत सधैँ पहिरोको त्रासमा छन्। तिनाउकी शोभा केसी,
10: हामीलाई दिउँसोमा पनि डर छ, काम भयो भने त्यहाँ पहिरो गएको सबै हेर्न आउँछ, हाम्रो घर यही नजिक।
5: वर्षाको समयमा सड़क माथिबाट कति बेला ठूल्ठूला चट्टान खस्छन् र कति बेला रेलो सहितको पहिरो आउँछ त्यसको निदो हुँदैन। बेला बेलामा सड़क भाषिने कारण पनि यात्रु मात्र होइन स्थानीयलाई समेत डर छ। दोभानका अर्का स्थानीय दोलकान्त पौडेल,
11: यो बाटो हर साल भत्केको भत्केको हुन्छ अनि तलतिर तिनाउ खोला माथितिर गएको देख्दाखेरि हामीलाई यहाँ बस्न जलतरास भइराखेको छ, इन्द्र लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले बस्न हुँदैन।
5: सिद्धार्थ राजमार्गको सिद्धबाबा, झुम्सा, हिउँदे खोला, कालीमाटी, पिपल डाँडा लगायतका स्थानमा पहिरो खस्ने, सड़क भाषिने जोखिम छ। मनसुन जन्य विपदबाट कम क्षति हुन चारै तहका सुरक्षा निकाय, स्थानीय तह र सरकारवाला निकाय तयारीमा रहेको बताउनुहुन्छ सहायक प्रमुख जिल्ला अधिकारी शिवराज श्रेणाई।
12: विपद ठूलो आउन नपाओस्, आइहाल्यो भने त्यसलाई जति सक्दो चाँडो सम्बोधन गर्न सकियोस् भन्नका निमित्त त्यो सुरुङ मार्ग परियोजना हेर्ने निकाय, सड़क सुरक्षा एकाइ लगायत सम्पूर्ण सरकारहरूको ध्यान त्यसतर्फ केन्द्रित छ। त्यहाँनिर पहिरो आएर हटाइहाल्न पर्यो भने पनि मेसिन हजारहरू जस्तो दुरुस्त अवस्थामा राखिएको छ, सुरक्षा कर्मीहरूलाई अटेन्सन अवस्थामा राखिएको छ।
5: सामान्य झरीमा पनि बाटो अवरुद्ध हुने, घण्टौंसम्म यात्रुहरू बाटोमै अल्पत्र पर्ने तथा ज्यानै जोखिममा पारेर यात्रा गर्नुपर्ने अवस्था छ। सिद्धबाबा क्षेत्रको सबैभन्दा बढी जोखिम रहेको 5 किलोमिटर सड़क मध्ये करिब 1200 मिटरमा मात्र सुरुङ मार्ग निर्माणले पूर्ण रूपमा जोखिम कम नहुने यात्रुहरूको गुनासो छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
7: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली संकलनका लागि आवश्यक सहयोग गरिदिन स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले हिजो सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावलीको संकलनमा आवश्यक सहयोग, समन्वय र सहजीकरण गरिदिन आग्रह गरेको हो। निर्वाचन आयोगले मतदाता नामावली अध्यावधि गर्ने र त्यसका लागि वडा स्तरमै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय यसअघि गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र दक्षिण कोरिया बीच हवाई सम्पर्क, व्यापार, पर्यटन, शिक्षा र प्रविधि एवं जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड़ दिनुभएको छ। 3 वर्षीय कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका दक्षिण कोरियाका राजदूत पार्क ट्योङसँग हिजो परराष्ट्र मन्त्रालयमा भएको विदाई भेटमा उहाँले दुई देशबीच व्यापार, स्वास्थ्य र शिक्षालाई सहकार्यको प्राथमिक क्षेत्रका रूपमा अघि बढ़ाउनुपर्ने बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नागरिकका गुनासो सुनवाईलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन हेलो सरकारलाई स्तर उन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी अघि बढ़ाएको छ। त्यसका लागि विस्तृत अवधारणा पत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेश गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका साना बचतकर्ताहरूको रकम फिर्ता कार्य जारी राखेको छ। त्यस क्रममा शिव शिखर सहकारीका 14 जना र पशुपति सहकारीका 28 जना बचतकर्ताले पछिल्लो समय रकम फिर्ता पाएका छन्। सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको दूरसंचार सेवा शुल्क, सलामी दस्तुर तथा ग्रामीण दूरसंचार विकास कोष बापतको बक्यौता असुली आरम्भ गरेको छ। बक्यौता रकम, कर निर्धारण र अनुमति पत्र नवीकरणसँग सम्बन्धित लामो समयदेखिको विवाद समाधान गर्ने उद्देश्यले सूचना तथा संचार मन्त्रालयले तत्सम्बन्धमा छलफल गर्दै प्रक्रियागत थालनी गरेको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हिजो इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानका पदाधिकारीहरूसँग छलफल गर्नुभयो। त्यसक्रममा उहाँले कानून मौजिम तिर्नुपर्ने कर तथा शुल्क जसरी पनि राज्य कोषमा दाखिला हुनुपर्नेमा जोड़ दिनुभयो। नेपालगंजको भैयापुर स्थित एउटा इट्टाभट्टामा पर्खाल भत्किँदा 2 मजदूरको मृत्यु भएको छ। गत सोमबार इट्टाभट्टाको पर्खाल भत्किँदा गम्भीर घाइते भएका 45 वर्षीय राम फेरन कोरीको उपचारका क्रममा हिजो मृत्यु भएपछि मृत्यु हुनेको संख्या 2 पुगेको हो। पखाल भत्किँदा 52 वर्षीय वर्षादी लोदको घटनास्थलमै मृत्यु भएको थियो। बैतडीका अधिकांश क्षेत्रमा बाँदरले मकै बाली सखा पार थालेपछि स्थानीय किसानहरू चिन्तित बनेका छन्। बैतडी संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
13: बैतडी जिल्लाका सबैजसो ठाउँमा बाँदरको आतंक अत्याधिक बढ़ेको छ। खेतबारीमा हुर्किँदै गरेका मकैका बोट बाँदरले उखेलेर तथा बाँचेर खाएपछि बारी नै रितो हुन थालेको बताउनुहुन्छ सुर्नया तीनका स्थानीय नारद भट्ट।
14: डरै नमान्ने छन्, नै मान्छेको डर मान्ने छन्, बाँदर कुकुर उनकी डर, खेतीपाती लाए बढीलाई के फाइदा छैन, जंगलको बाँदरले खेतमा धेरै समस्या छ।
13: वर्षभरि खाने मुख्य बाली नै मकै हो, तर बाँदरले एकैछिनमा बारीका सबै मकै सखा पारिदिन्छ। बिहानदेखि साँझसम्म खेतमै कुरेर बस्नुपर्ने बाध्यता किसानहरूलाई रहेको बताउनुहुन्छ दशरथ चन्द नगरपालिका वडा नम्बर 5 का वडा अध्यक्ष केशव राज लेखक।
15: बाँदरको आतंकले गर्दा अहिले कृषिमा कुनै लगानी गरे पनि त्यो बालुवामा पानी मात्रै हुन्छ, अरू केही अर्थै छैन। बाँदर यो वन्य जन्तुहरूको न्यूनीकरण नगर्दासम्म कृषिमा लगानी गर्नु नै कुनै औचित्य छैन।
13: बाँदर धपाउनका लागि किसानहरूले थाल बजाउने, कुकुर प्रयोग गर्ने र घरेलु उपायहरू अपनाएर पनि बाँदरको संख्या धेरै भएकाले ती उपायहरू प्रभावकारी हुन सकेका छैनन्। पुरूषहरू विशेषतः रोजगारीका सिलसिलामा घर बाहिर वा भारततिर रहेकाले घरमा रहेका महिला बालबालिका र वृद्ध वृद्धालाई दिनभर बाँदर हेर्दैमा शास्ति हुने गरेको बताउनुहुन्छ पञ्चेश्वर गाउँपालिका वडा नम्बर 4 का वडा अध्यक्ष जनक बहादुर चन्द।
16: बाँदरको आतंकले गर्दा किसानले एकदम आतंकित भइसकेका छन्। मकै फल्न लागेका छ, त्यसमा पनि आधा जति खाइसकेका छ बटेल र बाँदरले।
13: बाँदरले मकै बालीमा क्षति पुर्याउनुका साथै घरभित्रै पसेर अन्नपात र खानेकुरा समेत लैजान थालेपछि बैतडीका किसान झन तर्सित बनेका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
7: गण्डकी प्रदेशमा यस वर्ष 99.39% रोपाई सम्पन्न भएको प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। हालसम्म 93,606 हेक्टरमा रोपाई सम्पन्न भइसकेकाले छिटफुट बाहेक अधिकांश क्षेत्रमा रोपाई सकिएको मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शशि अधिकारीले जानकारी दिनुभयो।
17: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: हिराले खाएको दाँत निकाल्ने,
19: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
18: खाली ठाउँमा दाँत राख्ने,
19: दाँतको जरैदेखि उपचार गर्ने,
18: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
19: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
20: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
21: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
22: आया, मम्मी मम्मी दाँत दुख्यो।
23: मम्मी मेरो दाँत बङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
24: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
25: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
23: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
25: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
26: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
27: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
28: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
25: सम्पर्क फोन नम्बर 082-595-222।
23: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
29: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
30: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
29: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
0: शुद्ध महका लागि कहाँ जाने त?
1: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
0: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
2: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
3: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
2: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847। भर्ना सम्बन्धी सूचना।
8: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराही दाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
4: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
9: सम्पर्क फोन नम्बर 082-553-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
4: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
10: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध। शल्यक्रियाहरू,
10: मस्तिष्क र मेरुदण्डको ट्यूमर, अन्य गंभीर रोग वा चोटपटकको शल्यक्रिया,
4: बालबालिकाको न्यूरो सर्जरी,
10: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
4: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
10: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
4: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
11: सीता के भयो तिमीलाई? गुम्सेर बसेछौ
21: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
11: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
21: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
31: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
31: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोरहाइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
32: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेकजाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू,
32: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू,
4: छाती, दम, निमोनिया, खोकी, छेरो,
32: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
4: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
32: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू,
32: हाड जोर्नी तथा नसा रोगको चेकजाँच तथा नसा च्यातिएको,
4: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
32: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
32: दूरबीन विधि द्वारा नाक कान घाटी को इंडोस्कोपी,
5: कान सुन्न नसक्ने हरुका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
32: सबै खाले नाक कान घाटी को अपरेशन तथा परामर्श,
5: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
32: घाटी दुख्ने, घाटी को एलर्जी, टन्सिल, घाटीमा गिर्खाहरू आउने तथा थाइराइड,
5: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल मा आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
2: हड्डी खिएको, लसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
4: हार्दिक आमन्त्रण।
5: दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन, दानदाता, समाजसेवी, उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड़ दीप प्रज्वलन, दैनिक भव्य श्रृंगारिक महाआरती, रुद्राभिषेक, शिवलिंग जलाभिषेक, भजन कीर्तन, सत्यांग, धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी घोराई पाँच दाङ।
4: अध्यक्ष गणेश कुमार अधिकारी, सम्पर्क मोबाइल नम्बर 98578 34 4 र सचिव विष्णुराम आचार्य, सम्पर्क मोबाइल नम्बर 98578 32 391।

0: यो दाँत दुखेर मर्नु भयो।
1: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
0: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफ्नो यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
1: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, बिजाबाट रगत आउने, बिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतु गफा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराइदाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
7: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-9-10।
7: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल्स सँगै सटेको घोराई 1500 गेट दाङ।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अद्गुरी
3: होइन भाइला लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदैछ बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
6: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9858745226
7: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 8 बजेको छ

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। दाङको देउखुरीमा एक व्यक्तिले नकली सरकारी कागज देखाएर बिरामीको नाममा पैसा उठाउने गरेको पाइएको छ। दाङको लमही नगरपालिका एक निवासी ज्ञानु नेपालीले आफ्नी आमा 62 वर्षीय फुर्सी सार्की बिरामी भएको भनी वडा कार्यालयको नक्कली सिफारिश देखाउँदै आर्थिक सहयोग उठाउने गरेको पाइएको छ। उहाँले आफ्नी आमा प्यारालाइसिस भएको बिरामी भई लुम्बिनी हस्पिटलमा भर्ना भएको भन्दै गत असार 23 गते वडा कार्यालयले सिफारिश गरेको छ। सिफारिश पत्रमा कार्यवाहक वडा अध्यक्ष शोभाराम चौधरीले हस्ताक्षर गर्नुभएको छ, तर उक्त वडा कार्यालयको सिफारिश पत्र र हस्ताक्षर नक्कली भएको वडा अध्यक्ष दामोदर पौडेलले बताउनु भएको छ। नक्कली सिफारिश बनाएर दाङको तुलसीपुर क्षेत्रमा चन्दा असुल्दै हिँडिएको खबर पाएको भन्दै उहाँले वास्तविक नभएको बताउनुभयो। उक्त नाम गरेको व्यक्ति आफ्नो ओडावासी भएको तर बिरामी भए नभएको बारेमा ओडा कार्यालयले कुनै पनि आर्थिक सहयोगको सिफारिश पत्र नदिएको बताउनु भएको छ। यसबारेमा आफूले थाहा पाएपछि अस्थायी प्रहरी पोस्ट नर्तीमा जानकारी गराएको पनि बताउनु भएको छ। विपन्न तथा बेरोजगार युवालाई सिपमूलक तालिम मार्फत रोजगारी र स्वरोजगारीमा जोड्ने उद्देश्यले घोराही बनाउ अभियान र इन्सपायर यू एकाडेमी बीच 6 बुद्धि सम्झौता भएको छ। नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको विशेष उपस्थितिमा घोराई बनाउ अभियानका संयोजक सबिन प्रियासन र इन्सपायर यू एकाडेमीका निर्देशक बलभद्र ओलीले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। सम्झौता अनुसार आर्थिक रूपमा कमजोर विपन्न तथा बेरोजगार युवालाई पूर्ण रूपमा निशुल्क बजारमुखी सिपमूलक तालिम प्रदान गरिनेछ। तालिम अन्तर्गत कफी बेकरी बुकिङ वेटर तालिम अन्तर्गत कफी ब्यारिस्टा बेकरी कुकिङ वेटर हाउस किपिङ ग्राहक सेवा कम्प्युटर लगायत रोजगारीको उच्च सम्भावना भएका विभिन्न विषय समेटिनेछन्। दुवै संस्थाले युवालाई केवल तालिममा सीमित नराखी प्रत्यक्ष रोजगारीसँग जोड्ने लक्ष्य लिएका छन्। दुवै संस्थाको संयुक्त समन्वयमा आवश्यक मापदण्डका आधारमा प्रशिक्षार्थी छनौट गरिनेछ। साथै महिला दलित जनजाति अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका समुदायका युवालाई विशेष प्राथमिकता दिइने व्यवस्था गरिएको छ। यस्तै तालिम सफलतापूर्वक पूरा गरेका कम्तीमा 70% प्रशिक्षार्थीलाई होटल रेस्टुरेन्ट कफी हाउस बेकरी तथा अन्य सम्बन्धित क्षेत्रमा इन्टर्नशिप वा रोजगारीका लागि सहजीकरण गरिने सम्झौतामा उल्लेख गरिएको छ। यसले सिप सिकेर पनि रोजगारी नपाउने समस्यालाई न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। विगत 3 आर्थिक वर्षको तथ्याङ्क र 4 आर्थिक वर्षको साउन 19 गतेसम्ममा जिल्ला प्रहरी कार्यालय दाङले 144 नाल भरुवा बन्दुक बरामद गरेको छ। प्रहरीको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2080/81 9 नाल, आर्थिक वर्ष 81/82 14 नाल र आर्थिक वर्ष 82/83 54 नाल अवैध भरुवा बन्दुक बरामद भएका छन्। दाङ प्रहरीले यही आर्थिक वर्ष 2083/84 साउन महिनामा मात्रै 90 नाल भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार पछिल्लो 4 दिनको अवधिमा 55 नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। जिल्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइछिपाई राखिएको 55 नाल अवैध भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष सूचनाका आधारमा साउन 16 गतेदेखि 19 गतेसम्म सञ्चालन गरिएको विशेष अभियानका क्रममा जिल्लाका विभिन्न वन क्षेत्रबाट भरुवा बन्दुक बरामद गरिएको हो। नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बराले बजारमा खाना पकाउने एलपी ग्यासको माग अनुसार आपूर्ति गर्न नसकेको स्वीकार गर्नुभएको छ। बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा उहाँले ग्यास आयातमा विगतको तुलनामा बढ़दै गए पनि उपभोक्ताको अस्वाभाविक मागका कारण आपूर्ति गर्न नसकिएको स्वीकार गर्नुभएको हो। यसअघि निगमले बजारमा ग्यास अभावका बीच पर्याप्त मात्रामा ग्यास उपलब्ध रहेको र अभावको अफवाह पछि नलाग्न भन्दै विज्ञप्ति जारी गरेको थियो। निर्देशक बरालले निगमले भारतीय आयल कर्पोरेशनसँग 2 महिनाका लागि मासिक 60,000 मेट्रिक टन एलपी ग्यास माग गरेको पनि जानकारी दिनुभयो। यसअघि मासिक करिब 47,000 मेट्रिक टन ग्यास आयात हुँदै आएको थियो।
निगमको उक्त माग अनुसार थप ग्यास तत्काल उपलब्ध गराउन नसकिने जवाफ भारतीय आयल कर्पोरेशनले दिएको बरालको भनाई छ। बरालले ग्यास अभावको समस्या अबको दुई हप्ता भित्रमा समाधान भइसक्ने आश्वासन दिनुभएको छ। समितिले बजारमा खाना पकाउने ग्यासको आपूर्ति तथा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन पनि दिएको छ। एलपी ग्यासको अभाव हुन नदिन आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल आयल निगमले क्विक रेस्पोन्स टीम संगठन गठन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा गठित यो टीमले बुधबारदेखि आफ्नो कार्य औपचारिक रूपमा शुरू गरेको निगमले जनाएको छ। आज विभिन्न पाँच सदस्यीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ मामिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दैछ। आज बिहान 11 बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिको प्रतिवेदन प्रस्तुत गरी छलफल गर्ने कार्यक्रम रहेको छ। महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको काम कार्यवाही तथा प्रगति सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ। अपरान्ह 1 बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवादल विधेयक 2083 उपर सैद्धान्तिक छलफल हुनेछ। यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोग र कारागार कार्यालयको स्थलगत अनुगमन प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। बिहान 10 बजेका लागि बोलाइएको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोजनाको सम्बन्धमा छलफल हुने कार्यक्रम रहेको छ। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा मुलुकको वर्तमान अवस्था र समसामयिक विषयमा छलफल हुनेछ। समितिको बैठक अपरान्ह 2:30 बजे बोलाइएको छ। र गैराती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 6 घण्टामा नवलपरासी पश्चिम, गुल्मी, गोर्खा, पाल्पा, कास्की र नवलपरासी पूर्व लगायतका जिल्लामा मध्यमदेखि मुसलधारे वर्षा भएको हो। केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। आज पनि लुम्बिनी प्रदेशका पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा, बागमती प्रदेशका हिमाली पहाड़ी र तराई क्षेत्रका, गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई, कोशी प्रदेशका हिमाली तथा पहाड़ी भूभाग, मध्य प्रदेशका विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षसम्मको वर्षाको सम्भावना रहेको छ। महाशाखा अनुसार भोलि पनि बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभाग र 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र पहिरोको जोखिम भएकाले ठाउँ तथा डुबान हुने क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह रहेको छ। हस्त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना,
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
4: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना,
6: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स कोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
5: डाक्टरद्वारा दिइने सेवाहरू,
6: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछु आइरहने, गन्ध खा नपाउने, नाक भित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
5: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको, थाइराइड, घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने, साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
7: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
6: समय बिहान 10 बजेदेखि,
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: मोड कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 14 बाल मन्दिर चोक दाङ, सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89-028।
8: भर्ना खुल्यो।
5: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
5: हाम्रा विशेषताहरू,
8: उत्कृष्ट शैक्षिक वातावरण,
5: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
8: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
5: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
9: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगञ्ज 10 चितल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
10: सम्पर्क फोन 081-536-086
8: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72073।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: मैले मेरो गुट्टु गुट्टु राहुलले सुम्पिएको छु मेरी चोली दुखेको छ
2: थिएटर सिनेमाज घोराई दस सौडी कुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली
3: आमा म पढ्छु नि
4: के रे बाउलाई सिक्याउ तँलाई पढाउनलाई बेगर ल्याऊ पचक
5: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा बनाना
3: आई लव यू
6: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
8: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
7: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
8: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
7: हुलासले बनाउँदैछ परिवार एक साथ
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
10: उहाँले इन्ट्री पनि गर्नुभयो अथवा उहाँले क्युआरबाट पेमेन्ट गर्नुभयो उहाँले इन्ट्री नै गर्नु परेन तर उहाँले कुपन प्राप्त गरिसक्नु भएको छ तर उहाँले पुरस्कार पनि प्राप्त गर्नुभयो तर उहाँले बिल लिन बिर्सनु भयो भने त्यतिखेर पछि गएर उहाँले बिल लिन जानुभयो भने कहिले नै प्राविधिक समस्या पनि हुनसक्छ किनभने उहाँले बिल त्यतिखेर बिल नकाटेको कारणले गर्दा पछिल्ला डेटहरूको बिल काटिसकेको अवस्था हुनसक्छ फेरि पुरानो डेटको बिल इस्यु गर्न विक्रेता हुनुहुन्छ उहाँलाई पनि प्राविधिक रूपमा त्यसलाई समस्या सिर्जना हुन्छ त्यसैले गर्दा अब उहाँसँग ओरिजिनल बिल नहुँदा बित्तिकै के हुने भयो उहाँलाई फेरि त्यो पुरस्कार पाइसकेको पुरस्कार क्लेम गर्न पनि समस्या आउँछ त्यसले गर्दा मुख्य ध्यान दिनुपर्ने विषय चाहिँ के हो भने अब उहाँ यदि पुरस्कार म प्राप्त गर्छु किनभने यो उपभोक्ता हामी उपभोक्ता मध्येबाटै पाउने हरेक दिन 1,00,000 पुरस्कार प्राप्त गर्ने भनेको हामी मध्येको उपभोक्ताले हो र पाक्षिक रूपमा बम्पर उपहार अन्तर्गत 10,00,000 एकजनालाई प्राप्त गर्ने भनेको छ त्यो पुरस्कार पाउने पनि हामी उपभोक्ता नै हो त्यसैले बिल लिने मात्र होइन त्यसलाई सुरक्षित पनि राखौँ र बिललाई चाहिँ उपहार प्राप्त गरेको खण्डमा त्यो सकल बिल पनि पेश गर्नुपर्ने हुन्छ त्यसैले यी चारवटा विषय अघि मैले भने सकल बिल परिचय पत्र स्थानीय नम्बर र उहाँको ब्याङ्क खाता यति कुराहरू लिएर उहाँले पुरस्कारको लागि क्लेम गर्नुहुन्छ र त्यसको त्यो बिल सकल हो भन्ने प्रमाणित भइसकेपछि अनि उहाँको खातामा त्यो पैसा जम्मा हुन्छ
11: हजुर मैले यो कुरा किन गर्दैछु भने अबको चाहिँ केही दिनपछि 1,00,000 र 10,00,000 विजेता हुने उपभोक्ताहरू आम नागरिकको संख्या चाहिँ आउला दावी गर्नका लागि होइन त्यो त्यसका लागि अब जसले पुरस्कार जित्नुहुन्छ त्यो पुरस्कार बापत करकट्टी अन्य हुने अर्थात् अन्य कुनै कानूनी प्रक्रियाहरू पनि पूरा गर्नुपर्ने हुन्छ कि भन्ने एउटा चासोको विषय छ त्यसमा कुनै छुट्टी कानूनी प्रावधान छ कि के हो
10: यसमा चाहिँ यस्तो छ हामीले यसलाई एउटा हाम्रो आयकर ऐनले के भन्छ भने यस्ता आकस्मिक लाभहरू प्राप्त गरेको अवस्थामा हामीले अन्य लटरीहरूबाट होला अथवा अन्य विविध पुरस्कार स्वरूप प्राप्त गरेका आकस्मिक लाभहरू प्राप्त गरेको छ भने त्यसमा 25% करकट्टी गर्नुपर्छ यो हाम्रो राज्यको भनौँ आयकर ऐनमा व्यवस्था भएको विषय हो अब यस्तै गरेर हाम्रो यो उपहारमा पनि आयकर ऐन अन्तर्गतै करकट्टी चाहिँ गर्नुपर्छ अब यो पुरस्कारको रकम चाहिँ नि 1,33,334 रुपियाँ भएको हुँदाखेरि त्यो 25% ट्याक्स काटिसकेपछि उपभोक्ताको हातमा 1,00,000 रुपियाँ पर्दछ दैनिक विजेताको रूपमा र 10,00,000 जुन कुरा छ यहाँले भन्नुभएको पाक्षिक रूपमा त्यो 10,00,000 चाहिँ उहाँले 25% ट्याक्स काटेर मात्रै प्राप्त गर्नुहुन्छ
11: भनेको 1,00,000 सिधै 1,00,000 नै हो त्योभन्दा बढीको जति रकम छ त्यो करकट्टीमा जान सक्छ
10: हजुर
11: 10,00,000 चाहिँ घट्ने भयो
10: 10,00,000 चाहिँ घट्ने भयो किनभने 10,00,000 भनेको उहाँको अब अमाउन्टमा चाहिँ त्यसमा 10,00,000 नै भएको भएर त्यसमा ट्याक्स काट्दाखेरि जति प्राप्त हुन्छ 25% ट्याक्स जति बाँकी रहन्छ त्यति उहाँले पाउनुहुन्छ भनेको 7,50,000 उहाँले प्राप्त गर्नुहुन्छ
11: हजुर यो त भयो अब पुरस्कार प्राप्त गर्ने प्रक्रिया प्राप्त गरिसकेपछि के कस्ता प्रावधानहरू कार्यान्वयन गर्नुपर्छ अथवा पालना गर्नुपर्छ भन्ने कुरा अरू यदि उपभोक्ताले बिल हरायो होइन गलत विवरण भएको बिल पायो वा नकली कर बिजक भेट्यो भने के गर्ने त यस्तो अवस्थामा नकली बिल नै पेश हुन सक्ने एउटा सम्भावना पनि त देखियो
10: अब बिल हरायो भन्ने सम्बन्धमा चाहिँ अब हामी सुरक्षित राख्नु नै भन्छौँ अब त्यसको अलिकति प्रक्रिया जटिल पनि हुन्छ त्यसलाई प्रमाणित गर्नुपर्ने कुराहरू होला त्यो गरिदिने नगरिदिने अहिले हाम्रो कार्यविधिले त्यस्तो कुरा बोलेको पनि छैन होइन त्यो विषयमा त गरेपछि त्यस्तो अवस्थामा कसरी गाँठो पुगाउने भन्ने कुरा होला। यी विषयहरू चाहिँ निर्णय गर्नलाई फेरि मन्त्रालयबाट नै निर्णय गर्नुपर्ने अवस्था हुन्छ हाम्रो अर्थ मन्त्रालयबाट। त्यसैले हाम्रो आम उपभोक्तालाई एउटा सुझाव चाहिँ के हो भने आफूले खरिद गरेपछि त्यो बिल सुरक्षित साथै राख्नुहोस्, किनभने यो त पुरस्कार पर्ने खालको पर्ने हुन्छ, कमसे कम त्यो म्यागभित्रसम्म सुरक्षित राख्नुहोस् नै भन्छौँ। अब जहाँसम्म उहाँले भन्नुभएको डुप्लिकेट बिल अथवा अन्य फ्रड केसहरूको कुरा छ, यसमा चाहिँ कानुन बमोजिम कारवाही हुन्छ। जस्तो अब यो फ्रड कुन माध्यमबाट भएको, अर्थात मैले भन्न खोजेको यो विक्रेताको तर्फबाट भएको फ्रड हो कि खरिदकर्ता जसले चाहिँ बिल इन्ट्री गरिरहेछ त्यो इन्ट्री गर्ने जो व्यक्ति हुनुहुन्छ उहाँले गर्न खोज्नु भएको हो, यो कुरा चाहिँ अब अनुसन्धानको विषय हुन्छ। त्यसैले उहाँले त्यो क्लेम गर्न आउनु भइसकेपछि हामीले गर्ने छानबिन भनेको नि त्यसमै आधारित हुन्छ। र यो फ्रड गरेको पत्ता लाग्यो भने जसले फ्रड गर्न खोजेको हो उहाँमाथि चाहिँ कानुन बमोजिम कारवाही हुन्छ।
11: भनेको बिल हराएको सन्दर्भमा अहिले नै ठ्याक्कै यही प्रक्रिया विकल्प हुन्छ भन्ने त्यस्तो खालको कार्यविधि बनेको छैन।
10: अहिले डिफाइन्ड रूपमा चाहिँ हामीलाई जुन कार्यविधि बनेको छ त्यसमा बिल हराएमा के गर्ने भन्ने कुरा चाहिँ छैन, यसमा खालि सकल विजत पेश गर्नुपर्छ भन्ने व्यवस्था छ। अब उहाँको जेन्युन केस नै हो, उहाँले बिल लिएको प्रमाणित पनि हुन्छ, तर उहाँसँग बिल हरायो भनेर उहाँले चाहिँ दोस्रो कपी ल्याउनु भयो, मानव बिलै ल्याउनु भएन भने त त्यो अलिक समस्याकै विषय हुन्छ। उहाँले दोस्रो कपी ल्याउनु भयो अर्थात उहाँ विक्रेता कहाँ जानुभयो, उहाँले विक्रेताले उहाँ राखेको दोस्रो कपीको फोटोकपी लिएर आउनुभयो, अब त्यसलाई चाहिँ के गर्ने भन्ने चाहिँ एउटा प्रश्न हुन सक्छ। त्यो बारेमा चाहिँ अहिले हाम्रो कार्यविधिले केही नबोलेको हुँदाखेरि मैले यति मात्रै भन्छु, उहाँहरूले सकेसम्म त्यो बिल सुरक्षित नै राख्नुहोस्, त्यतिखेरको प्रक्रिया अलिक जटिल हुन सक्छ।
11: अब चाहिँ यो हामीले जुन करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 अहिले यसका बारेमा छलफल गरिरहेका छौँ, यसलाई सफल बनाउन व्यवसाय र आम उपभोक्तालाई यहाँको सन्देश के छ के भन्नुहुन्छ?
10: सर्वप्रथम त उपहार कार्यक्रम यहाँहरूले उपहार कार्यक्रमबाट पुरस्कार प्राप्त गर्नुहुन्छ त्यो एक ठाउँमा छँदैछ, यो एउटा यसलाई उत्सवको रूपमा मनाऊ। र मुख्य रूपमा हामीले भनेको यो बिल लिने दिने संस्कृतिलाई विकास गर्दा बित्तिकै यसले उपभोक्ताले बिल लिनुका उहाँहरूका फाइदा उहाँहरूले प्राप्त गर्नु पाउनु गर्नुहुन्छ भने विक्रेता हाम्रा करदाताहरू जति पनि व्यवसायीहरू हुनुहुन्छ उहाँहरूले पनि बिल दिनुपर्ने रहेछ अथवा नदिँदाखेरि पनि अब के हुने भयो भन्दाखेरि त्यसको रिपोर्टिङहरू हुने भयो भन्ने कुरा हुन्छ, यसबाट सबैजना सतर्क रहने अवस्था रहन्छ। भनिसकेपछि अब मैले के भन्छु भने उपभोक्ता महानुभावहरूलाई पनि हामीले 100 रुपियाँ भन्दा बढी अथवा जतिको पनि खरिद गर्नुहुन्छ अब हामीले बिल लिने बानी बसालौं, बिल दिन यदि कसैले आनाकानी गर्छ अथवा बिल दियो भने फेरि 13% भ्याट लाग्छ विषय लगायतका विषयहरू जति पनि यस्ता समस्याहरू क्रिएट गर्न खोजेर बिल नदिन खोज्छ भने उहाँहरूलाई तुरन्त हाम्रो नजिकका कर कार्यालय वा अन्तर्राष्ट्रिय विभागमा रिपोर्टिङ गरौं र आफूले बिल लिने तपाईँहरूको अधिकार हो त्यसैले तपाईँहरू बिल लिनुहोस् भनेर भन्छौँ। भने अब हाम्रा उद्योगपति अथवा व्यापारी वर्ग जति पनि हुनुहुन्छ व्यवसायीहरूलाई पनि हाम्रो के आग्रह छ भने अब एउटा यसलाई महोत्सवको रूपमा मनाऊ, अब पनि हामीले बिल नदिउँ, बिल नदिएकै आधारमा कारोबार चाहिँ वास्तविक रूपमा हामीले कारोबार प्रस्तुत गर्नु पर्दैन अथवा हामीले केही कर घटाउन सकिन्छ कि भन्ने भन्दा पनि तपाईँहरूले 25% कर तिर्नु भनेको 75% तपाईँहरूको भागमा नै आउने हो भन्नाले जति तपाईँ बढी कर तिर्नुहुन्छ त्यति नै बढी तपाईँले आफूले बेनिफिट प्राप्त गर्नु भएको हुन्छ, 25% राज्यलाई दिने हो। त्यसैले गर्दाखेरि हामीले कर नतिरिकन आमदानी बनाउने भन्दा पनि कर तिरेर नै अगाडि बढौं, त्यसैले गर्दा बिल दिनलाई अब नहिचकचाउँ भनेर पनि भन्न चाहन्छु।
12: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आर्थिक विषयमा केन्द्रित आजको कार्यक्रममा हामी राज्यले उठाउने कर र करदातालाई सजिलो र हौसला थप्ने सरकारी प्रयासमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं आन्तरिक राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी केशव रघुवंशीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
13: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
15: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
16: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
17: हाम्रा सेवाहरू
16: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
17: छाती, दम, निमोनिया, खोकी, छेरो,
16: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
17: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
16: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
18: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
16: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
17: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
16: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
17: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
16: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
17: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
16: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
17: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गना हुने,
16: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
17: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
12: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
19: हेलो पिंकी,
20: बोल दिन।
19: एलईडी टीवी किन्न जाने?
20: जान्न।
19: फ्रिज, डिप फ्रिज किन्न जाउन भने हैन?
20: जान्न।
19: घरमा एसी, कुलर, पंखा चाहियो भने हैन त?
20: जान्न।
19: किन?
20: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
19: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
20: पाइने भएर त जान लाग्यो नि।
19: हो र, कहाँ?
20: भन्दिन के?
19: साथै भन्दिनौ।
20: आई लभ यू पिंकुली भनेको।
19: हो, एसी, कुलर, पंखा, फ्रिज, डिप फ्रिज, रेफ्रिजरेटर, भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
20: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ।
19: अब धेरै मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
18: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
20: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ।
19: फोन नम्बर
20: 082-562-452
19: 082-562-452। पुनश्च अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
21: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50
12: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड खुराहीदाङ। फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
10: जागिर गर्नुहुन्छ अथवा रोजगारदाताबाट रोजगार प्राप्त गर्ने व्यक्तिले आमदानी प्राप्त गरिसकेपछि त्यहाँ पनि हामीले कर तिरेका हुन्छौँ। त्यस्तै व्यवसाय गर्नेहरूले व्यवसायबाट आमदानी गरेपछि त्यो आमदानीको उहाँले कर तिर्नु भएको हुन्छ। अर्को अप्रत्यक्ष कर भन्ने हुन्छ, त्यो चाहिँ त्यसको प्रशासन एउटा संस्थाले एउटा निकायले गरिरहेको हुन्छ भने त्यसको करको भार चाहिँ अर्कोलाई परिरहेको हुन्छ। फर इक्जाम्पल मुहकरको विषयमा, अब मुहकर उठाउने जिम्मा विक्रेताले लिइरहेको हुन्छ, उहाँले रिपोर्टिङ गर्नुहुन्छ। त्यो मुहकर जुन उठाउनु भएको हुन्छ त्यो मुहकर चाहिँ उहाँको आफ्नो पैसा होइन, त्यो पैसा चाहिँ के हो भने जसले सामान खरिद गर्नुभएको हुन्छ उहाँले तिर्नु, भनेपछि सामान खरिद गर्ने खरिदकर्ताले तिर्नु भएको करको लाई उठाउने जिम्मा चाहिँ विक्रेताले लिने र त्यो उठाइसकेपछि राज्यलाई दिने, त्यस्तो खालको पनि त्यो अप्रत्यक्ष भयो। अर्को भनेको प्रत्यक्ष कर हुन्छ, प्रत्यक्ष कर चाहिँ जसले आमदानी गरेको हुन्छ उहाँले तिर्नुहुन्छ। र अब यो कर किन तिर्नुपर्छ भन्ने प्रश्नमा चाहिँ अघि हामीले अलि अगाडि पनि कुरा गरिसकेका छौँ विषय होइन, यो भनेको चाहिँ एउटा राज्य सञ्चालनको लागि एकदमै आवश्यक पर्ने र राज्य सञ्चालन मात्र नभनौँ राज्यको मुख्य उद्देश्य तिनवटा अघि मैले पनि भनेदिएँ, जीडीएस भनेर भन्छ, गभर्नेन्स, सर्भिस डेलिभरी, सुशासनको कुराहरू। अब यी विषय चाहिँ अब राज्यको के पोलिसी पनि हुन्छ भने प्रत्यक्ष कर भनेको कस्तो हुन्छ, जसको बढी आमदानी हुन्छ उसले तिर्ने र बढी आमदानी हुन्छ उसले तिरेको पैसालाई आमदानी नहुने रिमोट एरिया होइन जहाँ चाहिँ विकासको प्रोग्रामहरू बढी आवश्यक छ र जहाँका जनताहरूको शिक्षा स्वास्थ्य रोजगारी खानेपानी विद्युत लगायत यस्ता बेसिक इन्फर्मेसन के इन्फ्रास्ट्रक्चरहरू पुगेको हुँदैन सुविधाहरू प्राप्त गरेको हुँदैन त्यस्ता एरियामा त्यो विकासका ती कार्यक्रमहरू लैजानु पर्यो भने के गरेको हुन्छ त कर तिर्ने बेलामा हुनेले अथवा प्रत्यक्ष कर चाहिँ है प्रत्यक्ष कर चाहिँ अब जति आमदानी बढी उनले तिरेर आउँछ र त्यसको फाइदा फेरि कसले प्राप्त गरेर आउँछ भने ग्रामीण भेग जहाँ चाहिँ विकासका बढी कार्यक्रमहरू लानु परेर आउँछ ती विकासका कार्यक्रम त्यो पैसा पुगेर आउँछ त्यसैले गर्दा हामीले तिरेको कर कहीँ नै कहीँ कुनै न कुनै माध्यमबाट हाम्रै लागि त्यो खर्च भएर आउँछ त्यसैले पनि यो कर तिर्नुपर्छ र कर तिर्ने बानी चाहिँ बसाल्नुपर्छ र करका फाइदा पनि यही नै हो भनेर भन्छु
11: कर त तिरियो तर त्यो कहाँ जान्छ भन्ने भएर म होइन कि एउटा राज्यको नीति कार्यान्वयनका चरणमा आफ्नै क्षेत्रमा आफ्नै ठाउँमा पनि आइपुग्ने एउटा चाहिँ लगानी हो यसरी बुझ्दा भयो
10: यो एउटा लगानी नै भन्नु पर्यो हजुर हजुर फेरि यो चाहिँ कस्तो भयो भन्दाखेरि अब अप्रत्यक्ष करको रूपमा चाहिँ अब तपाईँले जति उपभोग गर्नु भएको हुन्छ त्यो अनुसारले तिर्दै जानुपर्ने अवस्था हुने भयो अप्रत्यक्ष करको रूपमा चाहिँ आमदानी जति हुन्छ त्यो अनुसारले तिर्ने भयो तर कहिलेकाहीँ कस्तो अवस्था पनि भइदिन्छ हामीले तिरेको भन्दा बढी हामीलाई आइरहेको पनि हुनसक्छ यो चाहिँ कसरी राज्यले आफ्नो एउटा सन्तुलन ल्याउनको लागि राज्यले त्यसलाई सदुपयोग गर्दछ र त्यसले अघि तपाईँले भन्नुभयो जस्तै आफू कहीँ फर्काउनलाई हामीले गरेको एक किसिमको लगानी नै सम्झौँ यहाँले पनि भन्नुभयो अप्रत्यक्ष रूपमा यो एउटा किसिमको लगानी पनि हो
11: अब यो चलन चल्तीको भाषामा कतिपयले त अभ्यासै पनि गर्नुभएको होला कतिपयले सुनेको मात्रै पनि होला त्यो आफ्नो व्यवसाय अभ्यासमा भर पर्ने कुरा हो आयकर प्यान मूल्य अभिवृद्धि कर भ्याट यस्ता सवालमा अझै पनि धेरै भ्रम देखिन्छ यी तीनवटाको बीचमा मुख्य अन्तर चाहिँ के हो खास यी के कस्ता सवाल हुन्
10: अब आयकर भनेको चाहिँ वास्तवमा अघि हामीले भने जस्तो प्रत्यक्ष कर हो जुन चाहिँ अब आमदानी गर्ने तिर्छ अब यो चाहिँ जस्तो अब व्यवसाय भन्यो भने व्यवसायले व्यापार गर्दा आमदानी गरेको हुन्छ उहाँले आमदानी गरेकोबाट उहाँहरूले खर्च गरेका पाटहरू उहाँले खरिद गरेका पाटहरू घटाउनुहुन्छ त्यहाँ नाफा हुन्छ त्यो नाफामा कर तिर्छ त्यो हाम्रो आयकरको पाटो भयो र त्यो आयकर खालि व्यापारमा मात्र लागू हुँदैन जस्तो रोजगार गर्ने व्यक्तिले पनि आफूले प्राप्त गरेको आमदानी कुनै पनि व्यक्तिले आफूले प्राप्त गरेको आमदानीमा राज्यले नियमअनुसार कर लगाउँछ भने त्यो आयकर अन्तर्गत हामीमा पर्छ अब यहाँले अर्को प्रश्न उठाउनु भएको मूल्य वृद्धि कर प्यानको कुरा गर्नुभयो प्यान र मूल्य वृद्धि कर प्यान भन्ने विषय चाहिँ फेरि यो कर भन्दा पनि प्यान भनेको चाहिँ एउटा पर्मानेन्ट एकाउन्ट नम्बर भन्छ त्यो भनेको चाहिँ तपाईँले अब त्यसमा दुईटा प्रकारका हुन्छन् एउटा बिजनेस प्यानमै जाउँ अहिले प्यानमा बिजनेस प्यान भनेको चाहिँ तपाईँले व्यवसाय गर्नु भएपछि तपाईँको लागि एउटा आइडेन्टिटी दिएको हो जस्तो अब नाम त एउटै पनि धेरै जोडेको हुनसक्छ त्यसैले त्यो प्यान नम्बर तपाईँले प्राप्त गरिसकेपछि यो फलानो प्यान नम्बर भनेपछि यो व्यवसायको हो है भनेर भोलि कुनै पनि कारोबार गर्दाखेरि उहाँले आय विवरण बुझाउनु हुँदाखेरि उहाँले कर चुक्ता लिनु हुँदाखेरि कुनै पनि कर सम्बन्धी क्रियाकलापहरू गर्नुपर्ने अवस्था आयो भने उहाँले आफ्नो मेरो आइडेन्टिटी के हो त मेरो भन्ने एउटा युनिक नम्बर जेनेरेट भयो यसलाई हामीले प्यान भनेर भन्छौँ र त्यस्तै गरी व्यक्तिगत प्यान पनि हुन्छ जसको व्यवसाय केही पनि हुँदैन तै पनि उहाँले प्यान लिन सक्नुहुन्छ एउटा जागिर पारिश्रमिक आय मात्रै भएको व्यक्तिले पनि उहाँले उहाँको एउटा छुट्टै प्यान हुन्छ पर्सनल प्यान जसमा चाहिँ उहाँले आफूले आमदानी गरेको मध्येबाट उहाँले कति कर तिर्नु भयो कति आमदानी गर्नुभयो भन्ने लगायतका सम्पूर्ण इन्फर्मेसनहरू त्यो प्यानमा हामीले सिस्टममै स्टोर भएको हुन्छ त्योबाट पनि हामीले हेर्न सक्छौँ र उहाँको एउटा पर्सनल एकाउन्ट आइडेन्टिटी हो यो व्यक्तिको भने अब अर्को उहाँले भन्नुभयो एउटा प्रश्न लास्टको तपाईँले भन्नुभयो त्यो जुन भ्याट भनेको चाहिँ अब भिएटी भनेको चाहिँ के हो भने व्यवसाय गर्ने क्रममा दुईवटा कारोबारहरू हुन्छन् एउटा कारोबार चाहिँ भिएटी लाग्ने मूल्य वृद्धि कर लाग्ने कारोबार गरेका हुन्छन् कर यो हाम्रो व्यवसाय गर्ने क्रममा अर्को चाहिँ नि मुहकर नलाग्ने कर यो चाहिँ कसरी छुट्टिन्छ भन्दा हाम्रो मुहकर ऐनको अनुसूची एक भन्ने हुन्छ त्यो अनुसूची एकमा चाहिँ मूल्य वृद्धि कर नलाग्ने कर छुटका लिस्टहरू हुन्छन् ती त्यहाँ उल्लेख भएका सामानहरूको कारोबार मात्रै गर्नुभयो भने उहाँ मुहकरमा दर्ता पनि हुनु पर्दैन तर यदि उहाँ मिक्स कारोबार भन्नाले कर लाग्ने पनि कारोबार गर्नुभयो कर नलाग्ने पनि कारोबार गर्नु मिश्रित कारोबार गर्नुभयो अथवा उहाँले सेवा व्यवसायहरू गर्नुभयो भने सामान्यतया अहिलेको हाम्रो अनुसार चाहिँ 50 लाख वार्षिक रूपमा 50 लाख भन्दा बढीको कारोबार गरिसकेपछि त्यस्ता मिक्स ट्रान्जेक्सनहरू गर्नुभएको भने उहाँले के गर्नुपर्ने हुन्छ त भन्दाखेरि भिएटीमा दर्ता हुनुपर्छ र भ्याट असुल गर्नुपर्छ त्यस्तै सेवाको छ भने 30 लाखभन्दा माथिको कारोबार भयो भने उहाँले चाहिँ मुहकरमा दर्ता हुनुपर्छ त्यसैले यो मुहकर भन्ने विषय चाहिँ मोकर उठाउनको लागि र एउटा सिलिङभन्दा माथि मोकर लगाउने कारोबार गरिसकेपछि गर्नुपर्ने विषय भयो। पिए प्यान भनेको उसको आइडेन्टिटीको लागि लिने विषय भयो। आयकर भनेको उसले कारोबार गरेकोमा नाफा प्राप्त जति पनि हुन्छ उसले आमदानी गरेको हुन्छ त्यो आमदानी गरेकोमा तिर्ने करको नाम नै हामीले आयकर भनेर राखेका छौँ। यसरी यो तिनीहरूलाई हामी छुट्याउँ।
11: अब नेपालमा कर तिर्ने संस्कृतिलाई अझ प्रभावकारी बनाउन आवश्यक छ भनेर बसहरू छलफल पनि भइरहेको हुन्छ। अलि झन्झटिलो प्रक्रिया छ भन्ने एउटा सवाल त्यो छुट्टै छ, पछि कुराकानीमा जोडिएला। यसलाई अझ प्रभावकारी बनाउन आन्तरिक राजस्व विभागले अहिले चाहिँ के कस्ता पहलहरू गरिरहेको छ त?
10: हामीले विशेष गरी यो कोविड पछाडि भनौँ अलि एकदम देखिने गरेर धेरै चाहिँ हामी अहिले अब एकदम आइटी सकेसम्म यसलाई अब के हुनुपर्छ हाम्रो एउटा मात्रै उद्देश्य के छ भने सकेसम्म करदाताहरूले चाहिँ कुनै पनि कर सम्बन्धी कुनै पनि क्रियाकलाप गर्नको लागि सकेसम्म फिजिकल प्रेजेन्स हुन नपरोस् र अर्को कुरा चाहिँ उहाँहरूलाई एउटा दुःख कर तिर्न आउने बेलामा उहाँले दुःख फिल गर्न नपरोस् भनौँ न पेन पोइन्ट्सहरू हुन्छ नि जति पनि उहाँहरूको पेन पोइन्ट्सहरूलाई चाहिँ कहाँ कहाँ छन् भनेर हामीले अध्ययनहरू गर्दै काम गर्ने क्रममा भएका अनुभवका आधारमा उहाँहरूले यो अवस्थामा चाहिँ उहाँहरूले अप्ठ्यारा महसुस गरिरहनु भएको छ, उहाँहरूलाई गाह्रो परेको छ, त्यसरी हामीले यो चिजहरू सुधार्नुपर्छ भनेर हामीले सकेसम्म चाहिँ अहिले हामीले एकदम फोकस गरेको भनेको अनलाइन सम्पूर्ण क्रियाकलाप। उहाँले चाहे दर्ता गर्न पनि धेरै जसो कुराहरू दर्ता गर्ने क्रममा पनि अनलाइनबाटै पहिला उहाँले आफ्नो इन्फर्मेसनहरू राख्नु पाउन् होइन, दर्ता गर्नेदेखि उहाँले चाहिँ कर चुक्ता लिने, उहाँले आय विवरण पेश गर्ने, उहाँले टिडिएस विवरण पेश गर्ने यी लगायतका सम्पूर्ण क्रियाकलाप चाहिँ अनलाइनमा गर्न पाउन् भनेर हामीले अनलाइनतर्फ हामीहरू गइराखेका छौँ र धेरै हामी हदसम्म अगाडि पनि बढिसकेको अवस्था हो। र त्यो बाहेक चाहिँ हामीले अहिले करदाता एउटा जस्तो एउटा करदाता कर कार्यालयको एउटा करदाता शाखामा सेवा शाखामा आएर आफ्नो कुनै कामको लागि उहाँ आउनुहुन्छ, निवेदन दिनुहुन्छ भने त्यहाँ आइसकेपछि उहाँले त्यो कामको लागि धेरै ठाउँमा जान नपरून् सजिलोसँग भनेर कार्यालयको स्ट्रक्चरहरू मिलाउने लगायतका विषयदेखि लिएर सोधपुछ कक्ष राख्ने विषयदेखि लिएर यी सम्पूर्ण साना साना विषयहरूलाई पनि हामीले ध्यान दिएर सकेसम्म करदाताहरूलाई दुःख नहोस् भनेर हामीले अहिले हाम्रा क्रियाकलापहरू अगाडि बढाइरहेका छौँ। त्यसैले यी दुईटा विषय नै मुख्य रूपमा हामीले ध्यान दिएर अगाडि बढेको अवस्था हो।
11: केही कुराहरू अब भौतिक व्यवस्थापनको कुरादेखि लिएर बाटो छोट्याउने कुरा थियो एउटा, अब नियम कानूनलाई नै अलिकति सरल बनाउने खालको, जस्तो नागरिक धेरै नागरिक तथा साना व्यवसायलाई अहिले पनि कर भनेको के हो होइन, अर्थात् त्यो कर सम्बन्धीका नियमहरू चाहिँ नबुझिने भाषाको छ, जटिल हुने गरेका छ। कर प्रणालीलाई सरल र सहज बनाउन विभागसँग थप योजनाहरू के छन्?
10: हामीले अहिले यहाँले एकदम सही भन्नुभयो, हामीले अहिले जस्तो अब कतिपय कुराहरू त करका कुराहरू बुझिँदैन, कर कानुन चाहिँ अलिक क्लिष्ट छ बुझिँदैन भन्ने कुरा सधैँ रहन्छ हामीलाई। इभन हामीले पनि आयकरको कतिपय कुराहरू चाहिँ काम गर्न परेपछि मात्रै यसले यस्तो भने रहेछ भन्ने हामी पनि कता कतै कुनै दफाहरूमा योभन्दा अगाडि त हामीले याद नगरेका विषय रहेछ भन्ने हामी आफै पनि पढ्छौँ भनिसकेपछि डेफिनेटली यो अलिकति जटिल विषय नै हो आयकरको विषय। तथापि अहिले हामीले चाहिँ जसरी यहाँले भन्नुभयो कर कानुनमै चाहिँ जस्तो एउटा इक्जाम्पल यहाँलाई भनौँ, हामीले पहिला यो डे वान भने सानसाना करदाताहरूले जुन विवरण पेस गर्थ्यौँ उहाँहरूलाई कर चुक्ता लिनलाई झन्झट थियो। अहिले हामीले के गर्यौँ भन्दाखेरि उहाँले पेमेन्ट गर्दा गर्दै त्यो कर चुक्ता त्यो पेमेन्ट गरेकै बेलामा त्यही विवरणले पुग्ने, अर्को छुट्टै विवरणै पेस गर्न पनि हामीले बनायौँ होइन। र त्यसले गर्दा के भयो भने अब उहाँहरूले जुन ब्याङ्कमा भाउचर भर्नुहुन्छ नि तिर्नुहुन्छ त्यसकै आधारमा उहाँले कर चुक्ता पाउनुहुन्छ भनेपछि उहाँ छुट्टै विवरण भन्न घट्यो नि स्टेप। त्यस्तै हामीले प्रक्रियाहरू अप्नाइरहेका छौँ। ती बाहेक सेल्फ भेरिफिकेसनका कुराहरू हामीले धेरै गरिदिइरहेका छौँ, भन्नाले कर कार्यालय आएर भेरिफाई गर्नुपर्ने कतिपय पाटहरू अब घरमै बसेर उहाँहरूले आफैले भेरिफाई आफैले इन्ट्री गर्नुहुन्छ हेर्नुहुन्छ आफैले भेरिफाई गर्नुहुन्छ, त्यस्तो पनि गर्दैन, त्यसले गर्दा पनि उहाँहरूलाई अलिक सहज भयो। र अर्को उहाँहरूलाई शिक्षाको रूपमा चाहिँ तपाईँले भन्नुभयो त्यो नबुझ्नेको अवस्थामा त के गर्ने, जति छोटो बनाए पनि भएन भन्ने विषयमा हामीले अहिले इन्फोग्राफिक्सहरू लगायतका विषयहरू धेरै बनाउँदै पनि छौँ हामीले। छोटो जस्तो करदातालाई कुनै एउटा स्पेसिफिक विषयमा चाहिँ ठ्याक्क जानकारी हुने छोटो खालको एउटा भिडियो सहित अथवा अडियो भिजुअल रूपमा यसो हेर्दाखेरि बुझिने प्रष्ट बुझिने खालका त्यस्ता इन्फोग्राफिक्सहरूलाई चाहिँ हामीले हाम्रा अफिसियल वेबसाइट हाम्रो आइआरडीको वेबसाइटमा पनि राखिदिने अनि कर कार्यालयहरूको आफ्नो वेबसाइटहरूमा त्यस्ताहरू राखिदिने ताकि त्यो हेर्ने बित्तिकै एउटा पार्ट, किनभने करदातालाई सबै काम त गर्नु परेको हुँदैन, छुट्टै छुट्टै क्लिप्सहरू भयो भने जस्तो मलाई कर चुक्ता लिनु पऱ्यो उसले कर चुक्ता पार्ट मात्रै हेर्ने भयो सजिलो भयो, मलाई धेरै भिडियो सबै हेरिराख्नु पनि परेन हो। त्यसैले सजिलोसँग त्यस्ता इन्फर्मेसन प्राप्त गर्ने, अर्को चाहिँ हामीले वेबसाइटमा हरेक स्टेपहरू हामी राखिदिइरहेका हुन्छौँ होइन, त्यो स्टेपहरू हेरेर उहाँहरूले त्यो पनि अगाडि बढ्न सक्नुहुन्छ। र त्यस्तै गरेर हामीले चाहिँ करदाता शिक्षा कार्यक्रमहरू गरिराखेका हुन्छ, हाम्रो चाहिँ योजना वार्षिक योजनामै त्यो पर्दछ। त्यसैले कर कार्यालय अन्तर्गत हरेक महिना दुईटा तीनटा चारवटा गरेर क्लासहरू अथवा शिक्षा कार्यक्रमहरू अनिवार्य रूपमा राख्ने व्यवस्था छ। त्यो त्यसैले यस्ता जो जागरूक उपभोक्ताहरू हुनुहुन्छ अथवा व्यवसाय गर्न चाहनेहरू अथवा व्यवसाय गरिरहनु भएकाहरूलाई पनि केही नलेजहरू लिन मन लाग्यो भने उहाँहरू कर कार्यालय जान सक्नुहुन्छ र करदाता शिक्षा कार्यक्रम कहिले हुँदैछ भनेर उहाँले आफ्नो नाम टिपाउन सक्नुहुन्छ। त्यसरी त्यसो हुँदाखेरि चाहिँ उहाँले क्लास हुने बेलामा अथवा कर्ज शिक्षा कार्यक्रम हुने बेलामा चाहिँ उहाँहरूलाई खबर गरेर पनि बोलाउनुहुन्छ, यसरी पनि उहाँले ज्ञान प्राप्त गर्नुहुन्छ।
11: हजुर, जस्तो अब हामीले तपाईँ र मेरो यो कुराकानी सुनिरहँदा कतिपय नयाँ व्यवसाय सुरुवात गर्ने योजनामा रहनुभएका नागरिकहरूलाई यो चाहिँ व्यवसाय गर्दाखेरि के कस्ता प्रक्रियाहरू पूरा गर्नुपर्छ भन्ने पनि लागेको होला होइन, यो चाहिँ यो जवाब सरबाट आइदिएको भए ठिक हुन्थ्यो भन्ने उहाँलाई लागेको होला, थोरै स्पष्ट पारिदिनुहुन्छ कि?
10: हजुर, अब जो नयाँ जो व्यवसाय गर्न चाहनुहुन्छ उहाँहरूलाई चाहिँ के छ भने हाम्रो कर कार्यालयमा आउने भनेको व्यवसाय कतै दर्ता भइसकेपछि आउने हो। उहाँहरूले पहिलो के बुझ्नु पर्यो भने उहाँहरूको सुरु व्यवसाय चाहिँ कुनै अन्य निकायबाट हुन्छ। जस्तो एक्जाम्पलको लागि उहाँ उद्योग विभागमा उद्योग खोल्नु भएको छ भने उहाँबाट दर्ता गराएर आउनु होला, वाणिज्य विभागमा दर्ता गराएर आउनु गराउनुहुन्छ होला, अथवा उहाँले नगरपालिका अहिले त वडा कार्यालय कता पनि गराउनुहुन्छ, अहिले स्थानीय निकायहरूमा धेरै छन्। त्यस्ता भनेपछि उहाँ कुनै निकायमा गएर पहिला आफ्नो व्यवसाय दर्ता गर्नुपर्छ। पहिलो उहाँले बुझ्नुपर्ने उहाँ चाहिँ सिधै आएर जस्तो अब म आज प्यानमा दर्ता गराउँछु भन्ने चाहिँ होइन कि, यो त सेकेन्डरी, जस्तो यो भनेको चाहिँ हामी करमा दर्ता भयौँ भन्ने हो। व्यवसाय दर्ता उहाँले अन्त गर्नुभएको हुन्छ, अब हामी करमा त्यसमा पनि हामी सामेल भयौँ है भन्ने चाहिँ करमा हो। त्यसैले यो पनि अनिवार्य चाहिँ हो, तर उहाँहरू पहिला व्यवसाय दर्ता गर्नुहुन्छ कतै कुनै निकायमा, अनि निकायमा दर्ता गरिसक्नु भएपछि त्यो ती कागजात र अब यसमा को मुख्य व्यक्ति हुन्छ मुख्य व्यक्तिको परिचय पत्र सहितका डकुमेन्टहरू चाहिँ राखेर रा, अनि उहाँले चाहिँ हाम्रो एउटा हाम्रो वेबसाइटमा उपलब्ध हुने एउटा फर्म छ, त्यो फर्ममा चाहिँ अनलाइन फर्महरू उहाँले भरेर डकुमेन्टहरू रिक्वायर डकुमेन्टहरू त्यहाँ अपलोड गरेर अनि एक कपी चाहिँ उहाँले पनि लिएर सुरुमा चाहिँ आउनुपर्ने हुन्छ, बायोमेट्रिक गर्नुपर्ने हुन्छ। उहाँ आउनुपर्ने हुन्छ, उहाँ कार्यालयमा आइसकेपछि उहाँको बायोमेट्रिक हुन्छ र बायोमेट्रिक भइसकेपछि उहाँले प्यान प्राप्त गर्नुहुन्छ। भनेपछि अहिले त्यस्तो धेरै जटिल प्रक्रिया छैन, उहाँ पहिला कुनै निकायमा दर्ता हुनु पर्यो, निकायमा दर्ता भइसकेपछि उहाँले त्यहाँ निकायमा दर्ता भएको सर्टिफिकेट प्लस आफ्नो परिचय पत्र भन्नाले आफ्नो नागरिकता प्रमाणपत्र लगायतका डकुमेन्ट र सम्पर्क व्यक्ति र सञ्चालक चाहिँ मुख्य रूपमा प्यान दर्ता गर्ने बेला उपस्थित हुने र उहाँले बायोमेट्रिक लिने, यति गरेपछि उहाँले प्यान प्राप्त गर्छ।
11: अब यहाँ मेरो कुराकानी सुन्दाखेरि निकै छोटो बाटो सजिलो धेरै झन्झट रहेन रहेछ भन्ने खालको बुझिन्छ, तर पनि वास्तविक रूपमा तल ग्राउन्डमा त्यहाँ चाहिँ प्रयोग हुँदाखेरि अलि अप्ठ्यारो छ भन्ने गुनासो पनि नआएका होइनन्। यस हिसाबले कर चाहिँ करैले नभएर रहरले तिर्नुपर्ने वातावरण किन बन्न सकेको छैन र अहिले पनि कर तिर्न लामो लाइनै बस्नुपर्ने भन्सुन गर्नुपर्ने एक खालको नागरिकको दुखेसो छ होइन, त्यो चाहिँ उहाँहरूको गुनासो छ। यो झन्झट यद्यपि कायमै छ, यसको कारक के हो?
10: अब यसमा के छ भने पहिला आजभन्दा अलि अगाडिलाई हामीले दाँझेर हेर्ने हो भने यसमा धेरै नै सुधार भइसकेको अवस्था हो। जस्तो यहाँले भन्नुभयो लाइन धेरै लामो लाग्नुपर्छ, हो हामी पनि कर कार्यालयहरूमा अब हामी घुमिफिरी जानु पनि पर्ने थियो, हामी अलि अगाडि बस्दाखेरि पनि हामीले पनि त्यो समस्या भोगेकै हो। यो चाहिँ कस्तो हुन्थ्यो भने यसका दुई तिनवटा कारणहरू छन्। जस्तो अब दर्ताई गर्ने केसमा पनि अब एकैचोटि धेरै हाम्रा सेवाग्राहीहरू आउनुभयो भने उहाँलाई अब हाम्रो त एउटा करदाता सेवा शाखा भनिसकेपछि त्यहाँ एकजना दुईजनासम्म कर अधिकृत अनि त्यसपछि सुब्बासापहरू अलि हुनुहुन्छ भने अब उहाँ एकैचोटि 10-12 जना आउनुभयो निश्चित रूपमा केही समय लाइन बस्नुपर्ने हुन्छ नै। तर अहिले चाहिँ त्यसलाई नै हटाउनको लागि भनेर हामीले के गर्यौँ भन्दाखेरि एउटा फर्म चाहिँ अनलाइन सिस्टमबाट इन्ट्री गरिसकेपछि मात्रै आउने र अर्को कुरा कर तिर्ने पनि अहिले चाहिँ कार्यालयमा आउनुपर्ने। तपाईँले यदि याद गर्नु भयो भने अथवा मैले फेस गर्नु परेको एउटा विषय चाहिँ कर तिर्ने बेलामा धेरै लाइन बस्नु परेको अवस्था पनि थियो पहिला। जस्तो अब धेरै जसो कर चाहिँ के हुन्छ भनेपछि तपाईँको म्याच जाने लास्ट दिनमा साउनको मसान्त पुसको मसान्त पारेर तिर्ने अब एक किसिमको कर तिर्ने कुरा हो। पैसा ठ्याक्कै जुन दिन डेट लाइन छ त्यही दिनमा तिरौँ, त्योभन्दा अगाडि त्यसलाई प्रयोग गरौँ भन्ने एउटा व्यापारी वर्गहरूको सोचाइ अब व्यापार गर्नेहरूको सोचाइ त्यसलाई अन्यथा मान्न पनि मिलेन। तथापि टिका कारणले गर्दा पनि त्यो लास्ट दिनमा चाहिँ भिड, जतिसुकै तपाईँले त्यसलाई म्यानेज गर्नु खोज्नुभयो भने अघिल्ला दिनहरूमा त्यहाँ भिड नहुने तर त्यसको सबै खप्टेर गएर सुरु के भन्छ जति गरे पनि लास्टै दिनमा गएर त्यो लास्ट दिनमै गएर त्यसको चाहिँ जम्मा हुने, त्यस्तो अवस्थाले गर्दा पनि भिड हुने अवस्था थियो। र कतिपय कार्यालयहरूमा चाहिँ अब क्षेत्राधिकार एउटा क्षेत्र अलिक ठुलो भएर पनि त्यो समस्या हुने भनौँ न, अब क्षेत्रकै कारणले गर्दा पनि अलिक धेरै लोड पर्ने त्यस्ता पनि हुने गरेको अवस्था चाहिँ विद्यमान अवस्था हो। तथापि तिनीहरूलाई चाहिँ हटाउने एउटै मात्र विकल्प भनेको नि हामीले अब अहिले भनेको प्रविधिमै जाने हो, यसलाई समाधान प्रविधिले नै गर्ने हो भनेर प्रविधिमा हामीले जोड दिइरहेका छौँ भने अर्को पेमेन्टलाई पनि हामीले सकेसम्म अनलाइन गर्न परोस् र सकेसम्म सरकारले आउनै नपरोस् त्यो हिसाबले हामीले हाम्रा क्रियाकलापहरू चाहिँ अगाडि बढाएका छौँ। त्यति हुँदाहुँदै पनि केही ठाउँमा कथम कदाचित समस्या नभएको त पक्कै होइन होला, तर पहिलाको दाँजोमा चाहिँ यसमा निश्चित रूपमा धेरै सुधार आएको अवस्था चाहिँ
11: हो। जस्तो यहाँले समयमै गर्न बुझाइकन लास्ट मितिमा बुझाउन खोज्दाखेरि त्यो भएको भन्नुभयो, त्योभन्दा पहिले बुझाउन चाह्यो भने कुनै त्यस्तो सहुलियतको व्यवस्था छ कि छैन, अर्थात् उहाँहरूलाई त्यो त्यतातर्फ आकर्षण गर्नका लागि कुनै आन्तरिक प्रणालीको विकास गरिएको छ कि के छ स्थिति?
10: अब हामीले त्यस्तो अब डिस्काउन्टै दिने अथवा त्यस्तो भन्ने त त्यस्तो डिस्काउन्टको सिस्टमै त अहिलेसम्म हामीले यस्तो करका उसमा चाहिँ छैन, तर हामीले एउटा बेला बेलामा के चाहिँ ल्याएको हुन्छौँ भने स्किमहरू चाहिँ आएको हुन्छ। हरेक वर्षको हाम्रो आर्थिक ऐनले चाहिँ विभिन्न स्किमहरू प्रदान गरेको हुन्छ, जस्तो करदाताहरू धेरै करदाताहरू चाहिँ विवरण नहालिकन नन फाइलर बसिरहनु भएको हुन्छ, बग्यताहरू रहनु भएको हुन्छ, मुद्दामा जानु भएको हुन्छ, त्यस्ता करदाताहरूलाई चाहिँ यसपालि पनि धेरै धेरै यसपालि अहिले भनौँ न विगतको दाँजोमा हेर्ने हो भने न यो पहिला थियो अब पछि पनि यदि आउँछ कि हुँदैन सायद आउनु होला त्यति धेरै अहिले स्किम पनि आएछ भनेपछि हामीले चाहिँ त्यो स्किम मार्फत चाहिँ उहाँहरूलाई सुविधा दिएका हुन्छौँ। त्यसरी अब चाँडै तिर्नेलाई डिस्काउन्ट भन्दा पनि यसरी जो चाहेर नचाहेर पनि उहाँले अब बिजनेस गर्छु भन्दा भन्दै पनि गर्नलाई कठिनाई भइरहेको हुन्छ विगतका कारणहरूले, विगतमा विवरण पेश नगरेका कारणले अथवा विवरण मुद्दामा मिलाएको कारणले भोग्यताका कारणले अप्ठ्यारो परिरहेको हुन्छ भने उहाँहरूले चाहिँ अब फेरि अब त्यो विगतका जति पनि हिसाबहरू अब मिलाउनुहोस् कमसे कम तिरेर मिलाउनुहोस् र व्यवसाय सुरु गर्नुहोस् भनेर त्यस्ता स्किमहरू चाहिँ ल्याएका हुन्छन्। र टाइममा तिर्दाखेरिको फाइदा भनेको त उहाँले जरिमाना सेवा शुल्क जरिमानाबाट दण्डित हुन परेन, त्यही नै हो उहाँहरूको लागि
11: समय पनि बचत भयो लाइनमा बस्न। अब यो कतिपय कर त्यस्ता पनि हुन्छन् कि जस्तो कोही अनलाइनबाट पनि तिर्न सकिने, कोही चाहिँ आफू भौतिक रूपमै उपस्थित हुनुपर्ने, त्यस्तो छ?
10: अहिलेको अवस्थामा त अब भौतिक रूपमा उपस्थित हुनुपर्ने भन्ने चाहिँ छैन, अनलाइनबाट तिर्ने व्यवस्था छ। अब भौतिक रूपमा तिर्न चाहिँ कस्तो हुन्छ भने कहिलेकाहीँ अब ठ्याक्क उहाँले तिर्न खोज्नु भएको बेलामा केही सिस्टममा प्राविधिक रूपमा समस्या आएको अवस्थामा त्यस्तो होला, नत्र भने अहिले उहाँले यदि अनलाइन पेमेन्ट नै म गर्छु भने उहाँले भौतिक रूपमा उपस्थित हुनुपर्ने भन्ने चाहिँ छैन।
11: हजुर, समयमै करको विवरण कर रकम नबुझाउँदा करदाताले के बिहोर्नुपर्छ त, उहाँहरूलाई जरिवाना वा कानूनी व्यवस्था कस्तो लागू हुन्छ भन्ने कुरा पनि छ, यसबारे पनि बताइदिनुहोस् न।
10: यो पनि एउटा ज्यादै महत्वपूर्ण कुरा छ किनभने हामीलाई अब प्राय अब करदाताहरूलाई अलि अगाडिसम्म त उहाँहरूले पनि कर कार्यालय आउनलाई त्यति इच्छा नगर्ने, अब अहिले हुन त उहाँहरू आउनुहुन्छ, अहिले चाहिँ त्यतिखेर नगर्दाखेरि के हुने भने उहाँहरूले चाहिँ कर सहयोगीहरू पठाउनुहुन्थ्यो, अब कहिलेकाहीँ गलत मिसइन्टरप्रिटेसन भइदिने विविध कारणले गर्दाखेरि उहाँहरूलाई थाहा नहुने अवस्था पनि आउँथ्यो। त्यसैले अब यो वास्तवमा कर टाइममै नतिर्दाखेरि यसले हुने यसले पार्ने असर चाहिँ धेरै ठुलो छ। जस्तो कतिपय करदाताहरू चाहिँ समयमा मलाई जानकारी नभएको कारणले मैले यसरी यो ब्याज जरिवानामा परे, मैले चाहिँ कर तिर्ने रकम धेरै कम रहेछ, यो थाहा भएको भए म टाइममा मैले तिर्न सक्थेँ भनेर पनि आइरहेको हुन्छ। जस्तो अब कर रकम उहाँले समयमा तिर्नु भएन भने अब मुहकरको तपाईँले एक्जाम्पल लिनुभयो भने मुहकर एउटा बग्यता आज देखिया छ, उहाँले मुहकर बग्यता अब यो महिनामा तिर्नु भएन भने के हुन्छ भने त्यसको 10% चाहिँ पेनाल्टी भनेर भन्छ र 15% चाहिँ इन्ट्रेस्ट भन्छ। हेर्नुहोस् 25% चाहिँ पर मन्थमा उहाँको बढ्दै गइरहेको हुन्छ होइन, अब 25% पर मन्थ भनेको पर मन्थ 25% भन्दा पनि वार्षिक 25% हो, त्यसको भाग हिसाब गर्दा त्यो आउँछ होइन, अनि त्यो फेरि क्युमुलेटिभ भएर पछि गएर त्यो प्रिन्सिपल बन्छ, फेरि त्यसको 15% 25% जोडिन्छ, गर्दै जाँदाखेरि त यो त पछि गएर हेर्दाखेरि त उहाँले तिर्नुपर्ने साउँ भन्दा ब्याज र जरिमाना कारणले गर्दा डबल त्रिबल भएको अथवा 3 times भएको अवस्थाहरू पनि छ। हो यो विषयहरू चाहिँ उहाँहरूले त्यही भएर ध्यान दिनु पर्यो, टाइमै समयमै तिर्नु तिर्दाखेरि एउटा त त्यो कर नतिरेको कारणले हुने दण्ड सजाय यहाँ मात्रै सीमित छैन, एउटा त तपाईँले भन्नुभएको हाम्रो ब्याज जरिमानाको पाटो भयो, उहाँले धेरै समयसम्म कर नतिर्नु भयो भने के हुन्छ उहाँको खाता रोका हुन्छ, अर्को प्रक्रिया भनेको जग्गा जमिन लिलामीसम्मको केस पनि पुग्छ, भनिसकेपछि त त्यो पछि यति जटिल बन्छ कि उहाँले चाँदा चाँदै पनि त्यसलाई चाहिँ उहाँले कर तिरेर छुटकारा पाउनु गाह्रो हुन्छ। उहाँलाई म यदि यस्तो थाहा भए त म पहिल्यै तिर्थेँ भन्नुहुन्छ त्यतिखेर अब आएर चाहिँ त्यो धेरै ढिला भइसकेको हुन्छ। त्यसैले कर चाहिँ समयमा नतिर्दा यसका दूरगामी असर हुन्छ, ब्याज जरिवाना मात्र होइन खाता रोगका सम्पत्ति रोगका सम्पत्ति जफत लगायतका विविध कडा कारवाहीहरू हुन्छ र आफूले नतिरेको कारणले

0: ढंगमा परिवर्तन भइरहेकै हुन्छ। यसपालि पनि कर नीतिमा धेरै परिवर्तनहरू पनि आएको छ। अब यो विशेष गरेर चाहिँ यसपालि राज्यको एउटै उद्देश्य के छ भनेपछि, पुराना जति पनि बक्यौता भएर अथवा मुद्दामा गएर अथवा विविध कारणले नन फाइलर विवरण हाल्न नसकेर समस्यामा परेका करदाताहरूलाई चाहिँ यसपालि पुराना चाहिँ सबै, अझ हाम्रो माननीय मन्त्रीज्यूको भाषामा भन्नुभयो, यसलाई स्विफ्ट आउने भनेको यसलाई पखालेरै लैजाने, सबै सकाइदिने भन्ने हिसाबले चाहिँ यसलाई यसरी जाउँ, हामी यसलाई चाहिँ जाउँ भन्ने हिसाबले नि आछ। भनेपछि यो एउटा चाहिँ महत्त्वपूर्ण चेन्जेस भनेर मैले यसलाई मान्छु। र यो चाहिँ बरु हाम्रा आम करदाताहरू, आम व्यापारी वर्गहरूले पनि यो जान्नुपर्ने, व्यवसायी वर्गहरूले पनि जान्नुपर्ने विषय छ। किनभने उहाँहरू कतिपय अवस्थामा अब व्यवसाय नगरिकन विविध कारणले गर्दाखेरि नन फाइलर भएर अथवा गर्न खोजेर पनि नसकिरहनु भएको अवस्था होला, कुनै न कुनै रूपमा उहाँहरूलाई त्यो सुविधा आछ, कुनै न कुनै रूपमा सुविधा छ। उहाँले एकचोटि गएर कर कार्यालयमा आफ्नो समस्या एकचोटि भन्नुहोस्, मेरो यस्तो यस्तो खालको समस्या हो, केही सुविधा छुट्छ कि भनेर उहाँले जानु पर्यो होइन, अनि त्यो सुविधाहरू चाहिँ उहाँले उपयोग गर्न सक्नुहुन्छ। अब ती लगायत अब विभिन्न करका दरको हेरफेरका कुराहरू त अब जतिखेर चाहिँ आर्थिक ऐन आएको छ त्यतिखेरदेखि त्यो लागू पनि भएको छ होइन। अब कतिपय करका दरहरू घटेका होला, कतिपय बढेका होला, यी विषयहरू त अब त्यो त्यसमै हेर्नुपर्ने हुन्छ। र अर्को चाहिँ केही नयाँ करहरूको पनि सुरुवात पनि गर्न खोजिया, जस्तै विद्युतकै कुरा गरौँ, राइट सेयरिङकै कुरा गरौँ होइन। हामीले अब त्यसमा चाहिँ मूल्यवृद्धि करको रूपमा केही पर्सेन्ट कर लिने भन्ने व्यवस्था पनि त्यहाँ छ। शिक्षा स्वास्थ्यका कुरा त अहिलेलाई हामीले त्यसलाई फेरि छुट दिइसकेको अवस्था पनि हो। त्यस्तै यी विविध स्किम लगायतका विषयहरू अहिलेका हाम्रो मुख्य रूपमा अहिलेका हाम्रो यो आर्थिक ऐनले प्रदान गरेका कर सम्बन्धी विषयहरू।
1: अब हामी कार्यक्रमको अन्त्यतिर छौँ, अन्तिम प्रश्न यहाँलाई, कर तिर्ने सबै करदाता र कर प्रणालीमा सहभागी हुन चाहने नागरिकलाई आन्तरिक राजस्व विभागको तर्फबाट सन्देश के छ, के भन्न चाहनुहुन्छ?
0: मैले भन्नुपर्दा चाहिँ अब यहाँ आज भोलिका हाम्रा आम नागरिक भनौँ अथवा उपभोक्ता भनौँ अथवा करदाता भनौँ होइन, उहाँहरू जागरूकै हुनुहुन्छ, सचेतै हुनुहुन्छ। तथापि अब जाँदा जाँदै पनि म एकचोटि दोहोऱ्याउन चाहन्छु, हाम्रो चाहिँ करदाता प्रोत्साहन उपहार कार्यक्रम पनि अब लागू भइसकेको छ। अब यहाँहरूले आफूले खरिद गरेका 100 रुपियाँ भन्दा बढीका बिलहरू उपहार कार्यक्रममा प्रविष्ट गराउनु भएर कुपन प्राप्त गर्न सक्नुहुन्छ, र हामीहरू मध्येबाटै हामी पुरस्कृत पनि हुन पाउँछौँ। त्यसैले यो पुरस्कृत हुने अवसरबाट हामी वञ्चित नहौं। र तपाईँहरूले त्यो बिल लिनु भनेको यसले के गर्छ, अन्ततोगत वा यसले हाम्रो सम्पूर्ण कारोबारहरूलाई वास्तविक कारोबारको रूपमा चाहिँ रिफ्लेक्ट गर्दछ, र त्यो बमोजिमको कारोबार अनुसारको कर तिर्ने अवस्थाको सिर्जना हुन्छ, र त्यो कर पछि गएर हाम्रै लागि फर्कन्छ। हामीले नै त्यो एक किसिमले हामीले तिरेको कर हाम्रै लागि विकास निर्माण सेवा प्रवाह लगायतका गुड गभर्नेन्सका कार्यक्रमहरूमा यो फिर्ता भएर हामी कहीँमै आउँछ, र हाम्रै देश समुन्नत हुन, देश बनाउनको लागि यसले ठूलो योगदान गर्दछ। त्यसैले कर तिर्न भन्दा पनि कर तिर्नमा हामी सधैँ सजग बनौँ, र बरु हामीले के गरौँ भने कर तिरिसकेपछि हामीले तिरेको कर सदुपयोग भयो भएन त्यो बारेमा हामी जागरूक रहौँ, त्यो आफ्नो ठाउँमा होला। तर कर तिर्न अथवा बिल बिजग लिन चाहिँ अबका दिनहरूमा हामी अग्रसर रहौँ र राष्ट्र निर्माणमा।
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जडेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ। सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5627-707।
5: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
6: विशेषज्ञ डाक्टर

0: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदी द्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्मा द्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
2: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटा द्वारा भिडियो एक्सरे सेवा।
1: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्य में पाइन।
0: फोन बाट पनि नाम दर्ता गर्न सकिने छ।
1: संपर्क दांग मध्य पश्चिम पोलिक्लिनिक हॉस्पिटल रोड खोराहीदांग।
0: संपर्क फोन 082-590-079, मोबाइल नंबर 98478-10-030 र 98229-54555।
3: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
4: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत MBBS MD कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: ब्लड प्रेसर हाई लो भएका,
3: कोलेस्ट्रोल बढी भएको,
4: मुटुको गति एकनास नभएको,
3: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
4: मुटुको बाथरोग, मुटु सुन्निएको, हृदयघात भएको,
3: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
4: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार।
6: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-9913 र 98095-12871।
7: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
8: सीता के भयो तिमीलाई?
9: घुम्सेर बसेछौ
8: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
9: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
10: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
2: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
10: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
11: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
2: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक OPD भर्ना तथा अपरेशन सेवा।
11: उपलब्ध शल्यक्रियाहरू:
2: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
11: बालबालिकाको न्युरो सर्जरी,
2: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
11: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
2: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
11: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
12: मध्यपश्चिम ट्याङ्क चेक। यति बेला बिहानको 9 बजेको छ।

0: बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बोनम्यारो रक्तमासिक प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ। चीन सरकारले भवन निर्माण उपकरण खरिद र चिकित्सक नर्सलाई तालिम दिने गरी यो परियोजना अघि बढ़ाएको हो। अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर उमेश नेपालले चिनिया टोली केही दिन अघि दुई साता यहाँ बसेर आवश्यक पूर्वाधारमा विषयमा छलफल गरेको जानकारी दिनुभयो। टोलीले भरतपुर महानगरपालिका शहरी विकास तथा भवन निर्माण आयोजना नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्राविधिक सहित बसेर सुझाव समेत लिएको थियो। उहाँका अनुसार यसका लागि नेपाल सरकारसँग पुनः सम्झौता आवश्यक काम अघि बढ़नेछ। अस्पतालको अन्तरंग भवनको अगाडि 3 तलाको भवन बनाइनेछ। कार्यकारी निर्देशक नेपालका अनुसार सन् 2026 नै काम शुरू गर्ने गरी चिनिया टोलीको तयारी रहेको छ। चिनिया सरकारले यो परियोजना सम्पन्न गर्न करिब 37 मिलियन चिनिया रकम खर्च गर्दैछ। नेपाली रूपियाँ अनुसार यो करिब 84 करोड़ हुन आउने उहाँले जानकारी दिनुभएको छ। संघीय सांसद राष्ट्रिय सभाको बैठक बिहिबार आज बस्दैछ। अपरान्ह 1:15 बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुदन गुरूङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने सम्भावित कार्यसूची रहेको छ। संघीय सांसद सचिवालयका अनुसार महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुनेछ। राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसुन्दनी विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सभा समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ। नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने एलपी ग्यासको माग अनुसार आपूर्ति गर्न नसकेको स्वीकार गर्नुभएको छ। बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उहाँले ग्यास आयातमा विगतको तुलनामा बढ़दै गए पनि उपभोक्ताको अस्वाभाविक मागका कारण आपूर्ति गर्न नसकिएको स्वीकार गर्नुभएको हो। यसअघि निगमले बजारमा ग्यास अभावका बीच पर्याप्त मात्रामा ग्यास उपलब्ध रहेको र अभावको अफवाह पछि नलाग्न भन्दै विज्ञप्ति जारी गरेको थियो। निर्देशक बरालले निगमले भारतीय आयल कर्पोरेशनसँग 2 महिनाका लागि मासिक 60,000 मेट्रिक टन एलपी ग्यास माग गरेको पनि जानकारी दिनुभयो। यसअघि मासिक करिब 47,000 मेट्रिक टन ग्यास आयात हुँदै आएको थियो। निगमको उक्त माग अनुसार थप ग्यास उपलब्ध गराउन नसकिने जवाफ भारतीय आयल कर्पोरेशनले दिएको जनाउनु भएको छ। बरालले ग्यास अभावको समस्या अबको 2 हप्ताभित्र समाधान भइसक्ने आश्वासन दिनुभयो। समितिले बजारमा खाना पकाउने ग्यासको आपूर्ति तथा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न पनि सरकारलाई निर्देशन दिएको छ। र आज विभिन्न 5 संसदीय समितिको बैठक संघीय सांसद सचिवालयका अनुसार अर्थ महिला तथा सामाजिक मामिला राज्य व्यवस्था तथा सुशासन शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि तथा राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दैछ। आज बिहान 11 बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिको प्रतिवेदन प्रस्तुत गरी छलफल गर्ने कार्यक्रम रहेको छ। महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको काम कार्यवाही तथा प्रगति सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ। अपरान्ह 1 बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दल विधेयक 2083 उप सैद्धान्तिक छलफल हुने भएको छ। यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोग र कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। बिहान 10 बजेका लागि बोलाइएको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था समसामयिक विषय चुनौती र भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुने कार्यक्रम छ। राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा मुलुकको वर्तमान अवस्था र समसामयिक विषयमा छलफल हुनेछ। समितिको बैठक अपरान्ह 2:30 बजे बस्दैछ। हस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, दिवित रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
6: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू: ठूला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाट आउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
0: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
7: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 082-562-523, 98478-1817 र 98478-35-643।
8: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
9: नमस्ते नमस्ते।
10: कता हिँड्नु नि बाबु? बजारतिर नि
11: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
8: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
12: लौ हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
8: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
10: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ।
13: सम्पर्क मोबाइल 98478-27-9760
14: र 98578-30689।
15: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
16: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
15: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
16: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
15: हुलासले बनाउँदैछ परिवार एक साथ।
17: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
18: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
14: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
19: उपचार हुने रोगहरू
14: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
19: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
14: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
19: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
14: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
19: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
14: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
17: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
20: भर्ना सम्बन्धी सूचना।
21: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
20: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
22: सम्पर्क फोन नम्बर 082-553-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2-86।
23: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
24: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
23: अरे केटा, उमेर जोजाङ्गर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
24: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
23: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
24: ल ल काका, गइहाले म।
25: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
26: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
25: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-578-45-226।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल डाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू।
1: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज़।

0: मह सेवन दीर्घ जीवन
1: दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल, घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9858731840 र 9848204040।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने

0: तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
1: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
3: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825362018।
4: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
5: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
4: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा हिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
6: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
7: फोन नम्बर 0825364479,
6: मोबाइल नम्बर 98494767।

0: बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बायोनेट अब सब कनेक्टेड
1: भर्ना खुल्यो।
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-73।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 10 बजेको छ।

0: बिहान 10 बजे को मध्यपश्चिम हाइलाइट्स बाट देवा भसालको नमस्कार। लुम्बिनी प्रदेशमा मनसूनजन्य विपदको जोखिम बढ्दा 11,814 घरधुरीका 51,000 भन्दा बढ़ी नागरिक उच्च जोखिममा पर्ने भएका छन्। प्रदेशमा मनसूनजन्य विपदका लागि कार्यक्षेत्र भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर 5 वाहिनी मुख्यालयले यस्तो जानकारी दिएको हो। वाहिनीपति दीपक अधिकारीका अनुसार उच्च जोखिमयुक्त क्षेत्रको पहिचान गरी जनशक्ति परिचालन उद्धार सामग्री व्यवस्थापन र समुदाय स्तरको पूर्व तयारीलाई प्राथमिकतामा राखिएको छ। तत्काल सूचना संकलन र उद्धार समन्वयका लागि प्रदेशका 983 ओडामा प्रत्येक ओडाबाट 25 स्थानीयलाई विपद सूचकका रूपमा परिचालन गरिएको छ। यसका साथै 277 जनालाई विपद स्वयंसेवक तालिम प्रदान गरिएको छ। प्रदेशमा बाढ़ीको उच्च जोखिम दाङमा रूपन्देही कपिलवस्तु बाँके बर्दिया र नवलपरासी पश्चिम रहेको छ भने पाल्पा गुल्मी अर्घाखाँची प्युठान र रोल्पा र रूकुम पूर्व पहिरोको उच्च जोखिममा रहेका जिल्लाहरू हुन्। गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा बाढ़ी पहिरो र डुबानसँग सम्बन्धित 877 घटना भएका थिए। ती घटनामा 210 जनाले ज्यान गुमाएका थिए भने 350 जनाको जीविदे उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ। मनसून सक्रिय रहेकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचना पालना गर्न र सम्भावित विपदका बेला सुरक्षित स्थानमा सर्न सशस्त्र प्रहरीले आग्रह गरेको छ। हुम्लाका विद्यालयको शैक्षिक गुणस्तर स्तरका सुधारका लागि सम्बन्धित बहुपक्षीय सहभागिता रहने गरी भेला आयोजना शुरू गरिएको छ। विद्यालयले गरेका असल अभ्यास गरी जानकारी तथा समस्या समाधानको पहिचानका लागि पहिलो पटक सर्केघाट गाउँपालिकाको लालीगुराँस माविले विद्यालयमा बहुपक्षीय भेला आयोजना गरेको हो। अभिभावक विद्यार्थी विद्यालय व्यवस्थापन समिति जनप्रतिनिधि शिक्षक र अन्य सहयोगी निकायको उपस्थितिमा छलफल गरिएको भेलामा विद्यालय शैक्षिक सुधारका लागि आएका सुझावलाई कार्यान्वयन गरिने बताइएको छ। करिब 150 जनाको उपस्थितिमा गरिएको बहुपक्षीय भेलामा सबै पक्षले आफ्ना तर्फबाट शैक्षिक सुधारका लागि विद्यालयमा गर्न सकिने सहयोगको प्रतिबद्धता जनाएका थिए। खर्पीनाथ गाउँपालिका 5 वडा अध्यक्ष एवं मान्दारा मावी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतजङ शाहीले विद्यालयमा शैक्षिक मात्र नभएर अन्य पक्षको सुधारका लागि पनि यस्तो बहुपक्षीय बैठक सहयोगी बनेको बताउनुभयो। विद्यालयका लागि सरकारलाई पक्षको सहभागिता रहने गरी संयुक्त भेला गर्नु सराहनीय पक्ष रहेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली संकलनका लागि आवश्यक सहयोग गर्न स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले बुधबार सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदान नामावली संकलन गर्न आवश्यक सहयोग समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो। निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली अध्यावधि गर्ने निर्णय गरिसकेको छ। आयोगको यही साउन 15 गतेको बैठकले मतदाता नामावली अध्यावधि गर्ने र त्यसका लागि वडा स्तरमा नै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। आयोगले वडा स्तरमा नै मतदाता नामावली विस्तृत रूपमा अध्यावधि गर्नेछ। सो कार्य आगामी भदौ 15 गतेसम्म सम्पन्न गर्ने समय सीमामा तय गरिएको छ। आयोगले सो कार्यका लागि आवश्यक व्यवस्था गरिदिन भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको थियो। आयोगको सोही आग्रह बमोजिम मन्त्रालयले सबै स्थानीय तहलाई मतदाता नामावली संकलन एवं अध्यावधि गर्ने कार्यका लागि आवश्यक सहयोग एवं सहजीकरणका लागि अनुरोध गरेको हो। र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बोनम्यारो प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ। चीन सरकारले भवन निर्माण उपकरण खरिद र चिकित्सक र नर्सलाई तालिम दिने गरी यो परियोजना अघि बढ़ाएको हो। अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर डाक्टर उमेश नेपालले चिनिया टोली केही दिन अघि दुई साता यहाँ बसेर आवश्यक पूर्वाधारका विषयमा छलफल गरेको जानकारी दिनुभयो। टोलीले भरतपुर महानगरपालिका शहरी विकास तथा भवन निर्माण आयोजना नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्राविधिक सहित बसेर सुझाव समेत लिएको थियो। उहाँका अनुसार यसका लागि नेपाल सरकारसँग पुनः सम्झौता आवश्यक काम अघि बढ़नेछ। अस्पतालको अन्तरंग भवनको अगाडि तीन तलाको भवन बनाइनेछ। कार्यकारी निर्देशक नेपालका अनुसार सन् 2026 नै काम शुरू गर्ने तयारी चिनिया टोलीको तयारी रहेको छ। चिनिया सरकारले यो परियोजना सम्पन्न गर्न करिब 37 मिलियन चिनिया रकम खर्च गर्दैछ भने नेपाली रूपियाँ अनुसार यो करिब 84 करोड़ हुन आउने उहाँले जानकारी दिनुभएको छ। हौस् त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
5: हुलासले बनाउँदैछ परिवार एक साथ।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर

0: मोबाइल नम्बर 97090 65255।
1: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
1: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34910।
1: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 सहित गेट दाङ।
3: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
4: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाट टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
5: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
6: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-5562-23, 98478-1817 र 98478-3543।

0: नमस्कार, परिवर्तन सम्भव छ। रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको यो सर्वप्रिय कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखला लिएर हामी उपस्थित भइसकेका छौं। म चन्द्रमणि अनि टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशा धमला हुनुहुन्छ अनि देशैभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखलालाई पूर्व मेची र पश्चिम महाकालीसम्मका मनोरमाज पुर्याउनुपर्छ भनेर लागिरहनुभएका तमाम हाम्रा रेडियोका सम्पूर्ण साथीहरूलाई पनि म सांगीतिक नमन गर्न चाहन्छु। यहाँको साथले साँच्चीकै भन्नुपर्दा यादगारमा इन्द्रणीको बसाई बन्दै बन्दै अगाडि बढ़िरहेको छ र अब करिब हामी 11 बजेसम्म सँगै रहनेछौ यात्रामा। यो यात्रामा अब हामी तपाईसँग जोडिनेछौ, कुराकानी गर्नेछौ। तपाईँलाई मनपर्ने गीत संगीतहरू आज इन्द्रणीमा गाउन सक्नुहुन्छ, जसका लागि 4591300 र 4591400 यी दुईवटा नम्बर हामीले खुल्ला गरिसकेपछि यिनै नम्बरको सहारा लिएर आउनुहोला अनि गीत गाउँला, मजा लिउला, बस्तीका कुरा सुनाउला, नेपाली गीत संगीतमा आएका विभिन्न आयामहरूका बारेमा चर्चा परिचर्चा गरौंला। यसरी नै यो विषयलाई हामी अगाडि बढ़ाउँछौ अनि आजको यस कार्यक्रमलाई सोफा हब काठमाडौँले प्रायोजन गरेको छ र हामीले अवगत गराइरहेका छौं। सोफा हब काठमाडौँ यसको मुख्य कार्यालय कारखाना कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर 9 पुरानो कृष्ण मन्दिरको पछाडिपट्टि रहेको छ, गोठाटारमा यो जानकारी गराउँछु। अनि तपाईँले चाहिँ विभिन्न ठाउँहरूबाट हामीलाई सुन्दै गर्दा सोफा हब काठमाडौँले देशैभर आफ्ना शाखा सञ्जाल विस्तार गरेको छ। तपाईँ पूर्वमा रहेर पनि सोफा किन्न सक्नुहुन्छ, खरिद गर्न सक्नुहुन्छ। पश्चिम नेपालमा रहेर पनि सोफा हबले निर्माण गरेका सोफा लिन सक्नुहुन्छ। सोफा मात्र होइन, तपाईँले विभिन्न किसिमका फर्निचरका सामग्रीदेखि लिएर तपाईँलाई चाहिने अत्यावश्यक जुन कुराहरू छ फर्निचरसँग सम्बन्धित, यी सबै कुराहरू तपाईँले तपाईँको चाहना अनुसार प्राप्त गर्न सक्नुहुन्छ। त्यसैले आज नै सोफा हब काठमाडौँलाई सम्झनको लागि म यहाँहरू सबैलाई विनम्र अनुरोध गर्न चाहन्छु। तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ, अब धेरै साथीहरूले सोफा हब काठमाडौँकै सोफा चाहिँ आफ्नो प्रयोगमा ल्याएको, घरमा चाहिँ अथवा आफ्नो कोठामा सजाएको कुराहरू तपाईँहरूले नै मलाई भन्नुहुन्छ। सँगसँगै काठमाडौँ उपत्यकाको लागि डेलिभरी व्यवस्था छ, होइन फ्री डेलिभरी छ। त्यसैले आज नै यो कार्यक्रम सुन्दै गर्दा तपाईँले आफ्नो नाम दर्ता गराउनुभयो र त्यहाँ खरिद गर्न जानुभयो भने तपाईँलाई विशेष छुट पनि हुन्छ, त्यो अवसरको फाइदा पनि लिनुहोला। मैले प्यारा प्यारा साथीहरूलाई यो जानकारी गराइरहेको छु, किनभने फर्निचरको सामग्री सबैलाई आवश्यक हुन्छ। एउटा राम्रो घर बनाइसकेपछि अथवा कोठा भनौँ एउटा ठाउँबाट अर्को ठाउँमा रूम सरिसकेपछि, मैले यो घरमा हुँदा चाहिँ सोफा राखेको थिइनँ, अब चाहिँ सोफा राख्छु किनभने म व्यवस्थितताले बस्न चाहन्छु, अनि आफ्ना पाहुनाहरू आउँदा पनि छट सोफा काठमाडौँकै सोफामा बस्नुहोस् भन्ने चाहनुहुन्छ भने तपाईँले आज नै सम्पर्क गर्न सक्नुहुन्छ। केही छिनपछि म नम्बर पनि उपलब्ध गराउँछु। तपाईँले विशेष गरी त्यहाँका प्रमुख युवा व्यवसायी तारालाल धरेलज्यूसँगै तपाईँले प्रत्यक्ष कुराकानी गरेर तपाईँलाई मनपर्ने सोफा खरिद गर्न सक्नुहुन्छ। हो, आजको यस कार्यक्रमको प्रायोजक सोफा हब काठमाडौँ रहेको यहाँलाई म अवगत गराउँछु। अब देशैभर शाखा सञ्जाल रहिरहँदा विभिन्न ठाउँमा रहेका शाखाहरूबाट पनि तपाईँले सोफा खरिद गर्न सक्नुहुन्छ। ती ठाउँहरूको कहाँ कहाँ छ भन्ने जानकारी पनि म कार्यक्रम अवधिभरमा दिँदै अगाडि बढ्नेछु। तर यतिखेर भने हाम्रो टेलिफोन सम्पर्कमा साथी आइसक्नु भएको छ गीत गाउनको लागि, को हुनुहुन्छ कहाँबाट, म ढिला नगरिकन उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर।
1: फुल राम्रो लाली गुराँस मन्दिर राम्रो मनोकामना, ढिलै भए पनि चन्द्रमणि सर जन्मदिनको लाखौं लाख शुभकामना।
0: ठ्याक्कै तपाईँ त अब एक महिना पुग्ने लाग्दाखेरि पो भन्नुभयो होइन,
1: ढिलै भए पनि चन्द्रमणि सर जन्मदिनको लाखौं लाख
0: शुभकामना। धन्यवाद छ, धन्यवाद छ। हुन त एक महिनासम्मै जन्मदिन मनाइन्छ अरे होइन, अब साउनको 29 गते फेरि ठ्याक्कै महिना पुग्ने हो नि त
1: हजुर।
0: अनि के छ शुभनाम पाउन?
1: म डिस्ट्रिब्युसन भुवन नेपाली बोल्दैछु, यता वीर हस्पिटलबाट सर।
0: ए, वीर हस्पिटलमा हुनुहुन्छ है
1: हजुर,
0: अनि
1: आइपुगेको सर,
0: भर्खर आउनुभयो। के छ खबर तपाईँको नयाँ नौलो चाहिँ?
1: म एक हप्ता भयो सर भर्ना भएको वीर हस्पिटलमा।
0: भनेपछि अहिले वीर हस्पिटलमा हस्पिटलमै रहेर हामीलाई सुन्दै गर्दा टेलिफोन गर्नु भएको छ। खास अहिले के भयो, तपाईँ आफैमा दृष्टिविहीन त हुनुहुन्छ, सँगै के समस्या भएको छ अहिले तपाईँलाई?
1: म सुगर भएर सर बढेर के भर्ने गर्नु पर्यो, अनि त्यही भएर साह्रै।
0: भनेपछि सुगर एकदम हाई भएछ है
1: हजुर।
0: के गर्ने, अब यस्तै हो मान्छेको जीवन, यही हो अब उकारी ओलारी भन्ज्याङ चौतारी हामी भन्छौँ त्यस्तै हो भने यो जीवन पनि केही छैन हेर्नुहोस् त, कहिले के हुन्छ कहिले के हुन्छ, एउटा रोग ठिक पारो अर्कोले च्यापदिन्छ है
1: हजुर हजुर।
0: यो गाह्रो छ ल, तपाईँलाई स्वास्थ्य लाभको कामना छ भुवनजी, चाँडो स्वास्थ्य लाभ गर्नुहोला, यहाँलाई हाम्रो शुभकामना छ है।
1: मैले जन्मदिनको भोलिपल्ट फोन आएको थिएँ मङ्गलबारको दिन, तर फोन उठाउनु भयो, होममा राख्नु भयो, कुरा गरिरहनु भयो तपाईँ, अनि लास्टमा बिदा माग्दिनु भयो कि, त्यही भएर
0: ओहो कस्तो दुःख लाग्यो। ल ठिक छ, आज कुरा भयो, ढिलै भए पनि यहाँले सम्झिनु भयो, म एकदम आभारी छु यहाँप्रति। नेपाली लोकगीत र सङ्गीतलाई माया गर्ने तपाईँ जस्ता मनहरू हुनुहुन्छ, र त हामी निरन्तर यात्रामा निक्लिएका छौं। नेपाली गीत सङ्गीतको विकास हुनुपर्छ भनेका छौं, विकृति विसङ्गति आउनु हुँदैन, मौलिक संस्कृतिलाई हामीले मौलिक रूपमै अगाडि बढ़ाउनु पर्छ भनेका छौं। यसमा तपाईँहरू जस्ता साथीहरूको साथले साँच्चीकै यो क्षेत्र राम्रो बन्दै गइरहेको छ, यसमा तपाईँहरूको साथ महत्वपूर्ण छ। हजुर, अब तपाईँ हस्पिटलमा हुनुहुन्छ, बेडमा हुनुहुन्छ, जचाउन जानु भएको छ, अब भर्नै गर्नु परेको अवस्था छ, के छ अब तपाईँ गीत गाउने सक्ने अवस्था हुनुहुन्छ त त्यहाँ अहिले?
1: म बाहिरपट्टि छु सर, म छोटो गाउँछु है त।
0: ल थोरै गुनगुनाइदिनुहोस् न त।
1: रित्तो आत्मा बोकेर जाने मन, काथियो र छोडेर जाने मन, रुदै रुदै तिम्रो सहर छोड्ने बेला भयो, जो दिउँसो सँगै थियौ आज बाटो लागे आमा, रात्रि बसले अब घुम्ती मुने बेला भयो, रितो आत्मा बोकेर जाने मन, काथियो र छोडेर जाने मन, रुदै रुदै तिम्रो सहर छोड्ने बेला भयो, हिजो दिउँसो सँगै थियौ आज बाटो लागे आम, रात्रि बसले अब घुम्ती मुने बेला भयो। हजुर
0: एकदम धन्यवाद छ, सुमधुर आवाजमा गाउनुहुन्छ। हुन्छ, कार्यक्रमलाई सुन्दै रहनु होला भुवन है। ल नमस्कार छ, हामीले भुवनजीसँग कुरा गर्यौं, उहाँ चाहिँ अहिले बिरामी हुनुहुन्छ र उहाँ दृष्टिबीन पनि हुनुहुन्छ र अहिले सुगर बढेर म चाहिँ वीर हस्पिटलमा उपचार गराइरहेको छु। इन्द्रणी सुन्दै गर्दा मन मानेन, टेलिफोन गरे, भन्नुभयो एकदम म नमन र सँगै स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। हामीसँग टेलिफोन सम्पर्कमा अर्को साथी आउनु भएको छ। नमस्कार हजुर।
2: नमस्ते चन्द्रमणि सर, नमस्ते।
0: ल शुभनाम पाउँ त।
2: शुभ नाम गागल फेदीबाट बाल कुमार लामा भन्नुपर्छ।
0: बाल कुमार लामा गागल फेदीमा हुनुहुन्छ, के छ गागल फेदीतिर? ठिकठाक छ नि?
2: गागल फेदीतिर एकदम ठिकठाक छ सर, मन्द मन्द घाम लागिरहेको
0: छ। होइन अब त्यहाँ त रमाइलै छ नि, वरिपरि हरिया फाँटहरू छन्, धानहरू होइन?
2: सही हो सर, सही।
0: अनि कतिको धान गोड्ने बेला भइसक्यो, धान गोडिसक्नु भयो होला पहिलो पालीको, कसो?
2: पक्कै सर, पक्कै पनि पहिलो पल्ट।
0: अनि त्यो गागल फेदी तपाईँको बस्तीबाट सर हेर्दा मजासँग ती फाँटहरूमा चाहिँ धान लहलह भइरहेछ होइन?
2: एकदम
0: रमाइलो वातावरणमा हुनुहुन्छ, पक्कै पनि खुसी लाग्छ। बालकुमारजी, यहाँहरू जस्ता नेपाली गीत सङ्गीतलाई माया गर्ने मनहरू पाएका छौं, इन्द्रणीको बसाले यति धेरै माया दिनुभएको छ, अब खै यो ऋण कसरी तिर्ने हो चन्द्रमणिलाई थाहा छैन है?
2: होइन सर, अब तिरिरहनु भएको छ सर, अब हजुर आउनुहुन्छ र त रमाइलो हुन्छ त हाम्रो
0: कार्यक्रममा। अनि तपाईँलाई थाहा छ आजको कार्यक्रमको प्रायोजकको
2: ए अलिकति मैले
0: काठमाडौँ आजको कार्यक्रमको प्रायोजक
2: हजुर अलिकति मैले अगाडि सुनिनँ सर है।
0: ल अब चाहिँ थाहा पाउनु पर्यो है, अब त सोफा काठमाडौँले टेलिफोन गर्नेहरूको लागि पनि विशेष उपहारहरू राख्ने व्यवस्था गर्न लागेको छ।
2: पक्कै सर,
0: त्यसैले अब ज्ञान चाहिँ हुनै पर्छ हामीलाई होइन? अब कुन गीत गाउने आज बालकुमारजीले?
2: हुन्छ सर, अब एउटा कोसेली त हजुरलाई टक्राउनै पर्यो।
0: ओके छ त, अब हाम्रो समय सुरु भयो बालकुमारजी।
2: एकैछिन सर, थोरै हजुरसँग एउटा कुरा गर्नु पनि चाहे मैले।
0: भन्नुहोस् न।
2: यो छ नि सर, हाम्रो 2 बजीको हेलो रेडियो
0: काठमाडौँ।
2: हजुर सर, हजुर, यो 2 बजीको कार्यक्रम छ नि सर।
0: हो हो,
2: अनि हाम्रो ईशा सिस्टर, अनि हाम्रो ओम सर सिस्टर, अनि त्यस्तै गरेर हाम्रो जनधर सर,
0: जनार्दन नेपाल,
2: जनार्दन नेपाल, हजुर, उहाँ सरले चलाउनु हुन्छ होइन सर?
0: हो हो, मिलाएर आउनुहुन्छ उहाँहरू।
2: हजुर, तर अलिकति मेरो मनको खुल्दुली मात्रै हो।
0: भन्नुहोस् न।
2: अब सातै दिन सातै बार चाहिँ यो नेपाली चलचित्र सङहरू भए अब तपाईँको यो आदमी गीतको सङ्गीतहरू भए होइन यिनीहरू मात्रै राख्नुहुन्छ र यो ती तिन दिन पार्दा कसो होला सर हाम्रो लोक भाका लोक सङ्गीत होइन लोकडोरी होइन
0: तपाईँको जुन एउटा मनमा जिज्ञासा थियो म त्यो जिज्ञासा पनि तपाईँलाई मेट्छु. हाम्रा लोकगीत सङ्गीतका धेरै कार्यक्रम छन्, दिउँसो 4 बजे पनि बज्छ, बेलुका 8 बजे पनि छ, बिहान पनि छ, होइन अहिले 12 बजे पनि बज्छ, 11-12 बजे पनि बज्छ. यी कारणले गर्दाखेरि चाहिँ धेरै लोकगीतको स्लट हामीसँग भएको कारणले अन्यलाई अलिक बढी प्राथमिकता अहिले दिउँ. लोकगीत त हाम्रोमा सदाबहार बजी नै रहेको छ भन्ने हिसाबले हो. तैपनि तपाईँका यी कुराहरूलाई व्यवस्थापनले सुन्छ अनि हामी छलफल गर्छौं है. हुन्छ, तपाईँले एकदम राम्रो आफ्नो मनमा लागेका कुराहरू राखिहाल्नुपर्छ कि होइन. ल अब गीत गाउनुहोस्.
2: हुन्छ सर, मैले अलिकति थोरै टाइम लिए. हुन्छ सर, म थोरै गुनगुन्छु है सर. हाम्रो भुवन नेपालीलाई पनि सत्तलभ कामना दिँदै हुन्छ म गीत गुनगुनाउँछु. ए यो मायाको

ल एकदम खुसी लाग्यो, यति रमाइलो बनाइदिनु भयो, यो बिहानीको समय साँच्चैकै उर्वर बन्यो भन्ने मलाई लाग्यो। हुन्छ बालकुमारजी, अब हजुर गागल फेरि तेरै रहनु होला, म पनि यतै रहेँ, अहिले छुट्टिन्छु है। नमस्कार सर, हामी सोफा हब काठमाडौँद्वारा प्रायोजित इन्द्रणीको बसाईमा छौं। आज बिहिबार बिहानीको समयमा हामी प्यारा प्यारा साथीहरूसँग टेलिफोनमा कुराकानी गर्दै तपाईँले गाउनुभएका गीतहरू सुन्दै र सुनाउँदै यो यात्रा अगाडि बढ़ाइरहेका छौं। साथमा कलाकारका गीत संगीतहरूले थप मनोरञ्जन यहाँलाई दिने क्रममा यतिखेर भने नरेश रेग्मी र देवी घरतीलाई सम्झिएको छु यो समयमा।

0: देशैभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखला सुनिरहनु भएको छ। असाध्य राम्रो माया नमरोस बोलको गीतलाई सुनायौं, जहाँ नरेश रेग्मी र देवी घरतीको आवाज छ। शिवहमालको असाध्य उत्कृष्ट सृजना यहाँलाई प्रस्तुत गरिसकेपछि म सोफा काठमाडौँद्वारा प्रायोजित इन्द्रणीमा स्वागत गर्न चाहन्छु। हामीलाई सुनिरहनु भएको छ 98511 5589 मा टेलिफोन गरेर थप जानकारी स्वभावका बारेमा लिन सक्नुहुन्छ। अब टेलिफोनमा साथीहरू पनि आइरहनु भएको छ, साथमा गीत संगीतहरू हामी तपाईँलाई सुनाइरहेका छौं। मेचीदेखि महाकालीसम्म रहने साथीहरू विभिन्न हाम्रा साझेदार रेडियोबाट इन्द्रणी सुन्दै गर्दा त्यो रमाइलो लिइरहनु भएको छ। घरदेशमा रहने साथीहरू त मजाले इन्द्रणी विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ होला। परदेशमा रहने हाम्रा परदेशी दाजुभाइ दिदीबहिनीहरू अहिले जुन जुन देशहरूमा हुनुहुन्छ त्यहाँको स्थानीय समय अनुसार चाहिँ हामीलाई मजाले साथ दिइरहनु भएको छ, अनलाइन मार्फत सुन्नुहुन्छ। अनि हामीलाई विशेष गरी लाइभमा टिकटक लाइभमा अनि फेसबुक लाइभमा हाम्रो पात्रो नेपाली पात्रोबाट चाहिँ मजाले बाहिर सुन्ने जानकारी गराउनुहुन्छ, यसको लागि नमन गर्न चाहन्छु। टेलिफोनमा कोही हुनुहुन्छ ईसा, स्वागत गरौं, गीत गाउन आउनु भएको छ। त्यसपछि असाध्यै राम्रो गंगाजीको पानी बोलको कस्तो पन्तको सृजना, जहाँ राजु परियार विष्णु माझीले गाउनु भएको गीतलाई सुनाउँछु। यतिखेर कोही हुनुहुन्छ? नमस्कार हजुर।
1: गुड मर्निङ, नमस्ते, नमस्कार।
0: परिवर्तन सम्भव छ? कसको आवाज कहाँबाट हो?
1: म दाङ्गोराई गोराईचार गोगलीबाट हो।
0: राधा आचार्यजी, के छ खबर? खानपिन भयो कि बाँकी छ? ल भन्नुहोस् त।
1: हजुरको बोली सुन्नलाई मैले खाना अझै खाएको छैन।
0: ल अब खाना चाहिँ खानुपर्छ, यो कार्यक्रम सकेपछि मजाले खाना खानु होला है। ल अब दाङमा रहनुभएका सम्पूर्ण प्यारा प्यारा मनहरूमा नमन छ। बिहानीको समय रेडियो मध्यपश्चिम सुनेर हामीलाई त्यहाँ साथ दिनुहुन्छ, रेडियो मध्यपश्चिमका सम्पूर्ण परिवारलाई नमन व्यक्त गर्न चाहन्छु। अनि जुन जुन ठाउँमा बसेर मजाले साथ दिइरहनु भएको छ, सबै सबै लोकगीत संगीत प्रेमी मनलाई फेरि पनि आभार छ। कुन गीत गाउनुहुन्छ अब आज?
1: एउटा छोटो मिठो गीत गाएर सुनाइदिन्छु
0: त। ल गाउनुहोस् न त।
1: हे

0: ल एकदम खुशी लाग्यो राधाजी, मजाले गीत गाउनुभयो। इन्द्रणीको बसाईलाई एकदम रमाइलो बनाइदिनुभयो। तपाईँ र तपाईँका सम्पूर्ण त्यहाँ रहनुभएकालाई फेरि पनि म धन्यवाद दिन चाहन्छु। हुन्छ, कार्यक्रम सुन्दै रहनु होला है।
1: हजुर हजुर सर, म त हजुरलाई साथ दिएर बस्छु। ईशा म्यामलाई पनि मेरो नमस्कार छ।
0: ल, उहाँले बाहिरबाट नमस्कार छ दिदीलाई भन्नुभएको छ है।
1: हजुर, इन्द्रनीको सम्पूर्ण परिवारलाई मेरो तर्फबाट नमस्कार, शुभ आशीर्वाद छ। अब यो पद्यपछि सुनेर बस्नु नि मेरो संसाथीहरू आफन्तीहरूलाई पनि नमस्कार, शुभ आशीर्वाद छ भन्दै छुटिन्छ।
0: ल, धन्यवाद छ राधा आचार्यज्यू। दाङबाट हामीलाई टेलिफोन गर्नुभयो, रेडियो मध्य पश्चिमबाट मजाले दाङवासीले सुन्नुहुन्छ। टेलिफोनमा अर्को साथी हुनुहुन्छ। हामी सोफा हब काठमाडौँद्वारा प्रायोजित बसाईमा छौ। 9851552589 र 9820114870 टेलिफोन गरेर सोफा अर्डर गर्न सक्नुहुन्छ। अब विशेष गरी काठमाडौँको लागि त मैले यो भने, तपाईँ त्योभन्दा बाहिर अब काठमाडौँभित्र कलङ्कीमा छ, सामाखोसीमा छ, गोठाटारमा कारखाना छ, पोखरामा छ, चितवनमा छ, नेपालगंज, बिरतामोर, धनगढी, बुटोल होइन, त्यसपछि अत्तरिया, विभिन्न ठाउँहरूमा छ हजुर। त्यसैले तपाईँलाई जहाँ पाए पर्छ ती ठाउँहरूबाट सोफा खरिद गर्न सक्नुहुन्छ। नमस्कार।
2: नमस्ते हजुर, नमस्ते गरे।
0: ल, कसको आवाज हो यो?
2: म यता दाङ घोरादेखि मध्य पश्चिम घन्केको सुनिरहेको छु।
0: शुभ नाम चाहिँ?
2: म दलवीर घरती मगर।
0: दलवीर घरती मगर, अनि अहिले चाहिँ रेडियो मध्य पश्चिम दाङको कुन ठाउँमा बसेर सुन्नु भएको छ?
2: म यता बाह्रकुने दहतिर।
0: बाह्रकुने दहतिर हुनुहुन्छ?
2: हजुर हजुर हजुर।
0: ल, खुसी लाग्यो दलबहादुरजीसँग यसरी मजासँग गफ गर्न पाइयो। अनि आज गीत गाउने बसाई पहिला पनि कार्यक्रम सुन्नुहुन्थ्यो होला, तर टेलिफोन चाहिँ त्यति धेरै लाग्दैन थियो हो तपाईँको?
2: कार्यक्रम त मैले सुनिरहन्छु, तर भन्ने कल गर्ने त्यो कति मौका त परिन, अनि पालो भने पाइन्न, सुन्न त सुनेर।
0: ल, धन्यवाद सर। अनि तपाईँको घर दाङमै हो कि माथि पहाडतिर हो?
2: दाङ भन्दा त अब दाङै पर्छ, तर यता बाह्रकुने दहतिर हो।
0: ल, अनि कुन गीत गाउनुहुन्छ आज?
2: म आज मैले रोजेकै मैले सम्झे गीत गीत गाउँथ्यो, युता के भन्छन् त्यो छ नि, के मेरो माया के भन्छ त्यो गीत।
0: ल ल ल, गाउनुहोस् न, सुनिहालिन्छ नि।
2: हजुर, अब राम्रो भए पनि नराम्रो भए पनि राम्रो मान्दिनु होला है,
0: एकदम भन्नै पर्दैन।
2: हजुर।

0: ल धन्यवाद छ दलवीरजी रेडियो मध्य पश्चिम सुनेर आज राधाजी पनि आउनुभयो तपाईँ पनि आउनुभयो खुसी लाग्यो अन्य ठाउँहरूबाट पनि साथीहरू आउनुहोला यही अनुरोध गर्दै म तपाईँबाट बिदा हुन्छु है
1: धन्यवाद
0: ल नमस्कार छ यस्ता प्यारा प्यारा निश्चल मन भएका इन्द्रणी प्रेमिल मनहरूसँग कुराकानी गर्दै आज त गीत गाउने बसाई मजाले गीत गाइरहनु भएको छ रमाइलोपनको आभास भएको छ हामीलाई धेरैभन्दा धेरै साथीहरूले विभिन्न ठाउँबाट सुन्दै र हेर्दै हुनुहुन्छ यहाँहरू सबैलाई नमन छ अनि विभिन्न ठाउँहरूमा अब विशेष गरी भेटघाटका क्रमहरू चल्छन् र विशेष गरी सुदूरपश्चिमका कलाकार टंक तिमल सिन्हा पत्रकार महेश जैसी अनि व्यवसायी हाम्रो रविन छेत्री धामीदेखि लिएर कलाकार साथीहरूले चाहिँ काठमाडौँको चाबहिल गंगाहिटी स्थित त्यहाँ चाहिँ अहिले चिया गफको लागि आधिकारिक ठाउँ चिया अफिस खोल्नु भएको छ है हिजो हाम्रो संसारकै नेपालका प्रवक्ता शिखरजंग श्रेष्ठसँगै हामी त्यहाँ चिया पिउन गयौं स्वादिष्ट परिकारको मजा लियौं है यति राम्रो ठाउँमा यति व्यवस्थित तरिकाले टंकजीहरूले त्यो एउटा चिया अफिस खोल्नु भएको रहेछ नाम पनि हेर्नुहोस् न कस्तो मजाको चिया अफिस है हामी चिया खानेहरूको लागि अनि बसिबियालो गर्नेहरूको लागि अनि कुनै एउटा कार्यक्रम गर्दै गर्दा बस्नको लागि विविध कुराहरूको लागि चाहिँ काठमाडौँमा सुविधा सम्पन्न चिया अफिस खुलिसकेको छ तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ एकदम चाबेल आसपासमा रहने साथीहरू तपाईँहरू चाहिँ विशेष गरी त्यहाँ मालपोत कार्यालय छ यो विष्णुमती करिडोरमा ओम हस्पिटलबाट अगाडि बढ्दै गर्दा त्यहाँ चाहिँ गंगाहिटीको प्रहरी बीट पनि रहेको छ त्यहाँबाट 100 मिटर भित्रपट्टि चाहिँ चिया अफिस रहेको छ हामीले त मजाको चियाको चुस्की लियौं हिजो यति मिठो लाग्यो साथमा त्यहाँ धेरै कलाकारहरू आउनु भएको थियो विशेष गरी सुदूरपश्चिमको देउडा गीतमा असाध्यै चलेकी हाम्रो रेखा जोशीदेखि लिएर संचारकर्मी कलाकार अनिता चलाउने अनि हाम्रो हिजो निश्चल नरेश हजारी भाइसँग पनि त्यही चिया पसलमा भेट भयो होइन अनि व्यवसायी विशेष गरी हाम्रो राज कार्कीदेखि लिएर धेरैभन्दा धेरै त्यहाँ चाहिँ आउनु भएको थियो होइन सबैसँग भेट भयो त्यहाँ चाहिँ नेतादेखि पत्रकारदेखि लिएर संचारकर्मी कलाकार अनि सबै सबैको भेट हुने एउटा थलो बनेको छ एकदम मेहनत गरिरहनु भएको छ म प्यारो भाइ अछामी हुनुहुन्छ हाम्रो महेश भाइ त्यसपछि हाम्रो टंक तिमल सिन्हा सँगसँगै हाम्रो बझाङको चाहिँ रविनजी हुनुहुन्छ उहाँहरू व्यवसायी र एउटा व्यवसाय शुरू गर्नु भएको छ हामीले सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौं र फेसबुक र टिकटकमा मैले एउटा त्यो भिडियो हिजोको सामग्री हालेको छु म हेरिदिनको लागि हार्दिक अनुरोध पनि गर्न चाहन्छु यहाँहरूलाई भन्दै अब एउटा गीत राखिहालौं त यतिखेर राख्दैछौ गीतलाई नै

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल
1: लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जीव दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जड़ीबुटी को शक्ति ओखती आयुर्वेदिक ती मात्र रु 50 मा
2: गुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदान फोन नम्बर 082561210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको लसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 9866 61 694
5: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
6: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल

0: अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: नाक बुझिने, सिंगान आइरहने, पहेँलो गनाउने सिंगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
1: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको, थाइराइड, घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
2: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
3: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
1: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
0: समय बिहान 10 बजेदेखि।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 0825-62-601, 98578-35-990, 98578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45-226।
10: मध्य पश्चिम ट्याङ च्याक। यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। सल्यानमा एक सामुदायिक विद्यालयका शिक्षक आफ्नै डेराको कोठामा मृत अवस्थामा फेला पर्नु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बागचौर नगरपालिका सात कोदालचौर घर भई हाल बागचौर नगरपालिका छ ठुलाहीमा डेरा गरी बस्दै आउनुभएका 48 वर्षीय शिक्षक हरिबहादुर ओली मृत अवस्थामा फेला पर्नु भएको हो। उहाँ ठुलाहीमा स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्यापनरत हुनुहुन्थ्यो। प्रहरीका अनुसार मंगलबार साँझ खाना पकाएर सुतेका ओली बुधबार बिहान करिब 7 बजे घरबेटी कमला ओलीले उठाउन खोज्दा नउठेपछि अचेत अवस्थामा रहेको भन्दै इलाका प्रहरी कार्यालय सिमखोलीमा खबर गरिएको थियो। सूचना पाएपछि प्रहरी सहायक निरीक्षक नीरज खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलसम्म पुगेको थियो। घटनास्थलमा पुगेर जाँच गर्दा ओलीको मृत्यु भइसकेको पुष्टि भयो को प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। जल संरक्षण गर्ने कर्णाली प्रदेश सरकारको नीति अनुरूप सरकारले जलाधार संरक्षण योजनालाई प्राथमिकतामा राखेको छ। प्रदेशका विभिन्न जिल्लामा सम्भावित स्थान छनौट गरेर जलाधार संरक्षणको योजना बनाइएको छ। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर जलाधार संरक्षणको योजना ल्याएको उद्योग पर्यटन तथा वातावरण मन्त्रालयले जनाएको छ। मन्त्रालयका सूचना अधिकारी महेश नेपालीका अनुसार यस वर्ष सम्भावित क्षेत्रको पहिचान गरी गुरू योजना निर्माणको काम अघि बढ़ेको छ। योजना कार्यान्वयनका लागि 27 करोड़ 15 लाख बजेटको विनियोजन गरिएको छ। जलाधार दिगो विकासका लागि एकीकृत जलाधार व्यवस्थापन पद्धति अनुरूप भूक्षय नियन्त्रण जमीनको उत्पादकत्व वृद्धि र पानीका स्रोतको दिगो व्यवस्थापनका लागि प्राकृतिक जल पुनर्भरण पोखरी मार्फत बहुआयामिक उपयोग वातावरण संरक्षण पारिस्थितिक प्रणाली तथा जैविक विविधतालाई बढ़ावा दिने गरी कार्यक्रम कार्यान्वयन गर्न लागि हो। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 2081-82 नीति तथा कार्यक्रममा समेटेर गुरू योजना निर्माणको योजना ल्याएको थियो। सोही अनुसार गुरू योजना निर्माणको काम अघि बढ़ेको हो। युवा श्रम तथा रोजगार मन्त्रालयले विभिन्न देशमा कागजातविहीन अवस्थामा रहेका तथा भिजिट भिसामा गएर अल्पत्र परेका 155 जना नेपाली नागरिकको उद्धार गर्ने भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले राष्ट्रिय स्तरको कल्याणकारी कोषको सहयोगमा उद्धार प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभयो। स्वदेशमै दिगो र सम्मानजनक रोजगारी सृजना मन्त्रालयको प्रमुख प्राथमिकता रहेको पनि भनाइयो रहेको थियो। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्रालयले मेडिसिटी सेवा आफ्नै व्यवस्थापनमा सञ्चालन गर्ने तयारी समेत गरेको मन्त्री यादवले बताउनु भएको छ। यसअघि वीर अस्पतालका चिकित्सक मार्फत फोनका आधारमा दिइने स्वास्थ्य परामर्श अपेक्षा अनुसार प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभयो। मन्त्री यादवका अनुसार वैदेशिक रोजगार ऐनलाई समयानुकूल बनाउन संशोधन प्रक्रिया अघि बढ़ाइएको छ। साथै फ्री भिसा फ्री टिकटको नाममा हुने ठगी नियन्त्रणका लागि कार्यदल गठन गरिएको र आवश्यक कानूनी तथा नीतिगत सुधारको तयारी भइरहेको पनि जानकारी दिनुभएको छ। र लुम्बिनी प्रदेशमा मनसुनजन्य विपद जोखिम बढ़दा 11,814 घरधुरीका 51,000 भन्दा बढ़ी नागरिक जोखिममा रहेका छन्। प्रदेशमा मनसुनजन्य विपदका लागि कार्यक्षेत्र भएको सशस्त्र प्रहरी बल नेपाल 5 नम्बर विन्ध्यवासिनी वाहिनी मुख्यालयले यस्तो जानकारी दिएको हो। वाहिनीपति दीपक अधिकारीका अनुसार उच्च जोखिमयुक्त क्षेत्रको पहिचान गरी जनशक्ति परिचालन उद्धार सामग्री व्यवस्थापन र समुदाय स्तरको पूर्व तयारीलाई प्राथमिकतामा राखिएको छ। ओडाबाट तत्काल सूचना संकलन र उद्धार समन्वयका लागि प्रदेशका 983 ओडामा प्रत्येक ओडाबाट 25 जना स्थानीयलाई विपद सूचकका रूपमा परिचालन गरिएको छ। यसका साथै 277 जनालाई विपद स्वयंसेवक तालिम प्रदान गरिएको छ। प्रदेशमा बाढ़ीको उच्च जोखिम दाङ रूपन्देही कपिलवस्तु बाँके बर्दिया र नल परासी रहेको छ भने पाल्पा, गुल्मी, अर्घाखाँसी, प्युठान, रोल्पा र रूकुम पूर्व पहिरोको उच्च जोखिममा रहेका जिल्लाहरू हुन्। गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा बाढ़ी पहिरो र डुबानसँग सम्बन्धित 877 घटना भएका थिए। ती घटनामा 210 जनाले ज्यान गुमाएका थिए भने 350 जनाको जीवितै उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ। मनसून सक्रिय रहेकाले जोखिममुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचना पालना गर्न र सम्भावित विपदका बेला सुरक्षित स्थानमा सर्न सशस्त्र प्रहरीले आग्रह गरेको छ। हवस्त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दंगालीबाट किनेर हेर न।
2: लौ त, म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सम्राज रैदास।
6: सम्पर्क फोन नम्बर 082-565-775।
1: सम्पर्क नम्बर 98-478-26-873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
8: यो दाँत दुखेर मर्नु भयो।
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
5: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको।
9: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
10: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
11: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
13: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाँत।
10: सम्पर्क फोन नम्बर 082-568-0027,
13: 98-41-68-46-46।
10: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
14: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
15: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
14: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आचेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
15: ए, ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
16: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
6: नोट पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
16: शिशु क्लिनिक फर्टिलिटी बिपी चोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847243572।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
18: हार्दिक आमन्त्रण।
19: दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन, दानदाता, समाजसेवी, उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड दीप प्रज्वलन, दैनिक भव्य श्रृंगारिक महाआरती, रुद्राभिषेक, शिवलिंग जलाभिषेक, भजन कीर्तन, सत्यांग, धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी खोराई पाँच दाङ।
20: अध्यक्ष गणेश कुमार अधिकारी। सम्पर्क मोबाइल नम्बर 9857830404 र सचिव विष्णुराम आचार्य। सम्पर्क मोबाइल नम्बर 9857832391।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुचोक दाङ सम्पर्क फोन नम्बर 082-5561-686 र सम्पर्क मोबाइल नम्बर 98479-3570

0: वॉलनट, कोकोनट, वीटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा, यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस।
0: अड्गुरी
2: होइन, के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
3: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार

0: चश्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञ द्वारा दैनिक आँखा जाँच गरिन्छ।
0: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
1: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दान।
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
1: छाती, दम, निमोनिया, खोकी, छेरो,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
1: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
1: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
2: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
1: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
2: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
1: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001।
5: होइन भाइला,
6: लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
9: मध्यपश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।
10: हजार रुपियाँले बढ्यो, सुनको 2,96,000 रुपियाँमा कारोबार। त्यस जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। नारायणगढ बुटोल सड़क विस्तार अन्तिम चरणमा, अब 2 घण्टामै पुगिने। साइबर परीक्षणका क्रममा अर्को कम्पनीको प्रणालीमा मेटाको अनधिकृत पहुँच, प्राविधिक त्रुटि भएको मेटाको भनाई। र लियोनल मेसीको 2 गोलमा लिग्स कपमा इन्टर मियामीको जित। नेपाल खबरमा अब पूरा खबर। आज सुनको भाव बढ़ेको छ। सुनतोलामा 8,000 रूपियाँले बढ़ेर 2,96,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि सुनतोलामा 4,200 रूपियाँले बढ़ेर 2,88,000 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 95 रूपियाँले बढ़ेर तोलाको 4,475 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 4,380 रूपियाँमा कारोबार भएको थियो।
11: आज दोलखा रामेछाप सिन्धुपाल्चोक काभ्रे काठमाडौँ भक्तपुर ललितपुर मकवानपुर नुवाकोट धादिङ रसुवा गोर्खा चितौन नवलपरासी पूर्व नवलपरासी पश्चिममा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै रूपन्देही कपिलवस्तु पाल्पा तनहुँ स्याङ्जा लमजुङ कास्की पर्वत म्याग्दी बागलुङ डोटी डलेलधुरा कञ्चनपुर र कैलालीमा बाढ़ीको जोखिम छ। महाशाखाले नदी किनार खोल्सा खोल्सी तथा होसा भूभागमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मुख्य नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि अबको तीन दिन धेरैजसो नदीमा जलसतह उल्लेख्य बढ़ने अनुमान छ। विशेष गरी कोशी नारायणी कर्णाली महाकाली बागमती कमला कन्काई पूर्वी राप्ती पश्चिम राप्ती र बबई नदी प्रणालीमा जलसतह बढ़ने अनुमान छ। यस्तै महोत्तरीको बर्दिवासमा रहेको गडनता खोलाको बाढ़ीले बगाउँदा एकजनाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक गुरूप्रसाद थिमिल सेनाका अनुसार खोलाले बगाउँदा बर्दिवास नगरपालिका पाँच निवासी 62 वर्षीय टंक बहादुर बस्नेतको ज्यान गएको हो। सात वर्षदेखि शास्ति दिँदै आएको नारायणगढ़ बुटोल सड़क खण्डको यात्रा सहज बन्दै गएको छ। सड़क विस्तारको पूर्वी खण्ड अन्तिम चरणमा पुगेसँगै नारायणगढ़देखि बुटोल पुग्न अब सामान्यतया झण्डै दुई घण्टा मात्रै लाग्न थालेको छ। वर्षायाम र चाडपर्वका बेला घर पुग्न समेत कठिन हुने यो सड़क अहिले फ्राकिलो र सहज बनेपछि यात्रुलाई राहत मिलेको छ। यातायात व्यवसायीहरूका अनुसार सड़क सहज बनेसँगै सवारी साधनको सञ्चालन खर्च पनि घटेको छ भने दैनिक हुने मर्मत सम्भारको समस्या पनि न्यून भएको छ। नारायणगढ़ बुटोल सड़क आयोजनाका पूर्वी खण्डका इन्जिनियर शिव खनालका अनुसार आयोजनाको समग्र भौतिक प्रगति करिब 92% पुगेको छ। अहिले सड़क सुरक्षा सम्बन्धी संरचना र केही स्थानमा नाली जोड़ने काम मात्रै बाँकी रहेको उहाँले जानकारी दिनुभयो। 113.35 किलोमिटर लामो यो सड़क दुई लेनबाट चार लेनमा विस्तार गरिएको छ भने बजार क्षेत्रमा छ लेन निर्माण गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा ललितपुरको ग्वारकोमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गयो, छ जना घाइते, फिर्के खोलाका अनधिकृत संरचना भदौ 15 हटाउन पोखरा महानगरको निर्देशन, बीपी कोइराला क्यान्सर अस्पतालमा बोन म्यारो प्रत्यारोपणको तयारी लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
12: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
12: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
13: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज सुनको भाव एकै दिन 8,000 रूपियाँले बढ़्यो, त्यस जिल्लामा बाढ़ीको जोखिम, नारायणगढ़ बुटोल सड़क विस्तार अन्तिम चरणमा लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। ललितपुरको ग्वारकोमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, 18 जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अन्दाजी 40 वर्षीय महिलाको ज्यान गएको छ। आज बिहान 10:30 बजेतिर कोटेश्वरबाट ग्वारकोतर्फ जाँदै गरेको बस फ्लाइओभरमा ठोकिएर दुर्घटना भएको हो। एसपी मिश्रका अनुसार B2K 3590 नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा 18 जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि बी अस्पताल पठाइएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिकाले फिर्के खोलाको खोला घरभित्र बनाइएका सबै संरचना आउँदो भदौ 15 गतेभित्र अनिवार्य रूपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई निर्देशन दिएको छ। हिजो सार्वजनिक सूचना निकाल्दै तोकिएको समयसीमाभित्र संरचनाहरू नहटाए महानगर आफैले प्रचलित कानून अनुसार हटाउने र त्यो बापतको खर्च समेत सम्बन्धित पक्षबाट असुल गरिने जनाएको छ। महानगरले फिर्के खोलाको क्षेत्रमा पर्ने 8 वडाध्यक्षहरूको बैठक बसी खोला घरभित्रको पछिल्लो अवस्थाको स्थलगत अध्ययन गरी पूर्ण विवरण सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्न प्राविधिक तथा नगर प्रहरीलाई जिम्मेवारी दिएको जनाएको छ। पोखरा 18 को अँधेरी कुनादेखि शुरू भई वडा नम्बर 2, 4, 5, 7, वडा नम्बर 8 र 17 हुँदै वडा नम्बर 6 गाईघाट पुगेर फेवातालमा मिसिने फिर्के खोलाको क्षेत्र अतिक्रमण गरी भौतिक संरचना निर्माण गरिएका छन्। चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बोन म्यारो अर्थात रक्तमासी प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ। यसका लागि सरकारसँगको सहकारीमा चीन सरकारले भवन निर्माण, उपकरण खरिद र चिकित्सक नर्सलाई तालिम दिने गरी यो परियोजना अघि बढ़ाएको हो। अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर उमेश नेपालले चिनिया टोली केही दिन अघि 2 हप्ता चितवनमै बसेर बोन म्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधारका विषयमा छलफल गरेको जानकारी दिनुभयो। टोलीले भरतपुर महानगरपालिका शहरी विकास तथा भवन निर्माण आयोजना, नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्राविधिक सहित बसेर सुझाव समेत लिएको थियो। युवा श्रम तथा रोजगार मन्त्रालयले विभिन्न देशमा कागजात विहीन अवस्थामा रहेका तथा भिजिट भिसामा गएर अलपत्र परेका 155 नेपाली नागरिकको उद्धार गर्ने भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले राष्ट्रिय स्तरको कल्याणकारी कोषको सहयोगमा उद्धार प्रक्रिया अघि बढ़ाएको जानकारी दिनुभयो। उहाँका अनुसार उद्धारका लागि कोषमा रहेको 15 करोड़ रूपियाँको बजेट प्रयोग गरिनेछ। बैठकमा मन्त्री यादवले वैदेशिक रोजगार, विदेशी श्रमिकको अवस्था, रोजगार सृजना तथा मन्त्रालयसँग सम्बन्धित विभिन्न कानून संशोधनको अवस्थाबारे पनि जानकारी दिनुभयो। उहाँले चालू आर्थिक वर्षभित्र स्वदेशमा 1,00,000 रोजगारी उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत ग्रीन जब मिशन सहित 12 कार्ययोजना कार्यान्वयनमा ल्याएको पनि जानकारी दिनुभयो। स्वदेशमै दिगो र सम्मानजनक रोजगारी सृजना मन्त्रालयको प्रमुख प्राथमिकता रहेको उहाँको भनाइ थियो। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्रालयले मेडिसिटी सेवा आफ्नै व्यवस्थापनमा सञ्चालन गर्ने तयारी समेत गरेको मन्त्री यादवले बताउनुभयो। अब विदेशको खबर। फेसबुकको संस्थापक कम्पनी मेटाले साइबर सुरक्षा परीक्षणका क्रममा आफ्नो कृत्रिम बुद्धिमत्ता अर्थात एआई मोडेलले अर्को कम्पनीको आन्तरिक प्रणालीमा अनधिकृत पहुँच बनाएको खुलासा गरेको छ। मेटाका अनुसार न्यूज स्पार्क 1.1 नामक एआई मोडेलले परीक्षणका क्रममा सार्वजनिक इन्टरनेटमा पहुँच पाएपछि अर्को कम्पनीको आन्तरिक प्रणालीमा परिवर्तन गरेको थियो। यो घटना परीक्षणका लागि बनाइएको स्ट्याण्ड बक्स वातावरणको गलत कन्फिगरेशनका कारण भएको कम्पनीले जनाएको छ। स्ट्याण्ड बक्स भनेको इन्टरनेटबाट पूर्ण रूपमा अलग राखिएको सुरक्षित परीक्षण वातावरण हो जहाँ एआईको व्यवहारको परीक्षण गरिन्छ। तर स्वतन्त्र परीक्षण संस्था इरेगुलरले तयार पारेको परीक्षण वातावरणमा भएको प्राविधिक त्रुटिका कारण एआई इन्टरनेटमा पुग्न सफल भएको मेटाको भनाइ छ। यसअघि गएको हप्ता एन्थ्रोपिकले पनि आफ्नो क्लाउड एआई मोडेलले परीक्षणका क्रममा 3 संस्थाको प्रणालीमा अनधिकृत पहुँच बनाएको जनाएको थियो। कम्पनीले 141,000 भन्दा बढी परीक्षण सत्रको समीक्षा गर्दा यस्तो घटना पत्ता लागेको बताएको थियो। त्यसअघि ओपन एआईले पनि आफ्ना एआई मोडेलहरूले सुरक्षा परीक्षणका क्रममा इन्टरनेटमा अनधिकृत पहुँच बनाएको र अपेक्षा विपरीत व्यवहार देखाएको खुलासा गरेको थियो। लगातार तीन प्रमुख एआई कम्पनीबाट यस्ता घटना सार्वजनिक भएपछि कृत्रिम बुद्धिमत्ताको सुरक्षा, परीक्षण प्रणालीको विश्वसनीयता र भविष्यमा हुन सक्ने साइबर जोखिमबारे चिन्ता बढेको छ। अब खेल खबर। लियोनल मेसीले विश्वकपपछि पहिलो पटक दुई गोल गर्दै इन्टर मियामीलाई लीग कपमा शानदार जीत दिलाएका छन्। आज बिहान भएको खेलमा इन्टर मियामीले शुरूआती गोलले पछि परेको अवस्था उल्ट्याउँदै एटलेटिको सान लुइसलाई 4-2 पराजित गर्यो। मेसीले खेलको 11 र 44 मिनटमा गोल गरे। यससँगै उनले लीग कपमा 12 खेलबाट 14 गोल पूरा गर्दै प्रतियोगिताको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाड़ी बने। उनले लस एन्जलस एफसीका डेनिस बुआंगालाई 1 गोलले पछि पारे। इन्टर मियामीका लागि टेस्लाको सेगोभिया र डिफेन्डर मिकाएलले पनि 1-1 गोल गरे। नोया एलेनले 3 गोलमा निर्णायक पास दिए। यो जितसँगै इन्टर मियामीको अपराजित यात्रा लगातार 8 खेल पुगेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज सुनको भाउ एकै दिन 8,000 रूपियाँले बढ़्यो। सुन तोलाको 2,96,000 रूपियाँमा कारोबार। 30 जिल्लामा बाढ़ीको जोखिम। नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। नारायणगढ़ बुटोल सड़क विस्तार अन्तिम चरणमा, अब 2 घण्टामै पुगिने। साइबर परीक्षणका क्रममा अर्को कम्पनीको प्रणालीमा मेटाको अनधिकृत पहुँच, प्राविधिक त्रुटि भएको मेटाको भनाई। र लियोनल मेसीको 2 गोलमा लीग कपमा इन्टर मियामीको जीत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: रोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा
1: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा
2: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार
1: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार
2: डेङ्गु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा
1: अन्य विशेषज्ञ सेवाहरू
2: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
3: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
3: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
3: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
1: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
4: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 082-5563-218
5: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
6: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
7: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
8: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
9: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
6: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
7: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ
6: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-5560-734 र 082-5560-138
10: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन् एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ
11: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
10: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
11: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
10: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
11: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
2: बिरामी जासुने मिति यही भाद्र 13 गते शनिबार
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-5590-410 मोबाइल नम्बर 98478-2893 र 98095-12871
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
14: खुसीको खबर खुसीको खबर खुसीको खबर
15: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-5590-847 082-5590-847
16: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-568-509 र मोबाइल 98453-065-23।
17: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
18: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
17: प्रवेश परीक्षा साउन 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
18: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
19: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
20: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
19: डाक्टरद्वारा दिइने सेवाहरू:
20: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
19: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको, थाइराइड घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने, साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
21: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
19: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
21: समय बिहान 10 बजेदेखि।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: म डाक्टर सन्तेज फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
19: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-028।
22: पश्चिम नेपालको आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

प्रोग्राम किसिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-568-5454 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 082-563-775।
1: सम्पर्क नम्बर 98-478-26-873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: तीन जल समय हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत भरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
3: सम्पर्क दुई नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दाङ दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5627-707।
4: हेलो पिङ्की,
5: बोल्दिन।
4: एलईडी टिभी किन नजाने?
5: जान्न।
4: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र,
5: भन्दिन के?
4: सत्य भन्दिनौ?
5: आई लभ यु पिङ्कुली भनेको
4: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम।

0: बन्जारे इलेक्ट्रोनिक्स घोराईदाङ
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
0: बन्जारे इलेक्ट्रोनिक्स घोराईदाङ।
1: फोन नम्बर
0: 082562452
1: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
3: भर्ना सम्बन्धी सूचना गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
4: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
3: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 6 25 6।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदै भरिलाई
1: होइन भाइला लखर लखर कहाँ हिँडिस
2: कहाँ हुनु हो काका यसो चौतारो तिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
1: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
2: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो राम्रो पैसा कमाइरहेछ
2: ल ल काका गइहाले म
3: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
3: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9858745226
5: मध्यपश्चिम चाङ च्याक यति बेला दिउँसोको 1 बजेको छ

0: दिउँसो 1 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दाङमा हालसम्म कुल 94% रोपाई जमीनमा धान रोपाई सकिएको छ। दाङमा कुल खेतीकी जमीन 74,336 हेक्टर रहेको छ। झण्डै 50% जमीनमा धान खेती हुन सक्दैन। यहाँ 37,225 हेक्टर जमीनमा रोपाई हुने गरेको छ। हालसम्म 34,991 हेक्टर जमीनमा रोपाई सकिएको छ। देउखुरी उपत्यकाको लम्ही नगरपालिका, राप्ती, गढवार, राजपुर गाउँपालिकामा सिंचाई सुविधा पुगेको छ। घोराही उपमहानगरपालिकामा 8,097 हेक्टर, तुलसीपुर उपमहानगरपालिकामा 6,795 हेक्टर, दंगेश्वरण गाउँपालिकामा 3,412 हेक्टर, गढवा गाउँपालिकामा 3,280 हेक्टर, लम्ही नगरपालिकामा 3,250 हेक्टरमा धान खेती गरिन्छ। त्यसै गरी राप्ती गाउँपालिकामा 3,245 हेक्टर, राजपुर गाउँपालिकामा 3,103 हेक्टर, शान्तिनगर गाउँपालिकामा 2,750 हेक्टर, बबई गाउँपालिकामा 2,150 हेक्टर तथा बंगलासुली गाउँपालिकामा 1,143 हेक्टर क्षेत्रमा धान खेती गरिदिएको कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि प्रसार अधिकृत आशा भण्डारीले जानकारी दिनुभएको छ। यहाँका किसानले सावित्री, मनसुली, राधाचार, सुनुली, सुगन्ध, लोकतन्त्र, गोरखनाथ, गोरखनाथ यूएस 312 लगायतको वर्णशंकर जात र कम पानी हुने ठाउँमा सुक्खा 1, सुक्खा 2, सुक्खा 3 जातको बिउ रोपाई गरिन्छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले विभिन्न देशमा कागजात विहीन अवस्थामा रहेका तथा भिजिट भिसामा गएर अल्पत्र परेका 155 जना नेपाली नागरिकको उद्धार गर्ने भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले राष्ट्रिय स्तरको कल्याणकारी कोषको सहयोगमा उद्धार प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभएको छ। उहाँका अनुसार उद्धारका लागि कोषमा रहेका 15 करोड़ रूपियाँको बजेट प्रयोग गरिनेछ। बैठकमा मन्त्री यादवले वैदेशिक रोजगार, स्वदेशी श्रमिक अवस्था, रोजगार सृजना तथा मन्त्रालयसँग सम्बन्धित विभिन्न कानून संशोधनको अवस्था बारे पनि जानकारी दिनुभएको छ। उहाँले चालू आर्थिक वर्षभित्र स्वदेशमै 1,00,000 रोजगारी उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत ग्रीन जब मिशन सहित 12 कार्ययोजना कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभएको छ। सरकारले विदेशबाट फर्किँदा अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परेर सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन आग्रह गरेको छ। नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुवै, कतार लगायत देशमा काम गरी स्वदेश फर्कने केही नेपालीले अपरिचित व्यक्ति, दलाल तथा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेको बताइएको छ। कार्यालयले यस्ता कार्य कानून विपरीत हुने तथा यस सम्बन्धमा अनुसन्धान तथा कानूनी कार्यवाही गरिरहेको जनाउँदै अवैध ओसार पसारमा संलग्न भएमा कार्यवाही हुने चेतावनी दिएको छ। साथै विमानस्थलमा कुनै शंकास्पद गतिविधि वा प्रलोभनसँग सम्बन्धित सुरक्षा जोखिम देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन पनि कार्यालयले अनुरोध गरेको छ। र सरकारले नयाँ आर्थिक वर्षदेखि वृद्धि भएको कर्मचारीहरूको तलब र सुविधा निर्धारण गरेको छ। अर्थ मन्त्रालयका अनुसार अब निजामती सेवाको सबैभन्दा उपलब्ध मुख्य सचिवको तलब 90,594 रूपियाँ पुगेको छ। यस्तै निजामती सेवामा सबैभन्दा कम तलब कार्यालय सहयोगीको तलब 28,984 रूपियाँ कायम भएको छ। सरकारले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र पालिकाका कर्मचारीहरूको नयाँ तलब मान र सुविधा स्वीकृत गरेको छ। तलब वृद्धिसँगै पेन्सनधारीहरूको हकमा पनि 10% पेन्सन रकम वृद्धि हुने भएको छ। अवस्था दिउँसो 1 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: नमस्ते दाइ भाउजू होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको
2: नमस्ते नमस्ते
3: कता हिँड्नु नि बाबु बजारतिर नि
4: अङ्कल मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने
1: के गर्ने बाबु छोराले साइकल साइकल भनेर हैरान पारेको छ न त लाइसेन्स चाहिने न त पेट्रोल बन्द न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने त्यही भएर एउटा साइकल किन्न जान लागे नि बरु बाबु बजारतिर बस्नुहुन्छ यसो राम्रो साइकल स्टोर थाहा होला नि
5: लौ हेर किन नहुनु दाइ हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस् तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल बच्चाका साइकल झुला वाकर र साइकल मर्मत पनि गरिन्छ नि
1: हो र बाबु बेलैमा भेट भयो क्या तपाईँसँग अब हामी त्यही जान
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर पुरानो राप्ती रोड छोराही दाग
7: सम्पर्क मोबाइल 98478727977
8: र 98578389
9: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
10: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्ट आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोटोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अड्गुरी
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू:
2: उत्कृष्ट शैक्षिक वातावरण,
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
2: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-73।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: फुर्कुदारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क फुर्कुदारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-21 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन जीवन जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सराचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै थानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-5634-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: मैले मेरो गुट्टु गुट्टु अरूलाई सुतिएको छु। मेरी छोरीले दुखेको छ।
6: थिएटर सिनेमा घोराई 10 पौडीकुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
7: आमा म पढ्छु नि।
8: के अरे बाउलाई सिक्याउ, तँलाई पढाउनलाई बेदर ल्याऊ।
9: तिमीले पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
10: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ।

सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या। तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ। सुनछाहरी गाउँपालिका 1 फुलीबन नजिकै रहेको बाछे खोलाले एक वृद्धलाई खोला तर्ने क्रममा बगाएको हो। सामाजिक सुरक्षा वृद्ध भत्ता बुझेर गाउँपालिकाको केन्द्र पोबाङबाट फर्कदै गरेका सुनछाहरी गाउँपालिका 1 घुसबाङका 73 वर्षका मसान घरती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै अर्का जोखै घरती मगर घाइते भएको र घाइते घरतीलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि सुलीचौर पठाएको छ। दाङमा आजसम्म कुल 94% जमीनमा रोपाई सकिएको छ। दाङमा कुल खेतीयोग्य जमीन 74,336 हेक्टर मध्ये यहाँ 37,225 हेक्टर जमीनमा रोपाई हुने गरेको छ। आजसम्म 34,991 हेक्टर जमीनमा रोपाई सकिएको छ। देउखुरी उपत्यकाको लमई नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकामा सिंचाई सुविधा पुगेको छ। घोराई उपमहानगरपालिका 8,097 हेक्टर, तुलसीपुर उपमहानगरपालिकामा 6,795 हेक्टर, दंगीशरण गाउँपालिकामा 3,412 हेक्टर, गढवा गाउँपालिकामा 3,280 हेक्टर, लमई नगरपालिकामा 3,250 हेक्टर धान खेती गरिन्छ। त्यसै गरी राप्ती गाउँपालिकामा 3,245 हेक्टर, राजपुर गाउँपालिकामा 3,103 हेक्टर, शान्तिनगर गाउँपालिकामा 2,750 हेक्टर, बबई गाउँपालिकामा 2,150 हेक्टर तथा बंगलाचुली गाउँपालिकामा 1,143 हेक्टर क्षेत्रमा धान खेती गर्दै आएको कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि प्रचार अधिकृत आशा भण्डारीले बताउनुभयो। उहाँका अनुसार किसानले सावित्री, मन्सुली, राधाचार, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, यूएस 312 लगायतका वर्ण शंकर जात र कम पानी हुने ठाउँमा सुक्खा 1, सुक्खा 2, सुक्खा 3 जातका बिउ रोपाई गरिन्छ। यस्तै यहाँको स्थानीय तिल्की र सिमठारो धान पनि केही किसानले खेती गरेको पाइन्छ। गत वर्ष दाङमा 35,328 हेक्टर जमीनमा 1,44,264 मेट्रिक टन धान उत्पादन भएको थियो। युवा श्रम तथा रोजगार मन्त्रालयले विभिन्न देशमा कागजविहीन अवस्थामा रहेका तथा भिजिट भिसामा गएर अल्पत्र परेका 155 जना नेपाली नागरिकको उद्धार गर्ने भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले राष्ट्रिय स्तरको कल्याणकारी कोषको सहयोगमा उद्धार प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभयो। उहाँका अनुसार उद्धारका लागि कोषमा रहेको 15 करोड़ रूपियाँको बजेट प्रयोग गरिनेछ। बैठकमा मन्त्री यादवले वैदेशिक रोजगार, स्वदेशी श्रमिकको अवस्था, रोजगार सिर्जना तथा मन्त्रालयसँग सम्बन्धित विभिन्न कानून संशोधनको अवस्था बारे पनि जानकारी दिनुभयो। उहाँले चालू आर्थिक वर्षभित्र स्वदेशमै 1,00,000 रोजगारी उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत ग्रीन जब मिशन सहित 12 कार्ययोजना कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो। स्वदेशमै दिगो र सम्मानजनक रोजगारी सिर्जना मन्त्रालयको प्रमुख प्राथमिकता रहेको उहाँको भनाइ थियो। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्रालयले मेडिसिटी सेवा आफ्नै व्यवस्थापनमा सञ्चालन गर्ने तयारी समेत गरेको मन्त्री यादवले बताउनुभयो। यसअघि वीर अस्पतालका चिकित्सक मार्फत फोनका आधारमा दिइने स्वास्थ्य परामर्श अपेक्षा अनुसार प्रभावकारी हुन नसकेको उहाँले उल्लेख गर्नुभयो। मन्त्री यादवका अनुसार वैदेशिक रोजगार ऐनलाई समयानुकूल बनाउन संशोधन प्रक्रिया अघि बढ़ाइएको छ। साथै फ्री भिसा, फ्री टिकटको नाममा हुने ठगी नियन्त्रणका लागि कार्यदल गठन गर्न गरिएको र आवश्यक कानूनी तथा नीतिगत सुधारको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। र सरकारले विदेशबाट फर्किँदा अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परेर सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन आग्रह गरेको छ। नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुवै, कतार लगायत देशमा काम गरी स्वदेश फर्किने केही नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेको बताइएको छ।
कार्यालयले यस्ता कार्य कानून विपरीत हुने तथा यस सम्बन्धमा अनुसन्धान तथा कानूनी कार्यवाही गरिरहेको जनाउँदै अवैध ओसार पसारमा संलग्न भएमा कार्यवाही हुने चेतावनी दिएको छ। साथै विमानस्थलमा कुनै शंकास्पद गतिविधि वा प्रलोभनसँग सम्बन्धित सुरक्षा जोखिम देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन पनि कार्यालयले अनुरोध गरेको छ। हवस्त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा आर्चमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: के तपाईलाई विद्युतीय पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले
1: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्।
3: सम्पर्क श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली जिस्स रोड घोरा हिदान।
1: फोन नम्बर 082-560-788।
3: सम्पर्क व्यक्ति महेश चौधरी। मोबाइल नम्बर 98128-24072।

0: know it like pro.
1: Rashita pa from to and fro. Sancha yes ma hamro patro.
2: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadai sajilo sabai sajilo. Tapai pani download garnuhos. Kineki yesma sabai cha.
3: महासेवन दीर्घ जीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
4: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ।
3: हरेक बिहान मन तातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
5: शुद्ध महका लागि कहाँ जाने त?
6: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
5: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
7: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सराचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
8: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
7: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
9: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-0653-23।
10: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
11: विशेषज्ञ डाक्टरी सेवाहरू
10: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा।
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
12: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
11: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
10: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
15: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
16: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
17: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
16: डाक्टर दिने सेवाहरू ठुला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्या का लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
10: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
6: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क सल्फर मेडिकल हल निमहाल रोड घोराही दाल। फोन नम्बर 082-5562-023 98-78-18-617 र 98-78-35-643।
6: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
0: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
6: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
0: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
6: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
0: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
6: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन नजाने
1: जान्न
0: फ्रिज डीप फ्रिज किन जाउन भने हैन
1: जान्न
0: घरमा एसी कूलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: होरा कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यू पिंकुली भनेको
0: हो एसी कूलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटम को लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराइदान
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सीजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराइदान
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौं

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर।

0: रोगी हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: किराले खाएको दाँत निकाल्ने,
2: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
1: खाली ठाउँमा दाँत राख्ने,
2: दाँतको जरैदेखि उपचार गर्ने,
1: भएको दाँतमा खोल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
2: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
3: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
0: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लगी एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त
2: के भो भने
3: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जानी होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
3: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
8: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू
8: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
7: बालबालिकाको न्यूरो सर्जरी
8: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
7: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
7: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: खुसीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
10: उपचार हुने रोगहरू
8: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
10: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
8: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
10: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
8: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
10: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
8: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी

0: जाँच भइरहेको छ।
1: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीटी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
2: सीता के हो तिमीलाई घुम्सेर बसेछौ?
3: के हो नि, बिहे भएको छ 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
2: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
3: ए ठिकै छ, म जाने त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
4: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिटी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
5: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
4: शिशु क्लिनिक फर्टिलिटी बिटिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478 43572।
6: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
7: मध्य पश्चिम चाङ च्याक, यति बेला दिउँसोको 3 बजेको छ।
8: सबैभन्दा पहिले मुख्य खबर। आज पनि काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा ग्यास किन्नेहरूको लामो लाइन, ग्यास पाउन कठिन भएको भए फोन गर्न मन्त्रालयको आग्रह। प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको कार्यतालिका सार्वजनिक, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समेटिएन। अबदेखि निर्मला पन्त हत्याको कुरा संसदमा नउठाउन गृहमन्त्री गुरूङको आग्रह। सरकारी कर्मचारीको नयाँ तलब मान निर्धारण, मुख्य सचिवको तलब 1 लाख नाग्दा तल्लो तहका सहयोगको तलब 37,000 नजिक। घरमा बगैंचा भएका मानिसहरूमा मधुमेहको जोखिम कम हुने अध्ययनको निष्कर्ष, शहरी योजनामा हरियाली क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड। र जोस बटलर टी20 क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाड़ी बने। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ उपत्यका सहित धेरै सो शहरी क्षेत्रमा आज पनि ग्यास किन्नेहरूको लामो लाइन देखिन्छ। नजिकको ग्यास डिपोमा लामो समयदेखि ग्यास नपाएपछि उपभोक्ताहरू रित्तो सिलिण्डर लिएर टाढा रहेका डिलर तथा उद्योगमै लाइन बस्न पुगेका छन्। तर डिलर तथा उद्योगमा समेत घण्टौं लाइन बस्दा पनि ग्यास नपाएको कतिपयको गुनासो छ। सरकारले नियमित आपूर्ति भइरहेको दावी गरे पनि झण्डै 1 हप्तादेखि उपभोक्ताले ग्यासको चरम अभाव भोगिरहेका छन्। उद्योगी, विक्रेता तथा सरकारले समेत आवश्यकता भन्दा बढ़ी ग्यास घरमा थुपारेको भन्दै उपभोक्तालाई दोष दिने गरेका भए पनि रित्तो सिलिण्डर लिएर लाइन बसेकाहरू घरमा खाना पकाउने ग्यास सकिएकाले बालबच्चा समेत भोकै पर्ने अवस्था आएको गुनासो गर्छन्। यसैबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृत्रिम अभाव, कालोबजारी तथा आपूर्ति सम्बन्धी कुनै समस्या पाएमा गुनासो गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार यदि कुनै उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाई भोगेको भए 98-51-11-67-73 नम्बरमा सम्पर्क गरी जानकारी गराउन सक्नेछन्। जानकारीका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गर्ने मन्त्रालयले दावी गरेको छ। यसअघि मध्यपूर्वको तनावको कारण ग्यास आपूर्ति कमजोर हुँदा सरकारले आधा सिलिण्डर बिक्री गरेको थियो। अहिले फेरि भरि अर्थात 14.2 किलोकै ग्यास बिक्री गर्न थालेपछि बजारमा अभाव भएको हो। संसद सचिवालयले प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। साउन 15 देखि भदौ 15 गतेसम्मको कार्यतालिका अनुसार साउन महिनामा अब 3 वटा बैठक बस्नेछन्। भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा सुन्ने समय विशेष समय चलाउने भनिएको छ। साउनमा 25 र 26 गते पनि बैठक बस्नेछ। भदौ महिनाको 15 गतेसम्ममा 1 गते 2 3 8 9 र 10 गते गरी 6 दिन बैठक बस्नेछ। सभाको बैठक नतोकेको दिन संसदीय समितिका बैठकहरूका लागि समय छुट्याएको र सभाको बैठक बस्ने दिनमा समेत अघि वा पछि पारेर समितिका बैठक बस्न सक्ने कार्यतालिकामा भनिएको छ। यसैबीच प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि संसदीय क्यालेण्डरमा यो विषय पर्न छाडेको छ। गएको जेठ 17 गते तत्कालीन प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा प्रश्नको जवाफ दिए त यस्तो कार्यक्रम हुन सकेको छैन। गृहमन्त्री सुधन गुरूङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसदमा नउठाउन आग्रह गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले आइन्दा निर्मला पन्त हत्या प्रकरणको विषय प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा नउठाउन सांसदहरूलाई आग्रह गर्नुभएको हो। बलात्कार जस्ता संवेदनशील विषयले पीड़ित परिवारलाई थप पीड़ा दिने भएकाले संसदमा राख्न नहुने उहाँको जिकिर छ। प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो, यो राज्य संयन्त्रको असक्षमता हो कि कार्यवाही गर्न नचाहेको भनेर प्रश्न गर्नुभएको थियो। जवाफमा गृहमन्त्री गुरूङले उल्टै तपाईहरू सत्तामा हुँदा किन नगर्नु भएको भन्दै प्रतिप्रश्न गर्नुभएको छ। सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि सरकारी कर्मचारीहरूको नयाँ तलब मान स्वीकृत गरेको छ। साउन 1 गतेदेखि लागू हुने गरी निजामती, सेना, प्रहरी, शिक्षक र पालिकाका कर्मचारीहरूको तलब कायम गरेको अर्थ मन्त्रालयले जनाएको छ। नयाँ तलब मान अनुसार प्रशासनिक संयन्त्रको सर्वोच्च पदमुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको कुल तलब 90,594 रूपियाँ पुगेको छ। यो तलब यसअघि पाउँदै आएको 5,000 मासिक भत्ता र 10% प्रोत्साहन भत्ता पनि थपिनेछ। महँगी भत्ता 5,000 र तलबको 10% प्रोत्साहन भत्ता थपिएपछि मुख्य सचिव र प्रधान सेनापतिको मासिक तलब 1,04,087 रूपियाँ पुगेको छ। यस्तै सरकारी सेवामा सबैभन्दा तल्लो स्तरका श्रेणीविहीन कर्मचारीहरूको तलब 28,984 रूपियाँ पुगेको छ, जसमा एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पश्चात कायम हुने तलब मानको 10% मासिक प्रोत्साहन भत्ता बाबतको रकम जोड्दा सबैभन्दा तल्लो तहका कार्यालय सहयोगीले 36,700 रूपियाँ पाउनेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
9: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
10: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
12: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
13: फोन 056-494-333-493-555।
8: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नागरिकका गुनासो सुनवाईलाई थप प्रभावकारी बनाउन हेलो सरकारलाई स्तरोन्नति गर्ने भएको छ। फोन, वेबसाइट, सामाजिक सञ्जाल र इमेल जस्ता बहु च्यानलबाट आउने गुनासाहरूलाई अब एक्जिट पोर्टलबाट व्यवस्थापन गरिनेछ। नयाँ प्रणाली अनुसार गुनासोकर्ताले सोझै सम्बन्धित कार्यालयमा गुनासो दर्ता गर्न सक्नेछन्। गुनासो फर्स्योका लागि निश्चित समय सीमा समेत तोकिएको छ, जस अनुसार अत्यावश्यक गुनासो 24 घण्टाभित्र, अति जरूरी 3 दिन, जरूरी 7 दिन र सामान्य गुनासो 15 दिनभित्र सम्बोधन गरिसक्नुपर्नेछ। समस्या समाधान भएपछि नागरिकबाट पृष्ठपोषण लिएर मात्र गुनासो फर्स्योट मानिने व्यवस्था गरिँदै आएको छ। अब विदेशको खबर, घरमा बगैंचा भएका वा धेरै पार्कको नजिक बसोबास गर्ने मानिसहरूमा टाइप 2 मधुमेहको जोखिम कम हुने एक अध्ययनले देखाएको छ। अस्ट्रेलियाको युनिभर्सिटी अफ क्वीन्सल्याण्डका अनुसन्धानकर्ताहरूले गरेको र बीएमसी पब्लिक हेल्थ जर्नलमा प्रकाशित अध्ययनले यो तथ्य सार्वजनिक गरेको हो। यूके बायो बैंकमा आबद्ध 19,000 भन्दा धेरै मानिसको तथ्याङ्क विश्लेषण गरेको अध्ययन अनुसार बगैंचा नभएकाहरूको तुलनामा ठूलो बगैंचा भएकाहरूमा टाइप 2 मधुमेहको जोखिम 6.8% र पार्कको नजिक बस्नेहरूमा 5.7% कम पाइएको छ। घरको बगैंचा र हरियाली क्षेत्रले मानिसहरूमा शारीरिक गतिविधि बढ़ाउने, भिटामिन डी प्राप्त हुने, मानसिक स्वास्थ्यमा सुधार ल्याउने तथा आन्द्राको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन मदत पुर्याउने अनुसन्धानकर्ताहरूको भनाई छ। तीव्र शहरीकरणका कारण आवासीय भवनहरू बाँकिरहेको सन्दर्भमा जनस्वास्थ्य जोगाउन शहरी योजनामा हरित क्षेत्रलाई अनिवार्य प्राथमिकता दिनुपर्ने अनुसन्धानकर्ता चिमिन्सो ओबेन आतुले बताउनु भएको छ। अहिले विश्वभर 50 करोड़ भन्दा धेरै मानिस मधुमेहबाट पीड़ित रहेकामा सन् 2050 यो संख्या 1.30 अर्ब पुग्ने अनुमान छ। अब खेल खबर, इंग्ल्याण्डका जोस बटलर टी ट्वेन्टी क्रिकेटको इतिहासमा सबैभन्दा धेरै रन बनाउने खेलाड़ी बनेका छन्। द 100 लीगमा गैराती म्यान्चेस्टर सुपर जायन्ट्सबाट खेल्दै 22 रन जोडेका उनले यो कीर्तिमान बनाएका हुन्। यो खेलमा बटलरले 20 बलमा नट आउट 51 रन बनाए। योसँगै उनले 522 टी ट्वेन्टी खेलमा 35.48 औसतमा 9 शतक र 106 अर्धशतक सहित 14,833 रन बनाएका छन्। 35 वर्षका बटलरले वेस्ट इण्डिजका पूर्व क्रिकेटर कायरन पोलार्डको कीर्तिमान तोडेका हुन्। 39 वर्षका पोलार्डले 746 टी ट्वेन्टी खेलमा 14,803 रन बनाएका छन्। टी ट्वेन्टी क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाड़ीको तेस्रो सूचीमा रहेका वेस्ट इण्डिजका क्रिस गेलले 14,562 रन बनाएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज पनि काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा ग्यास किन्नेहरूको लामो लाइन, ग्यास पाउन कठिन भएको भए फोन गर्न मन्त्रालयको आग्रह। प्रतिनिधि सभाको भदौ 15 गतिसम्मको कार्यतालिका सार्वजनिक, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समेटिएन। अबदेखि निर्मला पन्त हत्याको कुरा संसदमा नउठाउने गृहमन्त्री गुरूङको आग्रह। सरकारी कर्मचारीको नयाँ तलब मान निर्धारण, मुख्य सचिवको तलब 1 लाख नाग्दा तल्लो तहका सहयोगको तलब 37,000 नजिक। घरमा बगैंचा भएका मानिसहरूमा मधुमेहको जोखिम कम हुने अध्ययनको निष्कर्ष, शहरी योजनामा हरियाली क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड़। र जोस बटलर टी ट्वेन्टी क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाड़ी बने।
13: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
14: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
13: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिमा कहाँबाट ल्यायो यो जुत्ता?
14: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
13: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
14: एकपटक दङ्गालीबाट किनेर हेर न।
13: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
15: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
14: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
16: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
17: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
14: प्रोप्राइटर सोमराज रैदास।
18: सम्पर्क फोन नम्बर 0825367775।
14: सम्पर्क नम्बर 98478726873।
19: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
20: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी, अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा।
21: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
22: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
21: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
23: अन्य विशेषज्ञ सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
24: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
25: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
26: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
27: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
28: वरिष्ठ
26: रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा
25: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
1: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच। फोन नम्बर 0825 63 218।
2: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
3: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
3: सुगर रोग सम्बन्धी उपचार,
4: हर्मोन सम्बन्धी समस्याको उपचार।
3: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: बिरामी जाँच हुने मिति यही श्रावण 24 गते आइतबार।
6: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825 90 410, मोबाइल नम्बर 98478 28913 र 98095 12 871।
18: भर्ना खुल्यो।
27: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
18: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
27: हाम्रा विशेषताहरू:
18: उत्कृष्ट शैक्षिक वातावरण,
27: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
18: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
27: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
28: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
29: सम्पर्क फोन 081536086
18: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
30: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98043-008804, 98043-008804, www.ospatiicare.com।
31: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
26: हाम्रा सेवाहरू:
31: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
26: छाती, दम, निमोनिया, खोकी, छेरो,
31: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
26: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
31: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
26: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
31: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
26: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
31: युरिक एसिड, बाथ भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने।
26: डाक्टर विप्लव रिमाल द्वारा दिइने सेवाहरू।
31: दूरबीन विधि द्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
26: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
31: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श।
26: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्डा हुने,
31: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्छाहरू आउने तथा थाइराइड।
26: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
25: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
5: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही
7: सम्पर्क मोबाइल 98477779770
8: र 98578-3689।
9: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिविस रोड, खोराही दाङ।
12: फोन 562-521।
9: सम्पर्क मोबाइल
11: 98578-32819
13: र 98578-32223।
14: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
15: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
14: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
8: सम्पर्क स्थान घोराई 14 बजार, बाल विकास स्कुलको अगाडि।
11: फोन नम्बर 082-563-479।
8: मोबाइल नम्बर 98-494-67-487।
16: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
17: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
16: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
17: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
16: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
17: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
16: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट, दाङ।
18: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
18: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदैछ है बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
18: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ।

0: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
1: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45 226।
2: मध्य पश्चिम चाङ च्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। तुलसीपुरमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ। टिप्परको ठक्करबाट स्कूटी चालक तुलसीपुर उपमहानगरपालिका 11 निवासी 21 वर्षीय कल्पना केसीको मृत्यु भएको छ। गुमराहा चोकबाट मदन आश्रित चोकतर्फ आउँदै गरेको क.प्र.003-P2449 नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको R5P7945 नम्बरको स्कूटीलाई आज दिउँसो गुमराह चोक नजिकै ठक्कर दिएको हो। मोटरसाइकलको ठक्करबाट स्कूटी समान दिशातर्फ जाँदै गरेको R1J32 नम्बरको टिप्परसँग ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी केसीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले जानकारी दिनुभयो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। सामुदायिक प्रहरी सेवा केन्द्रको 24 स्थापना दिवस आज सम्पन्न भएको छ। केन्द्रका अध्यक्ष कैलाश रोकाको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दीपक श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले समुदाय र प्रहरी बीचको सहकार्य नै शान्ति सुरक्षा र अपराध नियन्त्रणको आधार भएको बताउनुभयो। उहाँले लागू औषध दुर्व्यसन, घरेलु हिंसा, साइबर अपराध तथा सामाजिक विकृति विरूद्ध समुदायसँग हातेमा गरेर अघि बढ़नुपर्ने आवश्यकता औल्याउँदै सामुदायिक प्रहरी सेवा केन्द्रले विगत 24 वर्षदेखि खेलेको भूमिका प्रशंसनीय रहेको बताउनु भएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी, नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठ, केन्द्रका पूर्व अध्यक्ष भूपेन्द्र सुवेदी, संस्थापक सचिव राजेन्द्र श्रेष्ठ लगायतले बोल्नु भएको थियो। स्थापना दिवसको अवसरमा केन्द्रका महत्वपूर्ण योगदान पुर्याएका आजीवन सदस्यहरूलाई खादा तथा सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वको योगदानले सामुदायिक प्रहरी अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकले कृतज्ञता व्यक्त गरेको थियो। उपाध्यक्ष माया पोखरेलको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव केबी घरतीले गर्नुभएको थियो। राप्ती गाउँपालिका 5 कालापानी स्थित राप्ती आधारभूत अस्पतालमा भोलि विभिन्न रोगका विशेषज्ञ चिकित्सकद्वारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। राप्ती गाउँपालिकाको आयोजना लायन्स क्लब अफ राप्ती क्यापिटलको समन्वय तथा ओसीआर स्वास्थ्य परामर्श बुटवलको प्राविधिक सहयोगमा सञ्चालन हुने शिविरमा हाड जोड्नी तथा नशारोग, जनरल सर्जरी, युरोलोजी, रेडियोलोजी तथा एनेस्थेसिया सेवा सम्बन्धी विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिने अस्पतालले जनाएको छ। राप्ती गाउँपालिका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्टले विशेषज्ञ स्वास्थ्य सेवा गाउँमै उपलब्ध गराएर नागरिकको उपचारमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो। उहाँले विशेष गरी हाड जोड्नी तथा नशा सम्बन्धी समस्या, मृगौला तथा पिसाब सम्बन्धी समस्या भएका बिरामीलाई अवसरको सदुपयोग गर्दै शिविरमा उपस्थित भई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श लिन आग्रह गर्नुभएको छ। शिविरमा हाड जोड्नी तथा नशारोग विशेषज्ञ डाक्टर राजकृष्ण श्रेष्ठ, जनरल सर्जन डाक्टर नवीन श्रेष्ठ, युरो सर्जन डाक्टर सगुन थापा, रेडियोलोजिस्ट डाक्टर कृष्णा श्रेष्ठ तथा एनेस्थेसियोलोजिस्ट डाक्टर बीमेश साक्य सहभागी हुने अस्पतालले जनाएको छ। अस्पतालले सम्बन्धित स्वास्थ्य समस्या भएका सबै बिरामीलाई समयमै स्वास्थ्य परीक्षण गराई निशुल्क विशेषज्ञ सेवाको लाभ लिन आग्रह गरेको छ। र रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ। सुनछाहारी गाउँपालिका एक फुलीवन नजिकै रहेको बाछे खोलाले एक वृद्धलाई खोला तर्ने क्रममा बगाएको हो। सामाजिक सुरक्षा वृद्ध भत्ता बुझेर गाउँपालिकाको केन्द्र पोबाङबाट फर्कदै गरेका सुनछाहारी गाउँपालिका एक घुसबाङका 73 वर्षका मसान घरती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै अर्का जोखै घरती मगर घाइते भएको र घाइते घरतीलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचार का लागि सुलिचर पठाएको छ। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा युवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसे, फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-6375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ।
2: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
5: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम इनबक्सको पर्खाईमा बस्नुभएका तपाई सम्पूर्ण श्रोताहरूलाई तपाई यति बेला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स सुन्दै हुनुहुन्छ र तपाई कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org पनि संसारभरिकै साथ सुन्न सक्नुहुन्छ र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गर्छौं कार्यक्रमको अवधिभरसम्म र यति बेला प्रविधिमा सीमा पाण्डेको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रममा हामीले सदाको बसाई जस्तै आज पनि यहाँहरूका कमेन्टहरू वाचन गर्छौं। कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहन्छौं र यहाँहरूले छोड्नुभएका कमेन्टहरू पनि कार्यक्रमबाट वाचन गर्छौं। यदि कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा जानुहोला अनि आज हामीले त्यहाँ छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ भन्न चाहन्छु र यदि तपाई इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioempi.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ र तपाई घरदेखि टाढा हुनुहुन्छ आफन्तजन सेवा इष्टमित्रहरूलाई कुनै सन्देश छोड्नु छ भने यहाँले सक्नुहुनेछ कार्यक्रमको माध्यम मार्फत भन्न चाहन्छु र तपाई रेडियो मध्यपश्चिम फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। तपाईँको कमेन्टको पर्खाईमा हामी कार्यक्रम यति बेला गीत राख्छौं फेरि आउनेछौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz कार्यक्रम इनबक्स, र यो कार्यक्रम तपाईँ इन्टरनेट अनलाइन मार्फत www.radioempire.org बाट पनि एकै साथ सुन्न सक्नुहुन्छ। आजको बसाईमा प्रविधिमा सीमा पाण्डेको साथ मिलेको छ, म कार्यक्रम प्रस्तुता सुशीला ओली, र कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहन्छौं। र आजको बसाई कार्यक्रम अवधिभरसम्म निकै मिठा गीतहरू पनि सुनाउनेछौं यहाँहरूका लागि भन्न चाहन्छु। र कार्यक्रममा सहभागिताका लागि रेडियो मध्य पश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको पनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला, र सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन पनि गर्नेछौ। यदि तपाईँहरू नियमित रूपमा हामीलाई सुन्दै आउनु भएको छ भने यहाँहरूलाई कार्यक्रम कस्तो लाग्छ, सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला भन्न चाहन्छु साथीहरूलाई। र यति बेला हामीलाई साथीहरूको कमेन्ट पनि प्राप्त भइराखेको छ। रेशम कुमार एकल यात्री हुनुहुन्छ, उहाँ पनि कार्यक्रम इनबक्सको नियमित श्रोता हुनुहुन्छ, सधैँ जसो सुनेर साथ दिनुहुन्छ भने कार्यक्रममा पनि सहभागिता जनाएर हामीलाई साथ दिनुहुन्छ, खुशी लाग्ने गर्दछ। उहाँ लेख्नुहुन्छ, दर्शन नमस्ते सुशीला शीष, म चाहिँ तुलसीपुर 3 दाङको मान्छे, हाल दोहा कतारबाट सुन्दैछु, र अब बज्ने गीत मार्फत सम्झना गर्नुपर्दा सर्वप्रथम त हजुर अनि एमपी एफएम अल परिवार र मेरो घर परिवारसँगै सम्पूर्ण साथीहरूमा मिठो सम्झना गर्दछु भन्नुभएको छ। रेशम कुमार एकल यात्रीजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी बसाईमा पनि तपाईँको सहभागिता यसरी रहनेछ हामी अपेक्षा गर्न चाहन्छौ। र रेशम कुमार एकल यात्रीजीलाई धेरै धेरै धन्यवाद, दोहा कतारमा रहेर हामीलाई नियमित रूपमा सुन्नुहुन्छ, आफ्नो कार्य व्यस्तता बावजुद पनि दाङ तुलसीपुर 3 दाङको मान्छे हुनुहुन्छ, उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। यसै गरेर दंगाली कान्छा हुनुहुन्छ, फेसबुकमा उहाँको नाम लेख्नुहुन्छ, नमस्ते हजुर, सुन्दैछु म पनि दाङ नारायणपुरको मान्छे, हाल साउदीदेखि राजबाबु आरसी अब बज्ने गीत मार्फत सम्पूर्ण साथीहरूलाई र विशेष गरेर त मेरो बुढीको लागि ओके बाई फेरि भेटौंला भन्नुभएको छ। राजबाबु आरसीजीलाई पनि धन्यवाद दिन चाहन्छु। दाङ नारायणपुरको मान्छे हाल भने साउदीबाट कार्यक्रम सुन्दै रहेको पनि हामीलाई जानकारी गराउनु भएको छ, धेरै धेरै धन्यवाद तपाईँलाई पनि। र आजको बसाईमा तपाईँ पनि यसै गरी कार्यक्रममा सहभागिता जनाएर हामीलाई साथ दिन चाहनुहुन्छ भने रेडियो मध्य पश्चिम एफएमको फेसबुक पेजमा जानुहोला। हामीले सदाको बसाई जस्तै आज पनि कमेन्ट छोडेका छौं, उक्त कमेन्टमा यहाँले स्टाटसमा आफ्नो कमेन्ट गर्न सक्नुहुन्छ, कमेन्ट बक्समा गएर भन्न चाहन्छु। र तपाईँ त्यहाँ कमेन्ट गर्दै गर्नुहोला, हामी कार्यक्रम त्यति बेला फेरि पनि गीत राख्छौं, फेरि आउनेछौं।

यति बेला तपाईँको माझमा निकै मिठो मनसुनी गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रम इनबक्स र तपाईँ यो कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहन्छौं र यति बेला प्रविधिमा सीमा पाण्डेको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली सदाको बसै जस्तै आज पनि यहाँहरूका कमेन्टहरू वाचन गर्न आएका छौं र आजको कार्यक्रमको अवधिभरसम्म यहाँहरूलाई निकै मिठा गीतहरू पनि सुनाउनेछौ भन्न चाहन्छु र कार्यक्रम कस्तो लाग्छ यहाँहरूलाई सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला भन्न चाहन्छु। यस्तै गरी कार्यक्रममा अर्को साथीको पनि कमेन्ट प्राप्त भएको छ, देवन किशोर अन्जान हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। उहाँ लेख्नुहुन्छ, सधैँ आफ्नो कार्यप्रति अडिग भएर कर्म राम्रो गर्नुहोस्, बाँकी भनेको त एउटा आस्था मात्र हो भन्नुभएको छ। धन्यवाद यहाँलाई। दर्शन नमस्ते हजुर, मिठो सम्झना साथी, तपाईँको आजको दिन हाँसी खुसी र उमङ्गका साथ बितोस, शुभकामना। देवन किशोर अन्जान दोहा कतार भन्नुभएको छ, उहाँ पनि दोहा कतारबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यति बेला। देवन किशोर अन्जानजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी वचनमा पनि तपाईँको सहभागिता यसै गरी रहनेछ कार्यक्रममा र कार्यक्रम कस्तो लाग्छ यहाँलाई सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला भन्न चाहन्छु देवनजीलाई। यसै गरेर कार्यक्रममा अर्को साथीको पनि कमेन्ट प्राप्त भएको छ, रघुनाथ चौधरी हुनुहुन्छ। रघुनाथजी पनि कार्यक्रम इनबक्सको नियमित श्रोता हुनुहुन्छ, हामीलाई सदा जस्तो सुनेर पनि साथ दिनुहुन्छ भने कार्यक्रममा सहभागिता जनाएर पनि साथ दिनुहुन्छ, खुसी लाग्ने गर्दछ। उहाँ लेख्नुहुन्छ, हेलो सुशीलाजी, दर्शन नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। हामी एकदम ठिक छौं रघुनाथजी, बरू तपाईँलाई कस्तो छ? म उही पुरानै मान्छे रघुनाथ चौधरी राई 10 अर्गुदाङको मान्छे हाल भने रोल्पाबाट हो। ल हजुर, अब गीत मेरा सम्पूर्ण साथीहरूलाई र मेरो घर परिवारलाई सुनाउन चाहन्छु। ल हजुर भन्नुभएको छ रघुनाथ चौधरीजीलाई पनि फेरि पनि धन्यवाद दिन चाहन्छु। आगामी वर्षमा पनि तपाईँको सहभागिता यसै गरी रहनेछ भन्न चाहन्छु र तपाईँ पनि आजको वर्षमा कार्यक्रममा यसै गरी सहभागिता जनाएर हामीलाई साथ दिन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा जानुहोला अनि आज हामीले त्यहाँ छोडेको स्टार्सको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रममा यति बेला फेरि पनि गीत राख्छौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। यति बेला साथीहरू कमेन्ट प्राप्त भएको छ। सन्दीप नेपाली हुनुहुन्छ, दर्शन नमस्ते दिदी, के छ हाल खबर? सन्चै हुनुहुन्छ होला। म घोराही पन्ध्र सन्तोष टेलरबाट, सन्दीप नेपाली अब बज्ने गीत मेरा घर परिवार र मलाई सन्दीप नेपाली भनेर चिन्नुहुने सम्पूर्ण साथी भाइहरूलाई सुनाउन चाहन्छु हुनुभएको छ। सन्दीप नेपालीजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। घोराई पन्ध्रमा रहेको सन्तोष टेलरबाट हामीलाई कार्यक्रम सुन्दै हुनुहुन्छ। सन्दीप नेपालीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरेर डिलीराज पाण्डेजीको पनि कमेन्ट प्राप्त भएको छ, नमस्कार, म पनि सुन्दैछु र सबै सबैलाई सम्झेको पनि छु भन्नुभएको छ। डिलीराज पाण्डेजीलाई पनि धन्यवाद दिन चाहन्छु। यसै गरेर गिरिराज अधिकारीजीको पनि कमेन्ट प्राप्त भएको छ, गिरिराज अधिकारीजीलाई पनि धन्यवाद दिन चाहन्छु, नमस्कार, म पनि सुन्दैछु, सबैजनालाई सम्झन चाहन्छु भन्नुभएको छ, उहाँले पनि धन्यवाद दिन चाहन्छु। यसै गरेर हामीलाई कार्यक्रममा आईपी भण्डारी ओम भक्तजीको पनि कमेन्ट प्राप्त भएको छ, नमस्कार, दाङको घोराईबाट सुन्दैछु, इनबक्स सम्झेको छु सबैलाई भन्नुभएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरेर हामीलाई वामदेव सुवेदीजीको पनि कमेन्ट प्राप्त भएको छ, उहाँ लेख्नुहुन्छ, दर्शन नमस्ते सुशीला म्याम, म चाहिँ घोराही दश ताङको मान्छे, हाल तुलसीपुरबाट सुन्दैछु, अब बज्ने गीत मार्फत सम्झना गर्नुपर्दा सर्वप्रथम त हजुर अनि एमपीएफएम अल परिवार र मेरो घर परिवारसँगै सम्पूर्ण साथीहरूमा मिठो सम्झना गर्दछु भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। यसै गरेर टिकेन्द्र केसरी नाम गरेको साथीले पनि कमेन्ट गर्नुभएको छ, नमस्ते, मेरा छोरीहरू नेपालमा छन्, धेरै माया मिठो सम्झना र मेरो प्यारी जीवनसंगिनी अहिले उहाँलाई पनि मिठो सम्झना भन्दै भन्न चाहन्छु, भनिदिनुहोला भन्नुभएको छ। छोरीहरू सुनिता जीसी, राधा जीसी, प्रतीक्षा जीसी र श्रीमती टेककुमारी जीसीलाई पनि सम्झन चाहन्छु भन्नुभएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी वर्षमा पनि यहाँको सहभागिता यसै गरी रहनेछ। र कार्यक्रममा हामी यति बेला छोटो गीत राख्छौं अनि विदा भएर जानेछौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। हामी अब भने कार्यक्रमको अन्त्यतिर आएछौं र वामदेव सुवेदीजीले हामीलाई कमेन्टमा आफ्नो मुक्तक पनि सम्प्रेषण गर्नुभएको छ र गजल सम्प्रेषण गर्नुभएको छ। उहाँको गजल यति बेला मैले वाचन गर्नेछु। उहाँ लेख्नुहुन्छ, गजल निम्नै लागेको दियो झैं बल्दैछ जिन्दगी, दुःख र कष्टहरू बीच नै चल्दैछ जिन्दगी, दुःखका दिन आउँछन् भन्ने आशा नै मर्यो, त्यो डाँडा माथिको घाम झैं ढल्दैछ जिन्दगी, भाग्य नभए पनि मेहनतले पनि नपाइने रहेछ, धमिराले खाएको काठ झैं चल्दैछ गल्दैछ जिन्दगी, खाँचोको बेला पहिला तर्कने आफ्नै रहेछन्, आला घाउमा नुन आफ्नै आफै मल्दैछ जिन्दगी, पर्दा आफ्नै सम्झेर ज्यू ज्यान दिएर लागे, आज पश्चातापको आगोमा जल्दैछ जिन्दगी, निम्नै लागेको दियो झैं बल्दैछ जिन्दगी, दुःख र कष्टहरू बीच नै चल्दैछ जिन्दगी। लेख्नु भएको छ एकदमै मिठो गजलको लागि वामदेव सुवेदीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी व्यवसायमा पनि यहाँको यसरी कार्यक्रममा सहभागिता रहनेछ। यसरी थम्मन परियारजीले नमस्कार, सुशीला बहिनी के छ खबर, सन्चै हुनुहुन्छ लेख्नु भएको छ। म एकदम ठिक छु, म भारतको चेन्नईबाट सुन्दैछु। अब बज्ने गीत मार्फत सम्झनु पर्दा हजुर लगायत मेरो घर परिवार सम्पूर्ण आफन्त अनि कार्यक्रम सुनेर बस्नुभएका सबै सबैमा मिठो सम्झना छ है बहिनी भन्नुभएको छ। धन्यवाद यहाँलाई थम्मन परियारजी। आगामी व्यवसायमा पनि तपाईँको सहभागिता यसै गरी रहनेछ। अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं, आजको व्यवसायबाट विदा भएर जानुपर्छ। आज हामीलाई कार्यक्रममा सुनेर साथ दिनुभयो तपाईँ सबैलाई धन्यवाद, र कार्यक्रममा सहभागिता जनाएर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद, र विशेष धन्यवाद प्राविधिक मित्र सीमा पाण्डेजीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि विदा हुन्छु। नमस्ते।

0: आया मम्मी मम्मी दांत दुख्यो।
1: मम्मी मेरो दांत बङ्गो आयो। साथीहरु सधैं जिस्कै रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमान ज्यू, मेरो पनि दांत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने

0: बीआर डेंटल में दाँत मिलाउन का लागि सम्झनुहोस् डाक्टर विपिन भुसाल।
1: संपर्क बीआर डेंटल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिक। संपर्क फोन नंबर 0825902222।
2: जू रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सर बाट बचौ। रेडियो मध्य पश्चिम बीआर डेंटल को सहकार्यमा जारी सन्देश।
3: सीता के हो तिमलाई गुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय नरिसक्यो। के कुरा गर्छु मिम्ले? हाम्रै घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अप्ठ्यारो हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
4: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपि चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
6: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
7: भर्ना खुल्यो।
8: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
8: हाम्रा विशेषताहरू:
7: उत्कृष्ट शैक्षिक वातावरण,
8: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
7: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
8: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
9: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
10: सम्पर्क फोन 081536086
7: र मोबाइल नम्बर 9840096600, 9850806386 र 9841720273।
11: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुदद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
12: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
8: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841793944, 9841793944।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सदैव भरिलाई
1: मध्यपश्चिम ट्रान चेक यति बेला बेलुकीको 5 बजेको

0: 99 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम।
2: नमस्ते देव हजुर, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
3: नमस्ते नमस्ते,
4: कता हिँड्नु नि बाबु? बजारतिर नि
5: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
2: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
6: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
2: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
4: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
7: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98477279770
4: र 98578336689।

0: वाय नेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: ब्लड प्रेसर हाई लो भएका
1: कोलेस्ट्रोल बढी भएको
2: मुटुको गति एकनास नभएको
1: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
2: मुटुको बासरोग मुटु सुन्निएको हृदयघात भएको
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
2: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड जाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-9913 र 98095-12871

आवाज पश्चिम नेपाल को आवाज आवाज ही को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: मध्य पश्चिम FM 91.4 MHz
1: स्वास्थ्य क्षेत्र में विश्वासिलो ठाउँ कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसूति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन बिरिबार अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: गोरखा पब्लिक हॉस्पिटल प्राली घोराई दान बिरामी भए गोरखा हॉस्पिटल जाम फोन नम्बर टिप्नुस 082-5364-414।
1: तपाईं दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-5904-66 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, शारीरिक मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: युनिचमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5864-6383 र सम्पर्क मोबाइल नम्बर 98-479-25-76।
10: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
11: विशेषज्ञ डाक्टरी सेवाहरू:
10: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
12: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
11: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
10: सम्पर्क फोन 082-5990-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
13: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98340088804 98340088804 www.paspatiicare.com
15: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
16: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
15: डाक्टरद्वारा दिइने सेवाहरू:
16: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
15: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको, थाइराइड घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने, साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
17: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
15: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
16: समय बिहान 10 बजेदेखि।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: म डाक्टर सन्तेज फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
15: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98188909028।
18: खुसीको खबर।
19: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
15: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
20: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
15: उपलब्ध। शल्यक्रियाहरू:
20: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
15: बालबालिकाको न्यूरो सर्जरी,
20: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी।

0: टाङमा
1: एस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464643 र 98578553825।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदैछ बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578445226।
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
7: छाती, दम, निमोनिया, खोकी, छेरो,
6: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
7: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
6: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
7: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
6: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
6: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
7: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
6: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
7: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 98478026001।
9: होइन के भयो दाइ, किन झुक्राएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
9: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
9: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578434910।
9: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
11: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
12: मध्य पश्चिम चाँग च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मगर सँगै म सुशीला ओलीको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दाङमा हालसम्म कुल 94% जमीनमा धान रोपाई सम्पन्न। लुम्बिनी प्रदेशमा मनसून जन्य विपद जोखिम बढ्दा 51,000 भन्दा बढ़ी नागरिक उच्च जोखिममा।
1: ग्यासको सहज आपूर्ति मिलाउन तथा कालोबजारी रोक्न कडाईका साथ प्रस्तुत हुन जिल्ला प्रशासन कार्यालय दाङको आग्रह। अपाङ्गता भएका व्यक्ति ज्येष्ठ नागरिक र विद्यार्थीलाई प्राथमिकता दिनुपर्नेमा जोड़।
0: सामुदायिक प्रहरी सेवा केन्द्रको 24 स्थापना दिवस आज सम्पन्न। तुलसीपुरमा टिप्परले स्कूटीलाई ठक्कर्दा एक युवतीको मृत्यु।
1: राप्ती गाउँपालिकामा रहेको आधारभूत अस्पतालमा भोलि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने।
0: अब खबर विस्तारमा।
1: दाङमा हालसम्म कुल 94% जमीनमा रोपाई सकिएको छ। दाङमा कुल खेतीयोग्य जमीन 74,336 हेक्टर मध्ये 37,225 हेक्टर जमीनमा धान रोपाई हुने गरेको छ। आजसम्म 34,991 हेक्टर जमीनमा रोपाई सकिएको छ। देउखुरी उपत्यकाको लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकामा सिंचाई सुविधा पुगेको छ। घोराई उपमहानगरपालिकामा 8,097 हेक्टर, तुल्सीपुर उपमहानगर पालिकामा 6,795 हेक्टर, दंगीशरण गाउँपालिकामा 3,412 हेक्टर, गढवा गाउँपालिकामा 3,280 हेक्टर, लमै नगरपालिकामा 3,250 हेक्टरमा धान खेती गरिन्छ। त्यसै गरी राप्ती गाउँपालिकामा 3,245 हेक्टर, राजपुर गाउँपालिकामा 3,103 हेक्टर, शान्तिनगर गाउँपालिकामा 2,750 हेक्टर, बबई गाउँपालिकामा 2,150 हेक्टर तथा बंगलाचुली गाउँपालिकामा 1,143 हेक्टर क्षेत्रमा धान खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि प्रसार अधिकृत आशा भण्डारीले बताउनुभयो। उहाँका अनुसार किसानले सावित्री, मनसुली, राधाचार, सुनौलो सुगन्ध, लोकतन्त्र, रोज गोरखनाथ, लोकनाथ, यूएस 312 लगायतका वर्णशंकर जात र कम पानी हुने ठाउँमा सुक्खा 1, सुक्खा 2, सुक्खा 3 जातका बिउ रोपाई गरिन्छ। यस्तै यहाँको स्थानीय तिल्की र सिमठारो धान पनि केही किसानले खेती गरेको पाइन्छ। गत वर्ष दाङमा 35,328 हेक्टर जमीनमा 1,44,264 मेट्रिक टन धान उत्पादन भएको थियो।
0: लुम्बिनी प्रदेशमा मनसून जन्य विपद जोखिम बढ़दा 11,814 घरधुरीका 51,000 भन्दा बढ़ी नागरिक उच्च जोखिममा रहेका छन्। प्रदेशमा मनसून जन्य विपदका लागि कार्यक्षेत्र भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर 5 विन्ध्यवासिनी वाहिनी मुख्यालयले यस्तो जानकारी दिएको हो। वाहिनीपति दीपक अधिकारीका अनुसार उच्च जोखिमयुक्त क्षेत्रको पहिचान गरी जनशक्ति परिचालन, उद्धार सामग्री व्यवस्थापन र समुदाय स्तरको पूर्व तयारीलाई प्राथमिकतामा राखिएको छ। तत्काल सूचना संकलन र उद्धार समन्वयका लागि प्रदेशका 983 ओडामा प्रत्येक ओडाबाट 25 स्थानीयलाई विपद सूचना सूचकका रूपमा परिचालन गरिएको छ। यसका साथै 277 जनालाई विपद स्वयंसेवक तालिम प्रदान गरिएको छ। प्रदेशमा बाढ़ीको उच्च जोखिम दाङ, रूपन्देही, कपिलवस्तु, बाँके, बरदिया र नरपरासी पश्चिम रहेको छ भने पाल्पा, गुल्मी, अर्काखाँसी, प्युठान, रोल्पा र रूकुम पूर्व पहिरोको उच्च जोखिममा रहेका जिल्ला हुन्। गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा बाढ़ी पहिरो र डुबानसँग सम्बन्धित 877 घटना भएका थिए। ती घटनामा 210 जनाले ज्यान गुमाएका थिए भने 350 जनाको जीवितै उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ। मनसून जन्य सक्रिय रहेकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचना पालना गर्न र सम्भावित विपदका बेला सुरक्षित स्थानमा सर्न सशस्त्र प्रहरीले आग्रह गरेको छ।
1: जिल्ला प्रशासन कार्यालय दाङले खाना पकाउने ग्यासको सहज आपूर्ति मिलाउन तथा कालो बजारी रोक्न कड़ाईका साथ प्रस्तुत हुन सबैलाई आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै खाना पकाउने ग्यासको कालो बजारी भइरहेको जनगुनासो आएपछि अनुगमनमा कड़ाका साथ लाग्न र लुकाई छिपाई ग्यासको बिक्री वितरण भएको पाइएमा त्यस्ता ग्यास जफत गर्न र कानूनी बमोजिम हदैसम्मको कार्यवाही गर्ने जनाएको छ। जारी सूचनामा खाना पकाउने ग्यास वितरणमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र विद्यार्थीलाई पहिलो प्राथमिकता दिन पनि भनिएको छ।
0: सामुदायिक प्रहरी सेवा केन्द्रको 24 स्थापना दिवस आज सम्पन्न भएको छ। केन्द्रका अध्यक्ष कैलाश रोकाको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दीपक श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले समुदाय र प्रहरी बीचको सहकार्य नै शान्ति सुरक्षा र अपराध नियन्त्रणको आधार भएको बताउनुभयो। उहाँले लागोस दुर्व्यसन, घरेलु हिंसा, साइबर अपराध तथा सामाजिक विकृति विरूद्ध समुदाय संग हातेमालो गरेर अघि बढ़नुपर्ने आवश्यकता औल्याउँदै सामुदायिक प्रहरी सेवा केन्द्रले विगत 24 वर्षदेखि खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी, नागरिक समाज दाङका सचिव नारायण प्रसाद श्रेष्ठ, केन्द्रका पूर्व अध्यक्ष भूपेन्द्र सुवेदी, संस्थापक सचिव राजेन्द्र श्रेष्ठ लगायतले बोल्नुभएको थियो। स्थापना दिवसको अवसरमा केन्द्रमा महत्वपूर्ण योगदान पुर्याएका आजीवन सदस्यहरूलाई खादा तथा सम्मान पत्रले प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूको योगदानले सामुदायिक प्रहरी अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकले कृतज्ञता व्यक्त गरेको थियो। उपाध्यक्ष माया पोखरेलको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव केबी घरतीले गर्नुभएको थियो। यसै सन्दर्भमा रहेर आज हामीले समुदायमा हुने अपराध नियन्त्रणका लागि समुदाय र प्रहरी बीचको भूमिका कस्तो हुनुपर्छ भनेर कार्यक्रममा सहभागी केही नागरिकहरूलाई सोधेका छौं।
2: मेरो नाम कैलाश रोका मगर, सामुदायिक प्रहरी सेवा केन्द्र दाङ घोराईको अध्यक्ष। समुदाय र प्रहरीको नङ्ग्रा मासुको सम्बन्ध हुनु जरुरी छ। यसमा समुदायप्रति प्रहरीहरू पनि उत्तरदायी हुनुपर्छ, एकदम पोजिटिभ हुनुपर्छ र जति पनि समाजमा समुदायमा विकृतिहरू लागू औषधका कुराहरू अनि ट्राफिक सचेतनाका मूलक कार्यक्रमहरू जुन जति पनि भइरहेछ त्यो पर्याप्त छैन। यदि हामीले बृहत अभियानमा चलायौँ भने समुदायसँग मिलेर सामुदायिक प्रहरीले समुदायसँग मिलेर चलायो भने यो अवश्य पनि यिनी विकृतिहरूले केही समयसम्म त नियन्त्रण गर्न सकेला, पूर्ण रूपले नगरे पनि केही समय गर्न सकिन्छ र त्यो अभियानमा सामुदायिक प्रहरी सेवा केन्द्र सधैँ तत्पर भएर लाग्नेछ र प्रहरी साझेदार केन्द्रसँग हातमिलो गर्ने पनि गर्दोरहेछ। हामीले धेरै कार्यहरू गरिसकेका छौँ। म अध्यक्ष भएर आएको 7 महिना भएको हुनाले अब 2-3 टोलमा टोलमा हामी कार्यक्रम गरिसकेका छौँ। स्कूलमा पनि प्लस टू लेभलसम्म पनि हामीले यो प्रशिक्षण कार्यक्रम लागू औषधि दुर्वेशनिकाहरू सचेतक ट्राफिक सचेतकमूलक कार्यक्रम हामीले गरिसकेका छौँ। अब हाम्रो दाङका जति पनि सामुदायिक स्कूल र निजी स्कूल छ त्यसमा हामीले केन्द्रित गरेर कार्यक्रमको हामीले योजनाहरू बनाएछौँ।
3: म खुमा खड्का, म गराई उपमहानगरपालिका वडा नम्बर 15 बस्छु। यो यसमा चाहिँ प्रहरीले एक्लै पनि कहिले पनि अपराध अनुसन्धान गर्ने होस्, अपराधलाई नियन्त्रण गर्ने होस् त्यो काममा एक्लै कहिले पनि सफल हुँदैन। त्यसैले समुदाय र प्रहरी बीचको मैत्रीपूर्ण सम्बन्ध भयो भने चाहिँ अपराध नियन्त्रण गर्नलाई के कुरा सजिलो हुन्छ। समुदाय नभएर प्रहरी नै अपुरो छ।
4: मुक्त बुढा मगर, म नेपाल महासंघ दाङ जिल्ला समन्वय समितिको अध्यक्ष। यो समुदायमा हुने अपराधको नियन्त्रणको लागि समुदाय र प्रहरीको बीचमा मलाई जहाँ सम्बन्ध जसरी हाम्रो नगर मासुको सम्बन्ध त्यस्तै सम्बन्ध रहनुपर्छ भन्ने मैले मान्यता राख्दछु। किनभने पहिला हामी चाहिँ एउटा प्रहरी देख्दैमा डराउने, उहाँको के अरे बर्दी देखेर डराउने थियो, तर अहिले चाहिँ यो प्रहरीहरूको हाम्रो साथी भन्ने जुन चाहिँ एउटा नारा छ त्यसले गर्दा धेरै सहज भएको छ र जुन खालको सम्बन्ध छ त्यो सम्बन्धलाई अत्यन्तै प्रघात रूपमा चाहिँ लग्नुपर्छ र सहज सामान्य मान्छेले पनि प्रहरी देख्न कुनै पनि हिचकिचाहट बिना कुराकानी गर्ने चाहिँ वातावरण हुनुपर्छ भन्ने चाहिँ मेरो मान्यता।
5: नारायण प्रसाद श्रेष्ठ, म नागरिक समाज दाङको सचिव। समुदायमा प्रहरीलाई हेर्ने जुन दृष्टिकोण छ त्यो दृष्टिकोण जनताले समुदाय अन्तर्गत रहेको जुन समिति छ त्यसलाई हेर्ने दृष्टिकोणमा अहिले व्यापक परिवर्तन भएको छ। जनताले प्रत्यक्ष प्रहरीमा जान अहिले हिचकिचाइरहेको अवस्था थियो हिजोको अवस्था। अहिले त जनतासँग प्रहरी भन्ने नाराको साथ जब अगाडि आइपुगेपछि अहिले केही व्यक्तिहरू साक्षर व्यक्तिहरू प्रहरीमा जान अलिकति हिचकिचाइरहेको अवस्था छैन। तर अहिले हाम्रो समाज अझ पनि त्यति एडभान्स भइसकेको छैन, एडभान्स नभइसकेको अवस्थामा त्यस्ता व्यक्ति प्रहरीमा जान सकिरहेको अवस्था छैनन्। त्यस्तो सामुदायिक प्रहरी सेवा भनेको समुदायमा आधारित व्यक्तित्वहरू त्यहाँ उपस्थित हुने भएको हुनाले उहाँ गएपछि मलाई सहज हुन्छ है भन्ने किसिमको अवधारणा पनि विकसित भइसकेको कुराले त्यहाँ जाँदाखेरि म न्याय पाउँछु, मेरो सुरक्षाको अनुभूति हुन्छ र मैले अन्याय परेका कुराहरूलाई पनि बताउन सक्छु भन्ने किसिमको जुन विचार अहिले सलबलाइरहेको समाजमा देखा परिरहेको छ त्यसले पनि यो रोकथाम गर्ने जस्तो कुनै पनि जघन्य अपराधहरू छन् चाहे त्यो चोरीका अपराधहरू हुन् चाहे त्यो महिला हिंसाका अपराध हुन् वा त्यो लाउ पदार्थ अधिवेशन अवस्था हुन् वा कुनै पनि सामान्य सामान्य घरका झैझगडादेखि लिएका कुराहरूलाई पनि अब सहजीकरण गर्न सामुदायिक प्रहरीमा हामी जाँदाखेरि हामीले सुरक्षित हुन्छ र हाम्रो न्याय पाउँछौँ भन्ने किसिमको अवधारणा जुन विकसित भएको छ यसले त्यो समुदायमा भएका जुन अपराधहरू छन् त्यो न्यूनीकरण गर्न सहज पुग्छ भन्ने हामीले मान्यौँ।
1: अब बाँकी समाचार, तुलसीपुरमा टिप्परको ठक्करले स्कूटरलाई तुलसीपुरमा टिप्परले स्कूटीलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ। टिप्परको ठक्करबाट स्कूटी चालक तुलसीपुर उपमहानगरपालिका 11 की 21 वर्षीय कल्पना केसीको मृत्यु भएको छ। तुलसीपुरको गुमराह चोकमा क प्र 003 प 2449 नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको रा 5 प 7945 नम्बरको स्कूटीलाई आज दिउँसो गुमराह चोक नजिकै ठक्कर दिएको हो। मोटरसाइकलको ठक्करबाट स्कूटी समान दिशातर्फ जाँदै गरेको रा 1 छ 32 नम्बरको टिप्परसँग ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी केसीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले जानकारी दिनुभयो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
0: राप्ती गाउँपालिका 5 कालापानी स्थित राप्ती आधारभूत अस्पतालमा भोलि विभिन्न रोगका विशेषज्ञ चिकित्सकद्वारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। राप्ती गाउँपालिकाको आयोजना लायन्स क्लब अफ राप्ती क्यापिटलको समन्वय तथा ओसीएसआर स्वास्थ्य परामर्श बुटोलको प्राविधिक सहयोगमा सञ्चालन हुने शिविरमा हाड जोड्नी तथा नशा रोग, जनरल सर्जरी, युरोलोजी, रेडियोलोजी तथा एनेस्थेसिया सेवा सम्बन्धी विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिने अस्पतालले बताएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्टले विशेषज्ञ स्वास्थ्य सेवा गाउँमै उपलब्ध गराएर नागरिक उपचारमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले शिविर आयोजना गरेको बताउनुभयो। उहाँले विशेष गरी हाड जोड्ने तथा नशा सम्बन्धी समस्या, मृगौला तथा पिसाब सम्बन्धी समस्या भएका बिरामीलाई अवसरको सदुपयोग गर्दै शिविरमा उपस्थिति भई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श लिन आग्रह गर्नुभएको छ। शिविरमा हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर राजकृष्ण श्रेष्ठ, जनरल सर्जन डाक्टर नवीन श्रेष्ठ, युरो सर्जन डाक्टर सगुन थापा, रेडियोलोजिष्ट डाक्टर तृष्णा श्रेष्ठ तथा एनेस्थेसियालोजिष्ट डाक्टर विमेश चाक्य सहभागिनी अस्पतालले बताएको छ। अस्पतालले सम्बन्धित स्वास्थ्य समस्या भएका सबै बिरामीलाई समयमै स्वास्थ्य परीक्षण गराई निशुल्क विशेषज्ञ सेवाको लाभ लिन आग्रह गरेको छ।
1: युवा श्रम तथा रोजगार मन्त्रालयले विभिन्न देशमा कागजविहीन अवस्थामा रहेका तथा भिजिट भिसामा गएर अल्पत्र परेका 155 जना नेपाली नागरिकको उद्धार गर्ने भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले राष्ट्रिय स्तरको कल्याणकारिणी कोषको सहयोगमा उद्धार प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभयो। उहाँका अनुसार उद्धारका लागि कोषमा रहेको 15 करोड़ रूपियाँको बजेट प्रयोग गरिनेछ। बैठकमा मन्त्री यादवले वैदेशिक रोजगार, स्वदेशी श्रमिकको अवस्था, रोजगार सृजना तथा मन्त्रालयसँग सम्बन्धित विभिन्न कानून संशोधनको अवस्था बारे पनि जानकारी दिनुभयो। उहाँले चालू आर्थिक वर्षभित्रै स्वदेशमै 1 लाखलाई रोजगारी उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत ग्रीन जब मिशन सहित 12 कार्ययोजना कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो। स्वदेशमै दिगो र सम्मानजनक रोजगारी सिर्जना मन्त्रालयको प्रमुख प्राथमिकता रहेको उहाँको भनाई थियो। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्रालयले मेडिसिटी सेवा आफ्नै व्यवस्थापनमा सञ्चालन गर्ने तयारी समेत गरेको मन्त्री यादवले बताउनुभयो। यसअघि वीर अस्पतालका चिकित्सक मार्फत फोनका आधारमा दिइने स्वास्थ्य परामर्श अपेक्षा अनुसार प्रभावकारी हुन नसकेको उहाँले उल्लेख गर्नुभयो। मन्त्री यादवका अनुसार वैदेशिक रोजगार ऐनलाई समयानुकूल बनाउन संशोधन प्रक्रिया अघि बढ़ाइएको छ। साथै फ्री भिसा फ्री टिकटको नाममा हुने ठगी नियन्त्रणका लागि कार्यदल गठन गरिएको र आवश्यक कानूनी तथा नीतिगत सुधारको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।
0: सरकारले विदेशबाट फर्किँदा अपरिचित व्यक्ति दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परेर सुन बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन आग्रह गरेको छ। नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुवै कतार लगायत देशमा काम गरी स्वदेश फर्कने केही नेपालीले अपरिचित व्यक्ति दलाल तथा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट बहुमूल्य धातु तथा अन्य सामान नेपाल नपठाउने गरेको बताइएको छ। कार्यालयले यस्ता कार्य कानून विपरीत हुने तथा यस सम्बन्धमा अनुसन्धान तथा कानूनी कार्यवाही गरिरहेको जनाउँदै अवैध ओसार पसारमा संलग्न भएमा कार्यवाही हुने चेतावनी दिएको छ। साथै विमानस्थलमा कुनै शंकास्पद गतिविधि वा प्रलोभनसँग सम्बन्धित सुरक्षा जोखिम देखिए तत्काल सुरक्षा निकायले जानकारी गराउन पनि कार्यालयले अनुरोध गरेको छ।
1: सरकारले नयाँ आर्थिक वर्षदेखि वृद्धि भएको कर्मचारीहरूको तलब र सुविधा निर्धारण गरेको छ। अर्थ मन्त्रालयका अनुसार अब निजामती सेवाको सबैभन्दा उपल्लो पद मुख्य सचिवको तलब 90,594 रूपियाँ पुगेको छ। यस्तै निजामती सेवामा सबैभन्दा कम तलब कार्यालय सहयोगको तलब 28,984 रूपियाँ कायम भएको छ। सरकारले निजामती कर्मचारी नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल स्वास्थ्य सेवा संसद सेवा सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र पालिकाका कर्मचारीहरूको तलब मान र सुविधा स्वीकृत गरेको छ। तलब वृद्धिसँगै पेन्सनधारीहरूको हकमा पनि 10% पेन्सन रकम वृद्धि हुने भएको छ।
0: रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ। सुनसहरी गाउँपालिका एक फुलीबार नजिकै रहेको बाछे खोलाले एक वृद्धलाई खोला तर्ने क्रममा बगाएको सामाजिक सुरक्षा वृद्ध भत्ता बुझेर गाउँपालिकाको केन्द्र पोबाङबाट फर्किँदै गरेका सुनसहरी गाउँपालिका एक घुसबाङका 73 वर्षका मसान घरती मगरको मृत्यु भएको प्रहरले बताएको छ। त्यस्तै अर्का जोखै घरती मगर घाइते भएको र घाइते घरतीलाई स्थानीय प्रहरले उद्धार गरी उपचारका लागि सुलेचौर पठाइएको छ।
1: लोप उन्मुख राउती समुदायकी एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा 65 वर्षीय फलातो साई रहेकी छिन्। उनी राउती समुदायका मुखिया मध्येका एक प्रकाश साईकी आमा हुन्। राउती परियोजनाका कर्मचारी लालबहादुर केसीका अनुसार उनी दीर्घ रोगका बिरामी थिइन्। फलातो साईको मृत्युपछि अब राउती समुदायको कुल जनसंख्या 132 झरेको छ। गत वर्ष साउन महिनामा उनीहरूको जनसंख्या 135 थियो। हाल राउती पूर्वी सुर्खेतको सिम्टा गाउँपालिका 9 खानीखोलामा बस्दै आएका छन्।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। भारतमा 2 वर्षदेखि निर्वासनमा रहनुभएकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू स्वदेश फर्किने घोषणा गर्नुभएको छ। मृत्युदण्डको सजाय सुनाइए पनि नागरिकको सेवाबाट पछि नहट्ने उहाँले बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले बताएका छन्। दक्षिण एसियाली विदेश पत्रकार क्लबले आयोजना गरेको कार्यक्रममा भिडियो सन्देश मार्फत बोल्दै 78 वर्षीय हसिनाले आफू पक्राउ पर्न सक्ने जेल जान सक्ने अवस्था भए पनि देश र नागरिकप्रतिको दायित्वबाट पछि नहट्ने बताउनु भएको हो। उहाँले स्वदेश फर्किने निश्चित मिति भने सार्वजनिक गर्नुभएको छैन, तर सम्भव भएसम्म यसै वर्षको डिसेम्बरभित्र बंगलादेश फर्किने इच्छा रहेको उहाँको भनाइ छ। साथै आफ्नो पार्टी आवामी लीगमाथिको प्रतिबद्ध हटाउनु पर्ने पनि उहाँले माग गर्नुभएको छ। सन् 2024 विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा भएको हिंसात्मक दमनपछि हसिना सत्ता छाडेर हेलिकप्टर मार्फत भारतको नयाँ दिल्ली पुग्नु भएको थियो।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027 आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेटको मिति सार्वजनिक गरेको छ। क्रिकेट समाचार प्रकाशन गर्ने वेबसाइटका अनुसार आईसीसी एक दिवसीय विश्वकप क्रिकेट सन् 2026 अक्टोबर 4 नोभेम्बर 21 तारीकसम्म दक्षिण अफ्रिका जिम्बावे र नामिबियामा हुनेछ। यस्तै विश्वकपमा छनौट खेल भने 2027 फेब्रुअरी 22 मार्च 23 तारीकसम्म सम्पन्न भइसक्नुपर्नेछ। आईसीसीले विश्वकप छनौटको प्रक्रियामा परिवर्तन समेत गरेको छनौटमा 10 टोलीले भाग लिनेछन्। छनौट खेल खेल्ने टोली सिधै 14 टोली सहभागी हुने मुख्य छनौटमा पुग्नेछन्। दोस्रोदेखि चौथोमा रहने टोलीले सुपर सिरिजको पहिलो चरण खेल्नुपर्ने प्रावधान राखिएको छ। यस चरणको शीर्ष टोली मुख्य विश्वकपको अन्तिम 12 टोलीको समूहमा पर्नेछ। यस्तै छनौट प्रतियोगिता खेल्ने 10 टोलीबाट वरियताका आधारमा आईसीसीको एक दिवसीय वरियतामा रहेका दुई पूर्ण सदस्य दक्षिण अफ्रिका र जिम्बाब्वे बाहेक आईसीसी लीग टूबाट छानिएका 4 टोली र प्ले अफबाट आउने 4 टोलीले विश्वकपमा स्थान पाउनेछन्। नेपालको लीग टूको शीर्ष स्थानमा रहेर विश्वकप पुग्ने योजना सकिसकेको छ। अब नेपालले लीग टूमा प्ले अफको बाटो समाउनु पर्ने अवस्था छ। हाल लीग टूमा सहभागी 8 टोली मध्ये नेपाल 32 खेलमा 24 अंक जोड्दै तालिकाको 6 स्थानमा छ। आईसीसीले प्ले अफको ढाँचा अझै तयार गरिसकेको छैन। लीग दुईमा एक अर्कासँग कुल 36 खेल खेलेपछि शीर्ष चरणमा रहने टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुने प्रावधान राखिएको छ। नेपाललाई एक दिवसीय मान्यता प्राप्त गर्न पनि शीर्ष 6 स्थानमा अटाउनु पर्नेछ। 3 पटक टी20 विश्वकप खेलेको नेपालले अहिलेसम्म एक दिवसीय विश्वकप खेल्न सकेको छैन।
0: र मध्यपश्चिम खबरको अन्त्यमा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31.4 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23.6 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालयको राहीले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 11.9 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मीटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 90% रहेको मौसम कार्यालयकी प्रमुख श्री आरिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: दाङमा हालसम्म कुल 94% जमीनमा धान रोपाई सम्पन्न। लुम्बिनी प्रदेशमा मनसुनजन्य विपद जोखिम बढ़दा 51,000 भन्दा बढ़ी नागरिक उच्च जोखिममा।
1: ग्यासको सहज आपूर्ति मिलाउन तथा कालोबजारी रोक्न कड़ाईका साथ प्रस्तुत हुन जिल्ला प्रशासन कार्यालय दाङको आग्रह। अपाङ्गता भएका व्यक्ति ज्येष्ठ नागरिक र विद्यार्थीलाई प्राथमिकता दिनुपर्नेमा जोड़।
0: सामुदायिक प्रहरी सेवा केन्द्रको 24 स्थापना दिवस आज सम्पन्न। तुलसीपुरमा टिप्परले स्कूटीलाई ठक्कर दिँदा एक युवतीको मृत्यु।
1: राप्ती गाउँपालिकामा रहेको आधारभूत अस्पतालमा भोलि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने।
0: अवस्था अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाई हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempire.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
0: म सुशीला ओली
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ।
0: नमस्कार।

0: नागरिकता नबी थुप्रो चार मेगा आर्टमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: साथै भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि
3: इलेक्ट्रोनिक दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जाले इलेक्ट्रोनिक घोराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश अब बन्जाले इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: मैले मेरो गुट्टु
4: थिएटर सिनेमास घोराइदस चौडीकुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
6: आमा म पढ्छु नि।
7: के रे बाउलाई सिक्याउ, तँलाई पढाउनलाई बेगर ल्याऊ।
8: तिमीले पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
9: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ।
10: एक हप्तादेखि यो दाँत दुखेको दुखेछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
11: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
12: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
10: बाङ्गा टिङ्गा दाँत मिलाउने,
12: शल्यक्रिया गरेर दाँत निकाल्ने,
10: खाली ठाउँमा दाँत भर्ने,
12: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
10: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
12: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
13: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
14: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
13: हुलास फुड्सका उत्पादहरू: हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
14: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
13: हुलासले बनाउँदैछ परिवार एक साथ।
15: सीता के भयो तिमीलाई, घुम्छौ र बसिछौ?
16: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन, अब त आफै मरिसक्यो।
15: के कुरा गर्छु नि, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
16: ए ठिकै छ, म जाने त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
17: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट: पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
17: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि, एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
18: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना:
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
18: प्रवेश परीक्षा साउन 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
5: फोन नम्बर 082562601 98578935990 98578135684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
19: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुदद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
20: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्ट आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
21: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944।

रेट छ कत्र नो इट लाइक प्रो राशि थापा फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: मध्य पश्चिम जान ज्याक यति बेला बेलुकीको 7 बजेको छ।
1: इतनापी थुप्लु 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
2: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त
2: के भो भने
3: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जानी होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
3: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
4: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
5: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जान
6: सम्पर्क मोबाइल नम्बर 9822964264
7: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
9: उपचार हुने रोगहरू
8: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
9: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
8: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
9: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
8: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
9: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
8: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
10: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: दाङ सूचना तथा संचार सहकारी संस्थाद्वारा सञ्चालित आवाज इनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जबाट प्रसारित ज्येष्ठ नागरिक सरकार कार्यक्रमबाट बोलिरहेका छौँ। प्राविधिक मित्र शालिराम चौधरीको साथमा सञ्चालक दुदराम खनालको तर्फबाट हार्दिक अभिवादन। यो कार्यक्रम रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जबाट प्रसारित कार्यक्रम रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रसारित कार्यक्रम हो, आफ्नै उत्पादित र आफ्नै प्रसारित कार्यक्रम हो। यो कार्यक्रम लुम्बिनी प्रदेशका पश्चिमी जिल्लाहरू दाङ र आसपासका क्षेत्रहरूमा रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जबाट प्रत्यक्ष रूपमा साथसाथै इन्टरनेट अनलाइन www.radioMP.org लगन गरेर अथवा सामाजिक सञ्जाल मार्फत रेडियो एप्लिकेशन डाउनलोड गरेर संसारभरबाट सुन्न सक्नुहुन्छ। यस कार्यक्रमलाई रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको फेसबुकको पेजलाई लाइक गरेर पनि आफूले चाहेको समयमा सुन्न सक्नुहुन्छ। यस कार्यक्रम मार्फत यस क्षेत्रमा रहनुहुने जेष्ठाहरूको जीवनको भोगाई र गराईलाई उहाँहरूकै मुखारविन्दुबाट हाम्रा श्रोतामा पस्किने कार्यक्रमको रूपमा लिएका छौँ। आज ज्येष्ठ नागरिक सरकार कार्यक्रमका आजका अतिथि हुनुहुन्छ सल्यान माल नेता, डाँडा गाउँमा जन्मिएर आफ्ना 87 वसन्त पार गरिरहनु भएको र हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 15 डुवा थाई बसोबास गर्दै आउनु भएको ज्येष्ठ नागरिक हुनुहुन्छ शालिक राम लामिछाने। उहाँ उमेरले 87 वर्ष भए पनि उहाँको लाइफ एक्टिभ लाइफ छ, आफ्ना दैनिकी क्रियाकलापहरू आफै गर्ने हिँड्ने डुल्ने गर्नुहुन्छ। विवाह सेवा केन्द्र घोराई 15 उहाँ चाहिँ आएर आफूले भजन कीर्तन गर्ने, गीत गाउने, रमाउने गर्नुहुन्छ। त्यस क्रममा आज म उहाँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न गइरहेको छु। यो जेष्ठ सरकार कार्यक्रममा आजका अतिथि शालिक राम लामिछानेजीलाई स्वागत गर्न गइरहेछु। स्वागत छ शालिक राम लामिछानेजी।
1: धन्यवाद।
0: सञ्चय राम्रै हुनुहुन्छ?
1: ठिकै छ, दरबार दुःख छ, दुख्छन्,
0: शरीर त वृद्ध अवस्थाले दुखेको, अरू सामान्य बाहिरभित्र हिँड्ने ओर्ने आफ्नो दैनिक कार्यकलाप त गर्न सक्नुहुन्छ?
1: अलिअलि थोरै थोरै, बुढी पनि त्यस्तै त्यस्तै छ, आँखा खोलाको दुःख छ।
0: बुढाबुढी के उमेर बराबर
1: मात्रै छन् घरमा, पैसा एक्लै छन् बुढाबुढी मात्रै, यहाँ औषधि गरेर आएको छोरी कहाँ छोरी कहाँ।
0: अब यो अहिले 87-88 वसन्तसम्म त तपाईँ अब त्यत्न गुरुवामा बसेर गाडीमा चढेर यहाँ आएर उपचार गरेर एक्लै जान सक्नुहुन्छ भने बाल्यकाल त तपाईँ कस्तो थियो, कस्तो परिवारमा जन्मिनु भयो? तपाईँ जन्मिँदाखेरि
1: केही साधारण परिवार हो।
0: बुवा आमाको पेसा के थियो?
1: बुवा आमाको पेसा पहिले त अरू के थियो र बाबु खेतीबारी गर्ने, गाई पाल्ने, भैँसी पाल्ने, बाख्रा पाल्ने,
0: किसानी गर्नुहुन्थ्यो,
1: किसानी गर्थ्यौँ, घरू लाग्ने।
0: कति तपाईँहरू दाजुभाइ कति हुनुहुन्थ्यो नि, दिदी बहिनी दाजुभाइ?
1: हामी दाजुभाइमा जन्मिन त 5 भाइ जन्मिया छन्, 3 बहिनी छोरी हुन्, तर अहिले हामी 3 भाइ छन्, एउटा बहिनी छ।
0: ए कहाँ सबै हिँड हुनुहुन्छ कि सल्यान?
1: सल्यान छार्गेलिम, एउटा भाइ लम्बै बस्छ, एउटा भाइ माइलो हुई दाङमा डुरुवामा छ, म जेठो म पनि हुई डुरुवामा छ।
0: अनि सल्यान आफूले जन्मेको जन्म ठाउँ किन छोड्नु हो नि?
1: अहिलेको त्यो गर्दाखेरि सबैले दाङ दाङ भन्न लाग्यो, त्यसैले गर्दाखेरि उहाँ होलो सक्छ, कोही भुक्यो नभुक्यो त्यस्तै छाडेर दाङमा आएको।
0: कति वर्ष भयो आउनु भएको?
1: 26 साल भयो आएको।
0: ओहो, 26 सालमा भनेपछि त अब लगभग 15-57 वर्ष भयो होइन?
1: भयो।
0: छोरा छोरी सबै यहीँ आएर जन्मे?
1: छोरा छोरी यहीँ आएर जन्मे।
0: हाँ, आउँदा को को आउनु भयो?
1: आउँदाखेरि त बुवा आमा, त्यहाँबाट हामी भाइ बहिनी पनि हो, यहाँ तिन भाइ बहिनी हो,
0: अनि बुवा पिता श्रीले चाहिँ बसाई सराई गरेर ल्याउनु भएको?
1: हजुर, बसाई सराई पनि ल्याइहाल्यो।
0: हजुरहरू बसाई सरेर आउनु भएको कि हजुरको पिता श्री?
1: हामी आकाम थाहै भएन।
0: तपाईँहरूले बुवा आमालाई पनि ल्याउनु भयो? त्यतिखेर तपाईँहरू 26 सालमा सल्यान छोड्दाखेरिको छोडेर दाङ आउँदाखेरिको अवस्था र अहिलेको अवस्था कस्तो छ, कति फरक छ?
1: अवस्था त पहिले त्रिस्त बेगाको जग्गा हो, 7-700 दरले हामीले सगरटेन रेग्मीसँग किनेका छौँ।
0: त्यही त, कतिमा किन्नु भयो?
1: 7-700 दरले
0: बिघाको?
1: बिघा।
0: अहिले कति कति छ नि अहिलेको बिघा पेट्दा कति पर्छ?
1: अहिले त हाम्रो त्यहाँ ठाउँमा बाटाको लाइनमा हो भने 15, अलि उस्तै हो भने 8-10, अलि थोरै छ भने 3 माथि छ।
0: 3 भन्दा तल पाइन्न?
1: पाइन्न।
0: 3 लाख रुपियाँ कठा?
1: कठा।
0: बिघा त होइन,
1: अहिलेको
0: यो जमानामा पाइन्न?
1: पाइन्न।
0: अनि जग्गाको भाउ त यतिका महँगो, वस्तु भावका पनि मागे तपाईहरु दाङ झर्ने बेला त्यतिखेर 25-26 सालतिर दाङ झर्दा यहाँ खेतीपातीको मूल्य के थियो?
1: उहिले त त्यस्तै कस्तो मूल्य थियो, धान हुने घर किराले घुनले खाने, नहुने बिचारालाई दुःख हुने, बेसाई खाने भोकमारी परेपछि पहिले उहिलेको टाइममा मस्तै दुःख पाउँथ्यो जनताले। अहिलेको जमानाले गर्दाखेरि सरकारले हेरफेर गरिदिएले खाद मल आयो, हरेका आयो, नयाँ नयाँ कृषि खेती गर्ने धान वान आया, सबै आएका हुनाले अहिले सुविधा छ, पनि खान पुगाएको छ।
0: पहिले भन्दा अहिले सुख?
1: अहिले धेरै सुख। उहिले त गाईलाई पारेर कहाँ जाने हो, घाँस घोरा लाग्दा जान्थ्यौँ, गाई भैँसी चराउन जान्थ्यौँ ग्वाला, सबै दुःख गर्थ्यौँ, कहाँ हो कहाँबाट भाँचा भारी बोकाएर पनि ल्याउँथ्यौँ। अहिले त धेरै सुखको दिन, अहिले त सुखारी दिन
0: तर कसै कसैले त अहिलेको जमाना खराब, पहिलेकै जमाना राम्रा भन्छन् त।
1: राम्रो त अघाडिको जस्तो अहिले कहाँ होला, उहिले गाई भैँसी पाल्ने, दही दुध मही खाने, आएको खान्थ्यो, उहिले
0: घरै
1: घरै
0: किन्न पर्थेन,
1: किन्नु पर्दैन थियो, खेतीपाती गर्थ्यौँ, जग्गा थियो, खाना पुगाउँथ्यौँ। र अहिले त धेरै सुख भन्छन् क्या र उस्तैले, तर पहिलेको जस्तो दिन अहिले छैन। पहिले खाना राम्रो खान्थ्यौँ, खाद हाले केही खाइँदैन थियो, गाई भैँसीको मल हाल्थ्यौँ, साधारण खाना खान्थ्यौँ, रोग यति रोगी मान्छे हुनैन्थ्यौँ। अहिले त खाद हाल्ने भन्छ, के भन्छ, जामा तरकारीमा पनि खाद, हरेकमा खाद, त्यसैले गर्दाखेरि सेतो भातले गर्दाखेरि ज्यादा रोगी छ मान्छे सबै।
0: पहिले यस्तो रोगी हुन्थेन,
1: थिएन यस्तो रोग, थिएन। कोही कोहीलाई राजरोग भयो भन्थे, टिबी भयो भन्थे, अहिले त्यो त साधारण भइगयो अगाडि, त्यसैलाई ठुलो रोग मान्थे, टिबी रोग, त्यहाँबाट के राजरोग भन्थे त्यसलाई ठुलो मान्थे, अहिले यसलाई सामान्य मान्य भइगयो, त्यही मान्दै। अगाडि त जडीबुटी गरी पनि सन्च लाग्थ्यो, अहिले सन्च लाग, जडीबुटीको विश्वासै मान्दैनन्,
0: जडीबुटी विचार मान्दैन,
1: मान्दैन।
0: अब एउटा हिसाबले खानपान रहनसहन छर छिमेक इष्टमित्रको हिसाबले पहिले राम्रो
1: राम्रो,
0: अहिले चाहिँ यिनीहरू सुख सुविधाले अहिले राम्रो, औषधि उपचार होइन, गाडी घोडा हिँड्ने,
1: दुःख कम गर्ने,
0: दुःख कम गर्नु
1: परेन, गाडीबाट हिँड्नु पर्ने।
0: अब खेतीपाती गर्दा नि मिसिनले जोत्ने,
1: जोत्ने मसिनले कार्देल्ने,
0: कार्देल्ने
1: मसिनले दाउने,
0: दाउने
1: खर रोप्ने पनि अनलाइन या छ गरे
0: मिसिन, हिलो धुलोमा नगिकन किसान गर्न सकिने भइगयो,
1: सजिलो दिन आएको छ, सजिलो हो कि अप्ठ्यारो हो, भुत्तिने दिन हो।
0: अब यसरी कुरा गरिरहँदाखेरि अहिले उमेरले 87 वर्ष हुनुभयो, अब हजुर तपाईँ कति वर्ष हुँदाखेरि विवाह बन्धनमा बाँधिनु हो नि?
1: विवाह बन्धनमा 24 सालमा विवाह भयो हो।
0: कति वर्षको हुनुहुन्थ्यो 24 सालमा?
1: हुन त्यस्तै 21-22 वर्षको, 29 सालमा जया जन्म हो, छोरा जन्मे।
0: माघी विवाह गर्नु हो कि प्रेम विवाह?
1: प्रेमले होइन, बिहा गरेर हो,
0: मागेर
1: बाजा गाजासित।
0: त्यतिखेरको विवाह कस्तो हुन्थ्यो?
1: उहिले त राम्रो हुन्थ्यो, स्याहाले उमेरमा आज दाँत फालेर पनि बिहा गर्ने चलन थियो भन्थे, थोरै कम उमेरमा 12-15 वर्ष बिहा गरिदिन्थे, बाजा बजाउने, रुन्थेन उनी, उनी रुने बेला मान्छेको आँसु आउँथ्यो, धेरै पिर मान्थे। अहिले त हाँसी खुसीसित कस्तो आरामसित हाँसी खुसी गर्दै बिहा हुन्छ।
0: उहिले किन हाँसी खुसी रुन्थिन् त, दुलै किन रुन्थिन्?
1: उहिले त सानो उमेर नपुगे, घर छोड्दाखेरि कस्तो दुःख लाग्यो हो, त्यही भएर रुने। अरू गाउँले सुत्दा पनि आँसु आइजान्थे, तिमी दुलै रुनाखेरि बाजाले छुट्याउँथ्यो, नङ्गाराहरू यिनी सब छोडाइ बाजा गाईले नङ्गारा बजाउने, त्यसले गर्दाखेरि
0: बाजा रोएको आवाज अरूले नसुनुन् भन्न बाजा बजाउँथे,
1: त्यही त होला।
0: अनि तपाईँ कति वर्षको हुँदाखेरि श्रीमती कति वर्षकी हुनुहुन्थ्यो?
1: श्रीमती त कति हुने हो, म त्यति हुँदाखेरि 15 वर्षकी हुन्थ्यो।
0: ए आफू 22, तपाईँ 22-23 वर्षको हुँदा उहाँ 15 वर्षको
1: फरक छ,
0: 10 वर्ष। अनि त्यो 10 वर्षको फरकको विवाह, दाँत फालेर चाहिँ तिनी नानी दुधे नानीलाई
1: फालेर म त परिन भन्न सुन्यो
0: सुन्नु,
1: तर त्यसमा म परिन,
0: तपाईँहरू पढ्नु भएन, तपाईँभन्दा पहिलेका त्यस्ता पनि पढ्यो,
1: त्यस्ता पनि सुनाउँथे बुढापाका
0: मान्छेले त्यो बेलामा। अब त्यो विवाह चाहिँ राम्रो कि अहिलेको उमेर पुगेर हाँसी खुसी एउटाले अर्कालाई माला लगाइदिएर त्यहाँको दुईजना खुसी भएर नाचेर गरेको विवाह राम्रो?
1: नै अहिलेको राम्रो,
0: अहिलेको राम्रो,
1: अहिलेको राम्रो,
0: त्यतिखेरको पाप
1: बस। फेरि हामीले मागेर दिनु परेन, आमाबुलाई दुःख भएन
0: भएन,
1: आफै उनले रोजिहाल्छन् के लभ बस्यो भन्छन् र त्यसैमा हामीले उनले विवाह गरिदिन्छन्,
0: अनि घरबाट टिका लगाइदिने मात्रै हो,
1: टिका लगाउने, अरू त अलिक परिवार आमबाबुलाई दाइजो दिने हरेकै खर्च त म पिटिनु पर्यो आमबाबु
0: पिटिन त पर्यो
1: आफै गरे भने पनि नदिएर सुख छैन नदिएर सुख छैन यतै गइगो भन्छन् यस्तो जमाना आयो अब मागेर एउटी बुहारी माग्दाखेरि जुत्ता 7 लाखिन्छन् बा भन्थे पहिलोको जमानामा आज बोलायो अर्की पटक फेरि कति दिनका बोलाउने जुत्ता 7 लाखिन्छन् बा भन्थे बुढाहरूले
0: छोरी माग्न जाँदा
1: छोरी माग्न गया अहिलेको जमाना त आमा बाबुलाई केही पर्दैन
0: पर्दैन
1: माग्नु दिनु परेन आफै क्या माया लभ बस्यो भन्छन् त्यसो उनीको
0: त्यसैलाई राम्रो मान्नु माया लभ बसेर चाहिँ बिहा गरेको राम्रो हो कि त्यो सातले
1: भन्थे अहिलेको जमानाले लभ बस्या राम्रो
0: राम्रो
1: आम बाबुलाई टेन्सन भएन यसै घरमा दियो उसलाई भन्न पाइन त्यसले गर्दाखेरि अहिले लभ माया बसाउँछन् यसैमा राम्रो जमानाले गर्दा
0: अनि अब म अलि पछाडि फर्किन लाए तपाईँ कुरा गर्दा गर्दा एउटा सामान्य परिवारमा जन्मिनु हो मध्यम परिवारमा पहाड़को ठाउँमा त्यतिखेर तपाईँले पढाइ लेखाइ गर्न पाउनु हो कि पाउनु होइन
1: के गर्न
0: पढाइ लेखाइ गर्न
1: पढाइ लेखाइ पढ्यौँ
0: कतिसम्म पढ्नु हो
1: 12 घरी पढ्यौँ कखरा पहिले अ पढ्यौँ क ख पढ्यौँ त्यहाँबाट पढ्दा ओर्दा अलि पढ्न सक्यौँ र दुर्गा गोज पढ्यौँ चण्डी पढ्यौँ रुद्री पढ्यौँ त्यहाँबाट अलि सकिनौँ त्यति हो
0: त्यति हो त्यो स्कुलमा गएर पढाइ भयो कि घरै पढ्नु हो
1: घरै गुरु भन्थ्यो यस्ता छोला बिहा भन्नु उहिले यत्रै कपडा रुमाल जस्ता काटेर त्यसैमा किताब बन्ने यो काठा पाटी सिलुट भन्थेपछि त्यो काठा पाटी भन्ने तिमी अँगारियो पहिला खेर त्यसलाई सफा गरी त्यसलाई कालो गराउने त्यसैमा खरीले लेख्ने गर्थ्यौँ कागज यस्ता ऊ हुनुहुन्थ्यो कोरा कागजमा उसले क्या कलम भन्छन् काठा कलमलाई
0: बाँसको कलम
1: बाँसको सेसीले ल्याउँथे तिनी कलम किनेर गुरुले काटिदिन्थे चप्पूले काटेर त्यही कलमले लेख्ने गर्थे
0: अनि तिनी गुरुलाई पढाउन आएकालाई कति दिन पर्थ्यो नि पैसा
1: पहिले त छोरै थियो अहिले यस्तो पैसा कहाँ हुनु र छोरैमा खोइजान्थ्यो पैसा पनि हामीसँग कहाँ हुन्थ्यो र
0: फेरि पहिलेको थोरै पैसाले नि काम गर्थ्यो
1: काम गर्थ्यो साराना आठन्दी मेला जाने हुने यतिका गन्जी तरुल बदम खाना पाइन्थ्यो धेरै दिनेले 1 रुपियाँ ल्यायो नचाहिँ 4 आना 8 आना भन्ने चलन थियो पहिले त्यस्तै दिन्थ्यो र मेला खान चाहिँ सस्तो पुग्थ्यो अहिले त 1000 पनि त्यति सामान आउँदैन
0: ए पहिलेको 4 आनाले आउने सामान अहिले 1000 पनि आउनु
1: आन्न त्यस्तो थियो
0: जमाना
1: 9 रुपियाँ बाँसमा रानीमार तेल ल्याउँथ्यौँ मट्टी तेल सूर्यमार 10 रुपियाँ आवासमा नेपाल नगर ल्याएर पहाड़ सल्यान पुगाएर त्यही बत्ती बालेर उज्यालो गराउँथ्यौँ
0: ए बाघ मट्टी तेल
1: मट्टी तेल
0: ए त्यो एक बाकस तेल भयो भने 1 वर्षलाई पुग्थ्यो
1: वर्ष हामीले पुगाउँदैन 6 महिना पुगाउँथ्यौँ
0: 6 महिना
1: बाल्ने अब धेरै
0: अनि मट्टी तेल त्यति हुन्थ्यो भने अरू यताबाट बेच्न लाने घिउ बेच्न लानुहुन्थ्यो होला त के भयो
1: घिउ हामीले बेचेनौँ बाबु त्यसरी हामीले तोरी गल्ला लग्ने घोरला नगिया धान कुटाएर चामल गल्ला लग्ने गर्थ्यौँ त्यसमा 5-7 रुपियाँ नाफा आउँथ्यो
0: 8-10 रुपियाँ एक घोडामा नेपाल
1: 9 दिन लाग्थ्यो जान आउन कोइलावास 5-6-7 दिन लाग्थ्यो
0: कोइलावास फाइदा बढी हुन्थ्यो कि नेपाल
1: अलि बढ्ता नेपाल हुन्थ्यो
0: त्यही भएर नेपाल भनिन्छ
1: हाम्रो पछिको नेपाल चल्थ्यो धेरै भाइ अगाडि त दुःख थियो एउटा घोरो नभई नहुने हुन्थ्यो गिरिस्थिमा घोरो पाल्नै पर्ने मूल हामीले भारी बोकेर हिँड्नौँ घोरैले बोकाउने
0: घोडालाई बोकाएपछि आमदानीको स्रोत घोडा भयो व्यापार भयो
1: घोडा ल्याएर पनि जुम्ला गएर पनि घोडा ल्याएर बेचिन् नाफा हुन्थ्यो
0: कति हुन्थ्यो
1: नाफा हुन्थ्यो 300 ल्याएको घोडा हो मैले अलि पछाडि हो हे ल्याएर 1000 बिग्थ्यो 700 नाफा भइन्थ्यो
0: कति सालतिर कुरा
1: अलि अगाडि भएको बाबु देशीले किन ल्याएको घोडा पछिका देशीले हामी हुँ डाँडा आफ्नो जन्मभूमि बसिहाल्नु
0: ए हुँ सल्यान
1: छ
0: बसाइ सराई नगर्दै
1: नगर्दै
0: त्यहाँ सल्यानबाट चाहिँ जुम्ला गएर
1: हजुर
0: घोडो ल्याएर पर्सिन ल्याएर बेच्नु
1: सल्यान नै हो आफै जन्म ठाउँ देशहरू हुन्छ मिठाई पार्ने यताउता सल्यान
0: जुम्लाबाट ल्याएर डाँडा गाउँ ल्याएर बेच्नु जुम्लामा 300 हालेको
1: 700 बिक्यो अरे हजारमा
0: हजार
1: नाफा हुन्थ्यो
0: कति दिनका पुग्नु जुम्ला सल्यानबाट
1: लाग्थ्यो फोचै हाम्रो माउले मित्र लाएका बिच बिचमा बस्दै हिँड्दै गर्ने लाग्थ्यो धेरै दिन
2: दस दिन लाग्थ्यो
1: दस दिन लागेन हामी त यहाँबाट जाजरकोट गएर फेरि यता साथी भन्नेमा जान्थ्यौँ त्यहाँ मावली मिट लगाएका त्यहीँ बस्ने त्यहीँबाट घोडा ल्याउन पठाउँथे आफ्नो ग्वालाहरूलाई त्यहीँबाट पनि ल्याउँथे म त हुई जुम्ला पुगे मामाहरू बस्ने
0: अनि उमेरमा के काम गर्नु हो नि हजुरले
1: हामीले चिया गरी घाँस काट्ने काट्ने ओछ्याउने बर्खा सन भदोसम्म स्याउला बिछाएर मल धेरै गराउने गर्थ्यौँ हिउँद लगाएपछि
0: जागिर खान त कतै जानु
1: भएन दाङ्गा आइयो पहाडबाट दाङ्गा आउँथ्यौँ पहिलेदेखि पनि दाङ्गा आउने छ महिना दाङ्गा बस्ने फेरि पहाड गइजाने गर्थ्यो
0: आदरणीय श्रोता रेडियो मध्यपश्चिम 91.4 MHz प्रसारित जेसनागी सरकार कार्यक्रमका आजका अतिथि हुनुहुन्छ तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर 15 दुर्गा निवासी 88 वर्षीय शालिकराम लामिछानेजीसँग हामी कुराकानी गर्दैछौ लामिछानेजी दाङ्गा आदि बहने आदि चाहिँ हजुरको सल्यान जानी गर्न लागेको त्यो बाजेकै पालादेखि पहिलेदेखि गरिरहनुहुन्थ्यो
1: बाजे पाला हामी फेरि पछि हाम्रो दाङ किने हामी यस्तो दाङ्गा आत औलो लाग्थ्यो शीत लाग्थ्यो हिजो 4-5 महिना बस्ने फेरि चैत लाग्यो भने पहाड गइजाने गर्थ्यौँ
0: अनि कहाँ बस्नुहुन्थ्यो त यहाँ जग्गा थियो कि अरू
1: त्यस्तै बस्ने बर्तन्ने गाई भैँसी पाल्ने पराल खुवाउने त्यस्तै एक खल गोरु भुची दिएपछि 7 महिना धान आउँथ्यो त्यस्तै त्यस्तै गरी खाने 4 महिना बस्ने फेरि पहाड गइदिने गर्थ्यो अहिले त धेरै सुविधा भइगयो दाङमा संसारै जुम्ला जुम्ली शेषको शेषी देशको देशी सबै यी भरियो दाङमा पहिले त औलो अगन लाग्छ भने यहाँ बस्दैन त्यहाँ कोही शिखर यहाँका जिम्मेदारहरू जान्थे बस्न लेख लेखमा अम्बाज जान्थे बस्न अलि माथि जान्थे अझै घर छन् चिन्ने बनाएका अहिले पो औलो के गरिदियो सरकारले र जुम्ला जुम्ली पनि यही छन् शेषका शेषी यही छन् कसैलाई
0: अब तपाईँ त धेरै सरकार देख्नुभयो पहिलेका सरकार र अहिलेका सरकारमा कुन सरकार राम्रा
1: पहिलेको त त्रिभुवन सरकारको पालाबाट हो हामीले उहिले राम्रो थियो
0: अनि उहिले राम्रो थियो अहिले किन राम्रो भयो
1: महेन्द्र राजा भएमा पनि राम्रै थियो अब पो क्या तोडफोड कता यता राजाको
0: त्यतिखेरको राम्रो के थियो अहिलेको राम्रो के छ जस्तो त्रिभुवन राजा हुँदा तपाईँहरू यहाँबाट हिँडेर नेपालगञ्ज जान पर्यो महेन्द्र राजा हुँदाखेरि पनि कोइलावास घोडो चाहिँ हिँडेर जान पर्यो त्यो कोइलावास हिँडेर जाँदाखेरिको राम्रो कि अहिले घर चिल्ला बाटा भएर काला बाटा घर गाडी आएको राम्रो
1: अहिले राम्रो
0: अनि त्यो कसरी चाहिँ हजुरको महेन्द्र
1: त उहिले पनि राम्रै लाग्थ्यो हिँड्ने घुम्ने खाने पिउने मिठो लाग्थ्यो अब कोही जाने हुन्न
0: अहिले घोडा लाग्न पाइन्न त्यो पहिले घोडा लागिरहेकोलाई घोडा लान्न नपाएकोमा पनि दुःख लाग्छ
1: घोडादेखि चिज लाग्छ त्यति लाग्छ भैँसीदेखि चिज लाग्छ अब सकिन्न
0: सकिन्न अब घोडा लान्न नेपाल लान्न जानै परेन
1: अब परेन
0: परेन
1: नुनको दुःख थियो नुन बोक्नु परे त्यहाँ नुन छ ल्यायो भने उधारा पाइजान्छ उहिले त नुन बोकेर लग्थ्यो सबले हामीले घोर लाग्ने नुनकै दुःख हुन्थ्यो यो घर छुट्टी लग्यो भने 7 महिना दुध नुन बाँध्थ्यो ठुला घरमा त्यस्तो दुःख थियो अहिले त ऊ त्यति नुन लगा पैसा दिउँला अहिले छैन भनेर मगा पनि चलेकै छ अहिले सुविधा
0: अहिले सुविधा पहिले भन्दा अहिले
1: अहिले सुविधा अब के भन्नु पर्ने मैले
0: अब तपाईँले जानेको चिज के छ
1: के भन्ने
0: भजन जान्नुभएको छ कि गीत जान्नुभएको छ कि के छ भनी सुनाइदिनुहोस्
1: गीत गाइदिन
0: गाइदिनुहोस्
1: या गाइदिन
0: जे जान्नुभएको छ त्यही गाइदिनुहोस्
1: ठुलो स्वरसित के
0: आच्छासँग
1: दानी पिपल के भैसु के

0: ती को माले भन्ने हो पाल्दाको भाका हुन्छ अहिले
1: हजुर गाउँछ गाउँ तपाईँ लक्का जवान हुँदाखेरिको गाएको गीत हो यो
0: गाएँ अकर फुल्यो अकर बेली भै फुल्यो बाँवरी साँझै बेला लक्षण आउँछ नमान्नु साँवरी कोही पाउनु पछि आ कसैले अप्ठ्यारो भन्या पछि नमान्नु साँवरी भन्या हो त्यो परमात्मालाई नभुल्नु होला फेरि फेरि आउँदैन यो चोला परमात्मालाई नभुल्नु होला फेरि फेरि आउँदैन यो चोला
1: अरू क्या गाई जे जानुभएको छ
0: गाई गङ्गा तुलसा तिलको दान गाई गङ्गा तुलसा तिलको दान हृदयमा प्रकट होइजाउ जय भगवान हृदयमा प्रकट होइजाउ जय भगवान नारायणले भक्तजनलाई लाउनुहुन्छ पार नारायणले भक्तजनलाई लाउनुहुन्छ पार तेत्तिस कोटी देवतालाई शिरले नमस्कार तेत्तिस कोटी देवतालाई शिरले नमस्कार यो हरि मनमा छैन थिर यो मन छैन थिर दुई दिनको जिन्दगानी झुट्टा हो शरीर दुई दिनको जिन्दगानी झुट्टा हो शरीर
1: आदरणीय श्रोता अब आज चाहिँ हामी मिठा मिठा आफ्ना उमेर अनुसार आफू बाल्यकाल छँदा आफू जवान छँदाखेरि आफूले गाएका सिकेका चोबेलका कुराहरू हाम्रो आजका अतिथि शालिग्राम लामी छानेजीले हाम्रो श्रोतामा पस्किनुभयो अब शल्यानजी अब तपाईँले यो रेडियोमा कार्यक्रममा त कुराकानी त बोलाउनु भयो मैले भन्न लागेको चिज मना लागेका यस्ता यस्ता थिए छुटेछन् भन्ने केही छन् भने भन्नुहोस्
2: के भन्छौ
1: तपाईँले मनमा लागेका केही छुटेका कुरा छन् भने भन्नुहोस्
2: छुटेको कुरा त यस्तै बाबु पुराना कुरा अगाडिका खबर जुन जमाना थियो पहिले अहिले सुखको दिन छ पैसाको कमजोरी हुन्थ्यो उहिले अहिले पैसा कमाउनेहरूलाई कोठामा बसेर कमाएकै छन्
1: कमाएकै छन्
2: दुखारीलाई दुःखै छ सुख हुनेलाई सुखै छ यस्तै हो जमाना
1: ज्येष्ठ नागरिकलाई सरकारले पनि पैसा दिएको छ
2: ज्येष्ठ नागरिकले पनि गरेकै छ हामीले त भगवान् मान्या छौँ ज्येष्ठ नागरिक दिनेलाई हामीले कहिले काम चलाउँदा त्यो नपाएको भए
1: कति पाउनुहुन्छ
2: 12,000
1: श्रीमतीले 12,000
2: 12,000
1: 24,000 महिना तिन चार चार महिनामा तिन तिन महिनामा महिनामा 8,000 पाउनुहुन्छ श्रीमानले 4,000 श्रीमतीले 4,000
2: बाह्र नै कति महिनाको
1: तिन महिनाको 12 दुईजना गरेर 24 अब तिन महिनाको 24,000 भएपछि एक महिनाको 8,000 त्यो घर खर्च पुरा चल्छ त्यो पैसा कसैलाई दिन पर्छ कि आफै खर्च गर्नु
2: हामीले दिन्छौँ केही चाहियो भने खर्च गर्ने ब्याज लाउने भने खाइदिन्छन् त्यही घरैमा चलाउँछौँ केही गर्दैनौँ
1: कति ब्याज लाउनु भएको छ को कोले
2: खाए लाउन मैले ब्याज
1: कति ब्याज ल्याइदिएको को कोले खाए
2: बैङ्कमा हुना 2-4 लाख
1: 2-4 लाख त्यही दिन भत्ताको पैसा जम्मा गरेर 2-4 लाख
2: भत्ताको नै आफ्नो अघि यताउता पनि केही बेच्ने यताउता
1: त्यो 2-4 लाख रुपियाँ आफ्नो जो
2: केही पर्यो भने दुख बिमारी भएपछि केही
1: पैसा त माग्न पर्दैन
2: पर्दैन खाद खर्च चार्ने
1: चार्ने छोरा बुहारीले दिन माग्न हात थाप्न पर्दैन
2: पर्दैन छोरा बुहारीले अझ हाम्रो आसमान छन् भत्ता बुझिया छ बड्डाले बड्डीले
1: दिन्छ कि भन्छ
2: दिन्छ भन्ने आसमान छन्
1: सँगै पर्दैनन्
2: सँगै बस्दैनन् कुरा सुनाउनु भयो
1: अब अझैसम्म चाहिँ श्रीमतीले पकाएको खाना खाएर बुढाबुढीले चाहिँ एउटै भान्सामा
2: दैनिकी
1: चलाउन
2: खाएका छन् बुढीको चलन फेरि बस्दै छत्थ गर्ने छ पूजा आजा नगरेर नखाने नुहाइ धुवाइ प्यार लसुन नखाने नुहाइ धुवाइ गरेर पूजा आजा गरेर खाने चलन छ
1: माछा मासु पनि खानु
2: केही नै उत्तर छन् भक्ति पहिल्यै देखेन मैले खसीको मासु पनि खान्थेँ अहिले 25-30 वर्ष भयो मन जान्न छाद्दैले
1: भक्तिकै लाइनमा छ
2: हामी भक्तिकै लाइनमा छ
1: भोजन के गरिसकिन्छ
2: भोजन
1: भोजन भोजन
2: अरे भोजन हामीले साँझ रोटी बिहान खाना भात त्यही हो
1: अहिलेसम्म राम्रै
2: किनेर दुध खान्छौँ ठेक्का एक मानु दिनको
1: दिनको खर्च पर्छ होला कहीँ हात थाम्न पर्दैन
2: पर्दैन
1: वृद्ध भत्ता पुगेको छ
2: पुगाएको छ
1: खूब राम्ररी अनि यो वृद्ध भत्ताले पुर्याएकोमा तपाईहरु खुशी हुनुहुन्छ
2: खुशी छौ हामीले भगवान मान्या छ यो वृद्ध भत्ता दिनेलाई तर हुन त यो हो यो हामीले बोझै खाएका छौँ ऋणै हो हुन त
1: कहाँ होला हामीले कर तिरेका छौँ
2: कच्ची घरको पनि कर लगाएको छ हामीलाई यस्तो गराउँछ र यो त हामीले ऋण खाएको जस्तो भइगयो भने केही हाकिमसित हाँस्छ केही भन्दैन
1: सर त अब आज कृष्णगिरी सरकार कार्यक्रमका आजका अतिथि शालिग्राम लामिछानेजीसँगका कुराकानी गर्दा गर्दै समय सीमा सकिएको जनघण्टी प्राविधिक मित्रले बताइसक्नु भएको छ त्यसकारण आज आफ्नो यो चाहिँ 87 वर्षको वसन्त पार गरिसकेको ज्येष्ठ उमेरमा आएर आफ्ना मनमा लागेका कुराहरू राख्नुहुने आजका अतिथि र यो हाम्रो कार्यक्रम सुनेर सहयोग गर्नुहुने सम्पूर्ण श्रोता र रेडियो मध्य पश्चिम 91.4 MHz चाहिँ प्राविधिक रूपमा बसेर काम गर्नुहुने सम्पूर्ण मित्रहरू शालिग्राम चौधरी लगायतको सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद दिँदै यो कार्यक्रम प्रस्तुतता पनि यो आजको जेष्ठ नागरिक सरकार कार्यक्रमबाट बिदा चाहन्छ हस्त धन्यवाद।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।
1: सामुदायिक सूचना नेटवर्क CIN।
2: सुकुम्बासी बस्ती विस्थापनको प्रभाव सबैभन्दा बढ़ी बालबालिकाको भविष्यमा देखिएको छ। कतिपय बालबालिका अझै पनि पढ़ाईबाट वंचित रहेको खबर बाहिरिँदै गर्दा सरकार मार्फत उनीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखिनु आवश्यक छ। उनीहरूको पढ़ाई सुनिश्चित गर्न आज सर्वोच्च अदालतको आदेशले राज्यको जिम्मेवारीलाई थप स्पष्ट बनाएको छ। तर दीर्घकालीन समस्या समाधानका लागि राहतसँगै व्यवस्थित पुनर्स्थापना र दिगो नीतिको नागरिकको मौलिक अधिकार र मानवीय समवेदना बीच सन्तुलन कायम गर्दै सरकारले प्रभावकारी कदम चाल्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
3: सरकारले नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी सरकारी कर्मचारीहरूको संशोधित तलब ग्रेड र सुविधा निर्धारण गरेको छ। बजेट मार्फत घोषणा गरिएको 10% तलब वृद्धि र 10% प्रोत्साहन भत्ता अनुसार कर्मचारीको मासिक तलब बढ़ाइएको हो। अर्थ मन्त्रालयका अनुसार कर्मचारीको तलब पद अनुसार न्यूनतम 1912 रूपियाँदेखि अधिकतम 5662 रूपियाँसम्म बढ़ेको छ। यससँगै सामान्य श्रेणीका कर्मचारीको मासिक कुल तलब करिब 40,000 रूपियाँ पुग्ने सरकारको दावी छ। नयाँ व्यवस्था अनुसार निजामती सेवाको सबैभन्दा उच्च पद मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको मासिक तलब 90,594 रूपियाँ कायम गरिएको छ। मुख्य सचिवको प्रारम्भिक तलब 84,932 रूपियाँ हुनेछ, जसमा ग्रेड वृद्धि भएपछि कुल तलब 90,594 रूपियाँ पुग्नेछ। यस्तै विशिष्ट श्रेणी सचिवको मासिक तलब 84,576 रूपियाँ तोकिएको छ। अर्थ मन्त्रालयले हिजो सबै मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी कार्यालयलाई नयाँ तलबमान कार्यान्वयन गर्न परिपत्र जारी गरेको हो। सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अस्पतालहरूलाई तिर्न बाँकी रहेको करिब 15 अर्ब रूपियाँ बोक्यौता भदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रुजु प्रक्रिया पूरा भएपछि 10-12 अर्ब रूपियाँ भदौभित्र भुक्तानी गर्ने जनाएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

0: लहरूलाई तिर्न बाँकी रहेको करिब 15 अर्ब रूपियाँ बोक्यौता भदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रुजु प्रक्रिया पूरा भएपछि 10 देखि 12 अर्ब रूपियाँ भदौभित्र भुक्तानी गर्ने जनाएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि थप 55,000 स्वास्थ्यकर्मी आवश्यक रहेको जनाएको छ। हाल देशभर करिब 35,000 स्वास्थ्यकर्मी कार्यरत रहे पनि आवश्यकता भनी 90,000 भन्दा बढ़ी रहेको स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बताउनुभयो। हाल स्वीकृत 1,808 नयाँ दरबन्दी 2 महिनाभित्र पदपूर्ति गर्ने र थप 5 देखि 600 नयाँ दरबन्दी सिर्जना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकनको अनुमति दिएको छ। अब विवादको पुनः सुनवाई 3 न्यायाधीशको इजलासमा हुनेछ। यसअघि सर्वोच्चको संयुक्त इजलासले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिक ठहर गर्दै निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। उक्त फैसला त्रुटिपूर्ण रहेको दावी गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले पुनरावलोकन निवेदन दिएका थिए। प्रधान न्यायाधीश मनोज कुमार शर्मा सहितको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएपछि अब अघिल्लो फैसला सही थियो वा थिएन भन्ने विषयमा फेरि बहस हुनेछ। त्यसपछि हुने निर्णयले कांग्रेसको आधिकारिकता विवादको टुंगो लगाउनेछ। देउबा पक्षले भने यसलाई स्वागत योग्य भनेको छ। आन्तरिक विवादमा फँसेको पार्टीलाई पूर्ण लयमा फर्काउन संवादको वातावरण बढ़ने कांग्रेस नेता मीन विश्वकर्माले सीआईएनलाई बताउनुभयो।
1: अहिलेसम्म पार्टी नमिलेको तर अदालतले फेरि यो मुद्दा हेर्नुपर्ने देखिगतको निर्णयहरू चाहिँ त्रुटिपूर्ण देखियो बेलुको देखिन जस्तो भयो भनेको हुनाले अब फेरि यो मुद्दा अदालतमा विचाराधीन रहेको हुनाले अब आपसी वार्ता छलफल चाहिँ अनौपचारिक त हुन गर्न सकिने हो तर पार्टीको औपचारिक वार्ता छलफल भन्ने कुरा शर्त आदि इत्यादि केही पनि नहुने भयो। त्यसैले अब अदालतको आजको आदेश चाहिँ हाम्रा लागि स्वागत योग्य छ र हामीले हाम्रो निवेदनको सुनवाई भएकोमा हामी खुसी व्यक्त गर्दछौँ। तर यसले हार्दिक भन्दा पनि पार्टी नेपाली कंग्रेस पार्टी जसरी 14 महाधिवेशनमा एकरूपता एकताबद्ध भएर 14 महाधिवेशन गरेका थियौँ यसले 15 महाधिवेशन पनि एकताबद्ध भई 15 महाधिवेशन गर्ने सम्भावनाको ढोका चाहिँ खोलेको छ। त्यसैले अदालतले पार्टी हामीलाई विभाजित बनाएको भन्ने हामीलाई महसुस भएको थियो। अब अदालतले नै हाम्रो पार्टी एकता गर्ने वातावरण बनायो।
0: एसीबी सभापति गगन थापा लगायतका शीर्ष नेताहरू सर्वोच्चको निर्णयपछि छलफलमा जुट्नु भएको छ। गृहमन्त्री सुदन गुरूङले राष्ट्रिय सभामा आफ्नो अभिव्यक्ति र भाषा ठाडो हुन पुगेको भन्दै सांसदहरूसँग औपचारिक रूपमा माफी माग्नु भएको छ। मनसुनजन्य विपद व्यवस्थापनबारे छलफलका क्रममा निर्मला पन्त हत्या प्रकरणको विषय उठेपछि गृहमन्त्रीले सांसदहरूलाई उक्त विषयमा प्रश्न नगर्न चेतावनी दिनुभएको थियो। त्यसपछि उहाँको अभिव्यक्तिको आलोचना भएपछि गृहमन्त्री गुरूङले रुस्टमबाटै आफ्नो भाषा अनुचित भएको स्वीकार गर्दै क्षमा याचना गर्नुभयो।
2: र मेरो तर्फबाट अब अलिकति ठाडो तरिकाले यो अलिकति भयो जस्तो लाग्यो मलाई पनि होइन, यसको लागि म क्षमा प्रार्थी पनि छु, हजुरहरूलाई माफ पनि माग्न चाहन्छु। यो तर यो विषय चाहिँ कस्तो हो भन्दाखेरि हजुरको यो संसदको मर्यादा र जनताप्रतिको आशालाई म बुझ्छु, उच्च सम्मान पनि गर्न चाहन्छु, तर यसलाई अनुसन्धानको विषयलाई हामीले सदन मार्फत गर्ने चाहिँ अनुसन्धानको विषयहरू चाहिँ यो सदन मार्फत चाहिँ हामीले गर्नु चाहिँ मिल्दैन। अनुसन्धान हो नि त, त्यो विषयलाई त हामीले सकेसम्म चाहिँ गोप्य राखेर अनुसन्धानको प्रक्रियालाई अगाडि बढाएर हामीले यसलाई चाहिँ रिजल्ट दिनु ठूलो कुरा हो नि त।
0: यसैबीच गृहमन्त्री गुरूङले सरकारले संसदमा प्रश्नको जवाब दिनुभन्दा अघि नै काम गरिसक्ने बताउनु भएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले काठमाण्डु उपत्यका सहित 30 जिल्लाका साना नदी तथा खोलामा आज आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ। आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे पुलाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलप्रासी, पूर्व पश्चिम, रूपन्देही, कपिलवस्तु, पाल्पा, तनहु, स्याङ्जा, लमजुङ, कास्की पर्वत, म्याग्दी, बागलुङ, डोटी, डणेलधुरा, कैलाली र कञ्चनपुर लगायतका जिल्लामा साना नदी र खोलामा पानीको सतह बढ़ने सम्भावना रहेको छ। शाखाले भोलि र पर्सि बहने साथै प्रदेशका केही साना नदीहरूमा आकस्मिक बाढ़ीको जोखिम रहने पूर्वानुमान गरेको शाखा प्रमुख विनोद पराजुलीले सीआईएनसँग बताउनुभयो।
3: दुई दिनदेखि मनसून अलि सक्रिय छ नेपालको क्षेत्रमा र यो सक्रियता भोलिसम्म कायम राख्न सक्ने देखिन्छ। अब यो सन्दर्भमा आज बिहानको बाढी पूर्वानुमान बुलेटिनमा हामीले मुख्यत नारायण नदीको क्षेत्रमा आज सतर्कता तह पार हुने अवस्थाको पूर्वानुमानसँगै सचेतनाको लागि पूर्व सूचना जारी गरेका छौ भने अन्य जति पनि नारायणी नदीका शाखा नदीहरू छन् त्रिशुली, बुढी गण्डकी, मर्स्याङदी, सेती, मादी, दमो, कालीगण्डकी लगायतमा पनि सतर्कताको सूचना चाहिँ दिएको छ। त्यस्तै कोशीको क्षेत्रमा पनि केही ठाउँमा पानी छ।
0: नेपालमै विकास गरिएको बहुप्रकोप पूर्व सूचना प्रणाली महिनाको सफल परीक्षण गरिएको छ। इनोभेटिभ इन्जिनियरिङ सर्विसेस प्रणालीले निर्माण गरेको यो प्रणालीले बाढ़ी, पहिरो, डुबान, बन्डडिलो, हिमपात, विस्फोट, औद्योगिक दुर्घटना

0: यही ठाउँमा पानी छ।
1: नेपालमै विकास गरेको बहुप्रकोप पूर्व सूचना प्रणाली महिनाको सफल परीक्षण गरिएको छ। इनोभेटिव इन्जिनियरिङ सर्विसेस प्रणालीले निर्माण गरेको यो प्रणालीले बाढ़ी पहिरो डुबान बन्डडिलो हिमपात विस्फोट औद्योगिक दुर्घटना लगायत विभिन्न आवाज सन्देश समेत प्रसारण गर्न सक्ने सुविधा रहेको सीआईएनसँग बताए। संचालक राहुल गुप्तालाई पनि नियन्त्रणमा लिएको जनाइएको छ। पछिल्लो एक महिनामा बजारमा अधिकांश तरकारी तथा हरियो सागसब्जीको मूल्य बढ़ेको छ। असार 21 गतेदेखि यताको औसत बजार मूल्य तुलना गर्दा केही तरकारीको भाव 3 गुणा भन्दा बढ़ीले उकालो लागेको देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार जिरीको सागको मूल्य सबैभन्दा धेरै 340.18% बढ़ेको छ। पालुङ्गोको साग 309.9%, पार्सले 287.75%, रायो साग र ब्रोकाउली 257.14%, लाम्चो भेन्टा 227.27% तथा तितो करेला 200% महँगिएको छन्। दैनिक भान्सामा बढ़ी प्रयोग हुने भिन्डी बोडी घिउसिमी मकै बोडी काउली हरियो फर्सी हरियो धनियाँ र हरियो खुर्सानीको मूल्य पनि एक महिनामै मूल्य दोब्बरको हाराहारीमा पुगेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले कन्सुलर प्रणालीकरणका लागि अनलाइन आवेदन प्रणाली शुभारम्भ गर्नुभएको छ। नेपाल ई प्रमाणीकरण प्रणाली अन्तर्गत सञ्चालनमा आएको यस सेवासँगै अब सेवाग्राहीले कन्सुलर प्रमाणीकरणका लागि मन्त्रालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ। प्रणाली उद्घाटन गर्दै मन्त्री खनालले डिजिटल प्रविधि सेवा प्रवाहको माध्यम मात्र नभई सार्वजनिक प्रशासनलाई पारदर्शी प्रभावकारी र उत्तरदायी बनाउने रूपान्तरण कार्य प्रक्रिया भएको बताउनुभयो।
2: विभिन्न प्रयोजनका लागि पेश गरिने कागजातहरूको कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधि मैत्री बनाउने उद्देश्यले विकसित गरिएको कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणाली नेपाल ई एटेस्टेशन सिस्टम एनईएटीएस को शुभारम्भ गरेका छौं। मैले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा गरेको पहिलो निर्णयले आज मूर्त रूप लिएकोमा मलाई अत्यन्तै खुशी लागेको छ र यसले परराष्ट्र मन्त्रालयको समग्र सेवा प्रवाहलाई उदाहरणीय बनाउन सहयोग गर्नेछ भन्नेमा म विश्वस्त छु।
1: साझा खबरमा अब विदेशका खबर। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणा गरेसँगै बंगलादेशमा पुनः विवाद शुरू भएको छ। नयाँ दिल्लीमा पत्रकारसँग प्रत्यक्ष कुराकानी गरेको विषयमा बंगलादेशमा आक्रोश व्यक्त भएका छन्। बंगलादेशले द्विपक्षीय सम्बन्धमा यस घटनाको सम्भावित प्रभावहरूको बारेमा विचार नगरी भारत सरकारले हसिनालाई सार्वजनिक कार्यक्रममा बोल्ने अवसरसहित सार्वजनिक कार्यक्रम आयोजना गर्न अनुमति दिएकोमा गहिरो खेद व्यक्त गरिएको छ। अब खेल खबर। फिफा निलम्बनका कारण नेपालले अगस्त अन्तिमदेखि शुरू हुने एएफसी 20 वर्ष मुनिको एसियन कप छनौट खेल्न नपाउने भएको छ। खेल तालिकाबाट नेपालको नाम हटाइएको छ। एसियाली फुटबल महासंघ एएफसीले सार्वजनिक गरेको ड्र तालिकामा नेपालको नाम हटाइएको छ। छनौटमा नेपाल डेभलपमेन्ट फेज अन्तर्गत समूह आईमा थियो। अब नेपालले 20 वर्ष मुनिको एसियन कप छनौट खेल्न पाउने छैन।
3: सन्तोषी रावल तमोर करिडोरले फेरियो पहाड़ी क्षेत्रको मुहार। गाउँ फर्किन थाले बसाई सरेका परिवार।
4: अब हामी पनि केही डाइरेक्ट व्यवसाय गर्ने भनेर सरेको थियौँ। बाटोहरू पनि पर्नु, अब सुविधाहरू पनि आउन थाल्यो। त्यही भएर हामी अहिले खोलामा टाढामा यसो सानो आफ्नै घरमा होटल व्यवसाय गरेर बसिरहेको छ।
3: 2065 सालमा शुरू भएको तमोर करिडोरले विकास र रोजगारीको बाटो खोल्दै। रिपोर्ट पर्यटन क्षेत्रको विकासमा सांसदको भूमिका संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
5: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू
6: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
0: अनुहारका हड्डी भाँचिएको जोड्ने,
6: दाँतको एक्सरे सेवा,
0: सामान्य तथा जटिल दाँत निकाल्ने,
6: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
0: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
6: मेसिनबाट जडेदेखि दाँत फरिने,
0: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
6: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
0: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
6: साथै
5: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
6: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
7: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, जीवज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825267777।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: भएसँगै धनकुटा र आसपासका पहाड़ी बस्तीबाट वर्षौं अघि बसाई सरेका परिवारहरू आफ्नै जन्मथलो फर्किन थालेका छन्। सड़कले केवल दूरी घटाएको छैन, गाउँमा सम्भावनाको ढोका पनि खोलिदिएको छ।
3: चौबिसे गाउँपालिका चार फलामेटार कुनै बेला धनकुटाकै दुर्गम बस्ती मध्ये एक मानिन्थ्यो, तर अहिले यहाँ सड़कसँगै बिजुली खानेपानी संचार र यातायातको पहुँच विस्तार भएको छ। स्थानीय उत्पादन बजार पुग्न थालेका छन् भने दैनिक उपभोग्य सामग्री पनि गाउँमै उपलब्ध हुन थालेका छन्। यही परिवर्तनले स्मृति लिम्बुको परिवार पनि गाउँ फर्किएको छ।
4: बसाइ किन परेको भन्दाखेरि मेरो ससुरा बा पनि बिरामी हुनुहुन्थ्यो, ब्लड क्यान्सर लागेको थियो। अब हामी पनि केही डाइरेक्ट व्यवसाय गर्ने भनेर सरेको थियौँ, अनि त्यस पछाडि अहिले हामीले उतै अब बाटोहरू पनि बन्नु अब सुविधाहरू पनि आउन थाल्यो, त्यही भएर हामी अहिले थलामेटारमा यसो सानो आफ्नै घरमा होटल व्यवसाय गरेर बसिरहेको छौँ।
3: थलामेटार मात्रै होइन, तमर करिडोर अन्तर्गत पर्ने सदमटार हंसमोरङ र भैसेटार जस्ता बस्तीमा पनि बसाई सरेका परिवारहरू गाउँ फर्किने क्रम शुरू भएको छ। गाउँ फर्किएकाहरू वैकल्पिक व्यवसायमा जोड़िएका छन्। कसैले तरकारी खेती गरिरहेका छन् भने कतिले होटल व्यवसाय समेत चलाएका छन्। चौबिसे गाउँपालिका चार कुरुलेका महेन्द्र न्यूपानी,
5: तमर कोरिडोरले गर्दाखेरि पहिलेको भन्दा धेरै परिवर्तन आएको छ। सबैको जीवन स्तर धेरै उच्च भएको छ, सुध्रेको छ। त्यहाँ ठाउँ छोडेर गएको मान्छेहरू अहिले चाहिँ फेरि पसै सरेर पुनः गाउँमा फर्केर आएर चाहिँ अब होटल व्यवसायदेखि कृषि व्यवसायदेखि लिएर गरिरहेको छ।
3: तमोर करिडोर निर्माणले यातायातको सुविधा मात्र दिएको छैन, गाउँ छोडेकाहरूलाई फेरि आफ्नै माटोसँग जोडिने आत्मविश्वास पनि थपेको छ। चौबिसे गाउँपालिका चारका जनप्रतिनिधि सबिना लकान्द्री,
6: बसाई सरेर जानुहुने हाम्रा आफ्ना आफन्तहरू फर्केर राम्रो बस्ती बसालेर चाहिँ व्यापार व्यवसाय गरेर चाहिँ आफ्नै गाउँमा केही गर्दा हुने रहेछ भन्ने हेतुले राम्रो काम गरेर उदाहरणीय बन्नु भएको छ र यो परिवर्तन करिडोर बनेसँगै यो परिवर्तन भएको हो।
3: भारतको जोगमुनीबाट तमर नदीको किनार हुँदै चीनको तिब्बतलाई जोड्ने उद्देश्यले संविधान सभा सदस्य हेमराज भण्डारीको संसदीय विकास कोषबाट 2065 सालमा 10 लाख बजेट विनियोजन गरेर उपभोक्ता समिति मार्फत काम शुरू भएको थियो। त्यसपछि धनकुटाको मूलघाटदेखि पाँचथरको सुभाङसम्म 2066 सालमा ट्र्याक खोल्न 6 अर्ब 15 करोड 14 लाखमा ठेक्का सम्झौता भई काम शुरू भएको थियो। तमर करिडोरका मुख्य अभियन्ता हेमराज भण्डारी,
7: भौतिक पूर्वाधार सामान्य कुरा हो भनिन्छ, तर भौतिक पूर्वाधारले मान्छेको चेतनामा पनि विकास गर्दो रहेछ, उसको काम गर्ने तौर तरिकामा पनि विकास गर्दो रहेछ, उसले खेती गर्ने र उत्पादन गर्ने तरिकामा पनि विकास गर्दो रहेछ। जो गएका मान्छेहरू पनि फर्किनेतिर छलफल गर्न थाले भन्दा यसले ठूलो परिवर्तन ल्यायो। समग्र त्यो क्षेत्रको मानिसहरूको जीवनमा चाहिँ एउटा कायापल्लट ल्याउने योजनाको रूपमा आयोजनाको रूपमा विकास भएको हेर्दाखेरि त्यहाँका मान्छेहरूसँगको छलफलमा भेटघाटमा उनीहरूले फोन गर्छन्, कुराकानी गर्छन्, अनि त कहिले धन्यवाद दिन्छन्, कमसेकम तपाईँले सुरुवात गरिदिनु भयो भन्छन्। एउटा राजनीतिक कार्यकर्तालाई एउटा अभियन्तालाई एउटा त्योभन्दा ठूलो आत्मसन्तुष्टि र खुसी चाहिँ अरू केही पनि नहुँदो रहेछ।
3: तमर करिडोर अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँच थरको गणेशचुकसम्मको 155 किलोमिटर मध्ये हालसम्म 73 किलोमिटर सड़क कालोपत्र भइसक्यो छ। तर यस सड़क खण्डमा पर्ने 8 वटा मोटरेबल पुल निर्माणको कामले गति नलिँदा तमोर करिडोर सड़कबाट यात्रुहरूले अपेक्षा गरे जतिको सुविधा भने पाउन सकेका छैनन्। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम धनकुटा।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पर्यटन विकासको ढोका खोल्न सांसदको सक्रिय भूमिका आवश्यक।
8: मैले चाहिँ पर्यटन मन्त्रालयमा मैले यत्तिका अवधि होटल तथा पर्यटन व्यवसायमा व्यतीत गर्दै गर्दाखेरि मैले जानेका बुझेका कुराहरू त्यहाँ सेयर गरेर एउटा व्यवसायको किसिमले त गर्नु पर्थ्यो भने अब अहिले एउटा संसदको भूमिकामा आइसकेपछि त्यसमा मैले गर्नुपर्ने कामहरू म छोडिन गर्छु।
2: गन्तव्य चिनाउनेदेखि पूर्वाधार बनाउनेसम्म सांसदको भूमिका निर्णायक। सम्वाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
10: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
11: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
12: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
13: फोन नम्बर 082-563-479
12: मोबाइल नम्बर 98-494-67-487।
14: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
15: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाट टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
16: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
17: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दल फोन नम्बर 082-562-623 98-478-1617 र 98-478-3643।
18: भर्ना सम्बन्धी सूचना
15: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
18: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
19: सम्पर्क फोन नम्बर 082-563-133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-226।
8: मतदाता त अब हाम्रो सबै मतदाता त्यहाँका जनता त हाम्रो मेरो हुने नै भए जितिसकेपछि मैले त मसँग प्रतिस्पर्धा गरिरहेका पडी यादव पूर्व मन्त्रीज्यू र अनिल ढुङ्गाजीलाई पनि मैले भेट्न होला भनेर पनि मैले उहाँ चाहिँ पडी यादवजीलाई फोन गरेको
20: थिएँ।
8: अब उहाँले पनि अब जस्तो धेरै कुराहरू अब तपाईँ आफैले पनि सिक्दै हुनुहुन्छ त्यसमा मैले गर्नुपर्ने मैले भन्नुपर्ने केही छ भने म भनौँला भनेर उहाँले पनि
20: त्यतिखेर निर्वाचन सकेपछि तपाईँको निकटतम प्रतिस्पर्धी यादव प्रक्ष रूपमा
8: अनिल जुङ्टाजीसँग त लगभग धेरै पटाजीसँग भयो होला।
20: उहाँहरूले उठाएका विषयवस्तुहरू पनि निर्वाचन क्षेत्रका नागरिकले पनि तपाईँलाई गुनासो गर्न सक्ने दुःख सुख बाँड्न सक्ने त्यो वातावरण अहिले बनिसक्यो कि अथवा त्यो बनाउने चरणमा हो?
8: त्यो निर्वाचन उहाँको र मेरो भन्दा पनि निर्वाचन समग्र क्षेत्र नभए एकै हामी भइहाल्यो।
20: जितिसकेपछि तपाईँ साझा हुनु
8: साझा भइहाल्यौँ। अब उहाँको त्यो क्षेत्रको समस्या उहाँको पनि समस्या रह्यो जनताको पनि समस्या रह्यो मेरो पनि समस्या रह्यो त्यसकारण हाम्रो सबै साझा समस्याहरू आइहाल्यो नि त्यसमा त केही भन्नुपर्ने कुरै भएन।
20: अनि संसदमा आइसकेपछि अहिलेसम्म कति पटक आफ्नो विचार राख्नुभयो यहाँले
8: सदनमा?
20: हजुर
8: 9 पटक जति 8-9 पटक जति मैले आफ्नो त्यो विधेयकको चाहिँ संशोधनको विषयदेखि लिएर आफ्नो क्षेत्रका शून्य समय विशेष समय गरेर 8-9 पटक जति मैले आफ्नो विचारहरू राख्ने मौका पाएँ।
20: अब अझै भविष्यको लागि के कुरा उठाउने भन्ने त्यो खालको योजना तयारी सांसदको रूपमा गरि नै राख्नु भएको छ अथवा जस्तो जस्तो परिस्थिति आउँछ त्यस्तै त्यस्तै कुरा उठाउने भनेर यहाँको सोच हो?
8: यहाँले भन्नुभएको जस्तै अब परिस्थिति जन्य कुराहरू त उठाउनु पर्ने भइहाल्यो होइन। तत्कालीन समयमा उठेका विषयवस्तुहरू जस्तै अब अहिले समग्र मधेस चाहिँ एउटा चाहिँ एउटा धार्मिक चाहिँ सद्भाव
20: सहिष्णुता कायम गर्ने चरणमा भनौँ न बीचको समयबाट
8: धार्मिक सहिष्णुताको विषयमा पनि कुरा उठाउनु पर्ला होइन। तत्कालीन समयमा उठेका जल्ला बल्ला इस्युहरू त उठाउनु पर्ने नै भए मेरो क्षेत्रका चाहिँ त्यहाँ स्थानीय समस्याहरूको विषयमा

0: हुन्छ, पार्टीले नै हामीलाई पठायो, हामी गयौँ र हामीले त्यहाँ आफ्नो क्षेत्रमा गएर आफ्नो जिल्लामा गएर सद्भाव र्याली गर्नेदेखि लिएर यो जस्तो सामाजिक सञ्जालहरूबाट चाहिँ हामीले चाहिँ सद्भावका सन्देश, सामाजिक भाइचाराका सन्देशहरू, सामाजिक सम्बन्धका सन्देशहरू फैलाउनेदेखि लिएर हामीले एउटा संसदले गर्नुपर्ने भूमिका गर्यौं र त्यो हामी त्यसमा सफल पनि भयौं।
1: तर राजनीतिकै कारणले गर्दाखेरि यस्तो खालको जुन हामी वर्षौंदेखि मिलेर बसिराखेको स्थिति छ त्यसमा कुनै कुनै बेलामा त्यो परकम्प जस्तो आउँछ भनेर भन्छन्। तपाईँले यसलाई कति खुसी गर्नुहुन्छ र भविष्यमा यो कुनै राजनीतिक आग्रह पूर्वाग्रहबाट कुनै पनि ठाउँमा परिस्थिति भड्किन नपाओस् भन्नको लागि एउटा सांसदको रूपमा तपाईँको पूर्व तयारी पूर्व सावधानी के छ?
0: पहिलो कुरा त एउटा यो चेतना नै चाहिँ कहीँ कहीँ चेतना नपुगेको ठाउँमा चेतना पुर्याउनु पर्नेछ, किनभने हामी सदियौंदेखि चाहिँ विभिन्न धार्मिक समुदायहरू मिलेर बसेको अवस्थामा वास्तवमा यो पछिल्लो चाहिँ समयदेखि बेला बेलामा यो सामाजिक सद्भाव भड्किन खोज्दै गर्दाखेरि कहीँ कतै
1: कुनै स्वार्थ,
0: कुनै राजनीतिक स्वार्थमा पनि भएर पनि आएको हो कि भन्ने शंका उपशंका त आफ्नो ठाउँमा रह्यो। त्यसमा भन्दा पनि हामीले सामाजिक सम्बन्ध, सामाजिक भाइचारा, सामाजिक सद्भाव कायम गराउनको लागि गर्नुपर्ने कर्तव्य गरेर र अब आगामी दिनहरूमा त्यस्ता चाहिँ सद्भाव नभड्किन दिन सबै राजनीतिक दलहरूले एउटा मैले एउटा चाहिँ संसदको रूपमा सर्वसाधारण आम सर्वसाधारण जनताले चाहिँ आम सर्वसाधारणकै हिसाबले सबैले गर्नुपर्ने कामहरू गर्दाखेरि यो लगभग अब यो चाहिँ अब गलत दिशामा जान चाहिँ दिनु हुँदैन र दिइँदैन र त्यसमा हामी सफल हुन्छौँ जस्तो लाग्छ।
2: हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा सुन्न सकिनेछ। सरकारी कर्मचारीको तलब 5,500 बढ़्यो। सांसदसँगको अभिव्यक्तिपछि गृहमन्त्री गुरूङद्वारा सार्वजनिक क्षमा याचना। कांग्रेस आधिकारिकता विवादमा पुनः सुनवाई हुने भएको छ। जुट्ने कि फुट्ने अन्तिम मौका प्राप्त गरेको नेताहरूले बताएका छन्। बहदोभित्र स्वास्थ्य बीमाको 15 अर्ब बक्यौता भुक्तानी गर्ने सरकारको तयारी छ। नेपालमा थप 55,000 स्वास्थ्य कर्मी आवश्यक परेको छ। नयाँ दरबन्दी थप्ने तयारी गरेको सरकारले जनाएको छ। प्रमाणीकरण अब अनलाइनबाटै हुने भएको छ। मन्त्रालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। नेपालमै बनेको विपद सम्बन्धी पूर्व सूचना प्रणालीको सफल परीक्षण भएको छ। काठमाण्डु सहित 30 जिल्लामा आज आकस्मिक बाढ़ीको जोखिम रहेको छ। अनुदानको मल कालो बजारी गरेको आरोपमा सर्लाहीबाट 3 जना पक्राउ गरिएको छ। एक महिनामै हरियो तरकारीको मूल्य 3 गुणासम्म बढ़ेको छ। र बंगलादेशकी अपदस्त पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणासँगै पुनः विवादमा आएको छ यो विषय। फिफा निलम्बनका कारण नेपालले अन्तर्राष्ट्रिय खेल गुमाएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि
3: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्क लीग काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: राष्ट्रिय सभा बैठकमा दुई मन्त्रीको कर्मकाण्डी प्रश्नोत्तर, सांसदलाई प्रश्न नसोध्न भनेपछि गृहमन्त्री गुरूङ क्षमा याचना गर्न बाध्य।
0: कंग्रेस आधिकारिकताको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति, देउबा यही साउन 26 गते स्वदेश

0: बीमाको बाँकी बक्यौता भदौभित्र भुक्तानी गर्ने मन्त्रालयको तयारी, कन्सुलर प्रमाणीकरणका लागि अनलाइन प्रणाली शुभारम्भ, हेलो सरकारलाई स्तरोन्नति गरिने,
1: अमेरिकासँग प्रशस्त हतियार रहेको ट्रम्पको दावी, सैन्य सूचना चुहाउनेलाई कड़ा कार्यवाही गर्ने चेतावनी,
0: र नेपालले न्यूजील्याण्ड एसँग एक दिवसीय अभ्यास खेल खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। संसदमा सरकारले बिजनेस दिन नसकेपछि मन्त्रीहरूले कर्मकाण्डी जवाब दिएका छन्। प्रतिनिधि सभाको बैठक शुक्रबारसम्मका लागि स्थगित भएपछि गृहमन्त्री सुदन गुरूङ र महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले आज राष्ट्रिय सभाको बैठकमा गएर एक एकजना सांसदको जवाब दिएका छन्। प्रधानमन्त्रीले संसदमा जवाफ नदिएको भन्दै आलोचना भइरहेको बेला गृहमन्त्री गुरूङ संसदमै बोलेका कारण आलोचित बन्नु परेको छ। एकजना सांसदकै प्रश्नको जवाफ पनि दिन नसकेपछि गृहमन्त्री गुरूङले माफी माग्नु परेको छ। राष्ट्रिय सभाका सांसद विष्णु बहादुर विश्वकर्माले निर्मला हत्याकाण्डबारे सोधेपछि जवाब दिन रोष्टममा पुग्नुभएका गृहमन्त्री गुरूङले यो प्रश्न संसदमा कहिले नसोध्न आग्रह गर्नुभएको थियो। त्यति मात्र होइन, उहाँले आफ्नो सरकार आएपछि भएको घटना नभएकाले अघिल्ला सरकारलाई देखाएर पन्छिन खोज्नुभयो। प्रति प्रश्न गर्दा पनि सांसद विश्वकर्माले आफ्नो प्रश्न सोध्न पाउने अधिकारको हनन भएको सुनाउँदै निर्मलाले कहिले न्याय पाउँछिन् भनेर सोधेपछि गृहमन्त्री गुरूङले यो प्रश्नको जवाफ दिन्न भन्नुभएको हो।
3: मन्त्रीज्यूले बोल्दै गर्दाखेरि मेरो विधायकी अधिकार हनन भएको मैले महसुस गरेको छु। मैले प्रश्न गर्ने र मन्त्रीज्यूले उत्तर दिने यो हाम्रो नैसर्गिक अधिकार हो, हाम्रो संसदीय प्रणालीमा भइरहने कुरा हो। त्यसैले मैले प्रश्न गर्न पाउनुपर्छ र मन्त्रीजीले उत्तर दिनै पर्दछ, यो बाध्यता कुरा हो। हाम्रो सरकार गठन भएको सवा 4 महिना भइसक्यो। यस लगत्तै गठन भएको छानबिन तथा अनुसन्धान समितिले यतिका लामो समयसम्म पनि निष्कर्षमा नपुग्नु दुःखको कुरा हो। अबको कति महिना कति दिनभित्र हाम्रो चेली निर्मलाले न्याय पाउँछिन्? यही प्रश्न गर्दाखेरि धन्यवाद।
4: हुन्छ, म यसको उत्तर दिन चाहदिन
5: मान्य मन्त्रीज्यू,
4: म उत्तर दिन चाहदिन हजुर।
1: त्यसै गरी विश्वकर्माले युवाहरूले आत्मदाह र आत्महत्या गर्ने अवस्था अन्त्यका लागि सरकारले के गरिरहेको छ भन्ने प्रश्नमा गृहमन्त्री गुरूङले तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताउनुभयो। सोही प्रश्नको जवाफमा पनि सांसद विश्वकर्माले मनोवैज्ञानिक परामर्श र खेलकुदले मात्र नपुग्ने भन्दै युवालाई स्वरोजगार बनाउने योजना खै भन्दै प्रति प्रश्न गरेपछि गृहमन्त्री गुरूङले मेरो मन्त्रालय अन्तर्गत छैन भनेर पन्छिनुभयो।
3: युवाहरूलाई स्वरोजगार बनाउन, शिक्षा स्वास्थ्यमा पहुँच पुर्याउन, देशभित्रै उद्यमी बनाएर सुन्दर भविष्य देखाउन सक्नु पर्दथ्यो। त्यसको लागि सरकारी लगानी तथा बजेटको व्यवस्था कसरी गर्नुभएको छ म यही सोध्न चाहन्छु। धन्यवाद।
5: माननीय मन्त्रीज्यू,
4: अध्यक्ष महोदय, यो मेरो मन्त्रालयको विषयमा छैन, विषयवस्तुमा केन्द्रित हुनु पर्ला।
5: अब माननीय मन्त्रीज्यूलाई आसन ग्रहण गर्न अनुरोध।
1: त्यसपछि महिला मन्त्री पादीलाई मदन कुमारी शाह गरिमाले पनि एउटा मात्र प्रश्न गर्नुभएको थियो। गरिमाले सरकारले महिलाहरूका लागि शुरू गरेको निलो बसले मौलिक असमानतातिर लैजान खोजेको हो भनेर सोधेपछि मन्त्री पादीले सरकारको त्यस्तो चाहना नभएको बताउनुभयो। दुवै मन्त्रीले आफ्ना मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिएपछि राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसूनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीका सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण समेत गराउनु भएको थियो। सो प्रस्ताव माथिको छलफलमा भाग लिने क्रममा सांसद रंजित कर्णले गृहमन्त्रीको सो अभिव्यक्तिबारे आपत्ति जनाउनुभयो।
6: भर्खर अहिले गृहमन्त्रीज्यूले जुन भन्नुभयो संसद रोस्टमबाट चाहिँ उहाँसँग दुई तिहाई बहुमतको लगभग सरकार छ, उहाँले सांसदको आवाजको सम्पूर्ण कुराको जवाब दिनु उहाँ जोड्नु हुन सक्छ, उहाँको कुरा हो। तर म गम्भीर आपत्ति म चाहन्छु गृहमन्त्रीजीले चाहिँ सांसदहरूलाई चाहिँ यो क्वेसन नसोध्नु होला, नसोधिदिनुहोस् भन्ने जुन किसिमको उहाँले चाहिँ निर्देशन दिनुभएको छ, म गम्भीर आपत्ति व्यक्त गर्दछु। संसदीय व्यवस्थामा जनताको आवाज चाहिँ मन्त्री र प्रधानमन्त्री सोध्ने आएको माध्यम नै सांसदहरू हो, उहाँको जवाब दिनै पर्छ भन्ने मेरो मान्यता हो।
1: फेरि मनसुनजन्य विपद व्यवस्थापन बारे जवाफ दिन रोस्टममा पुग्नुभएका गृहमन्त्री गुरूङले क्षमा पनि माग्नुभयो। सांसदहरूले कच्चापन नदेखाउन भनेपछि गृहमन्त्री गुरूङले आफूले सिक्दै जाने बताउनुभयो।
7: अघि नै देखिहाल्यो, अघि मानेजीहरूले भनिहाल्नुभयो, तर मैले फेरि करेक्सन त गरेँ नि, त्यसमा घमण्डै भएर त म बसिनँ नि त। त्यही भएर यो समयले आफूलाई परिपक्व बनाउँदै लान्छ होला मानेजी, समयले हामीलाई यहाँसम्म ल्याएको छ, हजुरहरू पनि यहाँ परिपक्व हुनुहुन्छ, धेरै धक्का खाएर आउनु भएको छ, त्यो धक्का हामीले पनि खाने हाम्रो इच्छा पनि छ, हजुर जस्तै परिपक्व भएर हामी अगाडि बढ्ने हाम्रो पनि एकदमै इच्छा छ यही सदनमा, र राम्रोसित हजुर जस्तै जवाफ पनि दिनु हामीलाई पनि इच्छा छ। कतिको शब्द नमिल्ला, कतिलाई के नमिल्ला, तर त्यसको लागि धेरै धेरै माफी पनि चाहन्छु।
0: राष्ट्रिय सभाले सर्वसम्मतिले स्वीकृत गरेको मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिएको छ। राष्ट्रिय सभा सदस्य कमला पन्थले प्रस्तुत गर्नुभएको प्रस्ताव स्वीकृत भएसँगै राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो।
5: सभामा सर्वसम्मतिले स्वीकृत मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा ध्यान आकर्षण प्रस्तावलाई उल्लेखित विषयहरूको कार्यान्वयनका लागि माननीय गृहमन्त्री सुदन गुरूङले सभामा व्यक्त गर्नुभएका प्रतिबद्धता समेतको आधारमा प्राथमिकताका साथ समन्वय कार्यान्वयन गर्न र हरेक आर्थिक वर्षको पुष मसान्त र असार मसान्तभित्र कार्यान्वयन प्रगति सभा समक्ष पठाउन नेपाल सरकारलाई निर्देशन गर्दछु।
0: साथै उहाँले प्रस्तावमा उल्लेखित विषयको कार्यान्वयनका लागि अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई निर्देशन दिनुभएको छ। आजको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083 पेश गर्नुभएको छ। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो सभा 1 बजे बस्नेछ।
1: नेपाली कंग्रेसको आधिकारिकता विवादमा यस अघिको फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज यस अघिको फैसला पुनरावलोकन गर्न अनुमति दिने आदेश गरेको हो। कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसला पुनरावलोकनको माग गर्दै छुट्टा छुट्टै निवेदन दिएका थिए। त्यसमाथि सुनवाई गर्दै सर्वोच्चले पुनरावलोकनका लागि अनुमति दिएको हो। यसअघि वैशाख 4 गते न्यायाधीश द्वय सारंगा सुवेदी र निरूपधोज निरौलाको इजलासले गरेको आदेश स्थापित नजिर तथा कानूनी सिद्धान्त एवं प्रचलित कानून समेतको प्रतिकूल रहेको दावी गर्दै देउबा र खड्का अदालत पुगेका हुन्। विशेष महाधिवेशनबाट गगन थापाले नेतृत्व हत्याउँदै आधिकारिकता पाएपछि रक्षात्मक बनेको पूर्व सभापति देउवा पक्षले ठूलो राहत पाएको छ। यसअघि निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतबाट विशेष महाधिवेशनलाई नै आधिकारिकता दिने फैसला भएको थियो।
0: कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा यही साउन 26 गते स्वदेश फर्कनुहुने भएको छ। उपचारका लागि पत्नी आजु राणा सहित हङकङमा रहनुभएका देउवा 26 गते स्वदेश फर्किने तय भएको नेता डाक्टर प्रकाश शरण महतले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। आफू पक्षी नेताहरूले छुट्टै पार्टी खोल्न राष्ट्रिय भेला बोलाएपछि उहाँ त्यसअघि नै नेपाल फर्कन लाग्नु भएको हो। यसबीचमा कंग्रेसका सीमित नेताहरूसँग देउवाले नियमित कुरा गरिरहेको नेताहरूले बताउने गरेका छन्। गत साउन 5 गते बीपी स्मृति जयन्तीमा एक सन्देश जारी गर्दै देउवाले आफू चाँडै स्वदेश फर्कन लागेको जानकारी गराउनु भएको थियो। गत फागुन 13 गते नेपालबाट सिंगापुर जानुभएका देउवा दम्पति उतैबाट हङकङ गएर बस्नु भएको छ। जेन्जी आन्दोलनका क्रममा घाइते हुनुभएका देउवा दम्पति चुनाव अघि मात्रै उपचारका लागि विदेश जानु भएको थियो।
1: जेन्जी अभियन्ता मिराज ढुंगानाले सरकारले नेपाली सेनालाई कमजोर बनाएको आरोप लगाउनु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले भारतमा त्यत्रो आन्दोलन हुँदा नचलेको गोली कप्तानगंजमा हालै भएको साम्प्रदायिक झडपमा चल्नुले देशको सुरक्षा व्यवस्था छर्लंग भएको बताउनुभयो। जेन्जी आन्दोलनमा गोली चल्दा तत्कालीन प्रधानमन्त्रीलाई जिम्मेवार छान्ने तर अहिलेका प्रधानमन्त्रीको पक्षमा सामाजिक सञ्जालमा लेखिएको बताउनुभयो।
8: यही घटना जेन्जी आन्दोलनमा हुँदाखेरि एउटा कुरा के ध्यानमा थियो भन्दाखेरि यो साम्प्रदायिक द्वन्द्वमा जो जो बित्नु भयो उहाँ सबै युवा र जेन्जी उमेर समूहका हुनुहुन्थ्यो। भनेपछि त्यो घटना फरक र यो घटना फरक कसरी भयो? आखिरमा ज्यान त युवाकै गएको रहेछ, आखिर त ज्यान त जेन्जीकै गएको रहेछ।
1: सेनालाई पारम्पार आन्तरिक साना घटनामा परिचालन गरिएमा त्यसको दीर्घकालीन प्रभाव राष्ट्रिय सुरक्षामा पर्न सक्ने उहाँको भनाइ छ।
8: तर यदि यो देशको सेना फेल भयो भने वैदेशिक हस्तक्षेप हुन्छ, त्यो कारणले सेनालाई फितलो गर्ने काम, सेनालाई सानोदेखि सानो सुकुम्बासी व्यवस्थापन जस्तो सानो कुरामा पनि यदि जङ्गेड्डाबाट सेना निस्किन्छ भने भोलि यो देशमा ठूलो दुर्घटना हुन्छ। त्यति खालको त्यति परिपक्व सोच यो सरकारले राख्योस्।
1: उहाँले नेपालमा चीन विरोधी गतिविधि भइरहेको उल्लेख गर्दै सरकारको परराष्ट्र नीतिप्रति पनि प्रश्न उठाउनुभयो।
0: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नीतिमा भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अव्यवस्थित पूर्वाधार, सेवा शुल्क र सुरक्षाकर्मीको व्यवहारप्रति आपत्ति जनाउनु भएको छ। आज सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सांसद भण्डारीले विमानस्थलमा नागरिकले भोग्नु परेका समस्याबारे सरकार र सम्बन्धित निकायको ध्यान आकर्षण गराउनु भएको हो। विमानस्थलमा कार्यरत निजी क्षेत्रका सुरक्षा गार्डहरूको व्यवहारप्रति पनि उहाँले प्रश्न उठाउनुभयो।
9: कति बेला गाडीमा आउनु भन्छ, घण्टो आएर कुर्नुपर्ने अवस्था हुन्छ र त्यो अचम्म लाग्छ। र सबैभन्दा ठूलो कुरा मैले अनुभव गरे, त्यहाँ सिक्योरिटी गार्ड हुनुहुन्छ, कुन कम्पनीको मलाई थाहा छैन, तर उहाँहरूले निम्न स्तरको एउटा व्यवहार गर्नुहुन्छ।
0: विकसित मुलुकहरूमा शुल्क तिरेर सुविधा सम्पन्न लाउन्जमा बस्ने विकल्प हुने भए पनि नेपालमा न्यूनतम पूर्वाधार समेत नभई शुल्क मात्र असुलिएको उहाँको टिप्पणी छ। रासोपाकी अर्का सांसद दोलाखाका जगदीश खरेलले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था र सेवा शुल्कमा भइरहेको मनोमानीप्रति आपत्ति जनाउनुभयो।
10: मान्छे त्यो आफ्नो श्रीमती छोराछोरीहरू लिन जानेहरू श्रीमती त्यो श्रीमती खुट्टा फुटेको चप्पल नलाई गएर उभिराखेको हाल्दैछ, उसले 100 रुपियाँ 13 गएर भित्र पर्नुपर्छ। पैसा उनले भित्र बस्न पाउने, पैसा नहुने भित्र बस्न नपाउने त हुँदैन होला नि त, त्यो समान हुनु पर्ला नि। त्यस कारणले त्यसमा राम्रोसँग हाम्रो पर्यटन मन्त्रालयले यसमा ध्यान दिनुपर्छ। मेरो त्यत्रो कुराहरू उठ्यो, कति मिडियाहरूले के लेख्नुभयो त्यो कुरा समस्या, तर मिडियाहरूलाई पनि धन्यवाद दिएको छु, त्यो कुरा बाहिर त ल्याइदिएको छ नि त।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
11: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
12: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवनभर।

0: ढुक ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा पक्राउ परेका ऋषिराज मोरलाई 1 करोड़ धरोटीमा रिहा गर्न विशेष अदालत काठमाडौँले आदेश दिएको छ आज विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले मोरलाई धरोटीमा छोड्न आदेश दिएको हो अदालतले तोकिएको धरोटी वा बैंक जमानत पेश गरे तारीखमा रही मुद्दा पूर्पक्ष गर्न र त्यसो गर्न नसके विशेष अदालत नियमावली 2080 नियम 30 उपनियम 2 बमोजिम थुनामा राख्न आदेश दिएको छ उनी विरूद्ध धितोपत्र बजारमा कृत्रिम रूपमा मूल्य वृद्धि गरी विभिन्न कम्पनीहरूको उच्च मूल्यमा शेयर बिक्री गर्ने योजनाबद्ध रणनीति अपनाएर विभिन्न पब्लिक लिमिटेडका कम्पनीलाई हानि नोक्सानी पुर्याएको आरोप लागेको थियो विशेष गरेर हिमालयन रिइन्सुरेन्स कम्पनीलाई घाटा

0: आदेशमा उल्लेख छ। अनुसन्धान आयोगले आठ बिस्कुटको दुग्ध सहकारी संस्था लिमिटेडका नाममा चिस्यान केन्द्र निर्माण र गाड़ी खरिदका लागि सरकारबाट प्राप्त अनुदानको दुरूपयोग गरी कुल 1,71,40,924 रूपियाँ हिनामिना गरेको ठहर गर्दै विशेष अदालतमा आज मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार सहकारीले मापदण्ड नपुर्याए पनि कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा प्रक्रिया विपरीत अनुदान उपलब्ध गराइएको र डेरी सञ्चालन नगरेको पाइएको छ। आडविस कोट दुग्ध सहकारी संस्था लिमिटेडका नाममा चिस्यान केन्द्र निर्माण र गाड़ी खरिदका लागि सरकारबाट प्राप्त अनुदानको दुरूपयोग गरिएको पाइएको अख्तियारको भनाइ छ। सहकारीका अध्यक्ष जनक बटालाले डेरी सञ्चालन गर्ने भनी नगरपालिका र प्रदेश सरकारबाट लाखौं रकम बुझे पनि दुई वर्षसम्म डेरी सञ्चालन नगरेको र सरकारी बजेटबाट किनिएका गाड़ी व्यक्तिगत काममा प्रयोग गरेको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभएको छ। अनुसन्धानका क्रममा चिस्यान केन्द्र निर्माणका लागि विनियोजित 91,17,773 रूपियाँ र दुग्ध ढुवानीका लागि मिल्क ट्याङ्कर तथा गाड़ी खरिद गर्न दिइएको 80,23,051 रूपियाँ गरी कुल 1,71,40,924 रूपियाँ हिनामिना भएको देखिएको छ। मेयर केसीको हकमा भने 80,23,051 रूपियाँ बिगो कायम गरी सजायको माग दाबी गरिएको छ।
1: अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 यही साउनदेखि लागू हुने तलबमा सार्वजनिक गरेको छ। यही साउन 6 गते बसेको मन्त्री परिषद बैठकले नयाँ तलबमान ग्रेड प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता सम्बन्धी निर्णय गरेको थियो। गत जेठ 15 गते बजेट मार्फत सरकारले 10% तलबमान वृद्धि गर्ने र 10% प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो। मन्त्रालयले हिजो सरकारी निकायलाई गरेको पत्राचारमा नयाँ तलबमानको विषयमा जानकारी गराइएको हो। निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीले निवृत्त भरण परियोजनका लागि अनुसूची 1-8 नयाँ तलबमान एवं एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धिपछि कायम हुने तलबमानको 10% मासिक प्रोत्साहन भत्ता बापतको रकम पाउनेछन्।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बाँकी सम्पूर्ण बकेउता आगामी भदौभित्र भुक्तान गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बीमा प्रणालीमा सुधार र दिगोपनाका लागि मन्त्रालयले चालेका कदमबारे जानकारी गराउनु भएको हो। देवकोटाका अनुसार गत आर्थिक वर्षमा बीमा बापत करिब 24-25 अर्ब रूपियाँ भुक्तानी भइसकेको छ। हाल करिब 15 अर्ब रूपियाँ भुक्तानी हुन बाँकी रहेकोमा 10-12 अर्ब रूपियाँ भदौभित्रै राफसाफ गरिने उहाँले बताउनुभयो। कुल सेवाग्राही मध्ये 7% मात्र

0: नेपाल आयल निगमको कार्यकारी निर्देशक मान नागेन्द्र नियुक्त हुनु भएको छ। मन्त्री परिषदको हिजोको बैठकले उहाँलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो। धनुषाको नगराइन नगरपालिका 3 निवासी चार्टर्ड अकाउन्टेन्ट शाहले यसअघि निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसक्नु भएको छ।
1: नेपाली कंग्रेसका सांसद जगत तिमल सिन्हाले प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले 3 अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण सोध्न सरकारलाई दिएको निर्देशनप्रति आपत्ति जनाउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा उहाँले नेपालको न्यायपालिका र न्यायाधीशमाथि प्रश्न उठाइएको भन्दै एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्टस र ह्युमन राइट्स वाचलाई स्पष्टीकरण सोध्न दिएको निर्देशन आपत्तिजनक रहेको बताउनु भएको हो। उहाँले नेपालको स्वतन्त्रता र निष्पक्षतामाथि अन्तर्राष्ट्रिय संस्थाले बोल्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्न महत्वपूर्ण रहेको बताउनुभयो। समितिले हिजो सर्वोच्च अदालतका 3 न्यायाधीशलाई राजीनामा दिन दवाब दिने आशयको संयुक्त विज्ञप्ति जारी गरेको विषयमा छलफल गर्दै महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत ती संस्थासँग आधिकारिक स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको थियो।
0: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नागरिकका गुनासा सुनवाई प्रभावकारी बनाउन हेलो सरकारलाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ। त्यसका लागि विस्तृत अवधारणा पत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेश गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो। हेलो सरकारमा विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, वाट्सएप, इन्स्टाग्राम, इमेल लगायतका माध्यमबाट प्राप्त हुने गुनासोलाई एउटै पोर्टलमा व्यवस्था स्थापन गर्ने गरी स्तरोन्नतिको प्रस्ताव गरिएको उपसचिव सापकोटाले बताउनुभयो। गुनासोकर्ताले सोझै सम्बन्धित कार्यालयमा हेलो सरकार प्रणालीमा गुनासो दर्ता गरी आवश्यक कार्यवाहीको जानकारी लिन सक्नेछन्। यसै गरी सम्बन्धित कार्यालयमा गुनासो दर्ता गर्न नचाहेमा

साझाको समाचार समाचारमा विविधता विचारमा सन्तुलन thahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिनछिनको खबर अब thahakhabar.com मा

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825365775।
1: सम्पर्क नम्बर 98478673।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
7: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
8: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौं। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825365509 र मोबाइल 98453065।
9: निर्धारण गर्न, श्रम अधिकारको पालना गर्न र आफूहरूलाई पारिश्रमिक भएको शोषण अन्त्य गर्न माग गरेका छन्।
10: काठमाडौँ उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने गरी गुरू योजना तर्जुमा गरिएको छ। उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउन तयार गरिएको नयाँ यातायात गुरू योजनाले दीर्घकालीन रूपमा यातायात संरचनामा सुधार ल्याउने सरोकारवालाको भनाइ छ।
9: शेयर बजारमा आज नेप्से परिसूचक घटेर बन्द भएको छ। हिजो सामान्य अंक बढ़ेर बन्द भएको नेप्से परिसूचक आज घटेर बन्द भएको हो। आज नेप्से परिसूचक 13.82 अंक घटेर 2654 बिन्दुमा ओर्लिएको छ। नेप्से घटे पनि हिजोको तुलनामा आज कारोबार रकम भने बढ़ेको छ। हिजो 4.40 अर्ब रूपियाँको शेयर खरिद बिक्री भएको बजारमा आज 4.62 अर्ब शेयर किनबेच भएको छ।
10: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग प्रशस्त हतियारहरू रहेको दावी गर्नुभएको छ। ट्रम्पको यो टिप्पणी इरानसँग जारी युद्धका कारण अमेरिकी हतियारको कमी भएको सीएनएनको रिपोर्ट सार्वजनिक भएको एक दिनपछि आएको हो। सामाजिक सञ्जाल ट्रुथको एक पोस्टमा ट्रम्पले अमेरिकाको रक्षा क्षमता बलियो रहेको उल्लेख गर्दै आवश्यक सबै प्रकारका हतियार पर्याप्त मात्रामा उपलब्ध रहेको बताउनु भएको छ। केही विशेष प्रकारका गोला बारूदको भण्डार निकै ठूलो रहेको र आवश्यकता अनुसार नयाँ हतियारहरू निरन्तर उत्पादन गरी अमेरिकी सेनालाई उपलब्ध गराइएको दावी पनि उहाँले गर्नुभयो। यसअघि सीएनएनको रिपोर्टमा अमेरिकी सेनाले आफ्नो प्रमुख मिसाइल प्रतिरक्षा प्रणाली थार्डका करिब 80% अवरोधक मिसाइल प्रयोग गरिसकेको उल्लेख गरेको थियो। रिपोर्टमा वरिष्ठ अमेरिकी सैन्य अधिकारीहरूले पेन्टागनको गोला बारूद भण्डार खतरनाक रूपमा घट्दै गएको चेतावनी दिएको जनाएको थियो। ट्रम्पले हतियार सम्बन्धी गोप्य जानकारी बाहिरिएको प्रति आक्रोश व्यक्त गर्दै सूचनाको चुहावट गर्ने व्यक्तिको खोजी भइरहेको र दोषी ठहरिए कड़ा कानूनी कार्यवाही तथा लामो जेल सजाय हुन सक्ने चेतावनी पनि दिनुभएको छ।
9: नेपाल परिवेशमा अब खेल समाचार। नेपालले न्यूजील्याण्ड एससँग एक दिवसीय अभ्यास खेल खेल्ने भएको छ। दुवै टोली बीचको खेल आगामी 6 सेप्टेम्बरमा अस्ट्रेलियाको डार्विन स्थित मरारा क्रिकेट मैदान 2 मा हुनेछ। न्यूजील्याण्ड क्रिकेट बोर्डले आज सामाजिक सञ्जाल मार्फत नेपालसँग एक दिवसीय अभ्यास खेल खेल्ने तय भएको जानकारी गराएको हो। नेपालका लागि यो अभ्यास खेल आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका दृष्टिकोणले महत्वपूर्ण मानिएको छ। यो अभ्यास खेल अघि न्यूजील्याण्ड ए को टोलीले अगस्त 20-30 हुने एन्टी टप एण्ड टी20 सिरिजमा प्रतिस्पर्धा गर्नेछ। न्यूजील्याण्डले आज एन्टी टप एण्ड टी20 सिरिजका लागि ए टोलीको घोषणा समेत गरेको छ। नेपालले पनि उक्त प्रतियोगितामा सहभागिता जनाउनेछ।
10: र युगाण्डाका चर्चित फुटबल खेलाड़ी डेभिड ओवारीको निधन भएको छ। बीबीसीका अनुसार उनी लुटेराहरूको आक्रमणबाट मारिएका हुन्। स्थानीय प्रहरीका अनुसार ओवारीलाई हिजो लुटेराहरूले आक्रमण गरेर बेहोश बनाएका थिए। आक्रमणपछि ओवारीलाई शुरूमा नजिकैको क्लिनिकमा लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि उनलाई युगाण्डाको राजधानी कम्पाला स्थित एक निजी अस्पतालमा रिफर गरिएको थियो, तर उपचारका क्रममा आज उनको मृत्यु भएको हो।
9: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
10: राष्ट्रिय सभा बैठकमा दुई मन्त्रीको कर्मकाण्डी प्रश्नोत्तर। सांसदलाई प्रश्न नसोध्न भनेपछि गृहमन्त्री गुरूङ क्षमा याचना गर्न बाध्य।
9: कंग्रेस आधिकारिकताको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति। देउबा यही साउन 26 गते स्वदेश फर्कने।
10: बीमाको बाँकी बक्यौता भदौभित्र भुक्तानी गर्ने मन्त्रालयको तयारी। कन्सुलर प्रमाणीकरणका लागि अनलाइन प्रणाली शुभारम्भ। हेलो सरकारलाई स्तरोन्नति गरिने।
9: अमेरिका

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, बिलिभर अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुस 082-563-414।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदाङ फोन नम्बर 082-563-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई? घुम्छेर बसेछौ
5: के हुन नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
4: के कुरा गर्छ तिमीले? हाम्रो घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए के छ, म जानु त धेरै ठाउँ अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
6: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-42572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: युनिसियममा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहज जानकारी गराउँदछौ।
15: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
17: हाडजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
18: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
19: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
20: इन्डोस्कोपी सेवा
19: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
21: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदाङ फोन नम्बर 082-560-734 र 082-560-138।
23: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
24: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर

0: आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मुटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: ब्लड प्रेसर हाइलो भएका,
1: कोलेस्ट्रोल बढी भएको,
0: मुटुको गति एकनास नभएको,
1: मुटु ढुकढुक हुने, डरलाई जस्तो महसुस हुने,
0: मुटुको बास रोग, मुटु सुन्निएको, हृदयघात भएको,
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
0: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार।
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-913 र 98095-12871।
4: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
5: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: अन्य सेवाहरू:
6: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
7: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।

0: great chakatra, know it like pro. Rasita pao from 2 and 4. Sancha yes ma hamro patro.
1: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadai sajilo, sabai sajilo. Tapai pani download garnu ho. Kineki yesma sabai cha.
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दाङ। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
3: खुशीको खबर।
4: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
5: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
6: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98।

0: 5578-5825।
1: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर डाङको शंकर मेडिकल हलमा
2: नेपालगंज नर्सिंग होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी डाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
1: ठूला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाट टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
3: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
4: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-8562-0023 98478-1617 र 98478-3645।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो, राम्रो पैसा कमाइरहेछ।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-4542-226।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा मनसून जन्य विपद व्यवस्थापनमा प्रभावकारी काम गर्न सरकारलाई राष्ट्रिय सभाको निर्देशन।
1: हरेक आर्थिक वर्षको पुष मसान्त र असार मसान्तभित्र कार्यान्वयन प्रगति सभा समक्ष पठाउन नेपाल सरकारलाई निर्देशन गर्दछु।
0: नेपालमा खाना पकाउने ग्यासमाथिको निर्भरता किन घट्न नसकेको होला?
2: लामो समयदेखि ग्यास युज गरिरहेको छौँ अनि हामीलाई त्यसैमा बढी युज टु भएको हो कि खास नि।
0: ऊर्जाविद सुरेश बहादुर भट्टराई र अन्तर्राष्ट्रिय प्रसंगमा युक्रेनद्वारा रूसका दुईवटा तेल प्रशोधन केन्द्रमाथि आक्रमण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। युक्रेनले रूस भित्रका दुईवटा तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको छ। ती मध्ये एउटा यारोस्लाभल नजिक रहेको स्लाभनियफ्ट यानोस हो, जुन रूसका सबैभन्दा ठूला तेल प्रशोधन केन्द्रहरू मध्ये एक हो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यारोस्लाभल स्थित उक्त प्रशोधन केन्द्र र अझ पूर्वतर्फ रहेको वासनियफ्ट नोवोइल प्रशोधन केन्द्रमाथिको आक्रमण मस्कोले आफ्नो युद्ध सञ्चालनका लागि प्रयोग गर्ने तेलको आमदानी घटाउने उद्देश्यले गरिएको बताएका छन्। बीबीसी रूसी बाकी ओल्गा इफसिनाले भनिन्, यो घटनाले युक्रेनका लामो दूरीका ड्रोनहरूले अहिले कति टाढासम्म पुग्न सक्ने क्षमता राखेका छन् भन्ने देखाएको छ। यी आक्रमणहरू मुख्यतः औद्योगिक संरचनामाथि केन्द्रित रहे पनि केही नागरिकद्वारा संचालित पूर्वाधारहरू पनि प्रभावित भएका छन्। बीबीसी रूसी सेवाकी ओल्गा इफसिना। जोर्डन, संयुक्त अरब एमिरेट्स, इण्डोनेशिया, पाकिस्तान, टर्की, साउदी अरेबिया, कतार र इजिप्टका विदेश मन्त्रीहरूले इजरायलमाथि गाजामा शान्ति सम्झौता सम्पन्न गर्ने हालैका प्रयासहरू कमजोर बनाएको आरोप लगाएका छन्। संयुक्त विज्ञप्तिमा उनीहरूले गाजा स्ट्रिपमा इजरायलले गरेको भनिएको उल्लंघनको निन्दा गर्दै यस्ता गतिविधिले राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा द्वन्द अन्त्य गर्ने योजनालाई जोखिममा पारेको बताएका छन्। इजरायलले भने हालैका हरूमा गाजामा भएका आफ्ना आक्रमणहरू हमासका लड़ाकू र उनीहरूको पूर्वाधारलाई लक्षित गरेर गरिएको दावी गरेको छ। साथै हमासले आफ्ना हतियार त्याग्ने प्रक्रियामा ठोस प्रगति नभएसम्म आफ्ना सेना गाजाबाट फिर्ता नबोलाइने इजरायलले स्पष्ट पारेको छ। भारतमा बम्बई उच्च अदालतको गोवा इजलासले तहलका पत्रिकाका पूर्व सम्पादक तरूण तेजपाललाई सन् 2013 आफ्नी पूर्व सहकर्मीमाथि बलात्कार गरेको अभियोगमा 10 वर्षको जेल सजाय सुनाएको छ। लामो समयदेखि चलिरहेको उक्त मुद्दामा अदालतका न्यायाधीशहरूले सन् 2021 तल्लो अदालतले गरेको सफाईको फैसला उल्ट्याउँदै उनलाई दोषी ठहर गरेका हुन्। तेजपालले आफू विरूद्ध लगाइएका आरोपहरू लगातार अस्वीकार गर्दै आएका छन् र उनले पछिल्लो फैसला विरूद्ध पनि पुनरावेदन गर्न सक्नेछन्। गत वर्ष म्युनिखमा भएको घातक कार आक्रमणका दोषी अफगानिस्तानका नागरिकलाई जर्मनीको अदालतले आजीवन कारावासको सजाय सुनाएको छ। यो आक्रमण विदेशी नागरिकद्वारा भएका अन्य आक्रमणहरूको श्रृंखला मध्ये एक थियो, जसले जर्मनीको आम निर्वाचन अघि आप्रवासन र सुरक्षा बारेको बहसलाई थप चर्काएको थियो र म्यानमारका सैन्य शासक मिन ओङ लाङलाई कूटनीतिक रूपमा एक्लिएको अवस्था तोड्ने प्रयास स्वरूप थाइल्याण्डमा रातो कार्पेट बिछ्याएर औपचारिक स्वागत गरिएको छ। मानवाधिकार समूहहरूले भने यो भ्रमणले म्यानमारको क्रूर सैन्य शासनलाई वैधता प्रदान गर्ने काम गरेको भन्दै आलोचना गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालमा मनसून झण्डै आधा सकिन लाग्दा राष्ट्रिय सभाले मनसून जन्य विपद व्यवस्थापन सम्बन्धी कार्य प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि आज छलफल पश्चात राष्ट्रिय सभाले सरकारलाई त्यस्तो निर्देशन दिएको हो। छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै गृहमन्त्रीले मनसून जन्य विपद व्यवस्थापनका सन्दर्भमा जनशक्ति परिचालनदेखि पूर्व तयारी तथा प्रति कार्य योजना कार्यान्वयनमा ल्याइसकिएको बताए। सुनामी एक रिपोर्ट। नेपालमा मनसून रहने अवधिको लगभग आधा जति समय सकिन लागेका बेला मनसूनजन्य विपद व्यवस्थापन बारे राष्ट्रिय सभाका सदस्यहरूले आज छलफल गरेका हुन्। प्रस्तावलाई बैठकले सर्वसम्मतले स्वीकृत गरेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विपद व्यवस्थापन बारे सरकारलाई निर्देशन दिँदै भने,
1: सभामा सर्वसम्मतिले स्वीकृत मनसूनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा ध्यान आकर्षण प्रस्तावलाई उल्लेखित विषयहरूको कार्यान्वयनका लागि माननीय गृहमन्त्री सुदन गुरुङले सभामा व्यक्त गर्नुभएका प्रतिबद्धता समेतको आधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्न र हरेक आर्थिक वर्षको पुष मसान्त र असार मसान्तभित्र कार्यान्वयन प्रगति सभा समक्ष पठाउन नेपाल सरकारलाई निर्देशन गर्दछु।
0: अध्यक्ष दाहालले ध्यानाकर्षण प्रस्तावमा उल्लिखित विषयहरू कार्यान्वयन भए वा नभएको अनुगमन गर्न विषयगत समितिहरूलाई निर्देशन समेत दिए। त्यसअघि प्रस्तावमाथि छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै गृहमन्त्री सुदन गुरूङले मनसूनजन्य विपद व्यवस्थापनका सम्बन्धमा सरकारले चालेका कदमबारे भने,
4: राष्ट्रिय एवं जिल्लागत रूपमा मनसून पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना 2083 तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ। जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने नियमित पूर्व अनुमान र मनसून गतिविधिका आधारमा मन्त्रालयले केन्द्रदेखि जिल्लासम्म आवश्यक पूर्व तयारी र सतर्कता अप्नाउँदै आएको छ।
0: गृहमन्त्रीले स्थानीय तहहरूसँग समन्वयमा अति जोखिमयुक्त बस्तीहरूको पहिचान गरी समाधानका उपाय अप्नाइएको भन्दै 26,000 भन्दा बढ़ी जनशक्ति परिचालन गरिएको जानकारी गराए। मनसूनजन्य विपद व्यवस्थापनका सम्बन्धमा तीन तहका सरकारबीच भइरहेको समन्वयबारे उनले भने,
4: गृह मन्त्रालयले संघीय सरकारका विषयगत मन्त्रालयहरू प्रदेश सरकार स्थानीय सरकारसँग पूर्ण समन्वय र सहकार्यका साथ मनसून पूर्व तयारी तथा प्रतिकार्य कामहरू अगाडि बढ़ाइरहेको छ।
0: त्यसअघि छलफलमा भाग लिँदै सदस्यहरूले मनसूनजन्य विपद व्यवस्थापनको दिशामा पर्याप्त एवं प्रभावकारी कदम चाल्न सरकारको ध्यान आकर्षण गराए। उनीहरूले विगतदेखि नै राज्यका तर्फबाट कार्यान्वयन पक्ष कमजोर रहेको औल्याए। अर्को विषय, पछिल्ला केही दिन यता खाना पकाउने ग्यास लिने उपभोक्ताहरूका ठूला ठूला लाइन देखिने गरेका छन्। नेपाल आयल निगमले नियमित मात्रामा एलपीजी आपूर्ति भइरहेको भन्दै नआतिन आग्रह गर्दै आए पनि उपभोक्ताहरू ढुक्क हुन सकिरहेका छैनन्। बिजुलीबाट चल्ने चूल्होका प्रयोगकर्ताहरू विस्तारै बढ़न थालेको बताउने गरिए पनि ग्यासमाथिको निर्भरता किन उस्तै देखिन्छ भनेर हामीले ऊर्जाविद सुरेश बहादुर भट्टराईलाई सोधेका छौं।
2: हाम्रो कन्ज्युमर्सहरूको कन्फिडेन्स लेभल क्या, हामीले ट्रेडिसनल रूपमा अहिले ग्यास युज गरेको त लामो समय भयो नि त, धेरै लामो समयदेखि ग्यास युज गरिरहेको छौँ अनि हामीलाई त्यसैमा बढी युज टु भएको हो कि खास नि। अब इलेक्ट्रिसिटी बाल्दा सस्तो पनि पर्छ, ढुवानी गर्नु पर्दैन, झन्झट हुनु पर्दैन थियो। तर अब एउटा चिज चाहिँ के हो भने, सबै नेपालीहरूको घरमा इन्डक्सन चुलोको लागि वायरिङ कस्तो छ त्यो चाहिँ मलाई थाहा छैन, होइन नभए इन्डक्सनमा यतिखेर गएको भए मलाई जहाँसम्म लाग्छ बेस्ट हुन्थ्यो।
5: अब बिजुली उत्पादनको हिसाबले देशभित्र जुन अवस्था छ त्यसले चाहिँ हामी बिजुली चुलोहरू ढुक्क भएर बाह्रै मासे प्रयोग गर्न सकिने अवस्था चाहिँ हो,
2: एकदमै हो, किनभने हामीले धेरै ठूलो डिस्ट्रिब्युसन नेटवर्कमा नेपाल विद्युत प्राधिकरणले लगानी पनि गरेको छ। खास गरी इन्डक्सन चुलो मात्र होइन, अहिले डोमेस्टिक एप्लायन्सहरू जस्तो तपाईँले एसी नै भन्नुहोस्, प्रत्येक घरमा फ्रिजहरू भन्नुहोस्, इभी गाडी भन्नुहोस्, त्यो बढ़ोस्, त्यो कन्जम्पसन बढ़ोस्। हाम्रो उद्देश्य, राज्यको उद्देश्य नै डोमेस्टिक कन्जम्पसन हो। डोमेस्टिक कन्जम्पसनमा हामीले एउटा पार्ट तपाईँले इन्डस्ट्रीलाई छोड्नु भयो भने, पहिले पनि हाम्रो डोमेस्टिक लाइटिङले पनि 60% छ नि त इलेक्ट्रिसिटी, अन्य सेक्टरमा त 40% मात्र हो इन्डस्ट्रीहरूमा, होइन। तर तपाईँले जति सक्दो धेरै डोमेस्टिक कन्जम्पसन बढ़ाउन सक्नुभयो, त्यो भयो भने यो ओभरअल ऊर्जा सेक्टरमा हामीले खपतको प्याटर्नहरू बढ़ाउन सक्यौं भनेदेखि, तपाईँले अहिले ग्यासको सर्टेज देख्नु भएको छ, भोलि तपाईँलाई फ्युलको सर्टेज हुन सक्छ, तपाईँ इलेक्ट्रिक भेहिकलहरू अथवा इन्डक्सन चुल यतातिर सिफ्ट हुनुभयो भने हामीलाई पनि सजिलो हुन्छ, होइन, देशको इकोनोमीलाई सहज हुन्छ, एउटा हार्ड करेन्सी सेफ हुन्छ, थुप्रै चिजहरू सेभ हुन्छ, थुप्रै चिजहरू इकोनोमिक रिफ्लेक्सन हुन्छ, हाम्रो कन्जम्पसन प्याटर्नहरू बढ्दै जान्छ, हाम्रो देशको इलेक्ट्रिसिटी खपत बढ्छ, होइन।
5: यो सुक्खा याममा खास गरी हिउँदमा चाहिँ अझै पनि बिजुली किनिरहेको अवस्था देशको छ भनेर पनि टाट्न आइरहेको हो कि आम जनतामा,
2: होइन, त्यो यो इलेक्ट्रिसिटी मार्केटमा किन्ने बेच्ने यो नेचुरल ट्रेन हो। हामी खास गरिकन इन्डियन एनर्जी एक्सचेन्ज भित्र अथवा भारतीय बजारमा किनबेचको लागि भनेर गएको छौँ। हामी किन्न मात्र गएको छैनौँ, बेच्न पनि गएको छौँ। खरिद बिक्री भइरहेको छ, केही ड्राई सिजनमा हाम्रो केही एनर्जी डिफिसियन्सी छ हाम्रो प्रडक्सन, तर स्लोली हामीले त्यसलाई अब ड्राई सिजनलाई पनि हामीले कोप गर्ने बेला भइसक्यो। भन्नुको मतलब हाम्रो डिमान्डलाई हाम्रो डोमेस्टिक के अरे प्रडक्सनले नै हाम्रो पुग्ने अवस्थामा हामी स्लोली जाँदैछौँ। टाइम लाग्ला, एकैचोटि त हुँदैन होइन, तर हामीले लामो फर्को मार्दैछौँ। अब हामी त्यो धेरै लामो समय पनि छैन, ड्राई सिजनमा पनि हाम्रो देशको इलेक्ट्रिसिटीले नपुग्ने भन्ने छैन। हामी किनभने हामीसँग त्यो ट्रिमेन्डस रिसोर्स छ, हाम्रो इन्डिपेन्डेन्ट पावर प्रड्युसर्सहरूले धेरै ठूलो लगानी गरिराख्नु भएको छ। त्यस्तै नेपाल विद्युत प्राधिकरणले पनि हाई ड्याम प्रोजेक्टहरू, यो अब बुढी गण्डकीहरू भयो, दुधकोसीहरू होइन, सुदूरपश्चिममा हामीले लगानी पनि गरिरहेका छौँ। तर टाइम त लाग्छ, हाइड्रो पावर बनाउन समय लाग्छ, तर अब बिस्तारो हामी त्यो फेजमा छौँ। तर यो कन्ज्युमर कन्फिडेन्स चाहिँ अलिकता होइन, राज्यले अथवा त्यो चिजको चाहिँ विश्वास दिलाउन नसकेको चाहिँ पक्कै हो।
5: जस्तो त्यो विश्वासको कुरा गर्नुभयो, जुन अब वितरण प्रणालीमै पनि केही समस्या हुँदाखेरि चाहिँ पकाइरहेको बेलामा त्यहाँ पल्लाइन जाने, ढुक्क हुन नसक्ने अवस्था, त्यो त एउटा यथार्थ पनि त हो नि। फेरि
2: कहिले कहीँ त्यो हुन्छ, किनभने त्यसमा अब हामीले सठिक सूचनाको अभाव हुन्छ हाम्रो कन्ज्युमरहरूलाई। तर चार पाँच सात मिनट, दस मिनट इलेक्ट्रिसिटी जाने बित्तिकै हामीले एउटा प्याटर्नबाट अर्को प्याटर्नमा सिफ्ट हुनुपर्छ भन्ने पनि छैन। कहिलेकाहीँ तपाईँको एउटा मात्र सिलिन्डर हुँदाहुँदै ग्यास पकाउँदा पकाउँदै पनि त सकिन्छ नि, सकिँदैन भन्नुहोस् त, सकिन्छ नि। तर अब तपाईँले त्यसको लागि विकल्प छ भने पो तपाईँले गर्नुहुन्छ त, तर सबै मान्छेहरूको घरमा दुईटा तीनटा सिलिन्डर त हुँदैन।
0: ऊर्जाविद सुरेश बहादुर भट्टराई साथी प्रदीप बच्चालसँग कुरा गर्दै साँझपखमा एउटा विषय संक्षेपमा।

0: पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले फैसला पुनर्वलोकनको माग गर्दै सर्वोच्च अदालतमा छुट्टा छुट्टै निवेदन दिएका थिए। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, युक्रेनले रूसका दुईवटा तेल प्रशोधन केन्द्रमाथि धेरै पटक आक्रमण गरेको र ब्ल्याक सीमा गस्ती गर्ने डुंगा तथा अरू जहाजहरूलाई पनि निशाना बनाएको जनाएको छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसको बस्नीएफ्ट नोभोइल र स्लाभनीएफ्ट यानोस तेल प्रशोधन केन्द्रहरूमा भएको आक्रमण, मस्कोले युद्ध सञ्चालनका लागि प्रयोग गर्ने तेल आमदानी सीमित गर्ने उद्देश्यले गरिएको बताएका छन्। पछिल्ला केही हप्तामा रूस र युक्रेन दुवैले ठूला शहर, ऊर्जा पूर्वाधार र भण्डारण केन्द्रहरूमाथि आक्रमण तीव्र बनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
1: युक्रेनको ड्रोन आक्रमणका कारण रूसको यारोस्लाभल शहरमाथि बाक्लो कालो धुवाको मुस्लो फैलिएको छ। यो शहरमा देशकै सबैभन्दा ठूला तेल प्रशोधन केन्द्रहरू मध्ये एक रहेको छ। यारोस्लाभल क्षेत्रका गवर्नर मिखायु युभ्रायफले उनकै शब्दमा शत्रुको सबैभन्दा ठूलो ड्रोन आक्रमण भनेको घटनापछि स्लाभनीएफ्ट यानोस प्रशोधन केन्द्रमा आगलागी भएको बताएका छन्। रूसले भने आफूले इन्धन, ऊर्जा र यातायात सम्बन्धी पूर्वाधारलाई लक्षित गरेको बताएको छ। युद्ध अन्त्य गर्न गरिएका मध्यस्थता प्रयासहरूले अहिलेसम्म कुनै ठोस सफलता हासिल गर्न सकेका छैनन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् 2022 फेब्रुअरी महिनामा युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेका थिए। यसैबीच युक्रेनमा रूसको पछिल्लो हवाई आक्रमणमा कम्तीमा 10 जनाको मृत्यु भएको विवरण आएका छन्। दक्षिणी शहर खेर्सनमा पूर्ण रूपमा विद्युत अवरूद्ध भएको विवरण आएका छन्। खार्किव क्षेत्रमा रेल स्टेशनमाथि भएको रूसी आक्रमणमा कम्तीमा 2 जनाको ज्यान गएको बताइएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पक्क यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: मध्यपश्चिम जान चेक यति बेला रात्रिको 9 बजेको छ।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिग्राम चौधरीको नमस्कार। तुलसीपुरमा टिप्परले स्कूटीलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ। टिप्परको ठक्करबाट स्कूटी चालक तुलसीपुर उपमहानगरपालिका 11 का 21 वर्षीय कल्पना केसीको मृत्यु भएको छ। तुलसीपुरको गुमराहा चोकमा K/003P2449 नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको R5P8945 नम्बरको स्कूटीलाई आज दिउँसो गुमराहा चोक नजिकै ठक्कर दिएको हो। मोटरसाइकलको ठक्करबाट स्कूटी समान दिशातर्फ जाँदै गरेको R1J32 नम्बरको टिप्परसँग ठोकिएर दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी केसीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होम बहादुर पराजुलीले जानकारी दिनुभयो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। सामुदायिक प्रहरी सेवा केन्द्रको 24 औं स्थापना दिवस आज सम्पन्न भएको छ। केन्द्रका अध्यक्ष कैलाश रोकाको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दीपक श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। त्यस अवसरमा कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले समुदाय र प्रहरी बीचको सहकार्य नै शान्ति सुरक्षा र अपराध नियन्त्रणको आधार भएको उल्लेख गर्नुभयो। उहाँले लागू औषध दुर्व्यसन, घरेलु हिंसा, साइबर अपराध तथा सामाजिक विकृति विरूद्ध समुदायसँग हातेमालो गरेर अघि बढ़नुपर्ने आवश्यकता औल्याउँदै सामुदायिक प्रहरी सेवा केन्द्रले विगत 24 वर्षदेखि खेलेको भूमिका प्रशंसनीय रहेको बताउनु भएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी, नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठ, केन्द्रका पूर्व अध्यक्ष भूपेन्द्र सुवेदी, संस्थापक सचिव राजेन्द्र श्रेष्ठ लगायतले बोल्नु भएको थियो। स्थापना दिवसको अवसरमा केन्द्रमा महत्वपूर्ण योगदान पुर्याएका आसीन सदस्यहरूलाई खादा तथा सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूको योगदानले सामुदायिक प्रहरी अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकले कृतज्ञता व्यक्त गरिएको थियो।

राप्ती गाउँपालिका पाँच कालापानी स्थित राप्ती आधारभूत अस्पतालमा भोलि विभिन्न रोगका विशेषज्ञ चिकित्सकद्वारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। राप्ती गाउँपालिकाको आयोजना लायन्स क्लब अफ राप्ती क्यापिटलको समन्वय तथा ओसी चार स्वास्थ्य परामर्श बुटोलको प्राविधिक सहयोगमा सञ्चालन हुने शिविरमा हार जोड्ने तथा नशा रोग, जनरल सर्जरी, युरोलोजी, रेडियोलोजी तथा एनेस्थेसिया सेवा सम्बन्धी विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिने अस्पतालले जनाएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्टले विशेषज्ञ स्वास्थ्य सेवा गाउँमै उपलब्ध गराएर नागरिकको उपचारमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्य शिविर आयोजना गरिएको बताउनुभयो। उहाँले विशेष गरी हात जोड्ने तथा नशा र सम्बन्धी समस्या, मृगौला तथा पिसाब सम्बन्धी समस्या भएका बिरामीलाई अवसरको सदुपयोग गर्दै शिविरमा उपस्थित भई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श लिन आग्रह गर्नुभएको छ। शिविरमा हात जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर राजकृष्ण श्रेष्ठ, जनरल सर्जन डाक्टर नवीन श्रेष्ठ, युरो सर्जन डाक्टर सगुन थापा, रेडियोलोजिस्ट डाक्टर तृष्णा श्रेष्ठ तथा एनेस्थेसियोलोजिस्ट डाक्टर विनय स्वाक्य सहभागी हुने अस्पतालले जनाएको छ। अस्पतालले सम्बन्धित स्वास्थ्य समस्या भएका सबै बिरामीलाई समयमा स्वास्थ्य परीक्षण गराई निशुल्क विशेषज्ञ सेवाको लाभ लिन आग्रह गरेको छ। रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ। सुनसारी गाउँपालिका एक फुलीवन नजिकै रहेको बाछे खोलाले एक युवा वृद्धलाई खोला तर्ने क्रममा बगाएको हो। सामाजिक सुरक्षा भत्ता बुझेर गाउँपालिकाले केन्द्र पोबाङबाट फर्कदै गरेका सुनसारी गाउँपालिका एक घुसबाङका 73 वर्षका मसान घरती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै अर्का जोखै घरती मगर घाइते भएको र घाइते घरतीलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि सुलिचर पठाइएको छ। र युवा श्रम तथा रोजगार मन्त्रालयले विभिन्न देशमा कागजात विहीन अवस्थामा रहेका तथा भिजिट भिस्तामा गएर अलपत्र परेका 155 जना नेपाली नागरिकको उद्धार गर्ने भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले राष्ट्रिय स्तरको कल्याणकारी कोषको सहयोगमा उद्धार प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभयो। उहाँका अनुसार उद्धारका लागि कोषमा रहेको 15 करोड़ रूपियाँको बजेट प्रयोग गरिनेछ। बैठकमा मन्त्री यादवले वैदेशिक रोजगार, स्वदेशी श्रमिकको अवस्था, रोजगार सृजना तथा मन्त्रालयसँग सम्बन्धित विभिन्न कानून संशोधनको अवस्था बारे पनि जानकारी दिनुभयो। उहाँले चालू आर्थिक वर्षभित्र स्वदेशमै 1 लाखलाई रोजगारी उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत ग्रीन जब मिशन सहित 12 आयोजना कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो। स्वदेशमै दिगो र सम्मानजनक रोजगारी सृजना मन्त्रालयको प्रमुख प्राथमिकता रहेको उहाँको भनाइ थियो। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्रालयले मेडिसिटी आफ्नै व्यवस्थापन सञ्चालन गर्ने तयारी समेत गरेको मन्त्री यादवले बताउनुभयो। हवस् त, अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: नमस्ते दाजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
2: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
0: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै झुकिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
3: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानु। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
0: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौं।
4: सम्पर्क मोबाइल 98477977
5: र 98578309।

0: Vianet को buy one get one free offer मा तीन महीना को 125 Mbps इंटरनेट 2700 में खरीद कर दा free इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल मा आप लागी एक महीना free इंटरनेट Vianet अब सबै कनेक्टेड
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सडक विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: ब्लड प्रेसर हाई लो भएका
1: कोलेस्ट्रोल बढी भएको
2: मुटुको गति एकनास नभएको
1: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
2: मुटुको बाथरोग मुटु सुन्निएको हृदयघात भएको
1: एन्जियोग्राफी र एन्जियोप्लास्टिक गराएका वा गराउनु परेमा
2: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-913 र 98095-12871
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भराइ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हात जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-65-509 र मोबाइल 98453-0653

नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम जीवन कथाको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण रेडियो प्रेमी जीवनी प्रेमी श्रोता साथीहरू माथिकालीन सहयात्री बन्न नानी उपानीको तर्फबाट श्रोता साथीहरू यो कार्यक्रम प्रत्येक बिहिबार राति 9:15 देखि करिब करिब 10 बजेसम्म निरन्तर रूपमा प्रसारण हुने गर्छ। मध्यपश्चिम कापसका जिल्लाहरूमा र इन्टरनेटमा www.org लगइन गरी पनि संसारभरि एकै साथमा सुन्न सक्नुहुन्छ भने मध्यपश्चिमको प्रत्यक्ष फेसबुक लाइभमा पनि हामी जोडिएका छौ। त्यहाँबाट पनि हामीलाई सुनेर कमेन्ट गर्न सक्छ।

श्रोता कार्यक्रम जीवन कथामा के गर्छौ त पक्कै पनि कार्यक्रम नियमित सुन्ने श्रोता साथीहरूलाई जानकारी हुनै पर्छ। तपाईहरुकै दुःख पीड़ा भोगाई वेदना त्यसै गरी लेखकहरूले लेख्नु भएका कथा व्यथा वेदनाहरू प्रस्तुत गर्छौ। यदि हजुरहरूसँग पनि यस्तै कथा व्यथा वेदनाहरू छ भने हामीलाई पठाउन सक्नुहुन्छ। त्यसको लागि हामी ठेगाना कार्यक्रमको अन्त्यमा दिनेछौ। आशा छ हामीलाई अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ। अहिलेसम्म हामी कार्यक्रम जीवन कथामा अमर न्यौपानेको सेतु धरती उपन्यास वाचन गरिरहेका छौ। आशा छ हामीलाई अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ। त्योभन्दा पहिले कार्यक्रमको शुभारम्भमा छोटो मिठो सुगम संगम प्रस्तुत गरेर कार्यक्रमको दैलो उघार्न चाहन्छौ।

भाइले मलाई भन्दाखेरि कुकुरतिर हेर्यो, कुकुरलाई आँगनको ढिल काट्यो, पनि खेद्यो मैले। त्यसपछि भाइ त खाली कुकुरतिर हेर्दै रुन पो थाल्यो। त्यो रुवाइ सुनेर पर गल्लीमा पुगेको कुकुर पनि टपक्क रोकियो र भाइतिर फर्किएर हेर्यो। कुकुरलाई नै आमा थाने छ, उसको रुवाईको मैले भने जस्तो लाग्यो। आमा जान्छु लाग्यो, उसले आमा जान्छु भनेर कुकुरसँग जान्छु भनेको हो। मैले बुझाउँदै भने आमा त देउताको घर जानु भयो नि, उसको अमुख भाषामा भाव मात्र बोल्यो। कहिले आउनुहुन्छ नि देउताको घरबाट आमा? मैले आउनु नि बाबु, यत्तिकै हो अब, आउनुहुन्न। फर्केर आउने भा म किन रुन्थे? नजाने भएर पो रुन रुन मन लाग्छ। तर ऊ पत्ते हुँदैन, उसलाई लागेको छ आमा गोठ पारी पुगेकी छन्, एकछिन पछि फर्केर आउँछिन्, दुध खुवाउन आउँछिन्। मैले आफ्नो दुलाको अनुहार नसम्झे चाहिँ यो भाइले पनि जिन्दगी भरि आफ्नी आमाको अनुहार सम्झिने छैन। अब उसको रुवाईको लयमा तुते बोलीको भावले भनिरहेछ। भोक लाग्यो, दिदी म बुबु खान्छु। मैले ठुलो भाइलाई भने, जा बाबु रमा काकी कि रमा काकीको घरबाट भाइलाई भनेर अलिकति दुध लिएर आएछ। ठुलो भाइले पनि एक कचौरा दुध ल्यायो। घरमा दुनु छैन, बा दुनु गाई या भैँसी जे भए पनि किन्न खोज्दै हुनुहुन्छ। दुध तताएर मन तातो बनाए र भाइलाई चम्चाले खुवाउन लागे। ऊ खान अप्ठ्यारो मान्दैछ, आमाको बुबु ऊ खाऊ, उसको भावले भनिरहेछ। नै आमाको बुबु खान्छु लाग्यो, उसले आमा भनेर कुकरकै दुध खान खोजिरहेछ अझै। पल्लो घरकी काकी आइन्, तिमी सुत्केरी भएको भर्खर दुई तिन महिना भएको छ। भाइलाई काखमा लिएर आफ्नो दुध खुवाउन खोजिन्। उसले दुध चुस्न भन्दा पहिले तिमीको अनुहारमा हेर्यो, कुनै के सोच्यो? मुख हालेर पनि चुस्न मानेन, छोडिदियो र उसको अनुहारमा पनि उही घर छल्किरह्यो। त्यति बेलामा घर पछाडितिरबाट घुमेर कुकुर हाम्रो अगाडि आँगनमा आइरहेको छ। भाइको रुवाईको लय सुनेर आए जस्तो छ, आयो र मातृत्व आँखाले भाइलाई हेरिरह्यो। यो कुकुर हाम्रो घरकै हो, भाइको जन्मदेखि आजसम्म सबै घटनाक्रमहरूको साक्षी भर्खर गएको थियो। पाँचवटा छाउरा छाउरी के भइरह्यो कुनै, ती सबै मरेछन्। ऊ अहिले सन्तान शोकमा छ लाग्यो। भाइबाट उसले त्यसको क्षतिपूर्ति गर्दैछ। त्यो क्षतिपूर्तिमा कारुणिकता भए पनि त्यसलाई मैले मन पराइरहेकी छैन। कुकुरलाई अगाडि देख्न साथ मैले हातले ताकेर तपाउन खोजे, टेरेन। अगाडि बसिरह्यो पुच्छर हल्लाएर, उसका आँखाले भनिरहेछन्, मेरो छाउरो अघाएकै छैन, मेरो दुध गानिन लाग्यो, देऊ मेरो छाउरो, म उसलाई दुध खुवाउँछु। मैले नजिकै रहेको सानो लौरा समातेर ताके अनि पर सरेर बस्यो। डर लागिरह्यो, कुकुरको दुध खाएर भाइ पनि कतै कुकुर जस्तै भुक्नेर भुक्ने हुने त होइन, यसको स्वभाव रूप पनि बिस्तारै कुकुरको जस्तै हुँदै गयो भने नपटिकन नपिटिकन लौरो ताकेर मात्रै कुकुरलाई खेदे र बाटो कदाए। खेदे पनि फेरि आइहाल्छ, म एकदम डराए। मेरो डरको साथी कोही हुँदैन, डर नै हुन्छ, डर हुरी हुन्छ, म सुकीको पात हुन्छु। सधैँमा यो ध्यान दिनु पर्यो, ठुलो भाइलाई पनि भने, तेरो काम भाइ र कुकुरलाई हेर्ने, भाइ कता छ कुकुर कता छ। भाइको नजिक आउन साथ कुकुरलाई खेदिहाल्नु, उसलाई घरमा छोडेर पदेर या दाउरा घाँस गर्न जाँदा पनि भाइको चिन्ता लाग्ने हुन थाल्यो। कतै भाइले कुकुरको दुध खाँदै त छैन। गोठतिर गए, हाम्रो गाई पनि भैँसी पनि ब्याउने छन्, तिनका आँखामा हेरे, तिनले पनि मलाई हेरे। गाईले मलाई देखेपछि घाँस मागेको हो भन्ने मैले बुझेँ, तर गाईले हेर्दा साँच्चै उनले भनिरहे कि छिन् कि मेरो दुध खाएर तिमीहरू म जस्तै भएका छौ र मेरो जसरी नै घाँस कुदो खाने भएका छौ र मैले जस्तै गोठमा बाँधे र मलमूत्र त्यागेकै ठाउँमा बस्ने भएका छौ र मैले जस्तो मैलो पानी खाएको छौ र म जस्तो अमुख भएका छौ र यी मानिसहरू पशुको
सहारामा बाँचेर तिमीहरू पशु भएका छौ र। त्यसपछि मलाई कुकुर प्रति दया लाग्यो, उसले देखाएको ममता प्रति श्रद्धा लाग्यो। साँझतिर ठुलो भाइलाई भने, बाबु कुकुर कता गयो, बोला त, त्यो भोकायो होला। भाइले बोलायो, भाइले बोलाउन नपाउँदै कुकुर त टुप्रुक्क पुच्छर हल्लाउँदै आँगनमा आइपुग्यो। म भने अझै डराइरहेकी छु, फेरि कतै भाइलाई यसले दुध खुवाउने त होइन। ती गाई पनि कस्ती मलाई कति धेरै कुरा सम्झाइन्, आमाले जस्तै आँप खाएर आँप जस्ता, सुन्तला खाएर सुन्तला जस्ता, सागपात

0: कति कति बोटमा दुई चारवटा साना साना साना दाना बाँकी रहेका छन्। ती टिपी किस्रा किस्रा बनाएर छोडाए। एउटा किस्राको एक छेउमा सिंहले छेडेर त्यहाँ धागो उनी र खाबोमा बाँधे। अर्को टुप्पामा सिंहले दसवटा फल बनाए, आमाको दस धारा आउने फल जस्तै। र भाइलाई भने, बाबु बुबु खाऊ। उसले खान मानेन, सायद पत्याएन। मैले फकाए, बाबुले बुबु खायो। मैले खुसी भएको अभिनय गरे, उसलाई फुर्क्याए फकाए। उसको टुहुरो अवस्थाले कुकुरको मातृत्व त पलिएको छ। म उसकी आमा सरकी दिदी, मलाई कस्तो भयो होला। उसले खाना त खायो तर बुबु भनेर खाएन, सुन्तला नै भनेर खायो। बुबु जसरी खाएन सुन्तला जसरी नै खायो। उसका लागि सुन्तला आमा हुन सकेनन्। उसले सुन्तलाको केसामा कुकुरको थुन लेखेन।
1: श्रोता, यति बेला हामी कार्यक्रम जीवन कथामा अमर पानीको सेतु धरती उपन्यास वाचन गरिरहेका छौँ। अब भने एउटा छोटो मिठो सुगम सङ्गम प्रस्तुत गर्न चाहन्छौ।

मामा र बा भोलि दुहुनु गाई लिएर आउने अरे मामा घरबाट। भान्जालाई दुध भएन भनेर आमाले गाई पठाइदिन लाग्नु भएको रहेछ। त्यसैले बा लिन जानुभएको, बा नभएर आत्तिएकी छु किनभने भाइ बिरामी छ, जाडो उत्पात बढेको छ, चिसो लागे जस्तो छ भाइलाई, आमाको छातीको तातोले सेकेर सन्चो हुने बिरामी लागेको छ भाइलाई। छिमेकी काकीले दिनुभएको भैँसीको दुध पनि खाएन, जबरजस्ती खुवाएको पनि ओकल्यो, लिटो पनि खान मानेन, राति भइसक्यो, रोइरहेछ भित्रैदेखि, उसको फोक्सोबाट हुरी चले झैं सास चलिरहेछ, भित्र बाहिर गरिरहेछ, कतै बाहिर मात्र गरिदियो भने कोहा हानिरहेछ, म एकदम डराइरहेको छु, कतै निहु बेलाको दियो, चर्को बोलेको त होइन।

मैं घर बार जाऊ त्यहाँ मेरो हप्ता दिन भइसक्छ पनि ऊ अझै तग्रिएको छैन बदलामा ऊ बिरामी भएको छ बा हुनु भएको भए पनि मलाई आद हुने थियो म एकदम डराइरहेकी छु कतै भोलि भाइका निम्ति बाले नुहुनु गाइरहेको त यसलाई केही हुने त होइन ठुलो भाइ निभाइसकेको छ प्रकृति पनि निभाए जस्तै भएको छ चिसो रात उत्कर्षमा पुगेको छ लाग्छ भाइको रोग पनि उत्कर्षमा पुगिसकेको छ उसको शरीर छाम्छु जहाँ छामे पनि ढाड मात्र निझाउँछ तिनै ढाड पनि पातेका छन् ज्वरोले दुईवटा सिरक ओढाएकी छु आफ्नो छातीमा टाँसेर राखेकी छु उस सिरक भित्र मेरो छातीमा ताकेर रोइरहेछ उसको रोग र पीडा दुबै मैले खप्न सकिरहेको छैन उसको कोखा मानिरहेको छ डर लाग्यो आफ्नै सासको प्रहारले कतै उसको कोखा नै पाल त पर्ने होइन हाम्रो घरमा दिनु पनि छैन भैँसी त छ तर ब्याउने बा र मामाले एउटा लैनो गाई पाल्नु भयो मामा घरबाट माले गाई गाई सँगसँगै सानी बाछी पनि छे गाजली एक मन त मलाई आमा नै फेद आए जस्तो लाग्यो आमा गाई भएर आउनुभयो आमा पनि मामा घरबाटै बिहे गरेर आउनु भएको हो बासँग गाई पनि मामा घरबाटै आए कि हामीलाई आमाले आफ्नो दुध खुवाएर हुर्काउनु भयो बढाउनु भयो यी गाईले पनि हामीलाई दुध खुवाएर पाल्दैछन् एउटा भावना त हो सोचे यी आमा नै हुन् मैले ठुलो भाइलाई भने बाबु यी हाम्री आमा हुन् अब यिनलाई आमा भनेर बोलाउने है ऊ एकदमै खुसी भयो बाले के जडीबुटी खुवाउनु भयो सानो भाइलाई एक दुई दिनमै भाइ बिस्तारै सन्चो हुँदै गयो अब घरमा प्रशस्त दुध पनि भयो भाइ बिस्तारै तङ्ग्रिँदै पनि गयो उसका शरीरका हाडहरू पनि अर्को हप्ता दिनमै धेरै छुटिँदै गए दिनहरू बित्दै जाँदा भाइ त आफैसँग खेल्न गयो मैले खुसी हुँदै भने बा भाइ त अब बाँच्छ कि गाईलाई कुदो पानी घाँस ओराल दिने काम प्राय मैले नै गर्छु कहिले काहीँ बाले पनि गर्नुहुन्छ माथि कानातिर छोडिदियो चरिराख्छन् आफै साँझ परेपछि ए आमा भनेर बोलाए अचम्म भयो तिनी त बामा गर्दै आइन् मलाई आमा आए जस्तै लाग्यो भाइले पनि आमा भनेर बोलाउँछ गाईले साँच्चै युजे चाहिँ बा गरेर आउँछिन् भाइले पुतलीमा आमाको प्राण प्रतिष्ठा गरे चाहिँ मैले गाईमा आमाको प्राण प्रतिष्ठा गरे जस्तै लाग्यो आज बिहान गाईले बाबा गरे म बिउसिए सधैँ कुखुराको भाले भालेले उठाउँथ्यो आज गाईले उठाइन् मलाई मेरी आमाले नानी उठ अब उज्यालो भयो भने जस्तै लाग्यो माली गाईले बोलाए बाबा पनि म विभिन्न ध्वनिमा सुन्छु कहिले नानी भनेर बोलाए जस्तो लाग्छ कहिले भोक लाग्यो कहिले तिर्खा लाग्यो कहिले चढ्न जान्छु आमा भनेर बोलाउँदा भने बा गरेको हजुर भने जस्तो लाग्छ मेरी आमाले भन्दा धेरै दुध दिने गाई जसको टाङ हुने पुच्छर म प्रत्येक गाई तिहारमा पुच्छु लाग्छ म आमाको टाङ हुनेबाट छिर्ने खेल खेलिरहेको छु सानो छँदा त आमाको पिठ्यूमा चढेर आमालाई मुढा बनाएर कति दुःख दिन्थ्यो होला तर यी गाईको टाङ हुनेबाट प्रत्येक गाई तिहारमा छिरेर के म त्यो भाडा तिर्न सकुला र अचम्म भएको छ जब मैले र भाइले ती माली गाईलाई आमा बनायो त्यसपछि भाइको भाइले झुङ्गाको पुतलीलाई आमा बनाएर बोलाउन छोडेको छ श्रोता यति बेला हामी कार्यक्रम जीवन कथामा अमन रूपानीको सेतु बाल्टी उपन्यास वाचन गरिरहेका छौँ अब भने एउटा छोटो मिठो सुगम सङ्गम प्रस्तुत गर्न चाहन्छौ

आजु भोलि एमुना मेरा लागि एमुना नदी जस्तै पवित्र निर्मल भएकी छन्। जब उनका कुरा सुन्छु मेरो मन उनका रसिक कुराले मोहाउँछ, जसरी तीर्थालुहरू गंगामा मोहाउँछन्। मोहाएपछि शरीर चङ्गा भए जस्तै उनका कुरा सुनेपछि मेरो मन पनि चङ्गा हुन्छ, कहिले त चङ्गा भन्दा पनि बढी हुन्छ, किनभने मेरो मन चङ्गा भन्दा धेरै माथि टाढा टाढासम्म पनि उडेर जान्छ। एक दिन हाम्रो घरको बारदलीमा बसेर उनले आफ्ना कुराहरू भन्न सुरु गरिन्। 14 वर्षसम्म मेरो बिहे नहुँदा आमा एकदमै अतिनु भयो, बा हुनुभएको भए धेरै पहिले नै बिहे हुन्थ्यो होला मेरो। कतै बिहे नहुँदै म महिनावारी हुन्छु कि भन्ने ठुलो डर थियो आमालाई आफन्तलाई। त्यसपछि म अपवित्र हुन्छु, मेरो बिहे हुँदैन, ठुलो हुँदै र सफ्रिँदै गएको मेरो जीव देखेर आमा मलाई दिनदिनै तर्सेका आँखाले हेर्नुहुन्थ्यो। मलाई थाहा थिएन उहाँले मलाई मन पराउनु हुँदो रहेनछ जस्तो लाग्थ्यो, मलाई बिहे गर्न खोज्नु भएको रहेछ। ती 25-27 वर्षका जवान र राम्रा युवा पढेका पनि तिनको अघिल्ला दुईवटी दुलही मरेका रहेछन्। तिमी मान्न आउँदा आमाले भन्नुभएछ तपाईँका त दुईटी दुलही मरेका रहेछन्, दुलही फाप्दो रहेनछ तपाईँलाई, पहिले अर्को बिहा गरेर आउनु अनि बल्ल मेरी छोरी दिउँला, नत्र बिर मात्रै क्यार्ने हो र तपाईँका गरले मेरो छोरी नै मर्छ। उहीलाई जसरी पनि मलाई बिहे गर्न मन लागेको रहेछ, मलाई पाउनु नै उहाँले जेठी बिहे गर्नुभयो। आफूले हेर्दै नहेरे बाह्र दाईहरूले हेरेको घरमा बिहे गर्नुभयो। त्यसको 20-22 दिनपछि उहाँले मलाई बिहे गर्नुभयो। जन्माउने बिनामा आमाले भन्नुभयो, मेरी छोरीलाई कहिल्यै नरुवाउनु है जयनारायण। श्रोता, यति बेलासम्म हामी कार्यक्रम जीवन कथामा अमर नेपानीको सेतु धरती उपन्यास वाचन गरिरहेका थियौ। जीवन कथाको लागि छुट्याएको समयले पनि नेटो काट्न लागिसक्यो। कार्यक्रम सुनेर यति बेलासम्म जतिले पनि साथ दिनुभयो उहाँहरू सबैलाई मनदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। र हाम्रो कार्यक्रम सुरुदेखि अन्तसम्म सुन्दै रहेर तपाईँहरूलाई कार्यक्रम जीवन कथा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो रेडियो मध्य पश्चिमको फेसबुक पेजमा अथवा हाम्रो सम्पर्क नम्बर 082-5608-54 पनि पठाउन सक्नुहुन्छ। भन्दै यति जेलसम्म आफ्नो सृजनशील आवाज चलाएर मेरो आवाजलाई हजुरहरूको सामु पुर्याउन सहयोग गर्न प्राविधिक प्रयोजन प्राधिकरणका साथ विशेष आभार व्यक्त गर्दै म रात्रिकालीन सहयात्री बन्न पनि अगामी एक सप्ताहका लागि बिदा।

0: 0027
1: 9841-4740-46
0: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83/84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहुन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
3: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
3: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
5: सम्पर्क फोन 081-536-086
3: र मोबाइल नम्बर 9840-96-600 9850-86-36-086 र 9841-72-273।
6: मध्यपश्चिम ट्राइन चेक यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट सारिक राम चौधरीको नमस्कार। तुलसीपुरमा टिप्परले स्कूटीलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ। टिप्परको ठक्करबाट स्कूटी चालक तुलसीपुर उपमहानगरपालिका 11 का 21 वर्षीय कल्पना केसीको मृत्यु भएको छ। तुलसीपुरको गुमराहा चोकमा K00003P2449 नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको R5P8945 नम्बरको स्कूटीलाई आज दिउँसो गुमराहा चोक नजिकै ठक्कर दिएको हो। मोटरसाइकलको ठक्करबाट स्कूटी समान दिशातर्फ जाँदै गरेको R1J32 नम्बरको टिप्परसँग ठोकिएर दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी केसीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होम बहादुर पराजुलीले जानकारी दिनुभयो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। सामुदायिक प्रहरी सेवा केन्द्रको 24 औं स्थापना दिवस आज सम्पन्न भएको छ। केन्द्रका अध्यक्ष कैलाश रोकाको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दीपक श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। त्यस अवसरमा कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले समुदाय र प्रहरी बीचको सहकार्य नै शान्ति सुरक्षा र अपराध नियन्त्रणको आधार भएको उल्लेख गर्नुभयो। उहाँले लागू औषध दुर्व्यसन, घरेलू हिंसा, साइबर अपराध तथा सामाजिक विकृति विरूद्ध समुदायसँग हातेमाला गरेर अघि बढ़नुपर्ने आवश्यकता औल्याउँदै सामुदायिक प्रहरी सेवा केन्द्रले विगत 24 वर्षदेखि खेलेको भूमिका प्रशंसनीय रहेको बताउनु भएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी, नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठ, केन्द्रका पूर्व अध्यक्ष भूपेन्द्र सुवेदी, संस्थापक सचिव राजेन्द्र श्रेष्ठ लगायतले बोल्नु भएको थियो। स्थापना दिवसको अवसरमा केन्द्रमा महत्वपूर्ण योगदान पुर्याएका आजीवन सदस्यहरूलाई खादा तथा सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूको योगदानले सामुदायिक प्रहरी अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकले कृतज्ञता व्यक्त गरिएको थियो। राप्ती गाउँपालिका 5 कालापानी स्थित राप्ती आधारभूत अस्पतालमा भोलि विभिन्न रोगका विशेषज्ञ चिकित्सकद्वारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। राप्ती गाउँपालिकाको आयोजना लायन्स क्लब अफ राप्ती क्यापिटलको समन्वय तथा ओसी चार स्वास्थ्य परामर्श बुटोलको प्राविधिक सहयोगमा सञ्चालन हुने शिविरमा हाड जोर्नी तथा नशा रोग, जनरल सर्जरी, युरोलोजी, रेडियोलोजी तथा एनेस्थेसिया सम्बन्धी विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण परामर्श

आवश्यक उपचार सेवा प्रदान गरिने अस्पतालले जनाएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्टले विशेषज्ञ स्वास्थ्य सेवा गाउँमै उपलब्ध गराएर नागरिकको उपचारमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो। उहाँले विशेष गरी हात जोड्नी तथा नसा सम्बन्धी समस्या, मृगौला तथा पिसाब सम्बन्धी समस्या भएका बिरामीलाई अवसरको सदुपयोग गर्दै शिविरमा उपस्थित भई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श लिन आग्रह गर्नुभएको छ। शिविरमा हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजकृष्ण श्रेष्ठ, जनरल सर्जन डाक्टर नवीन श्रेष्ठ, युरो सर्जन डाक्टर सगुन थापा, रेडियोलोजिस्ट डाक्टर तृष्णा श्रेष्ठ तथा एनेस्थेसियोलोजिस्ट डाक्टर दिनेश स्वाक्य सहभागी हुने अस्पतालले जनाएको छ। अस्पतालले सम्बन्धित स्वास्थ्य समस्या भएका सबै बिरामीलाई समयमा स्वास्थ्य परीक्षण गराई निशुल्क विशेषज्ञ सेवाको लाभ लिन आग्रह गरेको छ। रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ। सुनसारी गाउँपालिका एक फुलीवन नजिकै रहेको बाछे खोलाले एक युवा वृद्धलाई खोला तर्ने क्रममा बगाएको हो। सामाजिक सुरक्षा भत्ता बुझेर गाउँपालिकाले केन्द्र कोबाङबाट फर्कदै गरेका सुनसारी गाउँपालिका एक घुसबाङका 73 वर्षका मसान घरती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै अर्का जोखै घरती मगर घाइते भएको र घाइते घरतीलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि सुलेश्वर पठाइएको छ। र युवा श्रम तथा रोजगार मन्त्रालय विभिन्न देशमा कागजात विहीन अवस्थामा रहेका तथा भिजिट भिसामा गएर अल्पत्र परेका 155 जना नेपाली नागरिकको उद्धार गर्ने भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले राष्ट्रिय स्तरको कल्याणकारी कोषको सहयोगमा उद्धार प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभयो। उहाँका अनुसार उद्धारका लागि कोषमा रहेको 15 करोड़ रूपियाँको बजेट प्रयोग गरिनेछ। बैठकमा मन्त्री यादवले वैदेशिक रोजगार, स्वदेशी श्रमिकको अवस्था, रोजगार सृजना तथा मन्त्रालयसँग सम्बन्धित विभिन्न कानून संशोधनको अवस्थाबारे पनि जानकारी दिनुभयो। उहाँले चालू आर्थिक वर्षभित्र स्वदेशमै 1 लाखलाई रोजगारी उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत ग्रीन जब मिशन सहित 12 आयोजना कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो। स्वदेशमै दिगो र सम्मानजनक रोजगारी सृजना मन्त्रालयको प्रमुख प्राथमिकता रहेको उहाँको भनाइ थियो। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्रालयले मेडिसिटी आफ्नै व्यवस्थापन सञ्चालन गर्ने तयारी समेत गरेको मन्त्री यादवले बताउनुभयो। हवस्त, अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यही हाइलाइटसँगै आजका लागि दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। आज हामीलाई दिनभरि सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। भोलि बिहान 5 बजेको घड़ीसँगै हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी
1: शिर उभो राख्न पाउले भर दिइरहेको हुन्छ, त्यसैले गाइन्छ हे वीर हिँड अघि सरी नहटाई पाऊ प्रतिभै। शिरको शान अडान उच्च स्थिर र अच्युत तुल्याउन पाऊको भरोसा चाहिन्छ। पाऊको पक्ष र योगदान पक्षपातमा पर्नु हुँदैन। आजसम्मको साहित्य शेरको गुणगानमा सेरजित छ, पाऊको भाव बिर्सिएको छ, पाऊलाई पर ठानिएको छ, सुदूर शरीर मानिएको छ। जीवमा पाऊ पछि परेसम्म पाऊको प्रेरणा हेलामा रहेसम्म शेरको सच्चा उचाइ उठाई र सजाई हुन सक्दैन। पाऊ बिना शेरको स्थिरता छैन, अब पाऊ पोषणको पुराण प्रसारण हुन्छ। पाउको झर्रो अर्थ खुट्टो गोडो, बहुवचनमा खुट्टा गोडा। पाउका समानार्थी शब्द पद पाद चरण हुन् भने अमरकोशले पाउको अर्थ पत पद पाद चरण अंघ्री भनेर उल्लेख गरेको छ। नेपाली वृहत शब्दकोशले पाउ माने पाइलो, पाद तल, कदम, पाइला, पैतला, खुट्टो गोडो भनेर अर्थ गरेको पाइन्छ। पाउ अनेकार्थ शब्द पनि हो। श्लोक वा पद्य निर्माणको क्रममा एक चौथाई रचनालाई पाउ भनिन्छ। पाउ चरण मिलेर श्लोक पूर्ण बन्दछ। 20 तोलाको तौललाई पनि पाउ भनिने परम्परा छ। 250 ग्रामको तौललाई आज भोलि एक पाउ भनिन्छ, एक पाउ आलु किनिन्छ। शरीरको पाउ बराबरको जमीनलाई एक पाउ भूमि भनेर मापन गरिन्छ। तर यो अध्ययन भने पाउको गणितीय गणना र नापतर्फ केन्द्रित छैन, पाउ वा पद वा चरण वा खुट्टामा मात्र ध्यानस्थ रहनेछ। खुट्टाको औंलादेखि कटी तल नितम्बसम्मको खण्डलाई खुट्टा वा टाङ भन्ने गरिन्छ। यो नै खुट्टा खण्ड हो, खुट्टाको खास क्षेत्र हो। शरीर राज्यमा खुट्टाको आफ्नै संघीय प्रदेश छ। यो प्रदेश शिरको ठिक दक्षिणमा पर्दछ। पाउको दक्षिणमा छिमेकी देश पृथ्वी छ भने उत्तरमा कटी प्रदेश पर्दछ। पूर्व र पश्चिममा भने वायुमण्डलको परिवेश छ, हावाको देशले घेरेको छ। यो प्रदेशको एक शब्दीय नाम टाङ हो भने तुच्छार्थ शब्द पाँसुला हो। कटीदेखिको उधो भागलाई अलि अपमानको दृष्टिले हेर्ने संस्कृति छ। यस खण्डमा लगाइने वस्त्रलाई समेत अधो वस्त्र भन्ने गरिन्छ। पृथ्वीको विषुवत रेखा वा भूमध्य रेखाले भूमण्डललाई उत्तरी गोलार्ध र दक्षिणी गोलार्धमा छुट्याए झैं कटीले पनि बदनलाई अधो र ऊर्ध भाग गरी दुई भागमा विभाजन गरेको छ। अधो भाग तर्फ खुट्टाको फैलाव छ। अधो भागमा पाउकै प्राधान्य छ। यस भागमा अण्डकोश, जनेन्द्रिय, योनि, गुद्वार रहे पनि पाउकै प्रसार विशाल देखिन्छ। नितम्बको गोल गोल दुई अर्धखण्डबाट शुरू भएको पाउ प्रदेश जाङ, जंघा, फिलामा लम्ब रूपले फैलिएर तिघ्रा वा रम्भामा रमिता रूपी सौन्दर्य दिन सक्षम छ। यस तल अस्थि घाट घुँडा रहेको छ। घुँडा तल डोल पिणौलाले पूरै स्थूल शरीर धानेको छ। माथि मोटो र तल दुब्लो यो पाउ खण्ड पिणौलाले सम्पूर्ण भार धानेर शरीरलाई उभ्याउँछ। यो बलको पनि आधार क्षेत्र हो। यसको स्वरूप पनि तिघ्राको जस्तै डोल परेको हुन्छ, तर अलि सानो। यस तल गोली गाँठो पर्दछ। गोली गाँठा पछिको डाँडाबारीको बारी जस्तो डोल परेको भाग पाउ हो, गोडा हो। पाउको अग्रभागमा 5 वटा औंला हुन्छन्। औंलाका गाँठ खण्डमा रौं हुन्छ भने टुप्पामा कवज रूपी नङ हुन्छन्। औंलाका पनि पृथक पृथक नाम हुन्छन्। माथिल्लो र मोटो औंलालाई बुढी औंला, त्यसपछिको चोर औंला अनि माहिली र साइली, अन्तमा सानो र छोटो औंलालाई कान्छी औंला भन्ने गरिन्छ। यी औंला पाउका माथिल्लो पाताका अन्तिम बिन्दु हुन् भने पाउको तल्लो भागलाई पैतला भन्ने गरिन्छ, पाद भनिन्छ। पादमा पनि हत्केलामा जस्तै अनेक रेखा हुन्छन्, यिनलाई पाद रेखा भन्ने चलन छ। पादरेखाकै आधारमा फलादेश गर्ने चलन छ। पादरेखा अध्ययन हस्तरेखा अध्ययन जस्तै विद्या हो। सिद्धार्थ गौतमको पादमा शंख चक्र थियो र उनी शासक भएको भए चक्रवर्ती राजा सम्राट हुने थिए भन्ने भविष्यवाणी गरिएको थियो। उनी खाली खुट्टा नदी किनारमा हिँड्दा एक ज्योतिषले उनको पैतलाको छाप देखेर यो भविष्यवाणी गरेका थिए। तर उनी योगी भए, स्वशासनमा रहे, आत्मशासक बने, योग बलले बुद्ध बन्न सफल भए। पाद रेखा सँगै यहाँ शरीरका अनेक अंगको केन्द्र बिन्दु रहेका हुन्छन्। यो महत्वपूर्ण बदन तल हो। पाद रेखा भएको पैतालाको छापलाई पाइला भनिन्छ। यसरी पाउ प्रदेशको प्रसार पैतालासम्म पुगेको पाइन्छ। पाइलासम्म पुगेर चलेको छ। नितम्बको गोल गोलार्धबाट शुरू भएको गति पाइला बनेर पृथ्वी पार गर्ने पदयात्रा बन्दछ, तीर्थाटन बन्दछ, पर्यटन बन्दछ, गन्तव्यमा पुर्याउने गति बन्दछ, दूरी पार गरेर द्वारमा भेड्क्याउँछ, कर्म सम्पादन गर्छ, शिर ठाडो पारेर उभ्याउँछ, चुनौतीको घड़ीमा अडिक तुल्याउँछ, सत्यका लागि स्वाभिमानी बनाई शिर नझुकाई नलुकाई पहाड़ झैं खड़ा हुन आड दिइरहन्छ। पाउ प्राणीको प्राकृतिक चालको आधार हो। घोडाकै गतिमा मानिसका साथै अन्य जीवहरू एक ठाउँबाट अर्को ठाउँमा पुग्छन्। प्राणीको यो चाललाई जीव गति भनिन्छ। घोडाको गरिमा हिँडाइमा छ। कोही ढल्केर हिँड्छन्, कोही उचिटिएर हिँड्छन्, कोही ठमठम हिँड्छन्, कोही लचकेर हिँड्छन्, कोही आकाशतिर फर्केर उत्ताउ लिएर हिँड्छन्, उत्तान पाद भएर रिसाएको राङ्गो चाहिँ हिँड्छन्, कोही भारी वजनले गर्दा झुकेर मस्त गतिमा सुस्तरी हिँड्छन्। यसमा पाउकै भूमिका छ। पाउ चल्ने मात्र होइन, चाल पनि देखाउँछ। ताल अनुसार नृत्य गरेर दुनियाँलाई दङ्ग पार्छ। मुख तथा हातको मुद्रा र पाउको चालले गर्दा व्यक्ति नटराजको भक्त बनेर भुवनमा भावको भव्यता ओराल्छ। गीतको गाना गेडा अनुसार जीव हल्लाएर हातको हाउभाउ र मुखाकृति मिलाएर नाच्दा दुनियाँले विश्व देखाउँछ। योगमा पनि पाउको भूमिका छ। पाउकै आधारमा आसन बनाइन्छ। पद्मासन, सुखासन, वज्रासनमा पाउकै प्रमुख काम देखिन्छ। पाउ सौन्दर्यको पनि प्रतीक हो। सलक्क परेका औंला, चिटिक्कका नङ, पद्मपत्र जस्ता कुर्कुच्चा, मृगका जस्ता पिणौला, केराका थाम जस्ता जाङ र हात्तीको जस्तो चाल पाउबाट उत्पन्न हुने शोभा हो। पाउको यो प्राकृतिक लक्षणलाई अझ गहन तुल्याउन गोडा सफा गर्ने, नङ काट्ने, कतै नङ सजाउने, नङमा पालिस र पेन्टिङ गर्ने, औंलामा औठी लगाउने, पैताला घोटेर सफा राख्ने, मेदी लगाउने, सुद्धा तेल लगाउने, मालिस गर्ने, मान्ने पाउ सेहारका सिपहरू हुन्। पाउको चाल रोमाञ्चक बनाउन गोली गाँठामा पाउजू लगाउने, कल्ली सजाउने, नाच्न पर्दा नुपुर बज्ने तुल्याउन घुंगरू बाँध्ने, चाँप झन्काउने पनि गरिन्छ। तल्लो भागमा रंगीन डोरी बाटेर बाँध्ने पनि चलन आएको छ। यसरी पाउमा गहना थप्नेमा स्त्रीहरूको बढ़ी शोख देखिन्छ।
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिन द्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधि द्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धति द्वारा उपचार,
2: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा। सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सङ्गाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
3: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस वर्ष आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944
5: आकाश गंगाको अवतरण हिमाली जलधाराको आकर्षण जनदैलामा ज्ञान धाराको प्रसारण कार्यक्रम त्रिवेणी अन्वेषणका शिखरहरू खोजका गल्छीहरू र यात्राका पाइलाहरू कार्यक्रम त्रिवेणी

0: पिणौला भन्दा माथि भने पाउको प्रदर्शन र सजावटले सौन्दर्य दिदैन, यसलाई भद्दापन मान्ने गरिन्छ। पहिले पहिले सारी धोतीबाट पाउ देखिँदा र कुर्कुच्चा बाहिर पर्दा पुरूष रसिन्थे रे झस्किन्थे रे। बेलायती महारानीको पाउ घाँगरबाट बाहिर देखिँदा कोमल कुर्कुच्चा देख्न पाउँदा रसिकहरू श्रृंगारिक साहित्य रस थिए रे, उनीहरू चम्किन्थे रे, भुतुक्कै हुन्थे रे। तर आज कुर्कुच्चाको के कुरा, पिडौलाको के कुरा, नानीहरू धोएका मुला जस्ता फिला देखाएर हिँडेका छन्। कुर्कुच्चाको होइन नितम्बको नेटै काट्ने गरी वस्त्र छोट्याएका छन्। न्यूड जस्तै छन्, तापनि पुरूषहरू श्रृङ्ग हुँदैनन्, मर्दको जीव जिरिङ्ग हुँदैन, उनीहरू त जिङ्रिङ्ग परेर पर जाँदैछन्, वास्ता गर्दैनन्। या नारीमा सार रस रहस्य सकिँदै गएको छ, भद्दापन थपिँदै आएको छ, या त पुरूषको पुरूषत्व सुक्दै गएको छ, नारी प्रतिको बेवास्ता बढ्दै गएको छ। यो अनाकर्षण जीवनको रित्तोपन हो, प्रकृतिको सुक्खापन हो, यसले मानिसलाई रमाउन कला सिप सृजना गर्न नसक्ने गरी खोक्रो बनाउँछ। रसरङ्ग हराएमा मानिस आफै निरस बन्दछ। जब प्रकृति प्रति पुरूषको आकर्षण हुँदैन अनि संसार असार बन्न थाल्छ, नग्नतामा भन्दा सजावटमा आकर्षण पाउने हाम्रो समाजले गोप्यतामा नै गरिमा देख्दै आएको छ। वस्त्रले बेरेर ढाकेर सजाइएको अंग प्रत्यङ्ग र बदन बल्लीमा नै उघारको आकर्षण हुन्छ। द्वार भित्रको भगवान भगवती प्रति भक्ति गहिरो हुन्छ, प्रतीक्षाको उत्कण्ठा हुन्छ। भत्किएको भवनमा हेर्न के रहर रहन्छ र पूर्वको नृत्यमा नृत्यंगनाहरू पाउमा वस्त्र परिधान धरेर बेरेर आकर्षण दिने गर्दछन्। जब प्रकृति पुरूषलाई आकर्षित गर्न सक्दैन भने ऊ पराजित र पङ्गु हुँदै गएको बुझ्न सकिन्छ। तर यसको विपरीत नग्नताको नाटक पश्चिमको निराश संस्कृतिको उपज हो। तनावले निराश भएको पुरूषलाई झस्काएर बिउझाउने उत्तेजनाको उपज नै नारी नग्नता हो। कसैले यसलाई स्वतन्त्रता बुझेका होलान्, तर शोभा बिनाको स्वतन्त्रता पशुवत हुन्छ। मानिस प्रकृतिवत रहने भन्दा पनि प्राकृतिक वय उपहारलाई सौन्दर्य विधान दिने विद प्राणी हो। पश्चिम आफूलाई बाँदरको सन्तान भन्ला, तर पूर्वका पुर्खा महापुरूष मनीषी उन्नत व्यक्तिका आत्मज हुन्, नङ्ग्रे होइनन्, नाङ्गा होइनन्। विश्वमा दुई पाउले सिधा उभिने उन्नत प्राणी मानिस मात्रै हो। यो प्राणी पक्षी भन्दा पनि ठाडो छ, उन्नत देखिन्छ। बदनको सम्पूर्ण भार पाउले धानेर ठिङ्ग ठडिने, ठाँट पारेर हिँड्ने अर्को प्राणी दुनियाँमा छैन। शरीरको आधारमा सभ्यताको विकासबारे अध्ययन गर्दा जुन प्राणीको शिर उन्नत र माथि सिधा ठडिएको छ, त्यो नै सबैभन्दा विकसित मानिन्छ। मानिसका दुई पाउले यस प्राणीलाई संसारको सबैभन्दा विकसित कोटीमा पुर्याएको छ, ठड्याएको छ। सुस्त र शिथिल भई कर्महीन हुँदै कलद्वारा काम गर्ने गराउने मानिस अचेत भई सुत्ने कालखण्डलाई कलियुग, जागेर उत्थानका निम्ति तयार भई दुई पाउ र हातले टेकेर उठ्न खोजेको उत्थानशील समय त्रेता युग, र जागृत भई दुई पाउले टेकेर हिँड्ने अघि बढ्ने अवस्था द्वापर दुई पाउ युक्त, र यात्रामा संशय रहित भई सत्यका लागि सतपथमा चल्ने अडिग गति र मति प्राप्त भएको अवस्थालाई सत्य युग भनेर गोडाकै गति अनुसार काल गतिको विभाजन गरिएको छ। पश्चिम प्राणीको प्राण शक्ति, सार शक्ति, नाडी शक्तिमा भन्दा पनि शरीरको अंग प्रत्यङ्ग एनाटोमीको आधारमा अध्ययन गर्दछ। पश्चिमी विद्याबाट बदनको संवेदना भन्दा बनोट बुझिन्छ, सार भन्दा संसार बुझिन्छ। संस्कृत शब्दहरू सत्य टिपेर बोल्छन्, देखाउँछन्, तर अस्थिको अंग्रेजी शब्द वस्तुको आकार प्रकार बोल्छ, संसार बोल्छ, संसारी वस्तु चिनाउँछ। यी शब्दबाट सत्यको खोजी कहाँ? संस्कृत भाषामा पद भनिने खुट्टालाई अंग्रेजीले लगेर पेड वा पेडल बनाएको छ। पदलाई ल्याटिनमा पेस भनियो भने ग्रीकले पौस भन्यो। पौस पेसबाटै पेडिस, पेडिसबाट पेडल, पेडलबाट फेबुलस, फेबुलसबाट फुट, र फुटको बहुवचनमा फिट बनाएर अंग्रेजी जगतमा पाउको पहिचान दिने गरिन्छ। पदलाई अंग्रेजीमा स्टेप वा पाइला पनि भनेर अर्थ गरिएको छ। घोडा चालको मात्र होइन खेलको पनि खुबी भएको शरीर खण्ड हो। खेलको आरम्भमा प्रशिक्षकले घोडा चाल सिकाउँछन्, घोडा फाट सतर्क कदम चालका कखरा सुनाउँछन्। अनि दौड़को खेल हुन्छ, यसमा घोडाले नै जिताउँछ। हाई जम्प हान्डा खुट्टाकै खुबी छ, लङ जम्प ट्रिपल जम्पमा पादकै पावर छ, कम्फूमा त खुट्टाकै चलाखी छ, तेक्वान्दो लगायतका खेलमा पनि खुट्टाको खुबी देखाउने गरिन्छ। लडाईमा त झन जसले पाउ पछि फर्काउँदैन उसकै विजय हुन्छ, टेकेको ठाउँमा टेक लिनु युद्धको धर्म हो। टाङ फट्याएर उभिने, दैलामा ठडिने, छोरा छोरीलाई लात्ताले भकुर्ने, भाँडा कुँडालाई गोडाले सार्ने स्वभावका व्यक्तिलाई राक्षसी वृत्ति भएको व्यक्ति भन्ने गरिन्छ। पाउ बलिया छन् भनेर मनपरी गर्दै हिँड्ने गर्दा अरूले त्यही पाउमा पैंचो तिर्न सक्छन्, भीमले दुर्योधनको जाङ भाँचिदिए झैं जवाफी कार्यवाही गर्न सक्छन्। पाउ चालको संहिता मानेर चल्न जान्ने हो भने हैम सभ्यतामा पाउको सम्मान पनि उच्च छ। पर पश्चिमतिर अपमान गर्न लात्ताले हान्ने, चप्पलले हान्ने, जुत्ताले हान्ने, जुत्ताको माला लगाउने चलन छ। त्यहाँ खुट्टा भनेको तल्लो अंग हो, यसले व्यवहार गरे बढी अपमान हुन्छ, यसका उपजले समेत अपमानै गर्छन् भन्ने नकारात्मक रूप प्रचलित छ। त्यता गोडासँग अपमानको मात्र संस्कृति छ, तर हैम सभ्यतामा पाउको ठूलो मान पनि छ। पाउ पूजा, दण्डवत प्रणाम, पाउ वन्दना, पाउ प्रक्षालन, पद दान, रज धुलीको टीका, शिर नुगाई ढोग पूर्वका अपूर्व संस्कृति हुन्। बुद्धले टेकेको भुइँको धुलो टीका लगाइन्थ्यो, घर लगेर राखिन्थ्यो, उनले टेकेको शिलालाई भगवान पाउ भने पूजा गरिँदैछ, विष्णु पादुका विष्णु पाउ पूजिँदैछन्। भरतले रामको खराउ पूजेर राज्य चलाएका थिए, शिवले टेकेका कैलाश हिमालय पर्वतहरू आज पनि सम्मानित छन्, पार्वती जन्मेर खेलेका कुचेका पर्वतका धुरीहरू आज पनि पूजिँदैछन्, वन्दनीय छन्। यो पाउ प्रतिष्ठाको सभ्यता हो। रामायणको युद्धमा लवकुशले चलाएको बाण रामलाई ढोगेर गए प्रहार गरेनन्, रामका बाणले लवकुशलाई आशीर्वाद दिएर गए हानेनन्। हैम आर्य सभ्यतामा वाम पक्षमा रहेका पाउ र पाणीमा केही भिन्न भाव देखिन्छ। शरीरको बायाँ पक्षमा विकृत रक्त संचार हुने हुँदा त्यसबाट नकारात्मक संवेदना आउन सक्ने खतरालाई ध्यानमा राखी वाम पक्षलाई पछि पारिएको छ। वाम पक्ष फेरि पुरूषमा स्त्री खोजेर पूर्ण हुनुपर्ने र नारीमा पुरूष खोजेर पूर्ण हुनुपर्ने भएकाले त्यसमा आग्रह आशा कामना इच्छाको अंश भएकाले सत व्यवहार भन्दा लोभले प्रभावित हुन सक्ने भएकाले यो पक्षलाई अघि नसारिएको हो, तर अपमान होइन, यसको दोस्रो दर्जा छ। तर दक्षिण र वाम दुवै पक्ष जोडेपछि त्यसले सन्तुलित र उत्तम काम गर्दछ, यसकै उपज हो नमस्कार। दुई कर जोडेर गरिने नमस्कार स्वागतमा सम्मानमा अद्वितीय छ। शिरमाथिको नमस्कार भगवानलाई, निधार नेरको नमस्कार आमा बालाई, छाती नेरको नमस्कार आत्मीय व्यक्तिलाई र सामान्य पर लगाएर गरिने नमस्कार साथी भाइलाई भनेर चिन्ने गरिन्छ। नमस्कारको आकृतिलाई चित्र मात्रै बनाएर द्वारमा राख्नुहोस्, तपाईँलाई सन्तुलित राख्छ, खुशी तुल्याउँछ, नमस्कारमा ठूलो विज्ञान छ। तपाईलाई कसैले नमस्कार गर्यो भने कति आनन्दित तुल्याउँछ। नमस्कारको उचाइ ह्याण्डसेकमा कहाँ, लुडी ठड्याए जस्तो औंला कसेर डुडुल्लो पारेर गरिने अभिवादन के अभिवादन, यो त प्रतिशोधको प्रकट प्रतीक जस्तो लाग्दछ, चुनौतीको चेतावनी जस्तो लाग्दछ, कहाँ नमस्कार कहाँ लाठी मुङ्रो लिए जस्तो हुङ्कार।
1: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधि प्रस्तुत राप्ती अंचल कई पहिलो ड्रिंकिंग वाटर
2: सुर्गुदारी ड्रिंकिंग वाटर
1: हमारा सेवा
2: एक लीटर र 20 लीटर जार को व्यवस्था
1: ऑर्डर अनुसार खाली बोतल को उत्पादन
2: 20 लीटर जार में होम डिलीवरी सेवा
1: संपर्क सुर्गुद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नंबर 082-567-021 र होटल डांगजारी नजिक जीवन चौधरी मोबाइल नंबर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
3: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
4: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू,
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिसियामा कमी, शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार।
10: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू,
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
12: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
13: सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक, कुराही 15, तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 0825561683 र सम्पर्क मोबाइल नम्बर 9847527।
15: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
16: विशेषज्ञ डाक्टरी सेवाहरू,
15: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
16: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
17: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
16: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
15: सम्पर्क फोन 0825590079, मोबाइल नम्बर 9847810030 र 9829954555।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
19: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
20: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
19: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
20: फोन नम्बर 0825562601, 9858835990, 9858831684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
21: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
22: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
21: डाक्टरद्वारा दिइने सेवाहरू,
22: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
21: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पित बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको, थाइराइड घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने, साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
22: नोट, धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
21: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
22: समय बिहान 10 बजेदेखि।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: नोट, कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
21: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9849 97193 र 98188909028। होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
0: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
21: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
0: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
21: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
0: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
21: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
1: आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी। अपमानमा पश्चिम अगाडि भए पनि सम्मानमा पूर्व समुन्नत देखिन्छ। हातका कुरा छाडौं, किसका कुरा छाडौं, हमका कुरा छाडौं, अंकमालका कुरा छाडौं, यहाँ त सम्मानका लागि शिरले पाउ छुने विनय व्यवहार छ। गुरुको चरणमा अहंकार चूर्ण पारी बिसाउने चलन छ। माता पितालाई भगवान मानेर पाउ पर्ने चलन छ। सम्पूर्ण शरण सम्झने शिक्षा छ। भौतिकवादका दुई पान्ना किताब पढेर आफूलाई क्रान्तिकारी र प्रगतिशील भएको ठानी टाउको मात्र ठड्याएर हिँड्ने विनय नजान्ने ज्ञानले नझुकेका प्रज्ञाले प्रतिष्ठित नभएका केही काँचा कच्चा बाल बुद्धि भएका बाबुहरूले यसलाई पुरातन चलन भन्लान्, तर यस भित्रको विज्ञान बुझ्दैनन्। बहिष्कार गर्नेहरू सधैँ बाहिरै डुलिरहन्छन्, सार भेट्ने मौका पाउँदैनन्। पात्रता बिना त्यो सार कहाँ? भोग गर्नु महान प्राप्तिको लागि पात्रता बन्नु हो, प्राप्त गर्नु हो, प्राप्तिको अधिकारी बन्नु हो। सन्तानका लागि आमा बा सम्पूर्ण शरण हुन्, उनका अगाडि झुक्नु आशीर्वादको प्राप्ति हो। पुर्खाको आशीर्वादले सन्तान उन्नत हुन्छन्, तर पुर्खाको आँसुले सन्तान नासिन्छ। तसर्थ आशिष आशीर्वाद लिन विनयी भई भोग गरिन्छ। आठै अंग लौरो झैं सुताएर साष्टाङ्ग दण्डवत प्रणाम गरिन्छ। बा आमा र गुरु अनि भगवानलाई यो सम्मान दिएर आफू शान्त रहन्छ। बा आमा गुरु र भगवानको चरण कमलमा यो अभिवादन गरेर आफ्नो अहंकार सुताई कल्याणको कामना गरिन्छ। यो भन्दा ठूलो मनोविज्ञान अन्त कहाँ? सुख शान्तिको मूल कहाँ? अरूको शिरको आभा प्राप्त गर्न आफ्नो शिर उनको पाउमा पात्र बनेर पुग्नु पर्छ। शिरले सिधै अरू शिर ताक्यो भने त्यो समर बन्दछ। जो पराजित हुन्छ ऊ पागल बन्न सक्छ, निराशाले ढाकिन सक्छ। आजको नैराश्यता र तनाव शिरबाट उत्पन्न भएको छ। प्रतिस्पर्धाले अर्कालाई नटेर्ने, अर्कालाई नमान्ने स्वभावले उत्पन्न भएको छ। घमण्डबाट जन्मेको छ, चुनौतीबाट आएको छ। यसलाई पगाल्न विनयी बनाउनु छ, नीत हुन सिकाउनु छ। आजको विद्या ठड्याउने मात्र सिकाइरहन्छ, ठड्याउने मात्र होइन झुकाएर पात्रता पनि सिकाउनु छ। शिर पाउको सम्मान हामीमा सनातनदेखि चल्दै आएको यो विनयी व्यवहार हारेर जित्ने व्यवहार हो, झुकेर फल्ने सभ्यता हो, मुघेर उठ्ने उपाय हो। केही भुइँफुट्टाहरूले यसलाई आज बिथुली दिएका छन्, केही तथा कथित प्रगतिशील र क्रान्तिकारी ढोंगीहरूले भ्रम छरेर बिर्साउन बिगार्न खोजिरहेका छन्। आज उनीहरू आफ्ना बा आमा दाजु दिदी गुरूलाई सम्मान गर्नु ढोग गर्नुलाई रूढी भन्छन्, त्याग्छन्, गर्दैनन्, बहिष्कार गर्छन्, ठडिएर हिँड्छन्। तर परदेशी बाबा आए भने लम्पसार पर्छन्। उनले जे भने त्यही गर्छन्, टुली खेलमा समेत भेला हुन्छन्। यहाँका कति क्रान्तिकारी नेता विदेशी दारीवाल बाबाको पाउमा पसारिएका हुन्छन्, कुटी कुटीमा गएर भेटी चढाई ढोग गरिरहेका हुन्छन्। तिनले दिएका औठी अंकुश टाप डोरी बाँधेर हिँडेका हुन्छन्। यता आफ्ना पिता पुर्खाको सम्मानमा श्रद्धा व्यक्त गर्ने श्राद्ध गर्दैनन्, तर उता गए भने गान्धी माओ लेनिनको शालिकमा भोग गर्छन्, श्रद्धाका फूल चढाउँछन्। भौतिकवादीले त मूर्तिलाई माटो मात्र देख्नु पर्ने हो, आकृतिलाई भ्रम बुझ्नु पर्ने हो, त्यसभित्र त केही छैन। यता आफूलाई बडो प्रगतिशील राजनेता ठान्नेहरू विदेशी प्रतिनिधि आउँदा पाउ लागि गर्न आफ्नो ओहदा र मर्यादा समेत उल्लंघन गरी पंगुम लंघयते गिरिम भन्ने ऊर्जाका साथ दर्शनमा दगुरिरहेका हुन्छन्। हालै दक्षिणका पाहुनाको दर्शनमा द्वारिकाको द्वारमा झुम्मिएका यस्ता नेताले नेपालीको नाकै नुघाइदिएका छन्। समान राष्ट्रका प्रतिनिधि आउँदा उही तहको प्रोटोकल अनुसार चल्नु पर्नेमा त्यो तह बिर्सेर साखिलो हुन जानु लम्पसार पर्नु जस्तो।

श्रद्धेय श्रोतावृन्द, पाउको टेकाई अड्याई र ठड्याईका शक्ति संचारणको प्रसारण आजलाई यति नै। सुन्ने श्रोतामा धन्यवाद भन्दै समाविष्ट गीत संगीतका स्रष्टामा आभार व्यक्त गर्दछौं। हवस्त, अर्को प्रस्तुतिमा भिन्न प्रसंग लिएर भेट्न आउने वाचाका साथ प्राविधिक मित्र मनुका कुंवर र म नारायण भण्डारी बिदा हुन्छौ। नमस्कार। जसका पाउ स्थिर हुन्छन् उसकै शिर ठाड।

0: मध्ये पशु हो।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लेर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।